0: आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनु भयो मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपु लेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइन, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ, त्यो कुरा गरिएको हो। यसमा आशंका मान्नु पर्दैन, मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन, कसैले पनि मान्नु पर्दैन।
1: प्रधानमन्त्री शाहले जेठ 17 गते प्रतिनिधि सभाको रोस्ट्रमबाट नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। यो अभिव्यक्तिप्रति विपक्षी दल र नागरिक स्थलमा समेत उहाँको चर्को आलोचना भएको थियो। त्यो बेलाको अभिव्यक्तिबारे प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनमा प्रश्न पार्नु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा काँग्रेस सभापति लगायत शीर्ष दलका नेताहरू पनि चितवन पुगेका छन्।
2: काँग्रेसका सभापति गगन कुमार थापाले रासोपाका कार्यकर्तालाई आफ्ना नेताहरूलाई भगवान नबनाउन सुझाव दिनुभएको छ।
3: म राष्ट्रिय स्वतन्त्र पार्टीका तमाम साथीहरूलाई भन्न चाहन्छु, भर्खर यात्रा सुरु भएको छ, सुशासन तपाईँहरूको मन्त्र छ, तपाईँहरूले यसमा सफलता प्राप्त गर्नुपर्छ। तर यसका निम्ति तपाईँहरूले आफ्नै दलभित्र पनि प्रश्न गर्न छाड्नु हुँदैन। हामीले हाम्रा दलका नेताहरूलाई भगवान बनाएर गल्ती गरिसक्यौँ, बा बनाएर गल्ती गरिसक्यौँ, तपाईँले नगर्नुहोला। गल्ती गरेको बेलामा आफ्नै नेतालाई पनि प्रश्न गर्नुहोला। हामीले ढिलो गऱ्यौँ त्यसैले सजाय पनि पायौँ। हाम्रो पार्टी दास र लासको पार्टी होइन भन्ने कुरा हामीले केही अगाडि भन्न सक्नु पर्थ्यो, सकेनौँ, हामीले ढिलो गऱ्यौँ। त्यसबाट पनि सिक्नु होला तपाईँहरू। प्रत्येक राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यलाई म भन्न चाहन्छु, आफ्नै नेतालाई पनि प्रश्न गर्ने आँट गर्नुहोला, साहस गर्नुहोला। गल्ती हुँदै गर्दा अरू पार्टीका साथीहरूलाई भन्नै पर्छ, तर आफ्नो भित्र भन्ने साहस पनि तपाईँले राख्नुपर्छ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरूको भोट पनि रासोपाले पाएको दावी गर्नुभएको छ।
4: तपाईँहरूलाई थाहा छ, प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ तपाईँहरूलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेन राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ, तपाईँहरूले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ।
2: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूलाई रासोपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीको खण्डन गर्नुभएको छ।
5: हाम्रो समाज असाध्यै न्यून चेतना स्तरको छ, स्वार्थ के पाउन लायो, के ललिपप देखाइदियो, म सारा जीवन मर्न हिँडेको मान्छे के ललिपप खाने भन्नुहोस् त। सबै थोक प्राप्त गरेको मान्छे, तपाईँहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, अनि मैले के ललिपप खाने यो उमेरमा? म त ललिपप होइन, तपाईँ साँच्चै सबैलाई सुशासन र समृद्धिको यस्तो एउटा फल सबै नेपालीलाई तपाईँहरूलाई तपाईँ पुस्तालाई प्राप्त होस्, त्यसको निम्ति मेरो पुस्ताले, मभन्दा अगाडिको बिपी पुष्पलालहरूको पुस्ताले र त्योभन्दा अगाडि देश बनाउन पृथ्वीनारायण शाहको पुस्ताले जुन योगदान गर्यो त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीति हो, र त्यसको अगुवा शक्तिको रूपमा रासपा जुन आएको छ, यो स्वनिम्ति म उहाँहरूलाई बधाई दिन चाहन्छु।
2: समारोहमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको खुलेर प्रशंसा गर्नुभएको छ।
6: हाम्रो प्रधानमन्त्री, सामान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस, होइन, युवा, सबैको मन पर्ने, सबैको लोकप्रिय। हुन त उहाँले भन्नुहोला मा स्टाइल इज द सिम्पलेस्ट भन्नुहोला फेरि, होइन, त्यही पनि हामी कुनै जमानामा सुन्थ्यौँ कि देवानन्दलाई कालो ड्रेस लगाउन सार्वजनिक स्थलमा निषेध थियो। कुनै दिन विपक्षीहरूले हाम्रो सम्मान्य प्रधानमन्त्रीजीलाई कालो ड्रेस लगाउन निषेध गर्ने ऐन ल्याउनु पर्यो भन्न पनि बेर छैन। तै पनि त्योभन्दा पनि ठुलो कुरा म उहाँको माइन्ड सेटको सलाम गर्छु, किनकि आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि, यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेभलका ही बन्दा है भाइ, अलग लेभलका ही बन्दा।
1: द फिफा विश्वकप अन्तर्गत आज भएको खेलमा रुपे र केबो भर्डी 20-2 गोलको बराबरी भएको छ।

कुवायो कुवायो कुवायो नभन्नुहोला, धनराज राय आइसकेको छ कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टा लिएर। हजुर, म आएँ श्रोता। गीत गाउने कलाकार हुनुहुन्थ्यो अजय धिमाल, कार्यक्रम चलाउने प्रस्तोता छु म धनराज राय। स्वागत छ अनि नमस्कार छ। रुदाईमा बिहानको 8:09 गयो श्रोता अहिले, र मौसममा खासै परिवर्तन भएको छैन। आकाश धुमिनु धुमिनु खोजेको हो कि बा खोलिने खोलिन आँटेको, यो कन्फ्युज को अवस्थामा छ ब्रुनाई सेरियाको अवस्था। ब्रुनाईको अन्य स्थानहरूमा के कस्तो छ तपाईँहरूले सुनिराख्नु भएको छ नि, यहाँ त यस्तो पो हुँदैछ, खुलेको छ, पानी पर्दैछ, भन्नुहोस् न, हामी पनि अन्य श्रोतालाई जानकारी दिउँ। कतै यात्रा गर्ने तर्खरमा हुनुहुन्छ होला उहाँहरू, त्यही अनुसार आफ्नो अलि सावधानी अपनाएर चाहिँ यात्रा गर्ने गर्नुहुन्छ, अथवा अन्य केही काम छ भने सोही अनुसारले तयारी गर्नुहुनेछ उहाँहरूले। अन्य स्थानमा के कति बज्यो, बेलायतमा बिहानको 1:09 गयो, नेपालमा बिहानको 6:00 लागि अब 6 मिनट बाँकी छ श्रोता। मध्यपूर्वमा 4:00 छ कति ठाउँमा, कति ठाउँमा 3:00 छ। युरोपतिर बिहानको 3:10 गएको छ, र अन्य स्थानमा अब अमेरिकातिर हुनुहुन्छ, अमेरिकन महादेशतिर हुनुहुन्छ भने कतिपय ठाउँमा बेलुकीको 6:00 छ, कतिपय ठाउँमा साँझको 8:10 गएको छ, र कति ठाउँमा त 5:10 मात्रै पनि जाँदैछ। तपाईँहरू विश्वको जुनसुकै कुनामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ, तपाईँहरू सम्पूर्णलाई एकमुष्ट हार्दिक नमस्कार अनि स्वागत छ। हजुर, हामी एउटा गीत सुन्छौँ, त्यस पछाडि आजको राशिफलतर्फ लाग्नेछौँ हामी। छोटो गीत छ, हेनी बेकरले गाउनुभएको फसे।

एनी बेकरलाई सुन्यो, फसे भन्दै हुनुहुन्थ्यो, यसरी फस्न त नहुने, फसिहाल्नु भएछ, उक्त फसादबाट छिटै निस्किनुहुन्छ होला भन्ने हामी आशा गरौँ श्रोता। अब आजको राशिफल सुरु गरौँ श्रोता। आज सोमबार 22 जुन 2026 साल, तदनुसार असार 8 गते विक्रम सम्बत 2083 सालको राशिफल सुरु गरौँ। मेष राशिबाट कामको चाप बढ्ने देखिन्छ। आज केही दौडधुप गर्न परे पनि फाइदा भने हुनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो काम प्रारम्भ हुन सक्छ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अप्ठ्यारा परिस्थितिहरूलाई समेत सहज बनाउन सकिनेछ। मेष राशिका श्रोता। वृष राशि, प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजय भइनेछ। फाइदाको स्रोत पहिल्याउन सक्नुहोला। अध्ययनमा प्रगति हुनका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुने देखिन्छ। समय लागे पनि तारिफ योग्य कामले अरूको उपकार गर्न सक्नुहोला। मिथुन राशि, तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुन सक्नेछ भने अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवारजनको साथ सहयोग भने प्राप्त भइराख्नेछ। कर्कट राशि, हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएको काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आमदानी बढ्नेछ अनि विगतका कर्मको उचित प्रतिफल पनि पाउनुहोला। सिंह राशि, विचारले धेरैलाई आकर्षण गर्ने समय रहेको छ। प्रशंसकहरू बढ्नेछन्, सहयोगीहरूले साथ दिनेछन् भने रोकिएको काम पनि सम्पादन हुने देखिन्छ। आज बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सक्नुहोला। अरूको भर पर्दा प्रभावकारी काम नहुन सक्छ। कन्या राशि, आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएको काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफ योग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ अनि पहिलेको काम सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन पनि सक्छन्। आज तुला राशि, जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ने देखिन्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ र आफ्नाबाट भने टाढिनुपर्ने योग छ। आज तुला राशि हुने श्रोता अलिकति तपाईँहरूले चाहिँ विचार गर्नुपर्ने भयो। आज वृश्चिक राशि, आमदानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सक्नुहोला। मनक्य रकम हात लागि हुनेछ तर दायित्व पनि बढ्न सक्छ। त्यसका साथमा सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात लागि भने हुन समय लाग्नेछ। मेहनत गर्दा लक्ष्य प्राप्ति भने हुने देखिन्छ। आज धनुराशि, प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम चाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ अनि मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउने देखिन्छ। मकर राशि, नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित रहनेछ। आज तपाईँको टाढिएका साथीभाइ नजिकिनेले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ अनि समस्या र चुनौती समाप्त हुने देखिन्छ। मकर राशि हुने श्रोताको आजको राशिफल। कुम्भ राशि, परिस्थितिवश केही समस्यामा अल्झिनु पर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ तपाईँलाई। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मीन राशि हुने श्रोता,
महत्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ, जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। वाद विवादमा अघि नसर्नु होला श्रोता, मेहनतले छोटो समयमा फाइदा दिलाउनेछ अनि परिवारजनको साथले उत्साह जगाउनेछ र अतिथिको रूपमा सत्कार प्राप्त हुने देखिन्छ। मीन राशि हुने श्रोता, सुन्दै हुनुहुन्थ्यो आजका लागि राशिफल। राशिफल जे जस्तै भए पनि तपाईँले राम्रो सोच, राम्रो व्यवहार र राम्रो कर्म गर्न कहिले नछोड्नु श्रोता। तपाईँको आजको दिन शुभ रहोस् भन्न चाहे। हुन त कतिले विश्वास गर्नुहुन्छ, कतिले विश्वास गर्नुहुन्न राशिफलमा, आफ्नो आफ्नो सोच विचार हो। तर तपाईँहरू सबैको आजको दिन शुभ रहोस् भन्दै अङ्किता पुनले गाउनुको वियोग सुन्न जाउँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

हजुर, कति राम्री छिन् देव कुमार मगरले गाउनु भएको मिठो गीत सुने श्रोता हामीले मझेरी कार्यक्रम होइन श्रोता, यो प्रभातकालीन आवाज हो। म धनराज राईले मझेरी कार्यक्रम चलाउने भएकोले मुखमा मझेरी नै झुन्डिक भएछ, त्यसको लागि क्षमा चाहे। ब्रुनाईमा अहिले बिहानको 8:29 गएको छ र हामी दोस्रो घन्टामा छौँ। दोस्रो घन्टामा आज सोमबार स्पोर्ट्स राउन्ड अपको कुरा गर्नेछौँ छोटकरीमा। हुन त स्पोर्ट्स राउन्ड अपमा खासै धेर छैन यो हप्ता, विश्वकपकै चर्चा परिचर्चा छ जताततै। यसो राउन्ड अप गरी हेरौँ, तपाईँहरूले कतै स्कोरहरू मिस गर्नुभएको छ कि भन्ने हेतुले के कति खेलहरू भयो, तिनीहरूले के कस्तो खेले भन्ने कुरा छोटकरीमा चर्चा गर्नेछौँ। शनिबारदेखिको कुरा गरौँ यो विश्वकप फुटबलको। शनिबार भएको खेलहरूमा ब्राजिल र हेइटी बिच खेल भएको थियो, 3-0 ब्राजिलले जित हासिल गर्यो। त्यस्तै यो चाहिँ ग्रुप सीको। ग्रुप डीमा तुर्की को 0, पाराग्वेको 1, पाराग्वेले 1 अङ्कले 1 स्कोरले 1 गोलले जित हासिल गर्यो। ग्रुप ईमा जर्मनीले 2 गोल लगाएर आइवरी कोस्टलाई हरायो 1-2 गोलले। र ग्रुप एफमा चाहिँ नेदरल्यान्ड्सले 5 गोल लगायो भने स्वेडनले 1 गोल मात्रै लगा फर्काउन सक्यो, नेदरल्यान्ड्सले जित हासिल गर्यो। अब आइतबारको खेलमा जाउँ। आइतबार ब्रुनाईमा त सोमबार नै भइसकिसकेको छ, भर्खरै सक्यो एउटा।

साउदी अरेबियामा स्पेनले 4 गोल लगाएर साउदी अरेबियालाई पराजित गर्यो र भर्खर केही समय अगाडि मात्रै उरुग्वे र चाहिँ केप भर्डी बीच खेल भएको थियो, ग्रुप एचकै हो, 2-2 गोल लगाएर अङ्क बराबरी 1-1 अङ्क बाँड्न सफल रहेका छन्। र अब केही क्षणमा नै अर्को खेल पनि सुरु हुन आँटेको छ, ग्रुप जीको न्युजिल्यान्ड र इजिप्ट बीच खेल हुन गइरहेको छ। अब आधी घन्टा जति समय बाँकी रहेको छ यो खेल हुनलाई। श्रोता, विश्वकप फुटबलको यो विकेन्डको चर्चा यतिमै राखौँ श्रोता, र टेनिसमा जाउँ एकैछिन। टेनिसमा क्विन्स क्लब च्याम्पियनसिप एन्डी मरी एरिनामा भएको थियो। यसमा चाहिँ यो कुन हो, यो यो खेलमा चाहिँ एटिपी क्विन्स क्लब च्याम्पियनसिपमा चाहिँ ब्रान्डन नाकासिमा र फ्रान्सिस्को सेरुन्डोलो बीच खेल भएको थियो। 7-6, 3-6 र 4-6 गरेर फ्रान्सिस्को सेरुन्डोलोले चाहिँ जित हासिल गरे। त्यस्तै अर्को खेलमा टमी पोल र उगो हुम्बर्टले चाहिँ खेल खेलेका थिए। 6-3, 6-3 को स्ट्रेट सेटमा टमी पोलले जित हासिल गरे। त्यस्तै अर्को डबल्समा चाहिँ ह्यारी हेलियोवारा र हेनरी प्याटनको जोडीले क्रिस्टियन ह्यारिसन र निल स्कुप्स्कीलाई 6-4, 3-6 र 10-3 को चाहिँ अङ्कले पराजित गरे। त्यस्तै अर्को खेलमा मार्सेलो आरिवालो र मेट प्याभिचले चाहिँ जुलियन क्यास र लोइड ग्लासपुललाई 6-4 र 6-3 को सिधा सेटमा चाहिँ हराउन सफल भएका थिए। अब हिजो भएको अर्को खेलमा फेरि फ्रान्सिस्को सेरुन्डोलो र टमी पोल बीच भएको थियो। 6-7, 6-4 र 6-3 को अङ्कसहित फ्रान्सिस्को सेरुन्डोलोले चाहिँ टमी पोललाई हरायो भने मेन्स डबलमा ह्यारी हेलियोवारा र हेनरी प्याटनको जोडीले मार्सेलो आरोभेला र मेट प्याभिच को बिचको खेलमा चाहिँ 2-6 र 4-6 त्यसरी चाहिँ मार्सेलो आरिवालो अनि मेट प्याभिचको जोडीले ह्यारी हेलियोवारा र हेनरी प्याटनलाई हराएका छन्। र आज हुने गइरहेको यो विम्बल्डन क्वालिफाइङ पनि सुरु भएको छ। यसमा चाहिँ हङकङका कोलमेन वङ र यो बोना गोजो बीच खेल भइरहेको छ, हुन गइरहेको छ भने अर्को मेन सिङ्गलमा चाहिँ हुआन कार्लोस प्रादो एन्जेलो र ड्यानियल इभान्स बीच पनि खेल हुन गइरहेको छ। एकैछिन गल्फलाई पनि हेरौँ। युएस ओपन खेल भएको थियो यो हप्ता र हिजो सकिएको छ यो खेल। यसमा चाहिँ पहिलो स्थान प्राप्त गर्न सफल भएका छन् वेन्डहाम क्लार्क अन्डर 4 अन्डर पार सहित पहिलो स्थान प्राप्त गरेका छन्। र त्यस पछाडि दोस्रो स्थानमा स्याम बर्न्स अन्डर 3 पार अङ्क हासिल गरेर दोस्रो स्थान। त्यस्तै कोरियाका जु ह्युङ किम अन्डर 1 पार गर्दै तेस्रो स्थानमा र स्कटी सेफलर इभन खेलेर 4 स्थानमा। त्यस्तै इभन खेलेर नै जेटी फोस्टनले 5 स्थान ओगट्न सफल भएका छन् र धनराशि पनि निकै रहेछ श्रोता, 21.5 मिलियन डलरको चाहिँ प्राइज मनी रहेछ श्रोता।

अर्को मेजर एलपिजिए क्लासिकमा वुमेन्स गल्फमा चाहिँ लेडिज गल्फमा चाहिँ जापानकी मियो यामासिटाले 17 अन्डर पार खेलेर पहिलो स्थान प्राप्त गरिन्। त्यस्तै लटी वुडले 17 अन्डर्सको अन्डर पार खेलेर दोस्रो स्थान नै प्राप्त गरिन् भने वी लिङ सुले चाहिँ भियतनामकी हुनुपर्छ, उहाँ 15 अन्डर्सको अन्डर पार गरेर चाहिँ तेस्रो स्थान प्राप्त गरिन्। चाइनाकी यान लिउले पनि अन्डर 15 अन्डर पार नै गरेर अङ्क जोडेर चौथो स्थान प्राप्त गरिन् भने पाँचौँमा मिन जी काङ कोरियन हुनुहुन्छ, 14 अन्डर पार चाहिँ खेलेर पाँचौँ स्थानमा प्राप्त गरिन्। यसको पनि प्राइज मनी रहेछ 3.25 मिलियन US डलर। हजुर, आजको लागि स्पोर्ट्स राउन्ड अप यति नै गरौँ श्रोता। अब हामी गीत सुनौ यो स्पोर्ट्स राउन्ड अप पछाडि। महेश काफले र अस्मिता अधिकारीले गाउँदै हुनुहुन्छ कट्टर कट्टरमा।

0: यो BFBS
1: गोरखा रेडियो हो।
2: के तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हङ्गामा गरेर जानुभयो सुरेश अधिकारी अनि साथीहरू इस्ट अर वेस्ट खै को जाति बेस्ट भन्ने गीत सुन्यो श्रोता, चड्के गीत। तपाईँहरूको पनि एकैछिन त टाउको यसो हल्लियो होला यो गीत सुन्दाखेरि। ब्रिटिस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूका लागि भने र विशेष गरी गोर्खाली श्रोता जसले चाहिँ बिएबिएस गोर्खा रेडियो सुन्ने गर्नुहुन्छ, तपाईँहरूका लागि भनेर बिएबिएस गोर्खा क्विज लिएर आएका छौँ। अब धेरै दिन छैन श्रोता, आज सोमबार भयो, मङ्गलबार बुधबार साँझमा त यो कार्यक्रम सञ्चालन भइहाल्छ, 7 बजे सुरु हुन्छ चौतारीमा। चौतारी अब कहाँ छ त्यो चाहिँ तपाईँले पत्ता लगाउनु पर्ने हुन्छ जानुभएको छैन भने। यो इभेन्ट चाहिँ च्यारिटीको लागि केही पैसा उठाउने हेतुले आयोजना गरिएको द बिएबिएस बिग सल्युट भन्ने च्यारिटी, र $5 प्रति व्यक्ति चाहिँ इन्ट्री फी लाग्नेछ। तपाईँहरू सोलो खेल्न सक्नुहुन्छ, टिम बनाएर पनि खेल्न सक्नुहुन्छ, र टिम बनाएर खेल्न चाहनुहुन्छ भने 6 जनाभन्दा बढीको टिम नबनाउनु होला। र तपाईँहरूले चाहिँ 7 बजेदेखि यो कार्यक्रम सुरु हुने भइहालेकोले भइहाल्ने हुनाले 7 बजेभन्दा अलिकति अगावै चाहिँ चौतारीमा आउनुहोला। त्यहाँ यसो कहुटमा दर्ता गर्नुपर्ने हुन्छ र तपाईँले आफ्नो फोनमा नै उत्तरहरू चाहिँ क्लिक गर्न सक्नुहुन्छ, लेख्न टाइप गर्न सक्नुहुन्छ। त्यहाँ स्केल पनि राखिदिएका छौँ त्यो प्रश्नहरूमा, अन्दाज गरेर यसो स्केललाई लेफ्ट एन्ड राइट घुमाएर कति जति ठिक हुन्छ त्यो गेस गर्ने आन्सरहरू पनि छन्। र यो कार्यक्रम रमाइलो कार्यक्रम 24 जुन बुधबारको दिन हुन्छ। अब धेरै दिन छैन भनिहालेँ, 2 रात हो, तेस्रो रातमा त हाम्रो सुरु भइहाल्छ यो कार्यक्रम। तपाईँहरू धेरैभन्दा धेरैको सहभागिताको अपेक्षा गरेका छौँ र यो द बिग सल्युट बिएबिएसको बिग सल्युट च्यारिटीलाई तपाईँले मद्दत गर्न चाहिँ हात बढाउनुहुन्छ भन्ने चाहिँ पूर्ण आशा लिएका छौँ। आउनुहोस् है सपरिवार साथीभाइहरूसँग नम्बरीहरूसँग। अब गीत सुनौ चियाको बोटैमा अर्जुन कटुवालको आवाजमा।

हजुर, चियाको बोटैमा अर्जुन कटवालले गाउनु भयो श्रोता। ब्रुनाईमा अब बिहानको 9 बज्नका लागि 6 मिनट बाँकी रहेको छ श्रोता, र अब हामी पहिलो दोस्रो घन्टाको पनि अन्तिममा आइपुगिसकेका छौँ। अब जाँदा जाँदै मेलिना राई अनि रेवत राईले गाउनु भएको आप्पाको छोरी भन्ने गीत सुन्दै सुन्दै दोस्रो घन्टालाई बिदाई गर्ने तर्खर गरे श्रोता मैले। यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ, अनि तत्पश्चात हामी तेस्रो यानि कि अन्तिम घन्टा प्रभातकालीन आवाजको अन्तिम घन्टामा फेरि भेट गर्नेछौँ। तबसम्म यो गीत सुनेर रमाइलो गर्नुहोला। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नु।

0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
1: प्ले बीएफबीएस।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: विश्वकप फुटबलमा अहिले न्युजिल्यान्ड र इजिप्ट बीचको खेल सुरु हुँदैछ। क्यानाडाको भ्यानकुभरमा हुन लागेको खेलका सहभागी दुई टिमले अघिल्ला खेलमा बराबरी खेलेर एक एक अङ्क पाएका थिए। दुईपटकको विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डीसँग बराबरीमा रोकिएको छ। अमेरिकाको फ्लोरिडामा भएको खेलमा उरुग्वे केप भर्डीसँग दुई दुई गोलको बराबरीमा रोकिएको हो। बेल्जियम र इरान पनि आफ्ना दोस्रो खेलमा पनि बराबरीमा रोकिएका छन्। इरान र बेल्जियमले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। नकआउट चरणमा पुग्ने सम्भावनालाई जीवित राख्न अब इरानले जुन 27 इजिप्ट विरुद्ध खेल्नेछ। यस्तै स्पेनले साउदी अरबलाई 4-0 फराकिलो अन्तरले हराएको छ। स्पेन 4 अङ्कका साथ समूहको शीर्ष स्थानमा उक्लिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रवादमा कुनै पनि शङ्का नराख्न आग्रह गर्नुभएको छ। राजसभाको पहिलो महाधिवेशन उद्घाटन समारोहमा उहाँले भारतसँग सीमा विवादको समाधानका लागि सरकारले बेलायतको मध्यस्थता खोजेको होइन भन्नुभयो।
4: सीमाको विषयमा पनि चिन्ता लिनुभएको थियो। सीमाको हामीले सीमाको विषयमा बोल्दाखेरि पक्कै पनि जुनसुकै देशसँग सीमाको विषय कुरा गर्दाखेरि उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ। आपत्ति जनाउनु भयो, मलाई अचम्म लाग्यो। ल ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्। हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेखको प्रमाण छ। र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौँ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ। हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौँ। हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ।
3: बागलुङको बागलुङ नगरपालिकाले नगरकी छोरी कार्यक्रम सञ्चालनमा ल्याएको छ। सङ्गम खर्ती मगरको यो रिपोर्ट।
5: छोराछोरी बीचको विभेद कम गर्ने र गर्भमै छोराछोरी पहिचान गरी छोरी भए भ्रूण हत्या गर्ने कार्यलाई निरुत्साहित गर्न बागलुङ नगरपालिकाले नगरकी छोरी कार्यक्रम सञ्चालनमा ल्याएको छ। बागलुङ नगरपालिका सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम,
6: खास गरी छोरी प्रतिको विभेद, त्यही भ्रूण हत्या, छोरा छ कि छोरी छ हेर्ने तपाईँ गर्ने गर्दाखेरि छोरी प्रतिको जुन आकर्षण भएन नि, यो कार्यक्रमले केही न केही ढङ्गले चाहिँ गर्ला, छोरी प्रतिको सम्मान पनि होला, छोरी अछोरीको समान अस्तित्व हो भन्ने खालको कन्सेप्ट विकास गर्नका लागि यो कन्सेप्ट ल्याएको हो। छोरा भए चाहिँ हामी बैतरिन तरिन्छ, छोरा भए ऊ हुन्छ, छोरी चाहिँ अर्काको घरमा जाने भन्ने मानसिकतालाई चाहिँ अब यो चेतनाका स्तरले उसका स्तरले चाहिँ न्यूनीकरण गर्न सकिन्छ कि भन्ने ढङ्गले चाहिँ यो कन्सेप्ट ल्याएको।
5: छोरी जन्मेर जन्म दर्ता गराएपछि निवेदन दिएमा बागलुङ नगरपालिकाले सम्झौता अनुसारको वाणिज्य ब्याङ्कमा खाता खोलेर नगद 5,000 रुपियाँ 20 वर्षीय मुद्दतीमा जम्मा गरिदिन्छ। त्यसमा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको छ।
6: प्र्याक्टिकलको हिसाबले न्यूनतम 5,000 हामीले जन्म दर्ता गरेर होइन बिरि पुऱ्याएर आउँदा बित्तिकै निवेदन दिँदा बित्तिकै नगरपालिकाबाट चाहिँ मुद्दती हालिदिन्छौँ अनि आफ्नो अभिभावकले अथवा गार्जेन्सले बाबा आमाले जति चाहियो त्यति थपेर छोरीको बारेमा राख्न सक्ने भए।
5: 2080 सालको साउन महिनादेखि बागलुङ नगरपालिकामा यो कार्यक्रम लागू भएको हो। हालसम्म 300 जनाले यो कार्यक्रमबाट लाभ लिएको बागलुङ नगरपालिका पञ्जीकरण शाखाकी मुना थापा मगरले बताउनु भयो।
7: 335 जना निवेदन संकलन, 300 जनाले चाहिँ अहिलेसम्म लाभ लिए।
3: जुम्लामा एक वर्षमा 3,671 मेट्रिक टन सिमी उत्पादन भएको छ।
8: कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार आर्थिक वर्ष 2081-82 जिल्लाबाट 3,671 मेट्रिक टनको सिमी बिक्रीबाट 1,33,92,000 आमदानी भएको छ। जिल्लाभरि 2,257 हेक्टर क्षेत्रफलमा सिमी उत्पादन हुने गरेको छ। तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कानका सुन्दरी, पातरासी, हेमा, तातोपानी र गुठीचौर क्षेत्रका किसानले सिमी खेतीबाट राम्रो आमदानी गरेका छन्। सिमीको पकेट क्षेत्र भनेर राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ जुम्लाले तिला एक रारालाई सिमी जोन कार्यक्रम लागू गरेको छ। सोपालिकाले वडा 1 सहित 2, 8 र 9 वडाको 800 क्षेत्रफल हेक्टरमा सिमीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्रको विकास गर्न सिमी जोन कार्यक्रम सञ्चालन गरिएको जिल्ला राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख खेमराज शाहीले बताउनु भएको छ।
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको पानेश्वर शाखाबाट जेएनजे आन्दोलनका क्रममा लुटिएको सुन ब्याङ्क ऋणीले अझै फिर्ता पाउन सकेका छैनन्। ब्याङ्कले दिने भनेको र तितो राखेका ऋणीले माग गरेको रकममा फरक परेपछि उनीहरूले सुन वा त्यस बराबरको रकम भुक्तानी पाउन नसकेका हुन्। ब्याङ्कले लुटिएको दिनमा जति सुनको मूल्य तोकिएको थियो सोही बराबरको रकम फिर्ता दिने निर्णय गरेको छ। तर ब्याङ्कमा सुन तितो राखेर ऋण लिएका ऋणीहरूले भने जहिले दिने हो सोही दिनको मूल्यका आधारमा हुनुपर्ने माग गर्दै आएका छन्। केही सुन बाहेकले बैङ्कको केन्द्रीय कार्यालयमा धरना समेत दिएका छन्। गत भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैङ्कको बानेश्वर शाखाबाट 38 करोड 40 लाख रुपियाँ बराबरको नगद र सुन।
0: यो BFBS गोर्खा रेडियो हो।

0: SBS गोर्खा रेडियो हो।
1: हजुर, के लिन्छौ टेन्सन भन्ने खालको, पेन्सन छँदैछ भन्ने खालको भाव थियो यो गीतमा। रिता केसी र आश बहादुर गुरुङले गाउनु भएको मिठो गीत सुनेर कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो यानि कि अन्तिम घण्टा सुरु गर्यौँ। श्रोता, हामीले धनराज राई फेरि पनि उपस्थित भइसकेको छु। तपाईँहरूलाई सम्पूर्णलाई हार्दिक स्वागत छ अनि नमस्कार छ श्रोताहरू। हृदयमा बिहानको 9:11 जानै आँटेको छ श्रोता। सेरियामा 23 डिग्री सेल्सियस तापक्रम रहेको छ अहिले, 29 डिग्री, खासै परिवर्तन भएको छैन। मौसमी विवरणहरू पनि ब्रुनाईका अन्य स्थानमा के कस्तो छ मौसम, श्रोता तपाईँहरूले सुनिराख्नु भएको छ भने पठाउनुहोस् है। साँझ पख भने बदली भई भारी वर्षा हुने सम्भावना चाहिँ पक्कै देखाएको छ। निकै अलि मन्द गतिमा हावा भन्दा पनि मध्यम अथवा अलि तेज गतिमै हावा चल्ने पनि देखाइएको छ। अलिकति सावधानी अपनाउनु पर्ने देखिन्छ साँझ पख भने सेरिया ब्रुनाईमा। अन्य स्थानमा के कति भयो समय, बेलायतमा बिहानको 2:11 गयो, नेपालमा अब 7:04 बाँकी रहेको छ। अन्य स्थानतिर पनि यसो तपाईँहरूको मौसमी विवरणहरू यसो पठाउँदै गर्नुहोस्। हुन त अब कतिपय ठाउँमा चाहिँ तपाईँको रातिको 8-9 बजिसकेको छ, कतिपय ठाउँमा बिहानको 4:11 गएको छ, कतिपय ठाउँमा 5 बजेको छ, त्यस्तै छ। विभिन्न समयमा विभिन्न स्थानमा सुनिराख्नु भएको छ, त्यो पनि विभिन्न माध्यम चलाएर, एपबाट सुन्नुहुन्छ, स्मार्ट स्पिकरमा सुन्नुहुन्छ, रेडियोको सेटमा विभिन्न फ्रिक्वेन्सीमा सुन्नुहुन्छ, विशेष गरी नेपाल, बेलायत र ब्रुनाईमा गरेर, ब्रुनाईमा नि यता तुतोङतिर जानुभयो भने अर्को फ्रिक्वेन्सीमा सुन्नुहुन्छ, नि सेरियामा फ्रिक्वेन्सी चलाएर एफएम फ्रिक्वेन्सी चाहिँ 89.5 MHz एफएममा सुन्नुहुन्छ। तुतोङबाट हो भने 92.92 MHz एफएममा चाहिँ सुन्ने गर्नुहुन्छ। हजुर, यसरी नै तपाईँहरूले हामीलाई साथ दिइराख्नुहुन्छ, सहयोग गरिराख्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ, प्रतिक्रिया जनाउनुहुन्छ, यो सधैँ हामी अपेक्षा गरिरहेका हुन्छौँ श्रोता। र तपाईँहरूले विभिन्न माध्यमबाट हामीलाई सम्पर्क गरेर चाहिँ प्रतिक्रिया जनाउन सक्नुहुन्छ। स्टुडियोमा फोन गर्न सक्नुहुन्छ, इमेल गर्न सक्नुहुन्छ, अथवा फेसबुक मेसेन्जर मार्फत हामीलाई सम्पर्क गरेर भन्न सक्नुहुन्छ। अब यो गन्थनलाई एकैछिन कमा दिइराखौँ श्रोता, पूर्ण विराम त अब सकिने बेला मात्रै दिन्छौँ। लप्सीको गेडो चुसेर भन्ने कुमार बस्नेतले गाउनुभएको गीत सुन्नेछौँ।

हजुर, लप्सीको गेडो चुसेर कुमार बस्नेतले गाउनुभएको मिठो गीत सुन्यो श्रोता। लप्सीको गेडो निल्न चाहिँ अलि निलिन्थ्यो कोही कोही बेला त, तर मलाई चाहिँ अलि डर लाग्ने गाउँमा अन्य दुवाले साथीभाइहरूले चाहिँ मजाले लप्सी चाहिँ त्यो साइज डजन्ट म्याटर भनेको जस्तो चपाउने अनि कुतुलको निल्हाल्ने, मलाई चाहिँ अलिकति डर लाग्ने हुन्थ्यो। त्यस्तो भइँदो रहेछ कोही कोही। वर्ल्ड कप, फिफाको वर्ल्ड कप फुटबल चलिरहेको छ र अहिले न्युजिल्यान्ड र इजिप्ट बिच 17 मिनटमा खेल भइरहेको छ। अहिले भर्खरै 15 मिनट जाँदाखेरि खेल सुरु भएको 15 मिनटमा चाहिँ न्युजिल्यान्डले एक गोल प्रहार गरेको छ। सरमानले चाहिँ 15 मिनटमा गोल गरेका रहेछन् न्युजिल्यान्डको तर्फबाट। इजिप्ट शून्यमा छ र 54% बल पोसेसन चाहिँ प्रतिशतमा देखाइएको छ। त्यस्तै छ, अब यो ग्रुप स्टेजको खेलहरू भइरहेका छन्। तपाईँहरूको फेभरेट टिम कुन हो यसपालि? तपाईँहरूले आफ्नो आफ्नो टिमलाई मजाले चाहिँ सपोर्ट गरिराख्नु भएको छ होला। अब खोइ, खेलकुद यस्तै हो, कोही हारिन्छ कोही जितिन्छ। अब गीत चाहिँ सुन्न सबैले सक्छौँ हामी, संयोग सुनौ सन्जिता दुराको आवाजमा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: कम्मर मर्काइदे मायालु भन्ने गीत गाउने कलाकार हुनुहुन्थ्यो गोपाल घरती मगर नेपाल, मोनिका चन्द ठकुरी अनि पुष्पा चन्द ठकुरी तिनजना गायक गायिकाले गाउनुभएको जोसिलो गीत चाहिँ हामीले सुन्यो प्रभातकालीन आवाजको तेस्रो यानि कि अन्तिम घन्टामा बिहानको 9:27 गएको छ ब्रुनाईमा श्रोता। अब एउटा अन्तर्वार्ता सुन्नेछौँ। गत हप्ता कमान्डर तथा गोर्खा मेजर क्विन्स गोर्खा सिग्नल्सको ब्रुनाई भ्रमणको सिलसिलामा बिएबेस ब्रुनाईमा पनि पाल्नुभएको थियो उहाँहरू दुईजना। कुराकानीको क्रममा गोर्खा मेजर क्विन्स गोर्खा सिग्नल मेजर शुभराज सुनवार भ्रमणको औचित्य हाम्रा सहकर्मी दाजु लाल साईलाई प्रस्ट्याउनु हुँदैछ।
1: मेन हामीले भिजिटको कारण चाहिँ जम्मा 3-4 छ। सुरुमा चाहिँ भेट्ने अनि कमान्डरको चाहिँ एउटा सर्भिसमेन्ट पोइन्टमा फ्युचर भिजन र अपडेटहरू छ। अर्को भनेको चाहिँ अब फ्यामिलीहरूको अनि भाइहरूको रियालिटी अनि उहाँहरूलाई कुनै पनि अब समस्याहरू परेको छ कि कमान्डर बिएफपीको थ्रुबाट हामीले गर्नुपर्ने कसरी मद्दत गर्न सकिन्छ त्यो हो। अनि अर्को फाइनल भनेको चाहिँ साहब हामीले चाहिँ भाइहरूलाई उहाँ आरएसक्यूदेखि टाढा हुनुहुन्छ अनि कुनै पनि करियरमा पोलिसीको कुराहरू अनि असाइनमेन्टको कुरादेखि लिएर प्रमोसनको कुराहरू अलिकति अवगत भएको छैन भने त्यो कुरामा अलिकति उहाँहरूलाई जानकारी दिने अनि नयाँ परिवर्तन भएको कुराहरूलाई चाहिँ अलिकति अपडेट दिने हाम्रो करियर म्यानेजमेन्ट अफिसर साहबको थ्रुबाट गर्ने जम्मा 3 उद्देश्य हो साहब हामीले। अनि त्यो चाहिँ हामीले बेला बेलामा गर्ने गरिन्छ। सुरुमा चाहिँ एउटा अब हाम्रो अपोइन्टमेन्ट लिइसकेपछि जति सक्दो चाँडो आउने अनि यसपालि हामी निकै लक्की भयो। कमान्डर साहब पनि भर्खरै नयाँ पोस्टमा लिनुभएको, मैले पनि जम्मा अब 2+ भएको, त्यो कारणले गर्दा हामी अलिकति भाग्यमानी भयो, ठिकै पनि हो। अनि अर्को भयो भने चाहिँ अब अन्तमा अब पछि रिभ्यू र फाइनल टर्म टोपको बेलामा चाहिँ हुन्छ साहब। हजुर त्यही थिन्छ हजुर।
2: क्विन्स गोर्खा सिग्नल्स नेपाल कप फाइनलमा पुगेको यो अवसरमा यहाँलाई कङ्ग्रेचुलेट पनि हामी गर्न चाहन्छौँ साहब। यसपालि कस्तो छ हजुर? तपाईँहरू त होल्डर छैन हजुर?
1: हाम्रो एउटा भाग्यको कुरा हो साहब, 2 लगातार हामीले एउटा विजय हासिल गर्न सफल भयौँ। अब यो वर्षको जित भनेको चाहिँ छुट्टै खालको हुनेछ। सौभाग्यवश हामी फेरि फाइनल हुन पुग्यौँ। खेलको कुरा हो साहब, अब एकजनालाई जित्नुपर्छ एकजनालाई हार्नुपर्छ। अहिलेको हाम्रो भाइहरूको जुन लगनशीलता अनि उहाँको फुटबलप्रतिको प्यासनलाई मैले यसो हेर्दाखेरि चाहिँ हामी पोजिटिभै छौँ साहब, पोजिटिभै छौँ। अब त्यो भन्दैले अब समयले कसरी हामीलाई ल्याउँछ
2: फुटबल भनेको फाइनलको लागि शुभकामना छ हजुर।
1: हजुर धेरै धेरै धन्यवाद छ
2: साहब। अब यहाँ ब्रुनाईमा आउनु भएको बखत पल्टनको यसो अपडेट पनि लिउँ र श्रोतालाई बताउँ भन्ने मनमा लागि राखेको छ। क्विन्स गोर्खा सिग्नल्सको अहिलेको रेजिमेन्टल अपडेट केही छ भने बताइदिनुहोस् न हजुर।
1: हजुर साहब, मैले ब्रिफली नम्बरको कुरा गर्दाखेरि हामी अहिले झन्नै 800 जस्तो पुग्न सक्छौँ। हामीसँग अहिले 37 अफिसर साहबहरू अनि झन्नै 712 अरू ऱ्याङ्कको भाइहरू हुनुहुन्छ। सिमिलरली फ्यामिलीको पनि नम्बर त्यतिकै बढेको छ। 7 स्क्वाडन हामीले युकेमा नै हाम्रो फर्म भइसकेको छ। हाम्रो नयाँ स्क्वाडन एकदमै यङ इन हिस्ट्री स्क्वाडन भनेको चाहिँ 243 गोर्खा सिग्नल स्क्वाडन हो, विच इज हाम्रो अहिले फ्रेमडाउनमा बेस्ट छ साहब। उहाँहरूले आफ्नै अब एउटा मिसन स्टेटमेन्ट रिहर्सलदेखि लिएर भ्यालिडेसनको कुराहरू अनि उहाँहरूले गर्नुपर्ने मेन डेलिभरी कमिटमेन्टलाई उहाँले भ्यालिडेसन गर्ने फेज भन्नुहुन्छ। त्यसको लगतै हामीले फेरि भर्खरै मात्र एउटा इम्प्लिमेन्टेसन अर्डर हामीले चाहिँ माथि आर्मी लेभलबाट नै एउटा हुकुम पाइएको छ। त्यो भनेको चाहिँ हामीले 8 स्क्वाडन चाहिँ युवकमा फर्म गर्ने आदेश आएको छ सब। त्यसलाई करेन्टली अब रेजिमेन्टल हेडक्वार्टरको पर्सपेक्टिभबाट हामीले कसरी चाहिँ अब वर्क फोर्स सप्लाईदेखि लिएर त्यो ट्रान्जेक्सन छ, जुन ट्रान्जेक्सन हामीले समय र इन्क्रिमेन्टल हिसाबले गर्दा कसरी त्यसलाई चाहिँ अब फुलफिल गर्न सकिन्छ भन्ने लागि परेको छ सर। त्यो हिसाबले गर्दा हाम्रो नम्बर पनि गइरहेको छ। अनि टप अफ द्याट हामीले चाहिँ अरू 4 स्क्वाडनहरू 2 ओभरसिज नेपाल र ब्रुनाईमा भयो अनि एउटा चाहिँ स्यान्डर्समा छ भने अर्को ट्रुप हामीले भर्खरै मात्रै त्यसको आइओसी एफओसी चाहिँ अब डिसेम्बरमा हुन्छ सर यो वर्षको। त्यो ट्रुपको चाहिँ विच इज हाम्रो चाहिँ 216 पारा सिग्नल स्क्वाडनमा एउटा ए ट्रुप स्टाब्लिस भइसकेको छ हामीले अनि 7 स्क्वाडन अनि 4 ट्रुप, तर त्यसको साथसाथै अरू डिफ्रेन्ट ठाउँमा नन ट्रेडिसनल

0: सब किनकि त्यस्तै कुराले गर्दा अहिले हामी समय व्यस्त पनि छ अनि धेरै कुरामा हामी लागि परेका छौँ. अहिले अब हाम्रो सर्भिस कन्भर्सन कन्टिन्युसन सर्भिस अब बाँकी भएको हामीले मान्छे नम्बर त बढाउने हो, तर त्यो नम्बरलाई हामीले कसरी चाहिँ पछि हामीले मागेको नम्बरलाई हामीले पुऱ्याउन सकिन्छ भनेर रिटेन्सनदेखि लिएर आउटफ्लोदेखि सबै कुराहरू हामीले हेर्दैछौँ. अपडेटको रूपमा लिनु पर्दाखेरि यिनीहरू नै हुन् मेन हाम्रो आधारभूत.
1: हजुर जिएम साहब, बडो खुसी लाग्यो. क्विन्सका एउटा सिग्नल्सको जताततै तरक्की भइरहेको छ र हाम्रो दाजुभाइहरूले एकदमै एक्सलेन्ट सर्भिस दिइराख्नु भएको छ, डेलिभरी दिइराख्नु भएको छ. त्यसैले गर्दाखेरि तपाईँहरू एक्सप्यान्ड भइराख्नु भएको छ, त्यो हाम्रो लागि एकदमै रिफ्रेसिङ न्युज हो ब्रिगेड अफ गोर्खासको लागि र क्विन्स गोर्खा सिग्नल्सको. यस्तै हिसाबले उत्तरोत्तर प्रगति हुँदै जाओस् हाम्रो शुभकामना छ. र ब्रुनाई आउनुभएको बखत यहाँ ब्रुनाई सिग्नल्स ट्रुपका सदस्यहरू र उहाँहरूका परिवारजनलाई अनि विश्वभरि छरिएर बस्नुभएका क्विन्स गोर्खा सिग्नल्सका साहेबहरू, जवानहरू र उहाँहरूको परिवारजनलाई गोर्खा मेजर क्युजी सिग्नल्सको सन्देश के छ होला हजुर?
0: मेरो सम्झना सबै हाम्रो साहबहरू रिटायर्ड अब रिजर्भमा हुनुभएको भएको प्लस रेगुलरली सर्भ गर्नुभएको साहबहरू, दाईहरू भाइहरू सबै हुनुहुन्छ. हाम्रो पल्टनको भविष्य एकदमै राम्रो छ. प्रगति हजुरले भने जस्तै नै हामीले गरिराखेको छौँ. अब त्यो लङ टर्ममा हामीले सस्टेनेबिलिटी चाहिँ के हो, हामीले पछिसम्म त्यसलाई लान सकिन्छ कि सकिँदैन भन्ने एउटा प्राथमिकता हो. आई थिङ्क गोर्खा मेजरको पोजिसन भनेको पनि त्यो होला. हामीले सबैलाई समेटेर क्षणिक प्रगति मात्रै होइन कि त्यसलाई लामो समयसम्म हामीले चाहिँ दिन सकियो, गर्न सकियो भने त्यो एउटा मेरो प्राथमिकताको रूपमा मैले लिएको छु. अनि त्यो हामीले गर्न सफल यतिखेर मात्रै हुन्छ कि जतिखेर हामीले हाम्रो पोस्ट पिट्सहरूलाई अनि पिपलहरूलाई चाहिँ राइट ठाउँमा राइट स्ट्रक्चरमा हामीले अलाइन गरेर राखियो भने मात्रै त्यो सफल हुन्छ. त्यो मेरो एउटा सन्देश भयो. अनि हजुरहरूको बाहिरबाट बसेर हेरेर दिनुभएको सल्लाह सुझाव र मायाको लागि म धेरै धेरै धन्यवाद भन्न चाहेँ. अनि बिएसटीमा क्लोज टु ब्रुनाई आउनु पर्दाखेरि हाम्रो दाजुभाइहरू हुनुहुन्छ, दिदीबहिनीहरू हुनुहुन्छ, उहाँहरूले एकदमै राम्रो काम गर्नुभएको छ. हामीले यहाँको कमान्डर साहबहरू, बिएपी कमान्डर साहबलाई, चिफ अफ स्टाफ साहबहरूलाई अनि अरू गोर्खा मेजर टुवर्ड जेर साहबहरूलाई सबैलाई भेटेर उहाँहरूबाट पनि हामीले एउटा छोटो समय मिलाएर कुन रूपमा हाम्रो बिएसटीको भाइहरूले उहाँहरूलाई सपोर्ट गर्नु सक्नुहुन्छ अनि यदि त्यो सपोर्ट उहाँहरूले आशा गरे बमोजिम पाउनुभएको छ कि छैन भन्ने एउटा जानकारी पनि हामीले पायौँ. अनि हामीले समग्रमा भन्नुपर्दा साहबहरू सबैबाट हामीले एकदमै पोजिटिभ पाएको छौँ उहाँहरूको भगाई र अनि अनुभव गरेका कुराहरू. हाम्रो देवेन्द्र साहबको लिडरसिपमा हाम्रो भाइहरूले पनि एकदमै राम्रो काम गर्नुभएको छ. अनि सिमिलरली हाम्रो बिएफपीबाट पनि हाम्रो वेलफेयर प्रोभिजन अनि वेलफेयरको साइडबाट पनि हाम्रो दिदीबहिनीहरूलाई एकदमै राम्रो सपोर्ट दिइराख्नु भएको छ. त्यो हिसाबमा मैले सबै समग्र अहिले साहबहरूलाई अनि प्लस सुनिरहेको श्रोताहरूको माध्यमबाट उहाँहरूलाई के भन्न चाहेँ भने हामीले एउटा गोर्खा मेजरको कपेसिटीबाट म साहबहरूलाई चाहिँ उहाँहरूले गर्नुभएको जुन एउटा अनकन्डिसनल सपोर्ट अनि उहाँहरूले दिनुको मायालाई चाहिँ म धेरै धेरै नै धन्यवाद दिन चाहेँ. अनि हजुरहरूलाई पनि जति अहिले जुन एउटा छोटो समयको लागि मैले एकपल्ट सम्झिन चाहेँ अनि फेरि पनि म धन्यवाद भन्न चाहन्छु.
1: साहब धेरै धन्यवाद छ हजुर. अब तपाईँहरूको भिजिट ऱ्यापअप हुन आँटेको छ होला र छिटै युकेतर्फ फर्काँदै हुनुहुन्छ, शुभयात्रा भन्न चाहेँ मैले. अनि समय निकालेर बिएफएस पनि भिजिट गरिदिनु भयो, त्यसको लागि धेरै धन्यवाद छ साहब.
0: साहब हजुर धेरै धन्यवाद. बिएफएस तपाईँहरूले यसरी नै कन्टिन्युसली सपोर्ट गरिराख्नु भएको छ, म पनि बेला बेलामा सुन्ने गर्छु. अनि हाम्रो यो जुन मिडिया हाम्रो रेगुलरली काम गर्नुभएको आर्म फोर्सेसको दाजुभाइ दिदीबहिनीहरू उहाँहरूको दैनिक गतिविधिलाई तपाईँहरूले अनलाइन मार्फत बाहिर हाम्रो वर्ल्ड वाइड बसिराख्नु भएको हाम्रो शुभचिन्तकहरूलाई अनि सुन्ने श्रोताहरूलाई पुर्याइदिनुहुन्छ अनि उहाँहरूबाट पनि कुराहरू ल्याएर हामीलाई इन्फर्मेसन सेयर गर्ने अपर्च्युनिटी दिनुहुन्छ. अनि बिएफएसलाई पनि कन्टिन्युस सपोर्ट लागि पर्सनली मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद अनि हजुरलाई पनि धेरै धेरै धन्यवाद छ सर.
1: इट्स अ प्लेजर सर, थ्याङ्क यू भेरी मच हजुर.
0: हजुर धन्यवाद सर.
2: हजुर सुन्नुभयो श्रोता, तपाईँले यो मिठो गीत बज्दैछ ब्याकग्राउन्डमा, अहिले नबजाउँ यो गीतलाई, म एकैछिनमा सुनाइहाल्छु. र तपाईँहरूले मेजर शुभराज सुनवार साहेबसँगको कुराकानी हाम्रो लाल साई दाजुले गर्नुभएको सुन्नुभयो. शुभराज सुनवार साहेब चाहिँ गोर्खा मेजर क्विन्स गोर्खा सिग्नल्सबाट चाहिँ कमान्डर क्युजी सिग्नल्सको साहेबसँग आउनुभएको थियो भिजिटमा र त्यही मौका छोपेर भएको कुराकानीको अंश थियो श्रोता यो. र अब हामी गीततर्फ लागौँ. 888 र मोहन लामाले गाउनुभएको मनका कुरा हामी फेरि सुनिहालौँ.

0: Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

सकी ओसिस थापाको ओसिस भन्नुहुन्छ कि ओएसिस हो श्रोता, तपाईँहरूले यसलाई कसरी उच्चारण गर्नुहुन्छ? अहिलेको गायक गायिकाको नाम पनि कोही कोही बेला त अप्ठ्यारो लाग्छ। एकजना अघि हामीले सुन्यौँ ओसिन कार्की, ओसिन भनेको त पहिला म सानो हुँदाखेरि, अब तपाईँहरू पनि सानै हुनुहुन्थ्यो, त्यो जापानिज टेलिचलचित्र आउँथ्यो, ब्ल्याक एन्ड व्हाइटमा हेरिन्थ्यो, काठमाडौँ भर्खर झरेको थिएँ, मलाई अझै ताजा छ। त्यो हेर्दाखेरि अरे के हो यो ओसिन भनेको जस्तो लाग्थ्यो, तर मैले नबुझी नै त्यो के अरे टेलिचलचित्र चाहिँ सकिएको थियो। मेरी दिदीहरूले चाहिँ बिचरा ओसिन कति दुःख पाएको भन्नुहुन्थ्यो, किन दुःख पायो, के का लागि दुःख पायो भन्ने कुरा चाहिँ कहिले बुझिनँ मैले। अब मौका समय मिल्दाखेरि केही भयो भने खोजेर हेर्नु पर्ला श्रोता। तपाईँहरूले सिस्नो अथवा सिस्नो कति ठाउँमा त यसलाई बुहारी घाँस पनि भनिँदो रहेछ, त्यत्तिकै काँचै खाने गर्नुभएको छ? गर्नुभएको छ भने त ठिकै होला, गर्नुभएको छैन भने त यसको पनि प्रतियोगिता पो हुँदो रहेछ त श्रोता। अन्य काहीँ नभएर यो चाहिँ फेरि बेलायतमा हुँदो रहेछ, बेलायतको पनि डोरसेट भन्ने ठाउँमा। डोरसेटमा को को हुनुहुन्छ गोर्खा रेडियोको श्रोता, तपाईँहरूले यसबारेमा थाहा पाउनुभयो अथवा सहभागी हुनुभयो यो सालको? भर्खरै मात्रै सकिएछ यो सालको यो वर्ल्ड नेटल इटिङ च्याम्पियनसिप भनिँदो रहेछ, निकै अनौठो र साहसिक प्रतियोगिता चाहिँ हुने रहेछ श्रोता, जहाँ चाहिँ सहभागीहरूले यो के भन्ने यसलाई सिस्नुले पोल्ने गुण भएको यो स्टिङ नेटल, अब सबै सिस्नुले पोल्छन् पोल्न त, तर कति धेर यसको मापन कसरी गर्छ त्यो थाहा भएन, तर त्यो पात काँचै खाने प्रतिस्पर्धा गर्दा रहेछन् मानिसहरू जम्मा भएर। यो प्रतियोगिता करिब 40 वर्ष अगाडि दुईजना किसान बीच आफ्नो खेतको सिस्नो कसको लामो छ भन्ने विवादबाट चाहिँ सुरु भएको थिएछ श्रोता। पछि यही रमाइलो चुनौती विश्वस्तरीय प्रतियोगितामा चाहिँ परिणत भएको रहेछ। प्रतियोगितामा सहभागीहरूले करिब 2 फिट लामो सिस्नोका डाँठबाट पात निकालेर खाने गर्दछन् र निश्चित समय सीमाभित्र सबैभन्दा धेरै सिस्नो खाने व्यक्ति चाहिँ विजेता बन्दो रहेछ। यसका लागि सहभागीले विशेष तरिका अपनाउने पनि गर्दा रहेछन्, किनभने अब सिस्नोको पातले छुँदाखेरि छाला पोल्ने चिलाउने हुन्छ, त्यो तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो। समस्या कोही बेला अलिक विकराल पनि हुनसक्छ सुन्निने, होइन, त्यहाँदेखि अस्पताल जानुपर्ने सम्मको पनि हामीले सुनेका छौँ, देखेका छौँ, भोगेका छौँ। यो अनौठो कार्यक्रम हेर्न फेरि मानिसहरू पनि धेरै भेला हुँदो रहेछन् श्रोता। केही मानिसका लागि यो पागलपन जस्तो लागे पनि प्रतियोगिताले स्थानीय संस्कृति, मनोरञ्जन र मानिसको साहसलाई देखाउँछ। अब यो हेर्ने मानिसहरूले पक्कै त्यहाँ ठिङ उभिएर त बस्दैनन्, उनीहरूले त्यसको वरिपरिको बिजनेस भनौँ, स्मल बिजनेसहरूलाई कति सघाइरहेका हुन्छन् त्यो भने हामीले बुझ्नुपर्ने हुँदो रहेछ। संसारमा खानेकुरा विभिन्न परम्परा छन्, खानेकुराका विभिन्न परम्परा छन् भन्ने कुरा देखाउने यो प्रतियोगिता एउटा अनौठो उदाहरण हो, जहाँ चाहिँ साधारणतया न छोड्ने बोड्ने चुनौती र मनोरञ्जनको विषय बनेको हुँदो रहेछ श्रोता। अब यो सिस्नो खानेकुरा छोडौँ, कति ठाउँमा अघि भनिहालेँ बुहारी घाँस, सिस्नो सिस्नो नेटल स्टिङ नेटल जे भने पनि हामीले साधारण नेपालीले बुझ्ने सिस्नो हो। सो अब हामी चाहिँ अब यसलाई मजाले गलाएर चाहिँ चिल्लो, अब यसमा फेरि चिप्ले भेन्टीहरू हाल्ने चलन पनि छ, नत्र भने कोक्याउँछ चि, अब मिठो हुँदैन भन्ने हुन्छ, आफ्नो आफ्नो तरिका हुन्छ खाने, तर यहाँ चाहिँ काँचै त्यसको पात चाहिँ खाने प्रतियोगिता हुँदो रहेछ। मैले चाहिँ सलाम गरेँ श्रोता उहाँहरूलाई, प्रतियोगीहरूलाई। माथिबाट को आयो भन्ने गीत सुनौ अब, प्रवीण गुरुङले गाउनु भएको छ।

हजुर, सुन्नुभयो माथिबाट प्रवीण गुरुङले गाउनुभएको पुरानो गीत सुने श्रोता। अब हामी सुनिता थेगिम बहिनी अनि दिपेश राईले गाउनुभएको पारुहाङको सृष्टि भन्ने गीत सुन्छौँ। यो गीत नै आजको हाम्रो प्रभातकालीन आवाज कार्यक्रमको अन्तिम गीत स्वरूप रहनेछ। श्रोता, यो गीत सुन्नुभएपछि तपाईँले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ अनि त्यस पछाडि मछेरी कार्यक्रम लिएर आज हाम्री बहिनी नूतन राई आउनुहुनेछ तपाईँहरूलाई इन्टरटेन गराउन। उहाँले पनि पक्कै पनि विविध किसिमका गीतहरू सङ्गीतहरू सुनाउने हुन्छ, विभिन्न जानकारीहरू दिने गर्नुहुन्छ र तपाईँहरूले उहाँलाई पनि अवश्य सुनेर भए पनि साथ दिनुहुनेछ, प्रतिक्रिया जनाएर भए पनि साथ दिनुहुनेछ र उहाँको बसाइलाई पनि मनोरञ्जन पूर्ण रूपमा लिनुहुनेछ भन्ने पूर्ण विश्वासको साथमा म बिदा हुन्छु। अब हामी भोलि बिहान भेट्नेछौँ। भोलि बिहान प्रभातकालीन आवाजमा मलाई फेरि पाउनुहुनेछ। तबसम्म मलाई बिदा दिनुहोस्। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: विश्वकप फुटबलमा अहिले न्युजिल्यान्ड र इजिप्ट बीचको खेल जारी छ पहिलो हाफ हुँदासम्म न्युजिल्यान्डले 1-0 अग्रता लिएको छ न्युजिल्यान्डका लागि 15 नम्बर जर्सीका फिन शर्माले 15 मिनटमा गोल गर्नुभएको हो फिन शर्माले यो खेल अहिले क्यानाडाको भ्यानकुभरमा भइरहेको छ दुई पटकको विजेता उरुग्वे नवप्रवेशी टोली केप भर्डेसँग बराबरीमा रोकिएको छ अमेरिकाको फ्लोरिडामा भएको खेलमा उरुग्वे केप भर्डेसँग 2-2 बराबरीमा रोकिएको हो बेल्जियम र इरान पनि आफ्ना दोस्रो खेलमा पनि बराबरीमा रोकिएका छन् राजसपा प्रथम महाधिवेशनको बन्द सत्र अहिले बिहान सुरु हुँदैछ उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्द सत्र हुँदैछ राजसपाका महामन्त्री गोविन्द्र बोर्लाको टिकाअनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ यसमा छलफल हुनेछ कोषा अध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुतिमाथि पनि छलफल हुनेछ महामन्त्री गोविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसपछि छलफल हुनेछ पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश तथा छलफल अनुमोदन गरिनेछ त्यसपछि दिउँसो लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ राजसपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना सोही स्थानमा व्यवस्थापन गरिएको छ बन्द सत्रमा राजसपाका 4211 प्रतिनिधि पर्यवेक्षक र स्वयंसेवक सहभागी हुनेछन् पूर्व मन्त्री कङ्ग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत 80 वर्षीय खरेलको गैराती निधन भएको हो काभ्रेको खरेल थोकमा जन्मिएका खरेल काङ्ग्रेसका आदर्शवादी नेताका रूपमा परिचित हुनुहुन्थ्यो काङ्ग्रेसको राजनीतिमा सक्रिय भए बापत पटक पटक गरी झन्डै 9 वर्ष जेल जीवन बिताएका खरेल 2056 सांसद भएपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो खरेल शिक्षा राज्यमन्त्री भएका बेला प्राथमिक शिक्षा परियोजना लागू भएको थियो परियोजना मार्फत कयौँ विद्यालयको भौतिक संरचना निर्माण गरिएका थिए म्याग्दीको मालिका गाउँपालिका 2 रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् 12 महिला उद्यमीले अल्लोबाट कपडा बनाउने गरेका छन् एकजनाले वार्षिक 45-150 मिटरसम्म अल्लोबाट कपडा बनाउने गरेका छन् गाउँबाटै प्रति मिटर 500-750 दरले अल्लो कपडा बिक्री हुने गरेको उद्यमी मनकुमारी पुनले बताउनुभयो
4: यो रुमा अल्लो ढाका कपडा उत्पादन समूह छ हाम्रो समूहको नाम कपडाहरू हाम्रो अल्लो अल्लोको थोरै मात्रामा बुने हो र अल्लो र सुती र अल्लो र उनीबाट हामीले कपडा बुन्न आएका छौँ
3: ट्राफिक जाम बढी हुने साद्दो बाटो र एकान्त कुनामा आउँदो आर्थिक वर्षमा अन्डरपास निर्माण थालिने भएको छ
5: अन्डरपास निर्माणका लागि 12,46,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ सरकारले आर्थिक वर्ष 2079-80 बजेट वक्तव्यबाटै उपत्यकाका ग्वारको एकान्तकुना र साद्दो बाटोमा ओभरपास फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो तर अहिलेसम्म ग्वारको बाहेक अन्यत्र ओभरपास बनेको छैन साद्दो बाटो र एकान्तकुनामा कलङ्कीको जस्तै अन्डरपास बनाउन अध्ययनको काम सकिएको छ अध्ययनमा कलङ्कीको जस्तै अन्डरपास बनाउने र लागत 72 करोड लाग्ने उल्लेख छ अन्डरपास 4 लेनको हुने सडक विभागले जनाएको छ एकान्त कुनामा पनि अन्डरपास नै निर्माण गर्ने गरी अध्ययन गरिएको छ अन्डरपास निर्माणमा 50 करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ
3: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा हमला गरेर आणविक हमलाको प्रतिरक्षा गरिएको बताउनु भएको छ जेरुसलममा देशवासीलाई सम्बोधन गर्दै नेतन्याहुले आक्रमणका कारण मुलुकको अस्तित्व जोगाउन सफल भएको बताउनु भयो
6: Together with our American friends, we carried out the largest airstrike in our history. We destroyed Iran's nuclear infrastructure. We knocked out 20 of their top nuclear scientists. And when you take out the scientists, it's very hard to make a nuclear weapon.
3: अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानीहरूसँग स्विजरल्यान्डमा वार्ता गरेका बेला नेतन्याहुको भनाई आएको छ उता राष्ट्रपति ट्रम्पले लेबनानमा हिजबुल्लाहको राज अन्त्य नगरी इरानमा हमलाको चेतावनी दोहोऱ्याउनु भएको छ र गोर्खा नगरपालिका 9 लक्ष्मी बजार आहाल डाँडामा 2 करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ। गोरखनाथ आश्रमका अध्यक्ष होमसिंह बस्नेतले मन्दिर निर्माणको काम 70% सकिएको जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र

नमस्कार प्रिय श्रोता मानवहरू, बेबेस गोर्खा रेडियोको प्रिय कार्यक्रम मझेरीमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। म तपाईँको प्रस्तुता नूतन राईको साथमा आगामी केही समय म तपाईँहरूसँगै रहनेछु। आज पनि हामी लिएर आएका छौँ मनचुने गीत सङ्गीत, रोचक जानकारी र रमाइला गफ गफ। तसर्थ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, हामीसँगै रहनुहोस् र रमाइलो साथमा आजको मझेरी कार्यक्रम सुनेर बिताउनुहोस्। श्रोताहरू, हामी भने यो कार्यक्रम मार्फत हजुरहरूसँग तीन घण्टाको समयसम्म रहने नै छौँ। पहिलो घण्टामा भने हामी केही रोचक प्रसङ्गहरू, रमाइला गफगाफ र मिठा मिठा गीत सङ्गीतहरू राख्ने नै छौँ। अनि दोस्रो घण्टा भनेको चाहिँ आज सोमबार परेको छ, अनि सोमबारको दिनको हाम्रो रूपरेखा अनुरूप भने चाहिँ आज मैले डिस्कभरिजको बारेमा केही कुराकानीहरू लिएर आइ नै सकेको छु। त्यही बारेमा चर्चा परिचर्चा पनि गर्नेछौँ। अनि तेस्रो घण्टामा भने चाहिँ सधैँ चाहिँ समसामयिक विषयहरू र केही इन्टरभ्यूहरू लिएर पनि आइ नै सकेको छु। श्रोताहरू, त्यसैले जहाँ जहाँबाट आजको यो हाम्रो मझेरी कार्यक्रम सुन्दै हुनुहुन्छ, सबै सबै श्रोताहरूलाई फेरि पनि हाम्रो नमस्कार छ। श्रोताहरू, अब भने ढिलो नगरिकन आजको रमाइलो यात्रा पनि सुरु गरौँ। तपाईँलाई यो हाम्रो साथ मन पर्नेछ भने पूर्ण विश्वास पनि लिन सकेकी छु। हजुरहरूले हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको पहिलो बसाइको गीत पनि सुनिसक्नु भएको छ, स्वरूप राज आचार्य र अञ्जना गुरुङको आधी सरी तिम्रो माया। अबको बसाइमा भने तृष्णा गुरुङको माया मनभरि।

जुन भर्खरै सुनिसके एकदमै रमाइलो प्रस्तुति तृष्णा गुरुङको माया मनभरी। अहिले पनि ब्रुनेमा बिहानको 10:16 पनि गइ नै सकेको छ अनि सेरियाको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहेको छ। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज यानि कि मेघ गर्जन सहितको वर्षा र हल्का हावा चल्ने पनि जनाएको छ। युकेको समयको कुरा गर्नुपर्दा अब बिहानको 3:16 पनि गइसकेको छ अनि लन्डनको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहेको छ। सनी एन्ड जेन्टल ब्रिज, मौसम सफा र घमिलो रहने साथै मन्द हावा चल्ने पनि जनाएको छ। नेपालको समयको कुरा गर्नुपर्दा बिहानको 8:01 भइ नै सकेको छ अनि काठमाडौँको मौसमको कुरा गर्नुपर्दा अधिकतम तापक्रम 29 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहेको छ। लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज, हल्का वर्षा हुने र हल्का हावा चल्ने पनि जनाएको छ। श्रोताहरू, यो त थियो ब्रुना युके नेपालको समय अनि मौसमको कुराकानीहरू। हजुरहरूकोतिर चाहिँ आजको यो सोमबारको मौसम अनि समय के कति भयो त अनि के कस्तो गर्दै हुनुहुन्छ? अवश्य पनि हाम्रो कार्यक्रम मजेरी सुन्दै हुनुहुन्छ भने आएर जोडिनुहोला, हाम्रो कार्यक्रमलाई माया अनि साथ भने पक्कै पनि दिनुहोला। श्रोताहरू, आज भने चाहिँ मैले मझेरी कार्यक्रम लिएर आइसकेको छु होइन, किनभने चाहिँ हाम्रो लालदाई चाहिँ अलिकति छुट्टीमा हुनुहुन्छ अनि लालदाईको कार्यक्रम चाहिँ हाम्रो सहकर्मी दाई धनराज रायदाईले सञ्चालन गर्दै हुनुहुन्छ अनि धनराज रायदाईको कार्यक्रम चाहिँ मैले मझेरी सञ्चालन गर्दैछु र हजुरहरूसँग चाहिँ म यो सोमबारदेखि शुक्रबारसम्म रहने नै छु अनि मलाई आशा छ जसरी साथ अनि माया अहिलेसम्म दिनुभएको छ पक्कै पनि निरन्तरता दिनु नै हुनेछ। अनि तपाईँहरूको अलिकति जानकारीको लागि भने अबको यो शुक्रबारसम्म चाहिँ मेरो यो बिएबिएस गोर्खा रेडियोको अन्तिम कार्यक्रम पनि हुनेछ, त्यस पश्चात भने म यो कार्यक्रम मार्फत कुनै पनि कार्यक्रम मार्फत चाहिँ उपस्थित हुने छुइनँ है श्रोताहरू, किनभने म पनि अब ब्रुनै छोडेर चाँडै नै युके प्रस्थान गर्दैछु। अलिकति कुराकानीलाई थाती राखेर भने गीत सङ्गीततर्फ नै लागिहालौँ। कालीप्रसाद बास्कोटा र मेलिना राईको अजम्बरी लौला पिरती।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हजुर, डुब्न देऊ मलाई, अनिल सिंहको एकदमै रमाइलो प्रस्तुति भने सुनिसक्यौं। आज भने सोमबार यानि कि 22 जुन सन् 2026 साल, तद अनुसार असारको 8 गते विक्रम सम्बत 2083 साल। श्रोताहरू, यदि तपाईँहरूको प्रतिक्रिया, सुझाव, सन्देश हाम्रो कार्यक्रम मझेरी मार्फत छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेको छ। फोन नम्बर अन्तर्गत 3224167 3220098 9419332848 यो चाहिँ मिलिट्री एक्सटेन्सनको लागि रहेको छ। यदि तपाईँहरू ब्रुनाई बाहिरको हुनुहुन्छ भने 00673 लगाउन चाहिँ नबिर्सिनुहोला। हजुर, यो चाहिँ ब्रुनाईको कोड नम्बर रहेको छ। इमेल मार्फत भने bbsgorkha@bbs.com रहेको छ, अनि त्यस्तै गरेर फेसबुक मार्फत चाहिँ बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा मेसेजहरू पठाउन पनि सक्नुहुनेछ। हजुरहरूले चाहिँ आफ्ना रोजेका गीत सङ्गीतहरू सुन्न इच्छुक हुनुहुन्छ भने पनि मेसेज गर्न सक्नुहुनेछ। या आज चाहिँ सोमबार 22 जुनमा चाहिँ केही कसैको यानि तपाईँहरूको विशेष केही परेको छ भने पनि हजुरहरूले निर्धक्क साथ आएर भने हाम्रो कार्यक्रममा जोडिनुहोला। केही मेसेजहरू छ भने पनि अवश्य पनि हजुरहरूले हामीमा पठाउन भने सक्नुहुनेछ। श्रोताहरू, यो त थियो अलिकति हजुरहरूको लागि जानकारीको लागि। हुन त तपाईँहरू नियमित श्रोता पनि हुनुहुन्छ, कतिजना त हाम्रो बेबेस गोर्खा रेडियो निरन्तर सुन्दै पनि गर्नुहुन्छ, हाम्रो ब्रुनाईको कार्यक्रमलाई पनि एकदमै मायाहरू दिने रहनु भएको छ। तपाईँलाई त यो बारेमा अवगत नै भएको होला, तर भने जति पनि नयाँ हाम्रो श्रोताहरू जोडिनुहुन्छ उहाँहरूको लागि भने चाहिँ मैले पक्कै पनि यो इन्फर्मेसनहरू जानकारी भने दिन सकेको छु। अनि श्रोताहरू, यो जानकारी पनि दिइसकेको छु, अनि अलिकति भए पनि गीत सङ्गीतहरू राखि नै राखेको छु होइन, अनि अलिकति गफ गफ पनि गरि नै रहेको छु। आज रहेको छ सोमबार, आज पनि हप्ताको त्यो विशेष दिन, जुन दिन चाहिँ हामी एकदमै यो विकेन्ड सकिएर चाहिँ आज चाहिँ कामको सुरुवात गर्ने दिन पनि रहेको छ। नानीहरूको स्कुल भनौँ, आफ्नो अफिस टाइम भनौँ, या केही कामहरू गर्दै हुनुहुन्छ भने आज चाहिँ सबैजना जानु नै पर्ने हुन्छ आफ्नो कामतर्फ, कामतिर होइन। त्यही भएर तपाईँहरूको आजको यो सोमबार चाहिँ के कस्तो रहेको छ, आज के कस्तो विशेष दिनहरू परेको छ त हजुर, यदि इच्छुक हुनुहुन्छ भने आउनुहोला, कार्यक्रममा जोडिनुहोला, कुराकानीहरू पनि गर्दै गरौँला। के छ त यो कार्यक्रमहरू भनेकै हजुरहरूको लागि हामीले लिएर आइसकेका छौँ, अनि हजुरहरूको कुराकानीहरू सुन्न पाउनु, हजुरहरूको गीत रोजाइका गीत सङ्गीतहरू हामीले हाम्रो कार्यक्रमबाट चाहिँ हजुरमा सुनाउन पाउनु पनि एकदमै हाम्रो लागि एकदमै अहोभाग्य हो भन्दा पनि फरक पनि नपर्न सक्छ। त्यही भएर श्रोताहरू, हाम्रो आजको कार्यक्रम मझेरी निरन्तर त सुन्दै पनि गर्नुहोला, रमाइलो पनि लिनुहोला, अनि आफ्नो कामतर्फ पनि ध्यान भने पक्कै पनि लगाउनुहोला भन्दै फेरि लागिहालौ गीत सङ्गीततर्फ नै। स्वरूपराज आचार्य र लक्ष्मी मल्लको डाँडा घरे साईले।

हजुर स्वरूपराज आचार्य र लक्ष्मी मल्लका एकदमै यो लोक दोहोरी गीत भने सुनिसक्नु भएको छ डाँडा घरे साईले। श्रोताहरू यो कार्यक्रम भनेको चाहिँ हजुर श्रोताहरूको लागि नै रहेको छ, तपाईँहरूको साथ मायाले नै यो कार्यक्रमलाई अझ विशेष भन्ने बनाउँछ। त्यसैले कार्यक्रमबाट हामी तपाईँको सन्देश अनुरोध र प्रतिक्रियाको पर्खाइमा पनि हुनेछौँ, किनकि मैले अघि पनि भनिसकेँ तपाईँहरूको साथ बिना भने यो यात्रा भने एकदमै अधुरो हुन्छ। फेरि पनि लागिहाल्यो अर्को गीत सङ्गीततर्फ नै, सोनाम ओङमु इथेम्पाको सानो तिम्रो मायामा।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर BSD हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर, नेपथ्य बैन्डको आँगनै भरि। श्रोताहरू, आज 22 जुनमा चाहिँ एउटा विशेष दिन पनि परेको छ र त्यो दिन हो वर्ल्ड रेन फरेस्ट डे। यो दिवसको मुख्य उद्देश्य भनेको चाहिँ पृथ्वीका अमूल्य रेन फरेस्टहरूको संरक्षण, तिनको महत्त्वबारे जनचेतना फैलाउनु र वातावरण बचाउने प्रयासलाई पनि अघि बढाउनु हो। रेन फरेस्ट भनेको संसारका सबैभन्दा जैविक विविधताले भरिएका क्षेत्र हुन्। दक्षिण अमेरिकाको एमेजन रेन फरेस्ट, अफ्रिकाको कङ्गो रेन फरेस्ट र दक्षिण पूर्वी एसियाका ट्रपिकल वनहरू पृथ्वीका महत्त्वपूर्ण हरिया फोक्सो पनि मानिँदो रहेछ। श्रोता, यो वनहरूले चाहिँ ठुलो मात्रामा चाहिँ एकदमै सिओटी यानि कि शोषेर जलवायु परिवर्तनको प्रभाव कम गर्न सहयोग पनि गर्ने गर्दोरहेछ। अनि रेन फरेस्टमा चाहिँ पृथ्वीका लाखौँ प्रजातिका वनस्पति, जनावर, चराचुरुङ्गी र सूक्ष्म जीवहरू पनि बस्छन्। अनि वैज्ञानिकहरूको अनुसार अझ पनि धेरै प्रजातिहरूको खोज हुन बाँकी नै रहेको छ। यी वनहरूले मानिसलाई औषधिका लागि आवश्यक वनस्पति, खानेकुरा, पानीको चक्र र प्राकृतिक सन्तुलन कायम राख्न पनि सहयोग गर्छन्। तर अहिले भने वन फडानी, अवैध काठ कटनी, कृषि विस्तार, खानी उत्खनन र जलवायु परिवर्तनका कारण भने यो रेन फरेस्टहरू सङ्कटमा पनि परिरहेका छन्। वन नष्ट हुँदा जैविक विविधता घट्नुका साथै पृथ्वीको तापक्रम बढ्ने समस्या पनि गम्भीर हुने भन्दै गएको छ। रेन फरेस्ट चाहिँ केवल कुनै एक देश वा क्षेत्रको सम्पत्ति मात्र नभएर यो सम्पूर्ण मानव जातिको साझा प्राकृतिक सम्पदा पनि हो। अनि वन संरक्षणका लागि वृक्षारोपण, दिगो जीवनशैली अपनाउने, वन्य जन्तुको संरक्षण गर्ने र वातावरणप्रति जिम्मेवार बन्ने काम सबैले गर्न पनि सक्छौँ। हामीले आज रेन फरेस्ट जोगायो भने भोलिको पुस्ताले स्वच्छ हावा, पानी र स्वस्थ पृथ्वी भने पक्कै पनि पाउनेछ। श्रोताहरू, यो चाहिँ थियो आज यानि कि 22 जुनमा चाहिँ के चाहिँ विशेष दिन परेको छ भन्दा चाहिँ आज भने वर्ल्ड रेन फरेस्ट डे परेको रहेछ। अनि यसको बारेमा भने मैले अलिकति चर्चा पनि गरि नै सकेको छु। अनि यो दिवस चाहिँ मुख्य उद्देश्य चाहिँ के हो त भन्ने बारेमा भने मैले अहिले भनि नै सकेको छु। सायद तपाईँहरूले केही न केही पक्कै पनि बुझि नै सक्नुभयो होला यो रेन फरेस्टहरूको संरक्षणहरू गरेनौँ भने त्यसले के कस्तो प्रभावहरू पार्छ भन्ने विषयमा अलिकति भनि नै सकेको छु। अनि यो रेन फरेस्टहरूलाई चाहिँ हामीले संरक्षण गर्यो भने, वृक्षारोपण गर्यो भने, अनि वन्य जन्तुको पनि संरक्षणहरू गर्यो भने हाम्रो वातावरणमा कस्तो असरहरू पर्न सक्छ, कस्तो फाइदाहरू ल्याउन सक्छ, अनि भोलिको पुस्ताले चाहिँ कस्तो खालको हावापानी र स्वस्थ पृथ्वीहरू पाउनेछ भन्ने बारेमा अलिकति मैले कुराकानी भने पक्कै पनि गरि नै सकेको छु। र आज थियो 22 जुनमा परेको विशेष दिन, वर्ल्ड रेन फरेस्ट डे। श्रोताहरू, यो थियो आजको विशेष एउटा मैले कुराकानी लिएर आएको, जुन म चाहिँ प्रायः जस्तो आफ्नो कार्यक्रम अन्तर्गत चाहिँ जुन दिनमा चाहिँ के कस्तो दिनहरू विशेष पर्छ भन्ने बारेमा अलिकति सानोतिनो टिप्पणीहरू लिएर आउने गर्छु अनि हजुरहरूलाई सुनाउने नै गर्छु। अनि कहिलेकाहीँ म यो प्रेरक प्रसङ्गहरू पनि लिएर चर्चा परिचर्चा पनि गर्ने नै गरेकी हुन्छु। तर आज भने मैले यो अलिकति केही विशेष आजको दिन परेको बारेमा चाहिँ चर्चा भने गरि नै सकेकी छु। श्रोता, अब भने तपाईँहरूको जानकारीको लागि हाम्रो ब्रिटिस फोर्सेस बुनाइका परिवारहरूको लागि रहेको छ यो च्यारिटी गोर्खा क्विज नाइट। हजुर, हामीले हाम्रो कार्यक्रम मार्फत सबैजनालाई भनी पनि रहेका छौँ, यदि तपाईँहरू सुन्दै हुनुहुन्छ भने अवश्य पनि आउनुहोला, हामीलाई साथ अनि माया भने पक्कै पनि दिनुहोला। यो चाहिँ बुधबार पर्सि यानि कि वेडनेसडे 24 जुनको बेलुकाको 7 बजेदेखि हुन गइरहेको छ। यो चाहिँ चौतारीमा, यदि तपाईँहरू 7 बजे चाहिँ किन जस्तो लाग्छ भने चौतारीमा आउनुहोला, डिनर पनि गर्नुहोला अनि हाम्रो कार्यक्रमको पनि मजा लिनुहोला, भाग पनि पक्कै पनि हाम्रो गोर्खा क्विज नाइटमा लिनुहोला है। त यसको लागि चाहिँ तपाईँहरूले आफ्नो ग्रुपमा चाहिँ म्याक्सिमम पनि 6 जनाको ग्रुप बनाउन सक्नुहुनेछ। तपाईँहरूले चाहिँ इच पर्सनले चाहिँ $5 भने चार्ज भने पे गर्नुपर्नेछ, किनभने यो च्यारिटी रहेको छ। त्यसको लागि चाहिँ तपाईँहरूले सायद हिचकिचाउनुहुन्न होला भन्ने चाहिँ मैले एकदमै आशा पनि गरेको छु। आउनुहोला, एकदमै राम्रो प्राइजहरू रहनेछ। अनि यो क्विज चाहिँ हामीले पहिलोपल्ट गरेका छौँ बिबिएस गोर्खा रेडियोबाट चाहिँ, त्यही भएर आएर एकदमै साथ दिनुहोला। अब त्यो दिन हेरौँला तपाईँहरू कतिजनाले हामीलाई माया गर्नुहुँदो रहेछ भन्ने पनि पक्कै पनि हेरेर नै थाहा पनि
पाउनेछौँ। अनि तपाईँहरूको जानकारीको लागि चाहिँ एकदमै यो हुन्छ नि, एकदमै हार्ड क्वेसनहरू हुने छैन, किनभने एउटा मनोरञ्जन कार्यक्रम हामीले गर्न गइरहेका छौँ। यसको लागि चाहिँ एकदमै हामीभित्र रहेका सामसायिक विषयहरू, हाम्रा खानपानको कुराकानीहरू, हाम्रो नेपालका भौगोलिक कुराकानीहरू, हल्का फुल्का सबैले जानेर पढेर आएको कुराकानीहरू हामी समावेश गर्नेछौँ। त्यसैले यो बुधबार यानि कि वेडनेसडे 24 जुनको बेलुकाको 7 बजे भने पक्कै पनि आएर उपस्थिति जनाइदिनुहोला। अब सुनिहालौँ अर्को मिठो हिन्दी गीत।

हजुर, एकदमै सुमधुर हिन्दी गीत सुनिसक्नु भएको छ अरमान मालिकको मै रहूँ या नरहूँ। श्रोताहरू, अब भने ब्रुनेमा बिहानको 11 बजुलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरेर हामी पनि हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाइमा भने हजुरहरूले महेश काफ्ले र मेलिना राईको माया बिरानी भन्ने गीत सुन्न सक्नुहुनेछ। त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी दोस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्चै गर्नुहोला। अब सुनिहालौँ यो मिठो गीत।

0: विश्वकप फुटबलमा इजिप्टले न्युजिल्यान्डमाथि सनसनीपूर्ण 3-1 नतिजा निकालेको छ। भ्यानकुभरमा अन्तिम चरणमा रहेको खेलको पहिलो हाफमा अहिले 1-0 पछि परेको इजिप्टले दोस्रो हाफमा पुनरागमन गर्दै जित नजिक पुगेको हो। इजिप्टको जितमा मो सलाह, ट्रेगेट र मुस्ताफा जिकोले गोल गर्नुभयो। न्युजिल्यान्डका लागि 15 मिनटमा फिन शर्माले गोल हान्नु भएको छ। दुवै टिमले अघिल्ला खेलमा बराबरी खेलेर 1-1 अङ्क पाएका थिए। राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले घटनाको अनुसन्धान गर्न डराउनुपर्ने अवस्था आएको गुनासो गर्नुभएको छ। शान्तिका लागि सामूहिक अभियानको क्यापले गरेको कार्यक्रममा सदस्य थापाले भदौ 23 र 24 घटना सम्बन्धी प्रतिवेदनको प्रतिरक्षा गर्दा हिंसा खेप्नु परेको खुलासा गर्नुभएको छ।
1: जेएनजीको घटनामा मानवाधिकार आयोगले जसरी एकदम तपाईँलाई यो कुरा चाहिँ म प्रष्टै भन्छु, हामी विदाउट बायस रिगार्डलेस अफ एनीथिङ चाहिँ मानवाधिकारले देखेको कुरा बोलेर लिएर आएको छ। तर अहिले यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने, मैले झन् मेरो त मैले हेर्न छाडिसकेँ फेसबुक। जसरी अहिले एउटाले त भर्खर 3-4 दिन अगाडि मैले काङ्ग्रेसको कार्यालयमा होइन कि काङ्ग्रेसको एउटा ट्रेभल छ, एउटा इन्टलेक्चुअल बडीको ट्रेभलमा मलाई कुरा राख्न बोलाउँदाखेरि बोलेको भरमा यस्तो शब्द प्रयोग गरेर मलाई ट्याग गरेर पठाएछ कि त्यो भन्नै नहुने शब्द।
0: अधिकार कर्मीमाथि नै हिंसा हुँदा नागरिक समाजको भूमिकामा उहाँले प्रश्न उठाउनु भएको छ।
1: मलाई चित्तै दुखेको छ यो कुरामा, नागरिक समाजले यस्तरी बुलिङ हुँदाखेरि किन बोलेको छैन? मानवाधिकार आयोगले दिएका सिफारिस अब दुई महिना हामी कुर्छौँ, 2 महिनापछि फलोअप गर्ने एउटा विधि छ। तर अहिलेदेखि नै नागरिक समाजले जति बेला जसलाई चाहिँ अनुसन्धान गर्नुपर्छ भन्नेहरू नै पोलिसी मेकिङमा जाँदाखेरि हामी नागरिक समाज कहाँ गयो?
0: अनधिकृत मान्छे आएर वीरगन्जमा सडक विस्तारको नाममा नागरिकको घर तथा पसलमा डोजर चलाएको आरोप उहाँको छ। भरतपुरमा सडकको चौडाइ 30 मिटरबाट 50 मिटर बनाउने प्रस्ताव गरिएको उल्लेख गर्दै थापाले थप 10,000 व्यक्ति प्रभावित हुन सक्ने उल्लेख गर्नुभएको छ। सुकुम्बासीले चिउरा खान नपाएर मरिरहेका बेला बेजिङको जस्तो हाइवे बनाउने इच्छा जागेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रदेशसभामा आजदेखि नयाँ बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ। प्रदेशसभाको आज बस्ने 10 बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरेको प्रदेशसभा

Bajul. Parcă resunisake o asis gbajul asta dikcha katalega unubeko kasturi. Yo chai Nepali chalchitra Jerion top bata liyeko thiyo. Sodha bhaiharu aile bhane Brunei ma bihan 11 bajera 15 minute pani bhai nai sakeko cha ani seriyako मौसम को कुरा गर्नुभर्ता भने चाहिँ सारे फेरबदल भने चाहिँ भएको छैन मैले हजुरमा पहिलो घण्टामा जसरी यो हाम्रो सेरियाको मौसमको बारेमा भनेको थिए अहिले सम्म पनि त्यस्तै नै रहेको छ सोधारो हामी हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टामा प्रवेश भने गरि नै सकेका छौँ अनि दोस्रो घण्टाको रूपरेखा बमोजिम यानि कि आज सोमबार परेको छ जस अन्तर्गत चाहिँ डिस्कभरिजका केही कुराकानीहरू लिएर आइ नै सकेको छु प्रतीक्षा भने साँच्चै गर्नु होला एकछिनको पसाइपछि पक्कै पनि सुन्न सक्नुहुने नै छ भन्दै लागि हालो अर्को गीत सङ्गीततर्फ नै कालिन ब्यान्डको लजालु मुस्कानले

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

हजुर, एकदमै लोकभाकाको प्रस्तुति भने सुनिसक्नु भएको छ। शान्तिश्री परियार र प्रकाश सपुतको साझा पर्यो छमक्क। आजको हाम्रो सोमबारको सेगमेन्ट अन्तर्गत यानि कि डिस्कभरी सेगमेन्टमा चाहिँ हामी एउटा निकै नै रोचक तथ्यबारे भने कुराकानी लिएर आइ नै सकेको छौँ। श्रोताहरू, तपाईँहरूलाई थाहा छ चन्द्रमामा हरेक वर्ष चाहिँ करिब 3.8 सेन्टिमिटर चाहिँ पृथ्वीबाट टाढा सरिरहेको छ अरे, जुन सुन्दा चाहिँ अचम्म लाग्न सक्छ, तर भने यो वैज्ञानिक रूपमा प्रमाणित भन्ने भइसकेको छ। सुधारो, चन्द्रमा र पृथ्वी बीच गुरुत्वाकर्षणको बलले भने सम्बन्ध कायम राखेको छ। यही बलका कारण समुद्रमा भने जोरभाटा अर्थात् हाई टाइड र लो टाइडहरू आउँछ, तर यही प्रक्रियाले पृथ्वीको घुमाइमा भने सानो प्रभाव पार्दै चन्द्रमालाई बिस्तारै पृथ्वीबाट पर भने धकेलिरहेको हुन्छ। वैज्ञानिकहरूले चन्द्रमामा राखेका विशेष परावर्तक उपकरणहरूमा लेजर किरण पठाएर भने पृथ्वी र चन्द्रमा बीचको दूरी अत्यन्तै सठिक रूपमा भने नाप्छन्, अनि यही मापनबाट चन्द्रमामा हरेक वर्ष लगभग 3.8 सेन्टिमिटर चाहिँ टाढा सरिरहेको तथ्य पनि पत्ता लागेको छ। श्रोताहरू, तर भने चिन्ता लिनु पर्दैन, यो चाहिँ एउटा एकदमै यो गति चाहिँ एकदमै अत्यन्तै सुस्त हुन्छ होइन। उदाहरणको लागि तपाईँको नङ बढ्ने गति जति मात्र हो त्यसैले हाम्रो जीवनकालमा पनि यसको कुनै प्रत्यक्ष असर भने देखिने छैन। यद्यपि लाखौँ वर्षपछि पृथ्वीका दिनहरू अलि लामो हुनेछन् र चन्द्रमा आकाशमा अहिलेभन्दा केही सानो देखिन पनि सक्छ। यसले देखाउँछ कि हाम्रो सौर्यमण्डल स्थिर छैन, बरु निरन्तर परिवर्तन भने भइरहेको छ। त्यसैले आज राति चन्द्रमालाई हेर्दा सम्झनुहोस्, त्यो सुन्दर चन्द्रमामा, माफ गर्नुहोला, त्यो सुन्दर चन्द्रमा हामीबाट बिस्तारै टाढा जाँदैछ, तर यति बिस्तारै कि हामीले त्यो परिवर्तन महसुस गर्न भने सक्दैनौँ। हजुर, यो त थियो आजको डिस्कभरिज अन्तर्गत चाहिँ मैले भने यो हरेक वर्ष चाहिँ यो चन्द्रमा चाहिँ 3.8 सेन्टिमिटर चाहिँ पृथ्वीबाट एकदमै टाढा भने सरिरहेको छ भन्ने बारेमा अलिकति यो रोचक तथ्यहरू लिएर आइसकेको थिएँ र तपाईँहरूमा राखी पनि सकेको छु। तर मैले यहाँ भनी पनि सकेको छु, यद्यपि यो सरे पनि जे नै भए पनि तर चिन्ता पनि लिनु पर्दैन, यो चाहिँ एकदमै यसको गति चाहिँ सुस्त छ, जुन चाहिँ सायद हाम्रो अहिलेको मानव जीवन साह्रै असर भने पर्दैन। तर भने तपाईँले जुन अहिले हामीले आकाशमा देखिरहेको चन्द्रमा अलिक नजिक देखिन्छ, त्यो भने बिस्तारै चाहिँ एकदमै टाढा टाढा भने जानेछ, र त्यो चन्द्रमा चाहिँ हेर्दाखेरि एकदमै सानो देखिन्छ भनेर चाहिँ भनिन्छ, जुन चाहिँ भविष्यको लागि भनेको। तर अहिले भने पिर नगर्नु होला, यो हामीले हेर्दाखेरि जहाँ छ त्यहाँ नै पक्कै पनि भइ नै रहेको होला। श्रोताहरू, हाम्रो कार्यक्रम अन्तर्गत यस्तै खालका इमेजिङ फ्याक्ट होइन, यो रोचक तथ्यहरू लिएर आउने नै गर्नेछौँ। अनि आज भने मैले हाम्रो यो सेगमेन्ट अन्तर्गत डिस्कभरिजमा चाहिँ यो चन्द्रमाको बारेमा भने अलिकति भनिसकेको छु। आज त तपाईँहरूलाई पक्कै पनि जानकारी पनि भइ नै सक्यो होला। यस्तै सेगमेन्टहरू यानि कि यस्तै कुराकानी अझै पनि रहि नै रहेको छ। अब फेरि लागिहालौँ अर्को गीत सङ्गीततर्फ नै, अभ्यन्दै स्ट्रिम इन्जिन्सको सधैँभरि।

हजुर एकदमै मनमा स्पर्श गीत अभियान स्ट्रिम इन्जिन्सको सधैँभरि श्रोताहरू, हामीले योभन्दा अगाडि अलिकति आजको हाम्रो सेगमेन्ट अन्तर्गत पनि डिस्कभरिज पढेको थियो नि, जस अन्तर्गत चाहिँ मैले एउटा रोचक तथ्यबारे चाहिँ कुरा पनि गरिन सकेको थिएँ। त्यस्तै गरेर फेरि पनि हाम्रो कार्यक्रममा आज अर्को एउटा तथ्यबारे कुरा पनि लिएर आइसकेको छु। श्रोताहरू, तपाईँहरूलाई थाहा छ बिजुली चम्कदा भने उत्पन्न हुने तापक्रम सूर्यको सतहभन्दा पनि एकदमै धेरै तातो हुन सक्छ। सूर्यको सतहको तापक्रम चाहिँ करिब 5,500 डिग्री सेल्सियस हुन्छ, तर जब आकाशमा बिजुली चम्कन्छ त्यसको वरिपरिको हावा एकैछिनमा चाहिँ 30,000 डिग्री सेल्सियससम्म चाहिँ तात्न सक्छ अरे। अर्थात् सूर्यको सतहभन्दा लगभग 5 गुणा बढी तातो हुन्छ अरे। ओहो, सुन्दा पनि कस्तो अचम्म लाग्ने होइन? अनि यति धेरै तापक्रम चाहिँ अचानक उत्पन्न हुँदा वरिपरिका हावा छिट्टै फैलिन्छ र त्यसपछि फेरि खुम्चिन्छ, अनि यही तीव्र विस्तार र सङ्कुचनका कारण हामीले सुन्ने गर्जन अर्थात् थन्डरहरू पैदा हुन्छ। अनि रोचक कुरा त के छ भने, हामीले बिजुली पहिले देख्छौँ र गर्जन पछि सुन्छौँ। यसको कारण प्रकाशको गति आवाजको गतिभन्दा धेरै नै छिटो पनि हुनु हो। त्यसैले अर्को पटक आकाशमा बिजुली चम्कदा सम्झनुहोस्, त्यो चम्किलो रेखाभित्रको तापक्रम सूर्यको सतहभन्दा पनि धेरै तातो हुन सक्छ। प्रकृतिले कहिलेकाहीँ कति अद्भुत शक्तिहरू प्रदर्शन गर्छ भन्ने चाहिँ यसको उत्कृष्ट उदाहरण पनि रहेको छ। हजुर श्रोताहरू, यो थियो आजको हाम्रो डिस्कभरी सेगमेन्ट अन्तर्गतको दोस्रो कुराकानी, यानि कि दोस्रो रोचक प्रस्तुति पनि मैले अहिले राखि नै सकेको छु। यो चाहिँ बिजुली चम्कदा चाहिँ उत्पन्न हुने तापक्रम चाहिँ सूर्यको सतहभन्दा पनि धेरै नै तातो हुन्छ भनेर चाहिँ भनेको थियो, अनि यो बारे मैले हजुरमा राखी पनि सकेको छु। र सायद आजको हाम्रो यो सेगमेन्ट, यानि कि डिस्कभरी सेगमेन्टको अन्त्य पनि अहिले गर्दैछु। यस्तै यस्तै कुराकानीहरू हाम्रो मझेरी कार्यक्रम अन्तर्गत रहि पनि रहेको छ। आज सोमबार भएर डिस्कभरीजको बारेमा अलिकति चर्चा परिचर्चा गरेको छु भने, भोलि मङ्गलबारमा फेरि अर्कै विषय अन्तर्गत लिएर कुराकानी आउने नै छु। फेरि पनि लागिहालौँ अर्को गीत सङ्गीततर्फ नै, कुमार सागरको हावाको लहर।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ

हजुर, एकदमै सुमधुर प्रस्तुति नारायण गोपाल र अरुणा लामाको हिमालसरी सुनिसक्नुभयो। आशा छ यो गीत सङ्गीतहरूले तपाईँको मनमुटुमा एकदमै मुस्कानहरू ल्याए नै होला, पहिला बिताएका रमाइला पलहरू सम्झना पनि आए नै होला तपाईँहरूको, अनि मनलाई पनि एकदमै शान्त त पक्कै पनि बनाए नै होला। हामीले पनि हाम्रो कार्यक्रम मार्फत विभिन्न विधाका गीत सङ्गीतहरू बजाइ पनि रहेका छौँ, जस्तो कि नयाँदेखि पुराना धुनसम्मका गीत सङ्गीतहरू राखिरहेका छौँ। आशा छ सबैजनालाई केही न केही विशेष लागि पनि रहेको होला, सुनि पनि रहनु भएको होला, रमाइलो पनि भइ नै रहेको होला। तर यदि तपाईँहरूले सोचे अनुरूप कुनै पनि गीत सङ्गीतहरू बजेन भने या तपाईँको आफ्ना रुचाइका छन् भने पनि अवश्य हाम्रो कार्यक्रममा आएर सम्पर्क भने गर्नुहोला, अनि तपाईँले रुचेका आफ्ना गीत सङ्गीतहरू पक्कै पनि मनोरञ्जनका साथ सुन्नुहोला भन्दै गीत सुनिसक्नु भएको छ नारायण गोपाल अरुणा लामाको एकदमै पुरानो गीत हिमालसरी। अब भने हाम्रो बिएफबी परिवारहरूको लागिरहेको छ जङ्गल वेलफेयर डिभिजन 50th एनिभर्सरी फ्यामिलीज डे भनेर भनेको छ। यो चाहिँ यो आउने जुनको जुलाईको 3 तारिक भनेर भनेको छ, अनि यो कार्यक्रम चाहिँ दिउँसोको 2 बजेदेखि बेलुकाको 9 बजेसम्म, अनि यो कार्यक्रम चाहिँ निशुल्क पनि रहनेछ र सबै बिएफबीका कर्मचारी तथा परिवारजनहरूलाई हार्दिक स्वागत पनि गरिएको छ। अनि सहभागीहरूका लागि साँझ 7, 8 र 9 बजे निशुल्क घर फर्कने यातायातहरू पनि सुविधा पनि उपलब्ध हुनेछ। कार्यक्रममा सहभागी हुन कृपया क्युआर कोड स्क्यान गरी आफ्नो नाम भने दर्ता गर्नुहोला। कार्यक्रमका मुख्य आकर्षणहरू भनेको ब्राइबाट तयार गरेका परिकारहरू, वाटर स्लाइड, बालबालिका लागि गेमहरू रहेको छ, सर्प तथा अन्य सरीसृपहरूको प्रदर्शनी, फेस पेन्टिङ, वाटर बेलुन फाइट, बालबालिका तथा वयस्कहरूको लागि राफल ड्र, अनि ककटेल बार साथै लाभी आर्म्स दिनभर खुला पनि रहनेछन्। श्रोताहरू, जङ्गल वेलफेयर डिभिजनको 50औं वार्षिक उत्सव तथा परिवार दिवसमा सहभागी भई रमाइलो रवेश मिले समय पनि बिताउनुहोला। हजुर, यो चाहिँ रहेको छ जङ्गल वेलफेयर डिभिजन 50th एनिभर्सरी, यो चाहिँ फ्राइडे यानि कि 3 जुलाईको दिन दिउँसोको 2 बजेदेखि 9 बजेसम्म। अब गीत सङ्गीततर्फ नै लागिहालौँ। सुजन चापागाईको लजाएर भने गीत अबको बसैमा।

हजुर सुजन चापागाईको लजाएर सोधारो अब भने ब्रुनेमा बिहानको 12 बज्नलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रम मझेरीको दोस्रो घण्टाको बसाइको अन्त्यमा पनि आइ नै सकेका छौँ। अबको बसाइमा पनि हजुरले सुन्न सक्नुहुनेछ उज्जैन साकेको असन बजार, त्यसपछि नेपालबाट आउने समाचार, अनि फेरि पुनः हामी तेस्रो घण्टामा भेट्नेछौँ। प्रतीक्षा साँच्दै गर्नुहोला।

0: कञ्चनपुरमा रिपोर्टिङ गर्ने भन्दै वडा अध्यक्षसँग कुरा गर्दा गर्दै आक्रोशमा आएर मुक्का हान्ने पत्रकार पक्राउ परेकी छन्। भीमदत्त 18 का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि घाँटीमा समातेको भिडियो सार्वजनिक भएपछि पत्रकार ऐश्वर्या कुँवरलाई पक्राउ गरिएको हो। डिएसपी टेकबहादुर रावलले कुँवरलाई घटनास्थलबाट नियन्त्रणमा लिएको बताउनुभयो। वडाध्यक्ष देवकोटाले कुँवर विरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी दिनुभएको छ। मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याथ थपको प्रक्रिया अगाडि बढाएको डिएसपी रावतले बताउनुभयो। महेन्द्रनगर स्विट ड्रिम होटलमा लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रम भइरहेको कक्षामा प्रतिक्रिया लिन गएकी कुँवरले देवकोटालाई घाँटीमा समात्नु भएको थियो। चितवनमा स्कुटर दुर्घटना हुँदा 2 युवकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 15 अतिथि प्याटे प्यालेस नजिकै ट्रकको पछाडि आएर ठोकिँदा स्कुटरमा सवार 2 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङका 19 वर्षीय राजीव गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू उपचारको क्रममा बिहान 2:45 मृत्यु भएको हो। राजसभा प्रथम महाधिवेशनको बन्द सत्र बिहान सुरु हुँदैछ। उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्द सत्र सुरु हुँदैछ। राजसपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्द सत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ। दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ। राजसपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दिनभरको खाना स्वस्थानमा व्यवस्थापन गरिएको छ। बन्द सत्रमा राजसपाका 4211 जना प्रतिनिधि पर्यवेक्षक र स्वयंसेवक सहभागी हुनेछन्। पूर्व मन्त्री कङ्ग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ। बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत 80 वर्षीय खरेलको गैराती निधन भएको हो। अस्पतालमा उपचारका अवस्थामा गैराती उहाँको निधन भएको उहाँका छोरा महेश खरेलले जानकारी दिनुभयो। उहाँको संसदीय यात्राका क्रममा तत्कालीन शिक्षा राज्य मन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री समेत हुनुभएको थियो। कङ्ग्रेसको राजनीतिमा सक्रिय भए बाबत पटक पटक गरी झन्डै 9 वर्ष जेल जीवन बिताएका खरेल 2056 सांसद जितेपछि शिक्षा राज्य मन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो। खरेल शिक्षा राज्य मन्त्री भएका बेला प्राथमिक शिक्षा परियोजना लागू भएको थियो। परियोजना मार्फत कैयौँ विद्यालयको भौतिक संरचना निर्माण गरिएका थिए। म्याग्दीको मालिका गाउँपालिका 2 रुमका महिलाले जङ्गलमा खेर जाने अल्लुलाई आम्दानीको स्रोत बनाएका छन्। 12 जना महिला उद्यमीहरूले अल्लुबाट कपडा बनाउने गरेका छन्। एकजनाले वार्षिक 45 देखि 150 मिटरसम्म अल्लुबाट कपडा बनाउने गरेका छन्। गाउँबाटै प्रतिमिटर 500 देखि 750 का दरले अल्लु कपडा बिक्री हुने गरेको उद्यमी मनकुमारी पुणले बताउनुभयो।
1: यो रुमा अल्लु ढाका कपडा उत्पादन समूह छ हाम्रो समूहको नाम। कपडाहरू हाम्रो अल्लो अल्लोको थोरै मात्रामा बुनेको र अल्लो र सुती र अल्लो र उनीबाट हामीले कपडा बुन्न आएका छौँ।
0: ट्राफिक जाम बढी हुने सातदोबाटो र एकान्तको नाममा आउँदो आर्थिक वर्षमा अन्डरपास निर्माण गरिने भएको छ।
2: अन्डरपास निर्माणका लागि 12,46,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। सरकारले आर्थिक वर्ष 2079-80 बजेट वक्तव्यबाटै उपत्यकाका ग्वारको एकान्तकुना र सातदो बाटोमा ओभरपास फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो। तर अहिलेसम्म ग्वारको बाहेक अन्यत्र ओभरपास बनेको छैन। सातदो बाटो र एकान्तकुनामा कलङ्कीको जस्तै अन्डरपास बनाउन अध्ययनको काम सकिएको छ। अध्ययनमा कलङ्कीको जस्तै अन्डरपास बनाउने र लागत 72 करोड लाग्ने उल्लेख छ। अन्डरपास 4 लेनको हुने सडक विभागले जनाएको छ। एकान्त कुनामा पनि अन्डरपास नै निर्माण गर्ने गरी अध्ययन गरिएको छ। अन्डरपास निर्माणमा 50 करोड लागत लाग्ने अध्ययनमा उल्लेख छ।
0: गोर्खा नगरपालिका 9 लक्ष्मी बजार आल डाँडामा 2 करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ। गोरख क्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्नेतले मन्दिर निर्माणको काम अहिलेसम्म 70% सम्पन्न भइसकेको र आउँदो फागुन महिनाभित्र सकिने जानकारी दिनुभयो। शिखर शैलीमा निर्माण गरिएको मन्दिरमा गोरखनाथको मूर्तिसहित प्राण प्रतिष्ठा राखेर सञ्चालनमा ल्याइने उहाँको भनाइ छ। मन्दिर परिषदमा मन्दिरमा ध्यान केन्द्र, स्थानीय जातका कौशला, धर्मशाला, प्रवचन कक्ष निर्माण गर्ने तयारी भइरहेको छ। त्यस्तै गोरखनाथ कल्याण केन्द्रको सहयोगमा मन्दिर परिसरमा नै गुरुकुल पनि सञ्चालनमा ल्याइनेछ। अमेरिका र इरानबीच स्विजरल्यान्डमा सकारात्मक छलफल भएको मध्यस्थ गर्दा कतार र पाकिस्तानले जनाएका छन्। एउटा रिसोर्टमा भइरहेको वार्ता आगामी हप्तासम्म लम्बिने उनीहरूको भनाइ छ। वार्ता सकारात्मक भएकोमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि सहमत हुनुहुन्छ। इरानी सेनाले भने अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको धम्कीको सामना गर्न तयार रहेको जवाब फर्काएको छ। खबर यति नै। नमस्कार।
3: SBS गोर्खा रेडियो।

0: Oricare Radio.
1: श्रोताहरू, हेर्दै हेर्दै समय पनि कति छिटो बित्ने रहेछ। रमाइलो गीतहरू, मिठा गफगाफ र सकारात्मक माहौलसँगै भने हामी हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा पनि प्रवेश भने गरिसकेका छौँ। म तपाईँहरूकै प्रस्तुत नूतन राईको साथमा आशा छ अहिलेसम्मको हाम्रो साथ तपाईँहरूलाई मन परेको छ र तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट आजको यो हाम्रो कार्यक्रम मझेरीसँग जोडेर भने यो सोमबारलाई अझ विशेष पनि बनाइरहनु भएकी होला। अबको यो तेस्रो घण्टामा हामी तपाईँका लागि अझै आकर्षक गीतहरू, केही रोचक कुराकानीहरू र ऊर्जा दिने प्रस्तुति, यानि कि इन्टरभ्यूहरू लिएर पनि आइ नै सकेका छौँ। त्यसैले आजको यो हाम्रो साथमा या यो सुन्दर समयलाई अझ विशेष पनि बनाउनुहोला, हाम्रो साथमा जोडि नै रहनुहोला। अनि तपाईँहरूको यो कार्यक्रमलाई माया अनि साथ दिनुभएकोमा तपाईँहरू सम्पूर्णलाई फेरि पनि हाम्रो नमस्कार छ। श्रोताहरू, तपाईँहरूले हाम्रो कार्यक्रमको तेस्रो घन्टाको सुरुवातको गीत पनि सुनिसक्नु भएको छ, मन्त्र बैन्डको सधैँ सधैँ। अब सुनिहालौँ कन्दरा बैन्डको।

हजुर, लेखका कि हेमाया नेपाली लोक आधुनिक सङ्गीतको निकै नै लोकप्रिय गीत हो, जसलाई चाहिँ कन्दराबेनले गाएको थियो। श्रोताहरू, यो गीत सायद 1996 चाहिँ आएको जस्तो चाहिँ मलाई लागेको छ। है त, यो चाहिँ एकदमै पुरानो गीत पनि रहेको छ। हुन त यो गीत अहिलेको समयमा यदि तपाईँले सुन्नुभयो भने पक्कै पनि तपाईँहरूलाई रमाइलो लाग्यो होला। पहिला नै हामीले यो नेपाल टेलिभिजनबाट चाहिँ बस्थे होइन, पप सङ्गीतहरू, त्यस मार्फत चाहिँ यो गीतहरू एकदमै हेरिन्थ्यो। तपाईँहरूलाई पनि केही न केही याद भने पक्कै पनि आइ नै होला। श्रोताहरू, अब भने ब्रुनेमा दिउँसोको 12 बजेर 16 मिनट भइ नै सकेको छ, अनि हामी पनि हेर्दा हेर्दै हाम्रो कार्यक्रम मझेरीको तेस्रो घण्टामा प्रवेश पनि गरि नै सकेका छौँ। श्रोताहरू, यदि तपाईँहरूको केही सन्देश सुझावहरू छ भने, या आफ्नो रोजेका गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ भने चाहिँ हामी माझ विभिन्न माध्यमहरू पनि रहेको छ, जस्तो कि कन्ट्याक्ट डिटेल्सहरू रहेको छ, अनि इमेल मार्फत पनि रहेको छ, अनि फेसबुक मार्फत पनि हजुरले बेबेस गोर्खा सर्च गरेर मेसेन्जरमा निर्धक्क साथ मेसेजहरू पठाउन भने सक्नुहुनेछ। हामी प्रतीक्षा गरिरहनेछौँ। है त, भन्दै अब अर्को गीततर्फ लागिहालौँ। सुनिल गिरीको सुल्टिनी क्या राम्री।

0: SBS गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
2: BFBS गोर्खा रेडियो।

0: हजुर, निकै नै मिठो प्रस्तुति सुनिसक्नु भएको छ। शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको न्याउली बनाइमा निकै नै मिठो लोकभागा गीत। श्रोताहरू, हाम्रो कार्यक्रम अझेरीको तेस्रो घण्टामा भने चाहिँ हामी समसामयिक विषयहरू या केही इन्टरभ्यूहरू परेको छ भने चाहिँ अवश्य पनि सुनाउने जमर्को गर्ने नै छौँ, जस अन्तर्गत भने मैले आज एउटा इन्टरभ्यूहरू लिएर आइ नै सकेको छु। र ब्रुनै ग्यारिजनको G6 सेलमा कार्यरत कर्पोरल खड्का बहादुर घरती मगरसँग बिएबिएस गोर्खा रेडियोका धनराज राई दाईले उहाँको कामका बारेमा भलाकुसारी गर्ने मौका पाउनुभएको छ र परिचयबाट सुरु भएको कुराकानीको पहिलो अंश भने अब सुन्नुहुनेछ।
1: मेरो नाम खड्का बहादुर घरती मगर, म चाहिँ इन्टेक 11 हो। पहिले चाहिँ म 2RGR-मै थिएँ। 2017 चाहिँ रोयल सिग्नलमा ट्रान्सफर गरेर अहिले चाहिँ हाल ब्रुनैमा पोस्टिङ भएको छु।
2: तपाईँले रोयल सिग्नल अन्तर्गत छु भन्नुभयो, छोटकरीमा तपाईँको रोयल सिग्नलको यात्रा कसरी तय गर्नुभयो भनिदिनुहोस् न, ब्रिगेड अफ गोर्खाजलाई छोडेर।
1: 2017 अगाडि चाहिँ जस्तो हाम्रो रिटेन्डेन्सी लागिरहेको थियो, त्यसमाथि हाम्रो कन्ट्र्याक्ट 12 वर्षको मात्रै कन्ट्र्याक्ट हो, त्यसले गर्दाखेरि चाहिँ 12 वर्षपछि चाहिँ कन्ट्र्याक्ट पाउँछ कि पाउँदैन 100% थिएन। त्यो सर्टेन नभएकोले गर्दा आफ्नो जब सेक्योर र न्यू एक्सपिरियन्सको लागि चाहिँ नयाँ केही म एक्सप्लोर गर्न सक्छु कि भनेर चाहिँ रोयल सिग्नल गएको।
2: कतिको सन्तुष्ट हुनुहुन्छ त अहिलेसम्म ट्रान्सफर जानुभएपछि?
1: सन्तुष्ट नै छु आफ्नो कामले गर्दाखेरि अनि क्वालिफिकेसन के पाएको छ त्यसले गर्दाखेरि चाहिँ जे अहिलेसम्म छ सन्तुष्टि नै छु।
2: ब्रुनेमा पोस्टिङ हुनुभएको छ, कति भयो तपाईँ आउनुभएको?
1: म चाहिँ ब्रुने आएको 29 मार्च 2025 हो, 1 वर्ष प्लस भयो, अनि मेरो चाहिँ यहाँ चाहिँ 2028 अप्रिल 7 चाहिँ छ।
2: ब्रुनै ग्यारिजनमा आइपुग्नु भयो, अब रोयल सिग्नल ब्याकग्राउन्ड हो तपाईँको, यहाँ चाहिँ तपाईँको भूमिका के छ?
1: म चाहिँ यहाँ चाहिँ एज अ G6 CIENCO भन्छ, त्यो भनेको चाहिँ कम्युनिकेसन इन्फ्रास्ट्रक्चर इन्जिनियर हो। मेरो रोल भनेको चाहिँ तपाईँको जति पनि टेलिफोनको लाइन अनि मोडनेट चलाउनुहुन्छ अफिसियल्ली, त्यो अफिसियल मोडनेटहरूको लाइन र जति पनि अहिले नयाँ फाइबर अप्टिक केबलहरू छ होल BFBको चाहिँ हेर्ने काम चाहिँ मेरोमा पर्छ अहिले।
2: भनेपछि जिम्मेवारी त धेरै परेछ र पक्कै पनि अब तपाईँ सेन्सिटिभ एरियामा काम गर्नुहुन्छ, कतिको सेन्सिटिभ डेटाहरू ह्यान्डल गर्नुपर्छ तपाईँले?
1: सेन्सिटिभ एरियामा चाहिँ काम गर्नुपर्छ, तर डेटा चाहिँ हामीले चलाउँदैन किनभने हाम्रो एरियामा चाहिँ इन्फ्रास्ट्रक्चर हालिदिने हो। त्यसभित्रको डकुमेन्टेसनहरू चाहिँ जस अरू साइबर टिम हाम्रो इन्फो सर्भिसहरूले गर्नुहुन्छ। मेरो रोल भनेको चाहिँ ओन्ली इन्फ्रास्ट्रक्चर, एक ठाउँदेखि अर्को ठाउँ जानको लागि बाटो बनाइदिएको जस्तो, गाडीको बाटो जस्तो, मेरो काम भनेको चाहिँ तारहरू हालिदिने।
2: तपाईँहरू कतिजनाको टिममा चाहिँ यो G6 भन्ने ठाउँमा काम गर्नुहुन्छ गुरुजी?
1: अहिलेको लागि चाहिँ 3 छौँ G6। 2 चाहिँ एज अ एसेट म्यानेजर हुनुहुन्छ, 1 चाहिँ चाइनिज लेडी ली लेन हुनुहुन्छ, अर्को चाहिँ कपुरल अमृत भन्ने हुनुहुन्छ 07। त्यहाँ 2 जब रोल भनेको चाहिँ एसेट म्यानेजर हो, अनि थर्ड चाहिँ म हो CIE। मेरो रोल र उहाँहरूको रोल चाहिँ टोटल्ली डिफ्रेन्ट छ, हामीहरूको चाहिँ एकअर्कालाई चाहिँ थाहा हुँदैन जब रोल जब के गर्दैछ भनेर। मोटामोटी एउटै अफिसमा बसेकोले गर्दाखेरि चाहिँ के गर्दैछ थाहा चाहिँ हुन्छ, तर हामीहरूको जब रोल चाहिँ डिफ्रेन्ट भएकोले चाहिँ डिफ्रेन्ट जब गर्छ।
2: भनेपछि अब तपाईँ जस्तै मानिलिउँ एक दिन चाहिँ परेड जानु भएन, गयल हुनुभयो परेडमा, भने तपाईँको अनुपस्थितिमा अमृत गुरुजी भन्नुभयो उहाँले तपाईँको कामहरू क्यारी आउट गर्न सक्नुहुन्छ?
1: BST इन्जिनियरिङ सेक्सनले चाहिँ पहिले गर्दै थियो त्यो काम चाहिँ, त्यही भएर जस मैले चाहिँ BST इन्जिनियरिङ सेक्सनहरूसँग चाहिँ मिलेर काम गर्दैछु, त्यही भएर म यदि गइहालेँ भने पनि मेरो काम चाहिँ उहाँहरूलाई चाहिँ सिकाएको छु र के गर्नुपर्छ भने उहाँहरूलाई अलिक थाहा भएकोले गर्दाखेरि म नभएकोलाई चाहिँ BST इन्जिनियरिङ सेक्सनले चाहिँ गर्छ।
2: भनेपछि तपाईँहरू BST इन्जिनियरिङ डिपार्टमेन्टको काम चाहिँ इन्टरलिङ्क्ड जस्तो भयो?
1: हजुर, इन्टरलिङ्क। म सिङ्गल पर्सनले काम गर्न नसक्ने भएकोले गर्दाखेरि चाहिँ उहाँहरूसँग चाहिँ मिलेर उहाँहरूको हेल्पले गर्दाखेरि चाहिँ म आफ्नो काम गर्छु।
2: भनेपछि तपाईँ पनि अब अहिले G6 काम गर्नुभयो भने ब्रुनाई सिग्नल ट्रुप अन्तर्गत नै गनिनुहुन्छ?
1: हजुर, त्यस्तै छ, किन हामीहरूको अहिले चाहिँ BST OC साहबले चाहिँ G6 SO3 अनि BST ड्युल रोल गर्दै हुनुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ BST र G6 मर्ज भएको जस्तै भएको छ, हामी चाहिँ इन्टरलिङ्क भएर काम गर्छौँ।
2: के कस्ता अनुभवहरू फरक पाउनु भएको छ ब्रुनाई र बेलायतको बिच कम्पेयर गर्नु हुँदाखेरि?
1: कतिपय कुराहरू चाहिँ आफूले काम गर्दा चाहिने सामानहरू चाहिँ पाउने निकै गाह्रो हुँदो रहेछ। कुनै हामीले डिमान्ड गर्यो भने पनि चेन अफ कमान्डिङ गएर डिमान्ड गरेर कुनै सामान किन्यो भने पनि आउन चाहिँ धेरै लामो टाइम लाग्दो रहेछ। जस्तै कि कुनै एउटा मलाई चाहिएको छ कुनै काम गर्नको लागि, हामीहरूको काम भने कस्टमरले फल रिपोर्ट गर्नुहुन्छ अनि त्यो बनाउने हो, तर उहाँले फल रिपोर्ट गर्नुभयो, हामी बनाउन गयो, त्यो चाहिँ केही बिग्रेको छ, त्यो सामान छैन, त्यसलाई चाहिँ मगाउनु पर्ने हुन्छ। मगाउँदाखेरि आइपुग्न चाहिँ 3-4 महिना प्लस लाग्दो रहेछ. कस्टमरले चाहिँ फेरि होइन किन गरेछन् भन्नुहुन्छ नि त. तर त्यो चाहिँ हामीले गर्दाखेरि होइन कि सामान चाहिँ सप्लाई नभएकोले गर्दाखेरि चाहिँ एकदम गाह्रो हुँदो रहेछ यहाँ चाहिँ.
0: हजुर श्रोताहरू, भर्खरै सुनिसक्नुभयो हाम्रो ब्रुनाई गेरिजनका G6 सेलमा कार्यरत कर्पोरल खड्का बहादुर घरती मगरसँग हाम्रो बेबेस गोर्खा रेडियोका धनराज राई दाईले गर्नुभएको कुराकानीको पहिलो अंश. अब भने हजुरहरूलाई जानकारीको लागि दोस्रो अङ्क अझै पनि बाँकी नै रहेको छ. प्रतीक्षा गर्दै गर्नुहोला अनि हाम्रो कार्यक्रम निरन्तरता सुन्दै गर्नुहोला. श्रोताहरू, कार्यक्रमलाई अगाडि बढाउनुभन्दा पनि अब गीत सङ्गीततर्फ नै मोडिहालौँ. अबको विषयमा भने निर्णय अनि प्रश्न साकेको हाम्रो गाउँले जीवन.

हजुर निर्णय प्रश्न सकेको हाम्रो गाउँले जीवन श्रोताहरू अघि पनि एउटा इन्टरभ्यू सुनिसक्नु भएको छ त्यसको बाँकी अंश यानि कि दोस्रो अंश चाहिँ अझै पनि बाँकी नै रहेको छ प्रतीक्षा साँच्दै पनि गर्नुहोला अनि तपाईँहरूको हाम्रो जानकारीको लागि भने अहिले हाम्रो यो ब्रुनाई यानि कि सेरियाको मौसम चाहिँ एकदमै परिवर्तन भएर पानी पनि पर्ला जस्तो देखेको छ है श्रोताहरू एकदमै मौसम भने धुमेर आएको छ सायद अबको एकैछिनमा भने यानि कि केही छिनमा भने चाहिँ पक्कै पनि वर्षा हुने सम्भावना चाहिँ देखेको छ हजुर यो चाहिँ हजुरहरूको जानकारीको लागि किनभने प्रायः जस्तो हाम्रो ब्रुनाई भन्दा बाहिरको श्रोताहरूले चाहिँ प्रायः ब्रुनाई चाहिँ एकदमै टन्टलापुर घाम लागिरहन्छ एकदमै गर्मी छ भने सोचिरहनु भएको होला तर आज भने त्यस्तो छैन आज मौसम चाहिँ एकदमै परिवर्तन भइरहेको छ अब सुनिहालौँ फेरि गीत सङ्गीततर्फ नै अर्को रहेको छ कुमार सानु र भारती घिमिरेको साँची रहु जस्तो लाग्छ

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, दिपा झा र दिपा झाले गाउनु भएको चियाबारीमा नेपाली चलचित्र लाहुरेबाट सुनिसक्यौं। श्रोताहरू, अब भने फेरि हामी अर्को अङ्क, यो इन्टरभ्यूको अर्को यानि कि दोस्रो अंशको कुराकानीतर्फ पनि लागि नै हालौँ। अघि भर्खरै सुनिसक्नु भएको थियो पहिलो भाग, अब भने दोस्रो भाग, जुन चाहिँ हाम्रो बेबेस गोर्खा रेडियोका धनराज राई दाईले जी सिक्स सेलमा कार्यरत कपरोल खड्कबहादुर घरती मगरसँग गर्नुभएको कुराकानीको दोस्रो भाग।
1: फल्ट रिपोर्टको कुरा गर्नुभयो अलिकति, कस्ता कस्ता फल्टहरू चाहिँ तपाईँकोमा आइपुग्छन्, अनि तपाईँहरूले कस्ता कस्ता फल्टहरू चाहिँ तपाईँभन्दा माथिल्लो तहमा, तपाईँहरूभन्दा बढी एक्सपर्टिज भएका ठाउँहरूमा पुर्याउने गर्नुहुन्छ?
2: हरेक प्रकारको फल्टहरू आउँछ, जस्तो तपाईँको मोडनेट भनेको हाम्रो आर्मीले चलाउने नेट भयो, टेलिफोनको लाइन फल्टहरू हुन्छ। तर कस्तो छ भने चाहिँ सबै मोडनेटको एक्सेस चाहिँ सिभिलियन कम्पनीलाई छ, एज अ मिलिट्री हामीलाई चाहिँ त्यो एक्सेस छैन। त्यसले गर्दा हामीले सर्टेन लेभलसम्म मात्र काम गर्न सक्छ, त्योभन्दा माथि जान पऱ्यो भने चाहिँ सिभिलियन कम्पनीलाई नै गर्नुपर्ने हुन्छ। जस्तो कि जति स्विचहरू छ जुनबाट चाहिँ हाम्रो मोडनेट टर्मिनल निस्किन्छ, हामी स्विचसम्म मात्र जान मिल्यो, स्विचमा के फल छ त्योभन्दा बाहिर जान पऱ्यो भने चाहिँ युके नै कन्ट्याक्ट गर्नुपर्ने हुन्छ।
1: त्यो कन्ट्याक्ट चाहिँ अब तपाईँहरूले गर्नुहुन्छ अथवा युजरले, तपाईँको कस्टमरले गर्नुपर्ने हुन्छ?
2: त्यो त हामीहरूले नै गर्छ, हामीहरूले गर्छ, अनि उहाँदेखि चाहिँ किनभने कस्टमरलाई चाहिँ के फल्ट हो कसरी भएको थाहा हुँदैन, किन हामीले डायग्नोसिस गरेको हुन्छ र के फल्ट हो भन्ने हामीले थाहा भएकोले गर्दाखेरि चाहिँ हामीले नै गर्छौँ।
1: एक किसिमले त्यो ठिकै पनि होला होइन, किनभने कस्टमर आफैले गरेर उताबाट सहयोग गर्न नसक्नु भन्दा तपाईँहरूले डायग्नोस्टिक रन गरेर यो भएको रहेछ, यसको सल्युसन चाहिँ तपाईँहरूले सुझाउन सक्नुहुन्छ, त्यसो गर्दाखेरि एक्सन पनि अलिक छिटो हुने जस्तो बुझे हो?
2: हजुर हुन्छ, तर कति ठाउँमा फेरि टाइम डिफरेन्स के केले गर्दाखेरि चाहिँ कस्टमर केयर इन्जिनियरहरूसँग डाइरेक्ट कन्ट्याक्ट हुन नसकेकोले गर्दा कति काम चाहिँ डिले पनि हुन्छ।
1: तपाईँहरूको यो जी सिक्समै जस्तो लाग्छ, सिङ्गल पोइन्ट अफ कन्ट्याक्ट स्पोक भन्ने, त्यो चाहिँ कोही कोही बेला अलिकति मान्छेलाई एक किसिमले भनौँ न झन्झट लाग्ने स्टेपहरू हुन्छ जस्तो लाग्छ, तपाईँलाई पनि त्यस्तो महसुस हुन्छ?
2: तपाईँले भने स्पोक भनेको जस्तो, अहिले चाहिँ हाम्रो सर्भिस डेस्क भन्ने चाहिँ बिएसटीको, अनि तपाईँको जति पनि सिआइएस सम्बन्धी फल्ट केही गर्नुपर्ने चाहिँ फर्स्ट पोइन्ट अफ कन्ट्याक्ट चाहिँ त्यही बिएसटीको सर्भिस डेस्क नै हो। अनि तपाईँले सर्भिस डेस्कमा गर्नुभयो भनेपछि यो काम चाहिँ कसले गर्न सक्छ भने त्यहाँले नलेज हुन्छ, त्यही अनुसार चाहिँ हाम्रो जिसिक्समा मलाई दिनुपर्ने हो कि एज अ सिआइए, अर्को हाम्रो एसेट म्यानेजर हुनुहुन्छ त्यहाँहरूलाई दिनुपर्ने हो कि, त्योभन्दा हायर हाम्रो एसओ थ्री जिसिक्सलाई दिनुपर्ने जबहरू हो कि, त्यो अनुसार त्यहाँले छुट्याएर चाहिँ फालिदिनुहुन्छ। त्यो गर्दाखेरि चाहिँ के हुन्छ भने चाहिँ एउटा सानो फर्म भर्नुपर्ने हुन्छ, कति मान्छेहरूलाई चाहिँ फर्ममा चाहिँ के डिटेल भर्नुपर्ने हुन्छ त्यो नथापेर चाहिँ अलिक गाह्रो मान्नुहुन्छ। यदि तपाईँलाई त्यस्तो गाह्रो लाग्छ भने तपाईँले डाइरेक्ट सर्भिस डेस्कलाई फोन गर्नुभयो भने चाहिँ त्यहाँहरूले चाहिँ तपाईँले एकदम हेल्प गर्नुहुन्छ, त्यहाँ चाहिँ 24/7 हो, तपाईँले जतिखेर फोन गर्दा पनि त्यहाँहरू चाहिँ एभाइलेबल हुनुहुन्छ।
1: स्पोर्ट्समा के रुचाउनुहुन्छ?
2: म चाहिँ क्रिकेट र गल्फ चाहिँ खेल्छु।
1: गल्फ कति ह्यान्डिक्यापमा हुनुहुन्छ?
2: अहिले चाहिँ भर्खर सिक्दै, अहिले चाहिँ 19 छु।
1: अनि क्रिकेट चाहिँ तपाईँको के हो, सानैदेखिको प्यासन हो?
2: हजुर, म सानैदेखि क्रिकेट खेल्थेँ, किनभने बाबा इन्डियन लहरे भएकोले गर्दा, इन्डियामा हुर्केकोले गर्दा क्रिकेट सानैदेखि खेल्थेँ। अनि यहाँ पहिला 2000 हुँदाखेरि पनि गोर्खा लाइन भनेदेखि खेल्थेँ, त्यो पछि चाहिँ रोयल सिग्नल ट्रान्सफरी भएपछि म रोयल सिग्नलमा चाहिँ कोरदेखि खेल्छु। यता आउनुभन्दा 1-2 अगाडि चाहिँ 1-2 आर्मी टिममा पनि रिप्रेजेन्ट गरेको छु, तर आफ्नो कमिटमेन्ट र आफूले दिन नसकेकोले गर्दाखेरि चाहिँ म फुल्ली चाहिँ खेल्न पाएको छैन, आर्मी डिप र आर्मी टिममा चाहिँ 1-2 रिप्रेजेन्ट चाहिँ गर्ने मौका पाएको छु।
1: कस्तो महसुस हुन्छ आर्मीलाई रिप्रेजेन्ट गरेर आर्मी डिप अथवा आर्मी कम्पिटिसनहरूमा जाँदाखेरिको अनुभव अलिकति बताइदिनुहोस् न?
2: त्यो त एकदम प्राउड मुभमेन्ट हो, किनभने मैले क्रिकेट खेल्दा सोचेको थिएन, मेरो सोच भनेको नर्मल, किनभने आफू प्रोफेसनल्ली होइन, अहिले यहाँ आर्मीमा हुँदाखेरि चाहिँ नर्मल आफ्नो फिटनेसको लागि अनि आफ्नो पेसनको लागि खेल्ने हो, त्यसले गर्दाखेरि रोयल सिग्नलमा आएपछि चाहिँ जस अलिक धेरै सपोर्ट पाएँ आफ्नो चेन अफ कमान्डदेखि पनि स्पोर्ट्स खेल्नको लागि, अनि त्यसले गर्दाखेरि चाहिँ जस इनफ खेल्न पाएकोले गर्दा अनि मान्छेले देखेर चाहिँ जस 1-2 चान्स चाहिँ दिनुभएको छ।
1: अब ब्रुनाईका रिजन आइपुग्नु भएको छ, त्यो तपाईँको प्यासनलाई फलो गर्दै हुनुहुन्छ अझै पनि?
2: हजुर, यही क्रिकेटको प्यासनलाई फलो गर्ने क्रममा नै हाम्रो 2RGR ओआइसी चाहिँ हाम्रो आरएसएम साहब हुनुहुन्छ, WO1 प्रवीण किशोर साहब, अनि अहिलेसम्मको चाहिँ हाम्रो BFBको चाहिँ गोर्खा लाइन भन्ने क्रिकेट कम्युनिटीको चाहिँ एउटा सिग्नल ग्रुपमा चाहिँ त्यहाँहरूले चाहिँ 18 चाहिँ आउनुभयो।
1: खर्क गुरुजी, तपाईँ आइदिनु भयो, तपाईँको छोटो कुराकानीहरू राखिदिनु भयो, तपाईँले के गर्नुहुन्छ, कसरी गर्नुहुन्छ, कसका लागि गर्ने गर्नुहुन्छ भन्ने कुरा हामीले बुझ्यौँ र आशा गरौँ श्रोताले पनि बुझ्नुभयो पक्कै पनि। अन्तिममा जाँदा जाँदै मैले सोध्न छुटेका छन् भने
2: थ्याङ्क यू, तपाईँले पनि यहाँ बोलाइदिनु भयो, त्यस्तो छुटेको त केही छैन, त्यही पनि थ्याङ्क यू, धन्यवाद हजुर।
0: हजुर भर्खरै सुनिसक्नुभयो हाम्रो ब्रुनाई ग्यारिजनको जी सिक्स सेलमा कार्यरत कर्पोरल खड्कबहादुर घरती मगरसँग हाम्रो बिहेभियर्स गोर्खा रेडियोका धनराज राय दाइले गर्नुभएको कुराकानी। श्रोताहरू, हेर्दा हेर्दै समय पनि बित्न नै लागिसकेको छ। म भने ब्रुनाईको समयअनुसार बिहानको 10 बजे उपस्थित भइसकेको थिएँ यहाँहरूमा आज मझेरी कार्यक्रम लिएर, तर भने अब भने हामी मझेरी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइ नै सकेका छौँ। तर पनि केही छैन, भोलि भने अवश्य पनि छँदैनछ, भोलि पनि हामी कार्यक्रम निरन्तरता लिएर आउने नै छौँ। भन्दै फेरि पनि लागिहालौँ अर्को गीत सङ्गीततर्फ। यो गीत रहेको छ कर्मा ब्यान्डको नयाँ सपना।

हजुर, कर्मबेनको नयाँ सपना। अब भने ब्रुनेमा दिउँसोको 1 बजेलाई 5 मिनट मात्रै बाँकी पनि रहेको छ। त्यसै गरी हामी पनि हाम्रो कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। समय दिनुभयो, सुन्नुभयो, यसका लागि सबैजनालाई मनदेखि धन्यवाद। अबको विषयमा भने उदित नारायण र साधना सरगमको पहला नसा पहला कुमार भन्ने गीत सुन्न सक्नुहुनेछ। अनि म नूतन राईलाई पनि अनुमति दिनुहोस्, फेरि पनि भोलि यही रेडियो मार्फत भेटौँला हजुर। तबसम्मको लागि सबैजना एकदमै खुसी रहनुहोस्, ह्याप्पी रहनुहोस्। हस्त, नमस्ते, बाई बाई।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: लुम्बिनी प्रदेश सभामा आजदेखि नयाँ बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ। प्रदेश सभाको आज बस्ने 10 बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। कार्यसूची अनुसार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले छलफलको प्रस्ताव सभामा पेश गर्नुहुनेछ। प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नको मन्त्री कार्कीले जवाब दिनुहुनेछ। त्यस्तै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले बजेट सम्बन्धी एक विधेयक पेश गर्नुहुने कार्यसूची रहेको सचिवालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगकी सदस्य डाक्टर लिली थापाले घटनाको अनुसन्धान गर्न डराउनु पर्ने अवस्था आएको गुनासो गर्नुभएको छ। शान्तिका लागि सामूहिक अभियान कोक्यापले गरेको कार्यक्रममा सदस्य थापाले भदौ 23 र 24 का घटना सम्बन्धी प्रतिवेदनको प्रतिरक्षा गर्दा हिंसा खेप्नु परेको खुलासा गर्नुभएको छ।
4: जेलजीको घटनामा मानवाधिकार आयोगले जसरी एकदम तपाईँलाई यो कुरा चाहिँ म प्रष्टै भन्छु, हामी विदाउट बायस रिगार्डलेस अफ एनिथिङ चाहिँ मानवाधिकारले देखेको कुरा बोलेर लिएर आएको छ। तर अहिले यस्तो साइबर बुलिङ छ कि तपाईँलाई कतिसम्म भन्ने मैले झन् मेरो त मैले हेर्न छाडिसकेँ फेसबुक। जसरी अहिले एउटाले त भर्खर 3-4 दिन अगाडि मैले काङ्ग्रेसको कार्यालयमा होइन कि काङ्ग्रेसको एउटा ट्रेभल छ एउटा इन्टलेक्चुअल बडीको ट्रेभलमा मलाई कुरा राख्न बोलाउँदाखेरि बोलेको भरमा यस्तो शब्द प्रयोग गरेर मलाई ट्याग गरेर पठाएछ कि त्यो भन्नै नहुने शब्द।
3: अधिकार कर्मीमाथि नै हिंसा हुँदा नागरिक समाजको भूमिकामा उहाँले प्रश्न उठाउनु भएको छ।
4: मलाई चित्तै दुखेको छ यो कुरामा, नागरिक समाजले यसरी बुलिङ हुँदाखेरि किन बोलेको छैन? मानवाधिकार आयोगले दिएका सिफारिस अब दुई महिना हामी कुर्छौँ, 2 महिनापछि फलोअप गर्ने एउटा विधि छ। तर अहिलेदेखि नै नागरिक समाजले जति बेला जसलाई चाहिँ अनुसन्धान गर्नुपर्छ भन्नेहरू नै पोलिसी मेकिङमा जाँदाखेरि हामी नागरिक समाज कहाँ गयो?
3: अनाधिकृत मान्छेहरू गएर वीरगन्जमा सडक विस्तारको नाममा नागरिकको घर तथा पसलमा डोजर चलाएको आरोप उहाँको छ। भरतपुरमा सडकको चौडाई 30 मिटरबाट 50 मिटर बनाउने प्रस्ताव गरिएको उल्लेख गर्दै थापाले थप 10,000 व्यक्ति प्रभावित हुन सक्ने उल्लेख गर्नुभएको छ। सुकुम्बासीले चिउरा खान नपाएर मरिरहेका बेला बेजिङको जस्तो हाइवे बनाउने इच्छा जागेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। गुल्मीको मालिका गाउँपालिकामा विसारको ब्रान्डिङ सुरुवात गरिएको छ। मालिका 2 दर्लिङमा दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले विसारको उत्पादन गरी बिक्री थालेको हो। परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरूले विसार उद्योग सञ्चालन गरेका हुन्। अहिले विसारको मूल्य प्रति केजी 400 रहेको परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिनुभयो। सहकारीले विसारका साथसाथै स्थानीय उत्पादन आटो पिठो लगायतका खाद्यान्न पनि बिक्री गर्ने लक्ष्य राखेको छ। दाङको घोराही उपमहानगरपालिकाले पछिल्ला 9 वर्षमा करिब 200 किलोमिटर सडक कालो पत्र गरेको छ।
5: नगर प्रमुख नरुलाल चौधरीका अनुसार 9 वर्षमा 458 किलोमिटर सडकको स्तरोन्नति र ग्राभेल गरिएको छ। यसैगरी यो अवधिमा 280 किलोमिटर नयाँ सडक निर्माण गरिएको छ। उपमहानगरपालिकाले 68 किलोमिटर सडक मर्मत गरिएको जनाएको छ। नगरका सबै वडालाई केन्द्रसँग जोड्न 207 वटा कलभर्ट र 5 वटा झोलुङ्गे पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। उपमहानगरमा 900 किलोमिटर ढल निर्माण गरिएको छ। एउटा व्यवस्थित सेनेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको छ।
3: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा हमला गरेर सम्भावित आणविक हमलाको प्रतिरक्षा गरिएको बताउनु भएको छ। जेरुसलममा देशवासीलाई सम्बोधन गर्दै नेतन्याहुले अस्तित्वको संकट टारिएको बताउनुभयो।
6: Together with our American friends, we carried out the largest airstrike in our history. We destroyed Iran's nuclear infrastructure. We knocked out 20 of their top nuclear scientists. And when you take out the scientists, it's very hard to make a nuclear weapon.
3: अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानीहरूसँग स्विजरल्यान्डमा वार्ता गरेका बेला नेतन्याहुको भनाइ आएको छ। उता राष्ट्रपति ट्रम्पले लेबनानमा हेजबल्लाको राज अन्त्य नगरे इरानमा हमलाको चेतावनी दोहोऱ्याउनु भएको छ। विश्वकप फुटबलमा इजिप्टले न्युजिल्यान्डमाथि सनसनीपूर्ण 3-1 नतिजा निकालेको छ। भ्यानकुभरमा भएको खेलमको पहिलो हाफमा 1-0 पछि परेको इजिप्टले दोस्रो हाफमा पुनरागमन गर्दै जित निकालेको हो। विश्वकपको इतिहासमा इजिप्टको यो पहिलो जित हो। इजिप्टको जितमा मो सलाह ट्रेगेट र मोस्थापा जिकोले गोल गर्नुभयो। न्युजिल्यान्डका लागि 15 मिनटमा फिन शर्मानले गोल हान्नु भएको छ। जितपछि समूह चरणको एक खेल बाँकी छँदै इजिप्ट नकआउटमा पुगेको छ। दुवै टिमले अघिल्ला खेलमा बराबरी खेलेर एक एक अङ्क पाएका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बिया बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपरि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता। सोमबार हामी भगवान शिवका विविध स्वरूपहरूसहित सम्पूर्ण रूपमा भगवान शिवको उपासना गर्ने गर्दछौँ। अर्धनारीश्वर रूपमा रहनुभएका आशुतोष तथा अवतार दानीका रूपमा पूजित हुनुभएका भगवान शिवको उपासनाबाट हामीले प्राप्त गर्न चाहने जे जति कर्तव्यहरू छन्, हिँड्ने बाटाहरू छन्, हाम्रा सम्पूर्ण रूपमा जीवन छन्, यिनीहरूलाई सफल बनाउनका लागि भगवान भोले बाबाले जो मार्ग देखाउनु भएको छ शास्त्रहरू मार्फत, त्यसतर्फ आकर्षित हुँदै त्यसले भने बमोजिमको मार्गमा हिँड्ने जो प्रेरणा छ त्यही प्रेरणा प्रदान गर्नुहोस्, त्यही आशीर्वाद दिनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी दैनिक रूपमा यस कार्यक्रममा भेट्ने गर्दछौँ र आजको कार्यक्रममा केही आध्यात्मिक धार्मिक विषयहरूमा चर्चा गर्ने प्रयास गरेको छु। आज हामीले प्राध्यापक विनोद शर्मासँग कुरा गरेका छौँ। स्वामी आनन्द विनोदको नामले आध्यात्मिक जगतमा चिनिनुहुने विनोद शर्मा धर्मको चर्चा गर्नुहुन्छ, अध्यात्मको प्र

0: खाने यस्तो नखाने यस्तो गर्ने यस्तो नगर्ने भन्ने कुरामा आचारमा सीमित रह्यो धर्म, जुन कि अध्यात्म मैले अलिकति धर्मलाई वृहत बनाउने क्रममा अध्यात्म भन्न बढी रुचाउँछु धर्मलाई। अध्यात्म भनेको चाहिँ आफ्नो रूपान्तरणको कुरा, सेल्फ ट्रान्सफर्मेसनको कुरा, आफूभित्रको जति पनि नकारात्मकता छ, आफूभित्रको निगेसन नेगेटिभिटी, त्यसको रूपान्तरणको कुरा चाहिँ अध्यात्म हो। अध्यात्मको शाब्दिक अर्थ चाहिँ अङ्ग्रेजीमा स्पिरिट भन्ने शब्दबाट बनेको हो अध्यात्म। स्पिरिटको अर्थ हुन्छ आत्मा, आत्मासँग सम्बन्धित जुन तथ्य हो त्यो अध्यात्म हो। आफ्नो रूपान्तरणसँग सम्बन्धित जुन कुरो हो, आफ्नो परिवर्तनसँग सम्बन्धित जुन कुरो हो त्यो अध्यात्म हो। आफ्नो परिवर्तन, परिवारको परिवर्तन, समाजको परिवर्तन, राष्ट्रको परिवर्तन अनि अन्तर्राष्ट्रको परिवर्तन, यो समग्र चाहिँ अध्यात्मको कुरो हो। र अध्यात्म भनेको चाहिँ धर्मको आकाश हो। र अहिले जुन धर्म सम्प्रदाय भन्छौँ हामी, त्यो चाहिँ आकाशलाई फ्रेम हालेको जस्तो स्थिति हो।
1: हजुर, यहाँले धर्मलाई अध्यात्ममा व्यापकताका साथ प्रस्तुत गर्नुभयो र यो परिवर्तनको कुरा पनि आयो। जस्तो एउटा मान्छेले आफूलाई कुन अवस्थामा बुझ्नु पर्यो र कुन अवस्थामा परिवर्तन गर्नु पर्यो, यो कसरी
0: छुट्याउनुहुन्छ? आफ्नो अध्ययनमा प्रवाद नगर, स्वाध्यायको दुईटा अर्थ हुन्छ। एउटा सद्ग्रन्थको अध्ययन, निरन्तर सद्ग्रन्थको अध्ययन, र अर्को चाहिँ आफ्नो चित्तको अध्ययन। आफ्नो अध्ययन भित्र के चल्दैछ, म भित्र म मेरो चैतन्यको स्थिति कस्तो छ, काम वासना कस्तो छ, क्रोध कस्तो छ, लोभ कस्तो छ, मनकार अष्टपाशले रिपु यस्ता नकारात्मक तत्त्वहरू कति कस्ता छन्, त्यो कुरा आफूलाई नै थाहा हुन्छ, अरूलाई थाहा हुँदैन। अरूलाई अलिअलि थाहा हुन्छ, आफूलाई धेरै थाहा हुन्छ। अलिकति राम्रोसँग स्वाध्याय गर्यो भने आफ्नो स्थिति थाहा हुन्छ, अनि आफ्नो स्थिति थाहा पाएर त्यसलाई रूपान्तरण गर्नको लागि योगको सहारा लिन सकिन्छ। अब योग भनेको चाहिँ अष्टाङ्ग हो, पतञ्जली भन्नुहुन्छ। तर अस्ति हामीले यही रेडियोमा कुराकानी गर्दाखेरि मैले विनोद धोज खड्काजीसँग मैले भनेको थिएँ, खड्काजी यो अष्टाङ्ग चाहिँ अपुरो लाग्छ है मेरो 40 वर्षको रिसर्चमा, मेरो 40 वर्षको यो आध्यात्मिक अनुसन्धानमा 8 वटा अङ्ग, अङ्क पनि 9 नभइकन पुरा हुँदैन र अङ्ग पनि 9 नभइकन पुरा हुँदैन है भनेर मैले खड्काजीसँग कुराकानी गरेको थिएँ। त्यो 9 अङ्ग के हो, त्यो चाहिँ मेरो आफ्नो अनुभूति हो 9 अङ्ग, तर पनि पतञ्जलिको 8 अङ्गलाई मैले छोडेको छैन। पतञ्जलिको 8 अङ्गमा सबै अङ्गहरूलाई यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि अनि उपासना, यो हरेक अङ्ग तपाईँलाई रूपान्तरण गर्ने एउटा सशक्त माध्यम हुन्। त्यसकारण योगको छत्रछायामा गयो भने, योगको सहारा लियो भने हामी बिस्तारै बिस्तारै धार्मिक आध्यात्मिक बन्दै जान्छौँ।
1: जस्तो त्यो 9 एउटा तपाईँले जो थप्नुभयो त्यो चाहिँ त्यो बताउनु भएन, त्यो बताइदिनु न।
0: हजुर, मैले यो त अस्ति मैले भने यही रेडियोमा बिएफबिएफ गोर्खा रेडियोमा अस्ति एउटा 1 घन्टा 1.5 घन्टाको हाम्रो कुराकानी हुँदाखेरि मैले त्यहाँ डिटेलमा भनेको थिएँ, जस्तै सुन्नु भएको थियो देश विदेशमा बस्नेहरूले। हामी ध्यान गर्दै जाँदा, मेरो रिसर्चले भन्छ, हामीले ध्यान गर्दै जाँदा, भक्तिमा डुब्दै जाँदा, ध्यानमा डुब्दै जाँदा हाम्रो ब्रेनमा म्याग्नेटिक वेभ हुन्छ। हाम्रो ब्रेनको म्याग्नेटिक वेभ, चुम्बकीय विद्युत तरङ्ग भनौँ त्यसलाई, त्यो चाहिँ सामान्य व्यक्तिको जिग्ज्याग्राफिकल प्रेजेन्टेसन गर्ने हो भने एकदमै जिग्ज्याग असाध्यै अशान्त हुन्छ। त्यसलाई बेटा वेभ भन्छौँ। ध्यान गर्दै गयो, योग गर्दै गयो भनेदेखि त्यो वेभ चाहिँ चेन्ज हुन थाल्छ, वेभ साइकल चेन्ज हुन थाल्छ। बेटा वेभ अल्फा वेभ हुन्छ। अल्फा वेभ भनेको चाहिँ अब अलिकति शान्त हुँदैछ मन भनेको हो। अब त्यो ब्रेनको म्याग्नेटिक वेभ वेभ लेन्थ अलिकति घट्दैछ भनेको। अनि अझै ध्यान गर्दै गयो भने त्यो चाहिँ अल्फा वेभ थेटा वेभ हुन्छ। थेटा वेभ भनेको चाहिँ कस्तो हो भने, धेरै शान्त भएको अवस्था, मन धेरै शान्त भएको अवस्था, ब्रेनको म्याग्नेटिक वेभ धेरै कम भएको अवस्था। अनि त्यसपछि पनि ध्यान गर्दै जाँदा, साधना निरन्तर अविच्छिन्न साधना गर्दै जाँदाखेरि अन्तको गत्व उसको वेभ लेन्थ डेल्टामा रूपान्तरित हुन्छ। डेल्टा भनेको चाहिँ अब वेभ नै छैन, अब स्ट्रेट लाइन, त्यो समाधिको

0: अवस्था भन्छु भन्नुहुन्छ पतञ्जलिले, र समाधिको अवस्थामा पुगेर मात्रै पुग्दैन भन्छु मेरो रिसर्चले। मेरो रिसर्चले के भन्छ भने हाम्रो चैतन्य समाधिको अवस्थामा पुगेर मात्रै पुग्दैन। अब त्यसलाई ब्रह्माण्डमा ब्रह्माण्डीय वेभ हुन्छ, कस्मसमा कस्मिक वेभ हुन्छ, त्यो पनि स्ट्रेट लाइन। हाम्रो डेल्टा वेभमा पुगेको हाम्रो ब्रेनको म्याग्नेटिक वेभ पनि स्ट्रेट लाइन भएको छ। मैले अलिकति साइन्टिफिकल्ली प्रुफ गर्न चाहेँ यसलाई, अब बाहिर बस्नेले बुझ्नुहुन्छ भन्ने मलाई आशा छ र यहाँले पनि बुझ्नुहुन्छ भन्ने मलाई विश्वास छ। र त्यो हाम्रो स्ट्रेट लाइन भएको ब्रेन वेभ र त्यो जुन ब्रह्माण्डमा भएको परमात्माको वेभ भनौँ त्यसलाई, अथवा कस्मिक वेभ भनौँ, त्यो पनि स्ट्रेट लाइन, दुइटै स्ट्रेट लाइन छ, एक दिन एक अर्कामा समाहित हुन्छ। यो थोपो सागरमा समाहित हुन्छ अनि अद्वैतको अवस्था जन्मिन्छ, अनि बोध र बुद्धत्वको अवस्था जन्मिन्छ, अनि परमहंसत्वको अवस्था, ब्रह्म श्रेष्ठत्वको अवस्था जन्मिन्छ। त्यो अवस्था नै त्यहाँ पुगेपछि नै हाम्रो आध्यात्मिक यात्रा पुरा हुन्छ।
1: यहाँ पुग्ने त यात्राको अन्तिम अवस्था भयो, तर यात्राको प्रारम्भिक अवस्थामा के हामीले जुन अहिलेसम्म बुझेको धर्म अथवा गरिआएको धर्मले धर्मका जुन ढाँचा छन् तिनीहरूले हामीलाई त्यहाँ पुर्याउँछन्,
0: पुर्याउँछन्, खुड्किलो हुन्छन्, एकदमै खुड्किलो हुन्छन्, स्टेपहरू हुन्छन्। यो जुन अझ पतञ्जलिकै भाषामा यम र नियम, यममा अहिंसा, यममा पाँचवटा कुरा, अहिंसा, अस्त्य, अपरिग्रह, सत्य र ब्रह्मचर्य, यसलाई व्याख्या नगरौँ, समय थोरै होला। अनि नियममा सोच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्राणिधान, यो सबैलाई पालन गर्दै गयो भने त्यो व्यक्ति आसन गर्न योग्य हुन्छ। अनि आसन पनि 84 लाख आसन भनेको छ, तर हामी यहाँ अहिले आसनमा अहिले आसन योग गर्दैछौँ, अहिले हामी योगमै छौँ, आसनमा ध्यानमै छौँ। अनि थुप्रै सडक साथीहरू अहिले मलाई सुन्दै हुनुहुन्छ, यहाँ वरिपरि बसेर तपाईँलाई सुन्दै हुनुहुन्छ, यहाँ वरिपरि बसेर हामी योग गर्दैछौँ। आसन धेरै गर्नु शारीरिक व्यायाम हो, आसन आसन गर्दै गएपछि प्राणायाम गर्ने हो, प्राणायामबाट प्रत्याहार, धारणा, ध्यान, समाधि अनि त्यसपछि उपासना।
1: जस्तो तपाईँ ध्यानाचार्य, योगाचार्य अथवा प्राकृतिक चिकित्सक पनि हुनुहुन्छ, र अहिले हामी जतिखेर कुरा गर्दैछौँ यहाँहरू योग गरिरहेको अवस्था छ। यो योगको जुन हामीले यो परिभाषाहरू बुझ्छौँ, हामीले सुन्छौँ, हामी पढ्छौँ, तर यो योगलाई ठ्याक्कै बुझ्न सकिएन। खासमा योग भनेको के हो र यसमा कसरी प्रवृत्त हुन सकिन्छ?
0: तपाईँले जति राम्रो प्रश्न राख्नुभयो यसलाई म सरल भाषामा बुझाउने चेष्टा गरौँ। योगको शाब्दिक अर्थ हुन्छ, त्यो योग धातुबाट बनेको हुनाले जोड्नु, जोड्नु के जोड्नु, कुनै पनि दुईको मिलन चाहिँ योग हो। हामीले योगफल भन्छौँ नि हिसाबमा पनि, जोड्लाई हामी योगफल भन्छौँ हिसाबमा, जोड्नुलाई। तर यहाँ यहाँ जुन यो योगको जुन पतञ्जलिको व्याख्या हो, योग त्यो तत्त्व जसले चित्त वृत्तिको निरोध गर्छ, योग चित्त वृत्ति निरोध, चित्तको वृत्ति, अघि मैले भने नि हाम्रो चैतन्यलाई डेल्टा वेभमा पुर्याइदिन्छ, हाम्रो चित्तको वृत्तिलाई निरोध गरिदिन्छ, त्यो योग हो। योगस्य कर्मस्य कौशलम, योगले तपाईँको कर्ममा कुशलता प्रदान गरिदिन्छ। तपाईँ रेडियोमा कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ, म प्राध्यापन गर्छु अथवा म प्रवचन गर्छु, यो गर्छु, त्यो हाम्रो जे गर्छौँ, हाम्रो जुन क्षेत्रमा छौँ त्यो क्षेत्रमा हामीलाई हाम्रो कर्ममा कुशलता प्रदान गरिदिन्छ। योग भनेको चाहिँ फेरि तेल र पानीको योग होइन, तेल र पानीको योगमा तेल र पानी मिसिँदा अलग अलग अस्तित्व बोकेर मिसिन्छ तेल र पानी, त्यो योग होइन, त्यो वास्तविक योग होइन। दुध र पानीको योग चाहिँ योग हो, चिन र पानीको योग चाहिँ योग हो, गुणनशील एक अर्कामा समाहित हुनु त्यो चाहिँ योग हो, हाम्रो आत्मा परमात्मामा समाहित गर्नु त्यो चाहिँ योग हो। योगको अन्तिम लक्ष्य आत्मालाई परमात्मामा समाहित गर्नु।
1: जस्तो हजुर अब यहाँनिर जस्तो योग गरिन्छ, हामीले आसनहरू गरिन्छ योगमा, खास गरेर हामीले बुझेको हो, र यो शारीरिक आसनहरू गरिन्छ, तर हाम्रो लक्ष्य चाहिँ आध्यात्मिक परिवर्तनमा रहनुपर्छ भनिन्छ, भने चाहिँ शारीरिक आसन अथवा अभ्यासले के आध्यात्मिक चिन्तनमा परिवर्तन गराउनलाई मद्दत गर्छ कि अथवा यसले प्रमुख भूमिकै खेल्छ?
0: एकदमै प्रमुख भूमिकै खेल्छ भन्दा सही दिनु होला। किनभने हामीभित्र सिगमन्ड फ्रायड भन्ने एकजना मनोचिकित्सक, साइकोट्रिक, साइकोलोजिस्ट हुनुहुन्थ्यो पहिला, अहिले शरीरमा हुनुहुन्न उहाँ, सिगमन्ड फ्रायड। उहाँले मनलाई तिन भागमा बाँड्नु भएको छ, एउटा कन्सियस माइन्ड, एउटा सबकन्सियस माइन्ड र अनकन्सियस माइन्ड, चेतन मन अर्को चेतन मन र अचेतन मन. हाम्रो चेतन मन 10% मात्रै हुन्छ अरे, हाम्रो चेतन मन मात्रै 10% 90% भित्र छ सबकन्सियस अनकन्सियसमा. त भित्र छ नेगेटिभिटी, भित्र छ नकारात्मकता, भित्र छ खराबी, भित्र छ सबै थोक. र हाम्रो कन्सियस माइन्ड चाहिँ हेर्न न मान्छे व्यवहारमा पनि देख्छौँ नि, हामी चुरोट खान्छन् र अक्षर खान्छन् सुर्ती लाभ एउटा छोड्न सकिरहेको. आज छोड्छु सुर्ती भन्छ, चुरोट आज छोड्छु भन्छ, न कुनै मिठो छ न कुनै स्वाद छ, अनि आज एक दिन खान्छु भन्छ, फेरि भोलि पनि एक दिन खान्छु भन्छ, हरेक दिन खाइरह हुन्छ. र चुरोट पनि कारण कारण के भित्र सबकन्सियस माइन्ड अनकन्सियस माइन्ड बोलि दारा सिंह जस्तो बोल्योस्, कन्सियस माइन्ड छ केटाकेटी जस्तो कमजोर छ, 90% भएको जति नकारात्मकता छ त्यसलाई पनि रूपान्तरण गरिदिने काम गर्ने भएको हुनाले योगलाई आधारभूत रूपमै हाम्रो रूपान्तरणको लागि आवश्यक तत्त्व हो भनेर भनेको मैले.
1: हजुर हजुर स्वामी आनन्द विनोद सर, हामीले तपाईँसँग कुरा गऱ्यौँ, हाम्रा आदरणीय श्रोता जो विदेशमा बसेर सुनिरहनु भएको छ तपाईँको कार्यक्रमलाई, अब हामीले संक्षेपमा अन्तिममा तपाईँबाट के सन्देश प्राप्त गर्दाखेरि हाम्रो जीवनमा एउटा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, त्यो छोटोमा बताइदिनुहोस् न के गर्नुपर्छ.
0: छोटोमा म के बताउँछु भने सो परिवर्तन नै विश्व परिवर्तनको द्वार हो. हामी तपाईँ हामी आफूलाई परिवर्तन गरौँ, हाम्रो परिवर्तनले अरू परिवर्तन हुन्छन्, अनि भौतिकता र अध्यात्मलाई सँगसँगै लैजाऊ. आज पश्चिमी देश खालि भौतिकताको पछाडि लागेर सम्पन्न भयो तर आर्थिक शान्ति पाएन, पूर्वी देश खालि अध्यात्मको पछि लागेर आध्यात्मिक लाभ त उठायो तर भौतिक रूपमा गरिब भयो आज पूर्वको देशहरू. तर दुइटै आजको युगको माग के हो भने भौतिकता र अध्यात्म दुइटैको सन्तुलन हुनु जरुरी छ, दुइटैलाई सँगसँगै लैजानु जरुरी छ. त्यसकारण आफ्नो भौतिकता पनि नछोड्नु होला, जङ्गल पस्नु पर्दैन, हिमाल पस्नु पर्दैन, तपाईँको घरमा बसेर तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बसेर आफ्नो उत्तरदायित्व पुरा गर्दै तपाईँको माता पितालाई हेर्दै परिवार पाल्दै तपाईँले ध्यान गर्न सक्नुहुन्छ, झन् छिटो खालिनुहुन्छ, झन् छिटो निखालिनुहुन्छ. त्यस कारण यो एउटा मेरो सन्देश हो. अध्यात्म छुटेको छ भने जोड्नुहोस् भन्ने चाहन्छु, साँचो अध्यात्मलाई आफ्नो जिन्दगीमा जोड्नुहोस् भन्न म चाहन्छु, किनकि अध्यात्म बिनाको भौतिकता संसारको लङ्गडो हुन्छ र अनि भौतिकता बिनाको अध्यात्म पनि अपुरो हुन्छ. दुइटै चाहिन्छ आजको युगमा, दुइटै सँगसँगै लैजानुस् भन्न चाहन्छु.
1: हजुर यहाँलाई, यहाँले धेरै कुराहरू हाम्रा आदरणीय श्रोताहरूलाई प्र्याक्टिकल्ली उपयोग गर्ने किसिमका कुराहरू बताइदिनु भयो र हामी आभारी छौँ. यहाँलाई धेरै धेरै धन्यवाद दिन्छौँ र फेरि पनि हामी यस्ता विषयहरूमा तपाईँसँग चर्चा गर्नका लागि आतुर रहनेछौँ. यहाँलाई हार्दिक धन्यवाद.
0: यहाँलाई पनि धन्यवाद. र म पनि के भन्छु भने हामीले रेडियोबाट खालकादीसँग कुरा भए अनुसार मेरो आध्यात्मिक थुप्रै 5-7 हजार प्रवचनहरू छन् होइन, त्यो प्रवचनहरूबाट केही हप्तामा एउटा भए पनि प्रसारण भन्ने कुरो भएको छ, त्यो पनि हामीले मैले जानकारी गराउन चाहे. यहाँलाई धेरै धेरै धन्यवाद. हामी कहिले काहीँ त्यही आएर त बिहानै तपाईँसँग सँगै बसेर कुराकानी गराउँ कहिले काहीँ.
1: हजुर सर, एकदमै म खुसी हुनेछु. हजुर नमस्ते. आदरणीय श्रोता, पुनः एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ.

आदरणीय श्रोता, यही भजनका साथसाथै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। अवस्थ आजलाई यो कार्यक्रम सञ्चालक रेशमणी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय छ अहिले 6:38 गएको छ। आज नमस्ते युके कार्यक्रमलाई हामीले अर्जुन विक्रम थापा र सुन्दर भक्त साथीहरूले गाउनुभएको गीतबाट आरम्भ गरिसकेका छौँ र आजको कार्यक्रम सोमबारको कार्यक्रम यसरी नै सुरुवात भएको छ र कार्यक्रम लिएर म आशा उपस्थित भएको छु। आज 9 बजेसम्म हामी सँगै रहनेछौँ र राम्रो भयो होला विकेन्ड तपाईँको। पक्कै पनि विकेन्ड अब गर्मी नै थियो लन्डनभित्र चाहिँ, बाहिर अलि शीतल जति बाहिर हामी निस्कन्छौँ लन्डनदेखि बाहिर त्यति नै शीतल अनुभव पनि हुने गर्दछ र अब गर्मीपना स्टिल कन्टिन्यू छ। मेट अफिसले एम्बर वार्निङ जारी गरेको छ, कतिपय ठाउँमा कन्टिन्यू हिट हुन्छ भनेर र 38 डिग्री सेल्सियससम्मको तापक्रम पुग्दैछ र अझै यो बिहिबारसम्म गर्मी नै हुन्छ। त्यसपछि अलिअलि शीतल हावा चले पनि, कहीँ कतै पानी परे पनि, उत्तर पश्चिमी इलाकातिर पानी परे पनि, माथि उत्तरी इलाकातिर पनि 20-21 डिग्री सेल्सियसको तापक्रम हुँदैछ र इङ्ल्यान्डमा मिडल्यान्डसम्म यो एकदमै हिट, एक्सट्रिम हिट हुन्छ भनेर वार्निङहरू जारी गरिएका छन्। यसै अनुसार हामीले आफूलाई तयारी गर्नु पऱ्यो, होइन? र विकेन्ड तपाईँको रमाइलो भयो होला, तातो भए पनि, गर्मी भए पनि, भित्र अलिकति गर्मी त थियो नै र अब तपाईँहरूको गएको साता त एकदमै, यो साता शनिबार गएको शनिबार त एकदमै धेरै कार्यक्रमहरू थिए, कार्यक्रमहरू राम्रो नै भयो होला। हाम्रो पनि, हामी पनि यस्तै थियौँ, होइन? तपाईँहरूसँग नै तपाईँकै माझमा इन्गेज भइरहेका थियौँ, तपाईँहरूसँग नै सेलिब्रेट गरिरहेका थियौँ हामीले विशेष कार्यक्रमहरू र अब अरू तपाईँहरू कार्यक्रममा जो जति जानुभएन उता स्टोनहेन्जतिर जानुभयो होला पक्कै पनि। लङ्गेस्ट डे अफ द इयर, यो यहाँ पृथ्वीको सबभन्दा लामो दिन तपाईँहरूले सेलिब्रेट गरिसक्नुभयो पक्कै पनि यो विकेन्डमा। हजुर, स्टोनहेन्जमा धेरै मानिसहरू जम्मा भए, कतिले अब आफ्नो आफ्नो तौर तरिकाले मनाए यसलाई र स्टोनहेन्जमा चाहिँ त्यहाँको स्टोनहेन्ज स्ट्राइडरहरूले चाहिँ, उनीहरूको रनिङ क्लब छ कि एम्सबरीमा, र उनीहरूले चाहिँ 10K रन पनि रन गरेर मनाएका रहेछन्। त्यहाँ पुगे धेरै मानिसहरूले सेलिब्रेट गर्नको लागि। यो 21 तारिकको कुरा हो, हजुर, हिजोकै कुरा। र आज त अब 22 तारिक हो, हजुर, सोमबार सुरुवात भइसकेको छ। आजको कार्यक्रमलाई अब अगाडि बढाउँछौँ शम्भु राई अनि पार्वती राईले गाउनुभएको यो गीतबाट, गुराँस फुल्यो भनेर उहाँहरू भन्दै हुनुहुन्छ।

0: BFBS गोरखा रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

भर्खरै गाउने कलाकार हुनुहुन्थ्यो विजय लामा। समय बिहानको 6:52 गइसकेछ। बेलायतमा नेपालमा चाहिँ बिहानको 11:37 गएको छ यतिखेर, र ब्रुनाई अनि हङकङतिर हेर्ने हो भने दिउँसोको 1:52 गइसकेको छ। अब समाचारतिर लाग्ने बेला हुन लागेको छ हामी सबैजना। अर्को एउटा गीत छ समाचारभन्दा अगाडि, शम्भुजित बास्कोटा र स्नेहा पन्तले गाउनुभएको गीत सुन्दै हामी अगाडि बढ्छौँ। र अहिले आजको एकचोटि क्यालेन्डर हेरौँ। आज विक्रम सम्बत 2083 साल असार महिनाको 8 हो, सोमबारको दिन पर्यो। तदनुसार 22 जुन 2026 दिन आज, हजुर 22 जुन जुन महिनाको, अब असार 8, असार 15 आउन लागेको छ। असार 15 अर्थात् यो दही चिउरा खाने दिन आउनेको लागि 7 बाँकी रहेछ, 1 मात्रै बाँकी रहेको छ। अब तुलसीको बीज रोप्ने दिन 3 छ है आउन बाँकी, तपाईँ रोप्न चाहनुहुन्छ भने। धान दिवस आउनको लागि, दही चिउरा खाने दिन आउनको लागि भनिहालेँ, 7 मात्रै बाँकी छ, 1 मात्रै बाँकी छ। र त्यसपछि अरू पर्वहरू पनि आउँदै जान्छन् बिस्तारै बिस्तारै, हामी तपाईँसँगै ती सबै मनाउने गर्दछौँ। प्रश्न म एकछिनमा राख्नेछु आजको लागि, आजको लागि मात्रै हुन त यो साताको लागि होइन, आज यो साताभरको लागि हो। प्रश्न एकछिनमा हुनेछ है, अहिलेलाई गीत सुरु भइसकेको छ। शम्भुजित बास्कोटा र स्नेहा पन्तलाई हामी सुन्छौँ।

0: रासोपा प्रथम महाधिवेशनको बन्द सत्र निर्धारित समयभन्दा 3 घण्टा टिरा भएको छ। चितवन उद्योग संघको प्रदर्शन केन्द्रमा बन्द सत्र हुने भनिएकोमा महाधिवेशन प्रतिनिधिको संख्या यकिन नभएपछि ढिलाइ भएको भनिएको छ। तर महामन्त्री कविन्द्र बुर्लाकोटी प्रतिनिधि संख्या लगायत विषयमा विवाद नरहेको जिकिर गर्नुहुन्छ।
1: 9 गतेको बेलुकासम्म हामीले भनेको भोलिको बेलुकासम्म यो सबै कार्यक्रमहरू सक्ने गरी तयारी गरेका छौँ र सकिन्छ भन्ने लाग्छ। अहिले अब यो बन्द सत्रको कार्यक्रमहरू सुरु गर्छौँ। निर्वाचन आयोगले पनि कामहरू गरिराखेका छ र निर्वाचन आयोगले उम्मेदवारी दर्ताको प्रक्रिया फटाफट गर्ने गरी चाहिँ सबै तयारी गरिसकेका छ।
0: बन्द सत्रको सुरुमा अनुशासन आयोग आर्थिक प्रतिवेदन लगायत प्रस्तुत गर्ने भनिएको थियो। दिउँसो अन्तरिम व्यवस्थापन समितिको गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका रहेको छ। दिउँसो खानापछि आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ। बन्द सत्रमा रासोपाका 4,000 बढी प्रतिनिधि सहभागी हुने भनिएको छ। कञ्चनपुरमा रिपोर्टिङ गर्ने भन्दै वडा अध्यक्षसँग कुरा गर्दा गर्दै आक्रोशमा आएर मुक्का हान्ने पत्रकार पक्राउ परेकी छन्। भीमदत्त 18 का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि घाँटीमा समातेको भिडियो सार्वजनिक भएपछि पत्रकार ऐश्वर्य कुँवरलाई पक्राउ गरिएको हो। डिएसपी टेकबहादुर रावलले कुँवरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको बताउनु भयो। वडा अध्यक्ष देवकोटाले कुँवर विरुद्ध अभद्र व्यवहारको किटानी जाहेर दिनुभएको छ। मुद्दा दर्ता भइसकेको र अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइएको डिएसपी रावलले बताउनु भयो। महेन्द्रनगर स्विट ड्रिम होटलमा लागू सम्बन्धी प्रशिक्षण कार्यक्रम भइरहेको कक्षामा प्रतिक्रिया लिन कुँवर जानुभएको थियो। पाल्पाको रैनादेवी छहरा गाउँपालिका 8 सत्यवतीको खुर्सानी गाउँ दालचिनी खेतीको नमुना गाउँ बनेको छ। पुटवलबाट छवि पाण्डे।
2: बाँदर र जङ्गली जनावरले नखाने भएकोले दालचिनी खेतीमा सिङ्गो गाउँ जोडिएको छ। स्थानीय अगुवा किसान नरबहादुर राणाका अनुसार दालचिनी खरिद गर्न व्यापारीहरू घर घरमै आउँछन्।
3: यस वर्ष त अब 2-3 करोड जान्छ क्या एक वर्षमा। वर्षको 2 करोड जतिको व्यापार हुन्छ क्या यहाँबाट। किसान त छैन, सबै बुटोलतिरका व्यापारी लैरहेछ।
2: खुर्सानीकी तारा सारूले 1 वर्षमा 1-1.5 लाखसम्मको दालचिनी बिक्री गर्नुहुन्छ। खुर्सानीकै कविता खनाल कार्यपालिका सदस्य पनि हुनुहुन्छ। उहाँले पनि दालचिनी खेती गर्नु भएको छ। स्थानीय किसानले अब दालचिनी खेतीका लागि स्थानीय स्तरमै पशुधन केन्द्र स्थापना गर्न गाउँपालिकासँग माग गरेका छन्।
0: चितवनमा स्कुटर दुर्घटना हुँदा 2 युवकको मृत्यु भएको छ। भरतपुर महानगरपालिका 15 अतिथि पार्टी प्यालेस नजिकै ट्रकको पछाडि आएर ठोकिँदा स्कुटरमा सवार 2 जनाको मृत्यु भएको प्रहरले जनाएको छ। दिव्यनगर बस्ने 22 वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङका 19 वर्षीय राजीव गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरू उपचारको क्रममा बिहान 3:15 बजे मृत्यु भएको हो। म्याग्दीको मालिका गाउँपालिका 2 रुमका महिलाले जङ्गलमा खेर जाने अल्लुलाई आम्दानीको स्रोत बनाएका छन्। 12 जना महिला उद्यमीले अल्लुबाट कपडा बनाउने गरेका छन्। एकजनाले वार्षिक 45-150 मिटरसम्म अग्लो अल्लुबाट कपडा बनाउने गरेका छन्। गाउँबाटै प्रति मिटर 500-750 का दरले कपडा बिक्री हुने गरेको उद्यमी मनकुमारी पुनले बताउनु भयो।
4: यो रुमा अल्लु ढाका कपडा उत्पादन समूह छ हाम्रो समूहको नाम। कपडाहरू हाम्रो अल्लु अल्लुको थोरै मात्रामा बुनेको र अल्लु र सुती र अल्लु र उनी बाट हामीले कपडा बुन्न आएका छौँ।
0: ट्राफिक जाम बढी हुने सातो बाटो रेखान्तकोनामा आउँदो आर्थिक वर्षमा अन्डरपास निर्माण थालिने भएको छ।
5: अन्डरपास निर्माणका लागि 12,46,00,000 रुपियाँ बजेट विनियोजन गरिएको छ। सरकारले आर्थिक वर्ष 2079-80 को बजेट वक्तव्यबाटै उपत्यकाका ग्वारको एकान्तकुना र सातो बाटोमा ओभरपास फ्लाइओभर निर्माण गर्ने बताउँदै आएको थियो। तर अहिलेसम्म ग्वारको बाहेक अन्यत्र ओभरपास बनेको छैन। सातो बाटो र एकान्तकुनामा कलङ्कीको जस्तै अन्डरपास बनाउन अध्ययनको काम सकिएको छ। अध्ययनमा कलङ्कीको जस्तै अन्डरपास बनाउने र लागत 72 करोड लाग्ने उल्लेख छ। अन्डरपास 4 लेनको हुने सडक विभागले जनाएको छ।
0: बेलायतका प्रधानमन्त्री सर केयर स्टारमरले राजीनामाको बढ्दो दबावका बीच आफ्ना कार्ययोजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। उपचुनाव जितेका एन्डी बर्नहामका समर्थक मन्त्रीहरूले सर स्टारमरलाई पद छाड्न सुझाव दिएका भनिएको छ। गएको महिना चुनावमा अनपेक्षित नतिजाका कारण उहाँमाथि राजीनामाको दबाव बढ्दो छ। लेबर सांसद जस्टिन माइडर्स:
6: We're pretty clear where the public stand on the current Prime Minister and his policies, sadly.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
7: BFBS गोर्खा रेडियो हो।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। आज सोमबार बिहानीको कार्यक्रम नमस्ते युके प्रसारण भइरहेको छ, सञ्चालन भइरहेको छ। म आशा छु तपाईँको साथमा 9 बजीसम्म तपाईँ पनि साथै रहनुहुन्छ भन्ने आशा गरेको छु। बिहानको 7:10 गयो अहिले। दिपेश किशोर भट्टराईले गाउनुभएको गीत हामी सुन्दै थियौँ। अब मौसमको चर्चा गर्नुपर्छ। मौसमको चर्चा त हुन त अहिले जताततै छ र यो अझै आउने दिनमा पनि हुन्छ। यो तापक्रम अझै बढ्नेवाला छ आउने दिनमा। 38 डिग्री सेल्सियससम्म पुग्न सक्ने यो आउने 4 दिनमा तापक्रम भनेर भन्ने भनाइ छ मौसमविदहरूको। मेट अफिसले वार्निङ पनि जारी गरेको छ। विभिन्न स्थानमा एक्सट्रिम हिट अर्थात् अत्यधिक गर्मी हुने सम्भावना रहेको कारणले गर्दाखेरि एम्बर वार्निङहरू जारी गरिएको छ। सबै ठाउँमा त होइन, तर पनि इङ्ल्यान्डमा विशेष गरिकन इङ्ल्यान्डको दक्षिण भेगतिर, मध्य भूभागतिर भयो। इभन यो बुधबार त वेल्स अनि माथि म्यान्चेस्टर र बर्मिङहामसँग सम्म फैलिन्छ यो तातोपना चाहिँ। कस्तो भने, रातको 12 बजीदेखि बिहिबारको राति 12 बजेसम्म चाहिँ एकदमै तातो हुन्छ वेल्स, इङ्ल्यान्ड, म्यान्चेस्टर, बर्मिङहामसम्म होइन माथि। र यस्तै गरिकन अब आज सोमबारको राति कुराको त एकदमै तातोपना राति अझै फिल गर्छौँ हामीले, हावा चलेन भने होइन। र यो आज यो चाहिँ अब बिहानै 1 बजीदेखि सोमबार अब सुरु भइसकेको छ होइन, त्यो तातो हामीले अनुभव गर्न सुरु भइसकेको छ। तर हावा चलेन भने यसले अलिकति फरक पार्छ। मङ्गलबार राति 12 बजेसम्म नै निकै तातो हुन्छ यो इङ्ल्यान्डमा कुरा गर्ने हो भने चाहिँ, तल दक्षिणी भेगतिर एकदमै गर्मी हुँदैछ र तापक्रम 38 डिग्री सेल्सियससम्म पुग्न सक्छ भन्ने भनाइ मौसमविदहरूको छ। सो त्यसको अनुसार ध्यान दिनुपर्ने हुन्छ। र अलिकति पानी चाहिँ फेरि कतिपय ठाउँमा परि पनि रहेको हुन्छ उत्तरी इलाकातिर। आज पानी चाहिँ छ, आज नर्दर्न आयरल्यान्डमा अलिअलि प्रायः त्यहाँ बादल लाग्छ अनि उत्तरी इङ्ल्यान्डमा पनि बादल लाग्छ। स्कटल्यान्डको दक्षिणी भेगतिर चाहिँ पानी छ, पानी पर्छ आज अनि स्कटल्यान्डमा प्रायः बादल लागिरहन्छ। र बाँकी इङ्ल्यान्ड, यो उत्तर इङ्ल्यान्ड बाहेक तल दक्षिण भेगतिर चाहिँ पुरै घमाइलो हुन्छ। वेल्समा पनि पुरै घमाइलो र एकदमै तापक्रम चाहिँ बढी हुन्छ अर्थात् 30 डिग्री सेल्सियस। हजुर, लन्डनमा 30 डिग्री सेल्सियस, अलिकति अझै दक्षिणी भेगमा इङ्ल्यान्डको 31 डिग्री सेल्सियस होइन, कार्डिफतिर भयो 31 डिग्री सेल्सियस अनि माथि यो वेल्समा कार्डिफतिर 31 भयो, माथि बेलफास्टतिर 21 अनि माथि अझै त्यसमा माथि जाने हो भने स्कटल्यान्डतिर चाहिँ माथि उत्तर इलाकामा 15 डिग्री सेल्सियस अन्यथा तल चाहिँ ग्लास्गो एडिनबर्गतिर 21 डिग्री सेल्सियस हो। र बिहानको तापक्रम पनि भोलि त म्याक्सिमम नै हुन्छ 19 डिग्री सेल्सियस बिहान तापक्रम भनेपछि, राति एकदमै हप्प गर्मी भइरहेको हुन्छ। सो अलिक केयरफुल रहनुहोला तातोबाट, हिटबाट आफूलाई बचाउनको लागि के गर्नुपर्ने लास्ट विक नै हामीले चर्चा गरेका थियौँ होइन। र सधैँ यो पानी एकदमै हिट वेभ आउने बेलामा हामी चर्चा चाहिँ गरिरहेका हुन्छौँ, त्यसैले गर्दाखेरि केयरफुल रहनुहोला।

र तापक्रम बढेर लन्डनमा 36 डिग्री सेल्सियस पुग्नेवाला छ, कार्डिफतिर 33 भयो, बर्मिङहाम कार्डिफतिर होइन बर्मिङहामतिर अझ 34 डिग्री सेल्सियस, लिभरपुलतिर 28, न्यू क्यासलसम्म र ग्लास्गो एडिनबर्गतिर 25 डिग्री सेल्सियस, बेलफास्टमा पनि 25 डिग्री, र यस्तै छ तापक्रम भोलि मङ्गलबारको दिनको कुरा गर्दाखेरि। अब राति एकदमै हिट हुन्छ होइन, तातो हुन्छ भनेर भनिसकेका छौँ र केयरफुल रहनुपर्छ, यो दिनभरिको तातोले भित्र घर एकदम तताइरहेको हुन्छ। र बुधबारको दिन फेरि त्यस्तै छ, घमाइलो छ, सुक्खा छ, पानी पर्दैन, अलिअलि नर्दर्न आयरल्यान्डतिर बादल लागे पनि 37 डिग्री सेल्सियस। इङ्ल्यान्डको दक्षिणी भेगतिर तापक्रम यसो हेर्दाखेरि लन्डनमा 38 डिग्री सेल्सियस यो बुधबारको तापक्रम, कार्डिफतिर 35 डिग्री सेल्सियस र बेलफास्टतिर 24, माथि एडिनबर्ग ग्लास्गोतिर पनि 25, माथि स्टोनवेयरतिर चाहिँ 17 डिग्री हो स्कटल्यान्डको। र यो तापक्रम इङ्ल्यान्डमा एकदमै अत्यधिक छ मिडल्यान्डदेखि तल हेर्ने हो भने, र यो दक्षिणी हावा चलिरहेको छ कि युरोपतिरबाट दक्षिणी फ्रान्स हुँदै अझै यो तातो हावा आउने क्रम जारी नै छ र कन्टिन्यू हुन्छ नै यो। र बिहिबार पनि त्यस्तै नै छ, 37 डिग्री सेल्सियसको तापक्रम, घमाइलो सुक्खा नै रहन्छ, कार्डिफतिर पनि 34 र माथि बेलफास्ट माथि स्कटल्यान्डतिर पनि 16 देखि 27 डिग्री, हजुर बेलफास्टमा 26, माथि स्कटल्यान्डतिर 27 डिग्री सेल्सियस पुग्छ, ग्लास्गो र एडिनबर्गतिरको कुरा गर्ने हो भने पनि, र ती धेरै त्यहाँ पनि धेरै नै भएको हो यो 27 भनेपछि। र यस्तै छ आउँदो दिनहरूमा, अब फ्राइडे शुक्रबार पनि त्यस्तै छ, लन्डनमा 31 होइन, शनिबार र आइतबार चाहिँ बल्ल 27-26 हुँदै नेक्स्ट मन्डे चाहिँ लन्डनतिर बल्ल 25 डिग्री सेल्सियसमा झर्नेछ तापक्रम, र माथि स्कटल्यान्डमा हेर्ने हो भने चाहिँ 20-21 होइन, अब यो फ्राइडे 24 हुन्छ, त्यसपछिबाट नेक्स्ट विक मन्डे ट्युजडे त 19 डिग्रीमा झर्छ तापक्रम। सो यो छ यो साताभरिकै स्थिति हेर्दाखेरि, निकै गर्मी छ, कार्यक्रमहरू कहाँ कहाँ अर्गनाइज गर्नुभएको छ निकै केयरफुल्ली तपाईँहरूले प्लान गर्नुपर्ने हुन्छ हिटलाई ध्यान दिएर। अब गीत सुनौ, मौसमको चर्चा यति नै गरिकन गीत सुरु गरेको छु मैले, गजल एक्चुली। यो गजल गाउँदै हुनुहुन्छ मुना ठटाल अनि सिद्धि आरडी दहाल।

0: गोर्खा रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

पूर्णकला बिसी अनि कृष्ण भण्डारी साथीहरूले गाउनुभएको असारे गीत हामीले सुन्दै थियौँ। माफ गर्नुहोस् मैले उहाँहरूको गीत त एकछिनमा पो आउँछ। अहिले शर्मिला गुरुङ अनि हुम गैरेले गाउनुभएको थियो यो असारे गीत। गीत त लामै छ तर यति नै अहिले हामी सुन्छौँ। समय पनि चेक गरौँ, बिहानको 7:27 जानै लागेको छ यहाँ बेलायतमा। अब आजको वैदेशिक विनिमय दर कति छ त्यो एकचोटि हेरौँ। सुन र चाँदीको मूल्य पनि कतिले पुगेको रहेछ, सुन्न रुचाउनुहुन्छ यहाँहरू। आज विक्रम सम्बत 2083 साल असार महिनाको 8 गते सोमबारको दिन पर्यो। तदनुसार आज 22 जुन 2026 दिन हो र आजको दिनको वैदेशिक विनिमय दरमा अमेरिकन डलर पहिले राख्ने गर्थेँ मैले, अहिले चाहिँ एकैचोटि पाउन्ड स्टर्लिङमा तिर हामी ध्यान दिन्छौँ। किन भन्दा यहाँ बेलायतवासीहरूको यो बिहानीको समयमा प्रायः उहाँहरूले पाउन्ड स्टर्लिङको भाउ कति भएछ, नेपाली सटै रुपियाँ कति भएको रहेछ भनेर जान्न चाहनुहुन्छ। त्यसैले गर्दाखेरि आज पाउन्ड स्टर्लिङ एकको खरिद दर 179.33 रुपियाँ अनि बिक्री दर 200.12 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर फेरि एकपटक, आज एकको खरिद दर 179.33, बिक्री दर बिक्री दर 200.12 रुपियाँ छ। 200.12 रुपियाँ आजको बिक्री दर। अब सुन र चाँदीको मूल्य हेरौँ। आज प्रति तोला सुनको मूल्य 288,700 रुपियाँ, 288,700 रुपियाँ प्रति तोला सुनको मूल्य भयो। यो तोलामा हामी राखिरहेका छौँ र चाँदी प्रति तोलाको मूल्य 4,730 रुपियाँ, 4,730 रुपियाँ चाँदी प्रति तोलाको मूल्य छ आजको दिनको। यो चाहिँ नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको सुन र चाँदीको मूल्य भयो, जुन चाहिँ नेपालभरि नै एकचोटि यो नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेपछि त्यो रेट जता पनि नेपालमा सबै ठाउँमा त्यही एउटा रेट लागू हुने गर्छ नेपाली बजारमा। तर हाम्रो एकजना श्रोताले हामीलाई यस्तै यहाँको पाउन्ड स्टर्लिङमा पनि भनिदिनुहोस् न कति पर्छ होला, हामीले यहाँ सुन किन्दाखेरि हामीलाई थाहा हुन्छ भनेर अलिक सजिलो हुन्छ भन्नुभएको थियो होइन। र मैले पाउन्ड स्टर्लिङको लास्ट टाइम पनि भनेको थिएँ, तर पाउन्ड स्टर्लिङमा चाहिँ मैले डलरमा भनौँ अथवा पाउन्ड स्टर्लिङ यहाँ पाउन्डमा हेर्न खोजेँ, मैले त्यो स्टडी गरेको थिएँ र यो स्टडी गरेको हो र गर्दाखेरि चाहिँ यहाँको चाहिँ कस्तो हुन्छ भने हरेक क्षणमा फरक हुन्छ कि, यो लाइभ हुन्छ अनि लाइभ नै हुन्छ त्यहाँनिर तपाईँहरूले अब कहाँ किन्न चाहनुहुन्छ कहाँबाट होइन किन्ने, अब बेच्ने अनलाइनमा सबै धेरै नै छन् र सम्भवतः अब बाहिर तपाईँले नेपाली दोकानहरूमा एउटै पाउनुहुन्छ होला, तर यहाँ तपाईँले अनलाइनमा किन्नुहुन्छ भने चाहिँ अनलाइनबाट तपाईँलाई जानकारी गराउनु पऱ्यो भनेर यसो स्टडी गरी हेरेको, एकै छिनछिनमा त्यो चेन्ज हुन्छ। हजुर, त्यो त्यसको मूल्य चेन्ज हुन्छ कि, मतलब त्यो लाइभ हुन्छ अनि त्यसको परिवर्तन भइरहँदो रहेछ एकछिनमा। तपाईँले लेट्स से तपाईँले केही सुन किन्छु भनेर एक आउन्स अथवा एक तोला होइन, तोला सबैले बिक्री गर्दैनन्, केही मात्र छन् तोलामा बिक्री गर्ने, अरूले प्रायः ग्राममा बिक्री गर्छन्, आउन्समा ग्राममा होइन। र त्यो कति पर्दो रहेछ यहाँहरूलाई जानकारी गराउनु पऱ्यो भनेर मैले निकै स्टडी गरेँ पाउन्डमा, तर यहाँ चाहिँ कस्तो भने त्यो परिवर्तन भएको भएकै हुन्छ। तपाईँले एउटा वेबसाइटदेखि अर्को वेबसाइट अर्को वेबसाइटमा हेर्ने भने सबैको फरक फरक हुन्छ मूल्य, धेरैले होइन अलिअलि फरक हुन्छ र अलिअलि तलमाथि भइरहेको हुन्छ। तपाईँले बास्केटमा एउटा एक तोला हाल्नुभयो भने अब केही लेट्स से 10 ग्राम हाल्नुभयो भने चाहिँ त्यो 10 ग्रामको मूल्य तपाईँले त्यो बास्केटमा हालुन्जेल एकैछिन त्यहाँ रहिरहन्छ, त्यसपछि एकछिन उता गएर अर्को वेबसाइटमा गएर त्यसलाई फेरि फ्लिक गरेर एकछिनमा अर्को पनि हेर्नुभयो भने फेरि त्यसको रेट परिवर्तन भइसकेको हुन्छ। त्यसैले गर्दाखेरि मैले पाउन्डमा चाहिँ राखिनँ होइन, नेपाली रुपियाँमा तपाईँले यसरी एकमुष्ट रूपमा हामीले सुनचाँदी व्यवसाय महासङ्घले राखेको जुन नेपाली रुपियाँको मूल्य छ त्यो भन्दाखेरि चाहिँ विश्वको मूल्यले नै प्रभाव पारिरहेको हुन्छ यो मूल्यलाई पनि, र विश्वमा अरू देशहरूमा घट्यो भने घट्ने बढ्यो भने बढ्ने नै हो होइन, सबै ठाउँतिर त्यही नै हुन्छ सुन र चाँदीको मूल्य। त्यसैले गर्दाखेरि यसलाई आधार मानेर अहो बढेछ अहो घटेछ है भन्ने बुझ्नुपर्ने हुन्छ हामीले चाहिँ हाम्रो कन्टेक्स्टमा है तोलाको हिसाबले हेर्ने हो भने चाहिँ। अब गीत सुनाएँ फेरि अर्को, तपाईँहरूलाई अलिकति उठाबस गराउनु पऱ्यो अहिले बिहानै, बरु दिउँसो त गर्मी छ होइन।
पूर्णकला विशी र कृष्ण भण्डारीले गाउनु भएको गीत सुनौ अब, रमाइलो रामदीमा।

अब राशिफल सुन्ने बेला भएको छ। रमाइलो रामधिमा सुनिसकेपछि सबभन्दा पहिले मेष राशि। आज मेष राशिलाई सोचेभन्दा फरक जिम्मेवारी आउन सक्छ। समय मिलाएर काम गर्दा कुनै पनि विषय बिग्रने छैन। अरूको कुरा सुनेर मात्र निर्णय नगर्नु राम्रो होला। वृष राशि, कारोबार वा व्यवसायमा समयमा काम पुरा नहुनाले अपसयको सामना गर्नुपर्ला। समस्या दर्शाउँदा मित्रहरूको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। मिथुन राशि, घरको कुनै कामलाई पुरा गर्ने अवसर मिल्नेछ। परिवारका सदस्यसँग बसेर गरेको सल्लाह उपयोगी बन्ला। पुरानो चिन्ता बिस्तारै कम हुँदै जानेछ। कर्कट राशिको छोटो यात्रा वा भेटघाटको योग बन्न सक्छ। नयाँ कुरा सुन्ने र बुझ्ने मौका पनि मिल्ला। बोलेको कुराले अरूको मन जित्न सक्छ। दिनभर चलायमान वातावरण रहला। सिंह राशिको भने आफ्नो खर्च र आम्दानीलाई मिलाएर अघि बढ्नु राम्रो हुनेछ। धेरै दिनदेखि सोचिरहेको किनमेल पुरा हुन सक्छ। अनावश्यक खर्चबाट टाढा रहँदा मन पनि ढुक्क रहनेछ र आर्थिक पक्षमा सन्तुलन कायम होला। कन्या राशि, आफ्नो कामले छुट्टै पहिचान बनाउन सकिएला। अरूले तपाईँको सुझावलाई महत्त्व दिन सक्छन्। नयाँ योजना सुरु गर्न मन लाग्नेछ। दिनभरि काममा जोस र जागर देखिएला। तुला राशिको भने अहिले धेरै हतार नगर्नु ठिक हुने चाहिँ देखिन्न। केही कुरा समयमै छोड्दा आफै मिल्नेछन्। मनलाई शान्त राख्दा सही निर्णय गर्न सजिलो हुनेछ। आरामको लागि केही समय निकाल्नुहोला। वृश्चिक राशि, पुरानो साथीसँग भेट वा कुराकानी हुन सक्छ। मनमा लागेको नयाँ योजना कसैसँग बाँड्ने अवसर पनि मिल्नेछ। आज मिलेर काम गरेको कामबाट चाहिँ राम्रो नतिजा पनि आउला। धनु राशि, कामको जिम्मेवारी पहिले भन्दा अझै बढ्न सक्छ। आफ्नो अनुभवले कठिन काम पनि सजिलो बनाउनेछ। वरिष्ठ व्यक्तिबाट राम्रो विश्वास पाउन सकिनेछ। मकर राशिको नयाँ ठाउँ, नयाँ विषय वा नयाँ अनुभवतर्फ मन आकर्षित होला। सिक्न खोज्ने कुरा सजिलै बुझ्न सकिनेछ। धार्मिक वा आध्यात्मिक विषयमा पनि रुचि बढ्न सक्छ। कुम्भ राशिको कुनै पुरानो विषयको टुङ्गो लाग्न सक्छ। हतारमा बोलिएका शब्दले असर गर्न सक्ने भएकोले संयम आवश्यक हुनेछ। संयम आज सोचेर गरेको निर्णय फाइदाजनक बन्नेछ। अब अन्तमा मीन राशि, नजिकका व्यक्तिसँगको सम्बन्ध अझै राम्रो बन्नेछ। एक अर्कालाई बुझ्ने प्रयासले मनको दूरी घटाउनेछ। साझेदारीमा गरिएको काम राम्रोसँग अघि बढ्ला। यति नै आजको लागि राशिफल। हाम्रो पात्रबाट यो राशिफल राखिसकेपछि अब गीत सुन्नुपर्छ। याङ्की योल्मोले गाउनुभएको गीत छ यो क्षणमा।

0: BFPS
1: BFPS
0: Gorkha Radio
2: तपाई पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाई घर निर्माण गर्न सक्नुहुन्छ, तपाई गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

शिव परियारको सर्वोद्ध गीत हामीले सुनिरहेका थियौँ यतिखेर। समय बिहानको 7:48 गएछ, दिउँसोको 12:00 अहिले 33 चाहिँ नेपालमा गएको छ र ब्रुनाई हङकङतिर दिउँसोको 2:00 अहिले 48 गयो। अब समाचार सुन्ने बेला हुन लागेको छ हाम्रो, यहाँ 8:00 समाचार। अब नेपालमा चाहिँ उहाँहरूको 12:00 छ, 12:30 भइसकेको छ। यो साताको लागि राखिएको प्रश्न के छ, वर्ल्ड कपकै छ। यहाँहरूलाई मैले पहिल्यै जानकारी गराइसकेको छु लास्ट विक नै, हजुर फुटबलकै छ एक्चुअली, फुटबलको अझ वर्ल्ड कपको नेपाल कप होइन अझ आउँदैछ। अब गेमिङको कुराहरू त्यो अझै आउँदै नै छन्, एकछिन वेट गर्दै गर्नु होला। सुरुमा त अब अहिले सुरुका गेमहरू भइरहेको बेलामा अलि राम्रो क्लियर पिक्चर आएको हुँदैन कि, क्लियर पिक्चर आएपछि बल्ल त्यसमा चाहिँ अलिकति हामीलाई सजिलो पनि हुन्छ, तपाईँलाई पनि हामीलाई पनि सजिलो होइन, यदि यसो स्कोर भन्न चाहनुहुन्छ भने चाहिँ। अब आज चाहिँ प्रश्न, अहिलेसम्मकै सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो भनेर सोध्न चाहन्छु म। अनि यति मात्रै होइन, त्यसमा जोडिएको प्रश्न चाहिँ, अनि उक्त देशले कति पटकसम्म यो फिफा वर्ल्ड कप उचालेको छ। ओके, प्रश्न यही नै हो, अहिलेसम्म सबभन्दा धेरै विश्वकप कुन देशले जितेको छ र कति पटक, यति नै हो मेरो प्रश्न, कुन देशले कति पटक जितेको छ त्यति भन्नुपर्छ तपाईँले यो साताको उत्तर। अब खोज्दै गर्नुहोला, होमवर्क गर्दै गर्नुहोला, हामीले एउटा यस्तो बिहेबिसको राम्रो फुटबल प्राप्त भएको छ, त्यो हामी तपाईँलाई पठाइदिन्छ एउटा झोलामा अरू पनि राखेर, र त्यो फुटबल चाहिँ यस्तो राम्रो छ कि, बिएफबिएस लेखेको हाम्रो लोगो भएको होइन, र तपाईँले फुटबल चाहिँ तपाईँले त्यहाँ आफ्नो घरमा राख्नु पनि सक्नुहुन्छ, अथवा आफ्नो नाति नातिनीलाई छोराछोरीलाई दिन पनि सक्नुहुन्छ त्यो फुटबल है। त्यसैले गर्दाखेरि वेल, त्यो फुटबलको चर्चा परिचर्चा यो साताभर नै हुन्छ, हेर्दै गर्नुभएको छ, इन्जोय गर्दै हुनुहुन्छ होला, आफ्नो ग्रुपलाई सपोर्ट पनि गर्दै हुनुहुन्छ होइन, कसले जितोस् भन्ने चाहनु भएको छ। यो गेम हेर्दाखेरि, यो गेम सबैको हेरिसकेपछि चाहिँ यसो बल्ल अलिकति हामीले पनि दर्शकले पनि यसले जित्छ होला भनेर डिसाइड गर्न सक्ने अवस्था हुन्छ कि, सुरुका गेमहरू सबैको हेर्न पऱ्यो होइन तपाईँ हामी सबैले। एनिवे, अब प्रश्न यही नै हो शुक्रबारसम्मको लागि, प्रश्न रह्यो उत्तर लेख्दै गर्नुहोला, पठाउँदै गर्नुहोला, खोज्दै गर्नुहोस्। अब चाहिँ मैले अर्को एउटा गीत सुनाउँदैछु, सञ्जीव सिंहले गाउनु भएको।

भोक निद्रा नलाग्ने यो गीत थियो सञ्जीव सिंहले गाउनु भएको। अब अर्को गीत छ, यो गीत चाहिँ कमल खत्री र आयुर, कमल खत्रीको पनि त्यहाँ छ आवाज, अनि आयुफ लुइटेल हजुर उहाँले गाउनुभएको माया लैले भन्ने गीत सुन्दै हामी अगाडि बढ्छौँ आजको यो हजुर आजको समाचारतिर ला यो 8 बजेको समाचारतिर लाग्न भन्दा अगाडि प्रश्न मैले अघि नै राखेको छु। यहाँहरूको मेसेज पनि आउँदैछन्, लेख्दै गर्नुहोला, लेख्न किप राइटिङ, लेख्न नभुल्नु होला है त। अब आजको यो गीत चाहिँ यहाँहरू समक्ष राखिहालेँ, प्रश्न पनि त्यही हो होइन, अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र अब यो विश्वकप जितेपछि कति पटक भन्ने त हुन्छ नि त होइन, त्यसैले मैले सोधेको छु कति पटक कुन देशले जितेको छ र कति पटक भनेर त्यो आन्सर तपाईँले सुनेपछि खोज्दै पनि हुनुहुन्छ होला पक्कै पनि होइन। र आजको कार्यक्रमलाई अब अगाडि बढाउँ यो गीतबाट, एकछिनमा न्युज पेपरका हेडलाइनहरू लिएर आउनेछु, तपाईँको मेसेजहरू पनि हुनेछन्, अनि तपाईँको विभिन्न तपाईँले लेख्नुभएका मेसेजहरू लगायत तपाईँको कार्यक्रम पनि हुनेछन्।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: देशको पूर्वी भागबाट प्रवेश गरेर सक्रिय रहेको मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कमजोर नै भए पनि मनसुनका कारण पूर्वी नेपालबाट पश्चिमतर्फ अघि बढिरहेको वर्षा गराउने प्रणाली गण्डकी प्रदेशको आधा भागसम्म पुगेको छ। कोशीमा तीन दिन अघि सुरु भएको प्रणाली देशभर फैलन अरू केही दिन लाग्नेछ। यो वर्ष मनसुन प्रवेशको सरदर मितिभन्दा छ दिन टिरा गरी गएको शुक्रबार नेपाल आएको थियो। मनसुन देशको पूर्वी भागबाट प्रवेश गरिसकेकोमा पूर्वी तथा मध्य नेपालमा वर्षा भइरहेको छ। पश्चिमी नेपालमा वर्षा हुन आगामी सप्ताहन्तसम्म लाग्न सक्ने मौसमविदले बताउँदै आएका छन्। नेपालमा हुने कुल वर्षाको 80% वर्षा यही मनसुन सक्रिय हुने अवधिमा हुने गरेको छ। वर्षा नभएका कारण पश्चिम नेपालका नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ। धनगढी र नेपालगञ्जमा तातो हावाको लहरको चेतावनी पनि जारी गरिएको छ। मनसुनी वर्षाका कारण पूर्वी तथा मध्य नेपालका आधा दर्जन बढी मुख्य राजमार्ग तथा सडक प्रभावित भएका छन्। प्रहरी प्रधान कार्यालयले भोजपुर, पाँचथर, इलाम, मोरङ, खोटाङ, महोत्तरी, काभ्रे र मकवानपुरमा सडक पूर्ण रूपमा वा आंशिक अवरुद्ध भएका जनाएको छ। खोटाङको पङ्खुमा मध्य पहाडी राजमार्ग अवरुद्ध हुँदा भोजपुरको बोखिममा एकतर्फी सञ्चालनमा आएको छ। महोत्तरीको जलेश्वर जनकपुर मार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा काभ्रेको पिपी राजमार्ग बन्द गरिएको छ। मध्य पहाडी राजमार्गको पाँचथर दुभान खण्ड पनि एकतर्फी भएको छ। मोरङको सुन्दर हरैचामा पर्ने पूर्व पश्चिम राजमार्ग एकतर्फी आवतजावत भइरहेकामा इलामको राजदुवालीमा पनि सडक एकतर्फी भएको छ। मकवानपुरको कुलेखानी फरेपिङ सडक भने मर्मत कार्यका लागि एक महिना बन्द गरिएको छ। पूर्व मन्त्री कङ्ग्रेसका नेता राजेन्द्र खरेलको निधन भएको छ। बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत 80 वर्षीय खरेलको निधन भएको हो। गैराती खरेलको निधन भएको उहाँका छोरा महेश खरेलले जानकारी दिनुभयो। कङ्ग्रेसको राजनीतिमा सक्रिय भए बापत पटक पटक गरी झण्डै 9 वर्ष जेल जीवन बिताएका खरेल 2056 सांसद भएपछि शिक्षा राज्य मन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभएको थियो। खरेल शिक्षा राज्य मन्त्री भएका बेला प्राथमिक शिक्षा परियोजना लागू भएको थियो। परियोजना मार्फत कयौं विद्यालयहरूको भौतिक संरचना निर्माण गरिएका थिए। दाङको खुराही उपमहानगरपालिकाले पछिल्ला 9 वर्षमा करिब 200 किलोमिटर सडक कालोपत्र गरेको छ।
4: नगर प्रमुख नरुलाल चौधरीका अनुसार 9 वर्षमा 458 किलोमिटर सडकको स्तरोन्नति र ग्राभेल गरिएको छ। यसैगरी यो अवधिमा 280 किलोमिटर नयाँ सडक निर्माण गरिएको छ। उपमहानगरपालिकाले 68 किलोमिटर सडक मर्मत गरिएको जनाएको छ। नगरका सबै वडालाई केन्द्रसँग जोड्न 207 कल्भर्ट र 5 झोलुङ्गे पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो। उपमहानगरमा 900 किलोमिटर ढल निर्माण गरिएको छ। एउटा व्यवस्थित सेनेटरी ल्यान्डफिल साइट सञ्चालनमा ल्याइएको छ।
3: गुल्मीको मालिका गाउँपालिकामा बेसारको ब्रान्डिङ सुरुवात गरिएको छ। मालिका दुई दर्लिङमा दिदीबहिनी कृषि तथा पशु विकास महिला सहकारीले बेसारको उत्पादन गरी बिक्री थालेको हो। साना किसान तथा युवा उद्यमशीलता परियोजनाले उपकरण र अन्य उपकरण सहयोग गरेपछि महिलाहरूले बेसार उद्योग सञ्चालन गरेका हुन्। अहिले बेसारको मूल्य प्रति केजी 400 रहेको परियोजना संयोजक बाबुराम पन्थीले जानकारी दिनुभयो। सहकारीले बेसारका साथसाथै स्थानीय उत्पादन, आटो पिठो लगायतका खाद्यान्न पनि बिक्री गर्ने लक्ष्य राखेको छ। अमेरिका र इरानबीच स्विजरल्यान्डमा सकारात्मक छलफल भएको मध्यस्थकर्ता कतार र पाकिस्तानले जनाएका छन्। एउटा रिसोर्टमा भइरहेको वार्ता आगामी हप्तासम्म लम्बिने उनीहरूको भनाइ छ। वार्ता सकारात्मक भएकोमा अमेरिकी उपराष्ट्रपति जेरी भान्स पनि सहमत हुनुहुन्छ।
5: What we have already seen back home in the United States is lower gas prices. We've seen the free flow of oil and gas. We've seen peace. And now we're trying to build on that to see if we can build something even better and more sustainable for the future. This is a historic meeting.
3: इरानी सेनाले भने अमेरिकी राष्ट्रपति ट्रम्पले दिएको धम्कीको सामना गर्न तयार रहेको जवाब फर्काएको छ। ट्रम्पले लेबननमा इरान समर्थित हेजबल्लालाई सहयोग गरिरहेमा आक्रमणको चेतावनी दिनुभएको थियो। ट्रम्पको धम्कीलाई लिएर इरानी वार्ताकारहरू टेबलबाट फिर्ता भएका थिए। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा हमला गरेर सम्भावित आणविक हमलाको प्रतिरक्षा गरिएको बताउनु भएको छ। जेरुसलममा देशवासीलाई सम्बोधन गर्दै नेतन्याहुले अस्तित्वको सङ्कट टारिएको बताउनु भएको छ।
6: Together with our American friends, we carried out the largest airstrike in our history.
2: We destroyed Iran's nuclear infrastructure. We knocked out 20 of their top nuclear scientists. And when you take out the scientists, it's very hard to make a nuclear weapon.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.
6: यो PFBS गोर्खा रेडियो हो.

समय बिहानको 8:12 गएको छ. गुड मर्निङ, वेलकम ब्याक यहाँहरू सबै सबैलाई आज बिहानको यो शो नमस्ते युकेमा फेरि पनि. आजको पत्र पत्रिकाको हेडलाइनहरू अब आज हामी यतिखेर राख्ने गर्छौँ. सो रेडी हुनुहुन्छ होला, होइन? हुन त कतिले चेक पनि गरिसक्नु भयो, हेरिसक्नु भएको छ. तर यहाँनिर रेडियोमा बिएफबिएस गोर्खा रेडियो युकेको यो बिहानी सोमा राख्नुपर्दा चाहिँ आज पत्र पत्रिकामा देखिने यो तस्विरहरू हामीले यता एन्डी बर्ननको देख्न सक्छौँ, होइन, प्रधानमन्त्रीको देख्न सक्छौँ. अनि आज एउटा अर्को तस्विर पनि एकदमै चर्चामा छ, बेस्ट पापा इन द वर्ल्ड भन्ने वर्ड सहित, यो यो सेन्टेन्स सहित, होइन, र यी शब्दहरू चाहिँ हुन् प्रिन्सेस चार्लेटको. हजुर, प्रिन्सेस चार्लेटले चाहिँ आफ्नो बुवालाई यो भन्नुभएको, बेस्ट पापा इन द वर्ल्ड भनेर. उहाँको प्रिन्स अफ वेल्सको यो डबल सेलिब्रेसन थियो हिजो, फादर्स डे पनि र उहाँको 44th बर्थडे पनि. र यसै अवसरमा चाहिँ यो डबल सेलिब्रेसन हिजो भएको र यसै अवसरमा प्यालेसले, केन्जिङटन प्यालेसले चाहिँ उहाँको प्रिन्स अफ वेल्स र उहाँको छोरीको सँगै खिचेको फोटो, जुन फोटो चाहिँ ट्रिपिङ द कलर सेरेमोनीमा योभन्दा अगाडिको विकेन्डमा खिचेको थियो, त्यही चाहिँ हिजोको विशेष अवसरमा यो प्रकाशित गरिएको छ अफिसियल फोटो. बाहिर पत्र पत्रिकामा हामी यो देख्न सक्छौँ. हजुर, र यो तस्विर बाहेक अरू चाहिँ उता एन्डी बर्नम जसले चाहिँ बाई इलेक्सन यो मध्यावधि

उहाँले चाहिँ राजीनामा दिनुहुनेछ भन्ने कुरा गरिएको छ। अब राजीनामा कहिले दिने दिनुहुने हो या दिनुहुने होइन त्यो थाहा छैन, तर पनि धेरैको ध्यान आज, धेरैको आँखा र धेरैको ध्यान चाहिँ यहाँ बेलायतको नम्बर 10 डाउनिङ स्ट्रिट प्रधानमन्त्री कार्यालयमा रहेको छ, फोकस भएको छ भनौँ। र अब उहाँले चाँडै नै, अब कतिले त आजै भनेर पनि भनिरहेका छन् होइन, अब त्यो अझै पनि भइसकेको छैन, नम्बर 10 डाउनिङ स्ट्रिटमा पत्रकारहरू गएर त्यहाँनिर त्यो ढोका कतिखेर खोल्छ, उहाँले केही एनाउन्स गर्नुहुन्छ कि भनेर बसिरहेका छन्। र यो छ खबर आज पत्रपत्रिकाको। र अब यदि प्रधानमन्त्रीले अहिले हालका प्रधानमन्त्रीले चाहिँ राजीनामा दिनुभयो भने चाहिँ उता भर्खरै फेरि मेकर्सफिल्डबाट जितेर आउनुभएका सांसद एमपी एन्डी बर्नम उहाँले चाहिँ प्रधानमन्त्रीको लागि अगाडि सार्नुहुन्छ र उहाँलाई अब कस कसले सपोर्ट गर्ने हो होइन, र अब उहाँले यदि प्रधानमन्त्रीको लागि अगाडि कसरी भिड्नुपर्ने हो, यतिकै दिने हो कि अरूसँग कम्पिटिसन गर्नुपर्ने हो, त्यो चाहिँ अझ आउनु बाँकी नै छ। र 22 सेप्टेम्बर, यो सेप्टेम्बरसम्ममा चाहिँ यदि यो कुरा प्रोसेस अगाडि भयो भने चाहिँ उहाँ प्रधानमन्त्री हुनुहुनेछ भन्ने कुरा आइरहेको छ पत्रपत्रिकामा। सो धेरैको ध्यान त्यतातिर छ। र उता इभन उता अमेरिकाले समेत, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत अब यहाँका प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर उहाँले भन्नुभएको, दिनुहुनेछ भनेर, दिनुपर्छ भन्दा पनि दिनुहुनेछ भनेर भन्नुभएको रहेछ आफ्नो यो एउटा सोसियल मिडियामा उहाँले आफ्नो पोस्टहरू गरिरहनुहुन्छ। यसैमा चाहिँ उहाँले लेखिसक्नु भएको छ, उहाँलाई एकदम धेरै यस्तो कुराहरूमा रियाक्सन प्रतिक्रिया दिइरहनुपर्छ क्या, त्यसैले उहाँले चाहिँ उहाँको राजीनामा अब उहाँले रिजाइन गर्नुहुनेछ यहाँका प्रधानमन्त्रीले भनेर लेख्नु भएको रहेछ। अनि अर्को कुरा चाहिँ उहाँको यो जुन प्रधानमन्त्रित्व काल फेल हुनुको पछाडि चाहिँ इमिग्रेसन र एनर्जी जुन चाहिँ नर्थ सी ओइल बनाउन दिएन, त्यहाँ खन्न त्यो तेल निकाल्न दिएन नर्थ सीमा बेलायतको माथि हो, यो कारणले गर्दाखेरि चाहिँ प्रधानमन्त्री अहिले फेल भएका छन् भनेर उहाँले लेख्नु भएको रहेछ। सो यो पनि छ पत्रपत्रिकामा। र यस्तै गरिकन उहाँले फेरि अस्तो अर्को चाहिँ यो अहिले गुड न्युज चाहिँ अमेरिका र इरान बिचको जुन सम्झौता छ, सम्झौतालाई अन्तिम रूप दिन स्विजरल्यान्डमा सुरु भएको यो पहिलो चरणको वार्तामा चाहिँ उत्साहजनक प्रगति भएको भन्ने खबर आएको छ। र यो कटार र पाकिस्तानले चाहिँ यो भनेका छन् होइन, र यो हुँदाहुँदै यो शुक्रबार स्विजरल्यान्डमा यो वार्ता हुने भन्ने कुरा थियो, तर अब अलिकति ढिलाइ गरेर विकेन्डमा भेट भयो उहाँहरूको होइन वार्ता टोलीको। र भेट हुँदाखेरि यही बिचमा फेरि उता अमेरिकाका राष्ट्रपतिले चाहिँ यो भएन भने हामी चाहिँ फेरि बम्बार्डमेन्ट गर्नेछौँ भनेर इरानलाई फेरि उहाँले आफ्नो सोसियल पोस्टबाट फेरि उहाँले जानकारी त्यो अब उहाँले पोस्ट गर्नुभयो होइन त्यो मेसेज। त्यसपछि फेरि बिचमा झन्डै झन्डै हामी त वार्ता गर्दिनौँ भन्ने कुरामा त्यहाँ कुरा भएछ फेरि त्यहाँनिर स्विजरल्यान्डमा भेट हुँदाखेरि वार्ता गर्ने व्यक्तिहरू बिचमा होइन। यसरी फेरि पनि यो प्रगति भइरहेको बेलामा यो यस्तो भयो भने चाहिँ फेरि पनि हामी चाहिँ रोक्न सक्छौँ यो भनेर उताबाट चाहिँ उनीहरूको बिचमा के यस्तो भनेर प्रधानमन्त्रीले यो चाहिँ हुँदैन हामी अगाडि बढ्न सक्दैनौँ यसरी भन्दाखेरि भन्नेले हिसाबले चाहिँ त्यो कुराहरू भएको। र पछि फेरि जे होस् उत्साह प्रगति भएको होइन, उत्साहजनक प्रगति भएको भन्ने कुरा आएको छ। र यो गएको साता भएको प्रारम्भिक सम्झौतालाई चाहिँ अन्तिम रूप दिन यो आइतबार सुरु भएको पहिलो चरणको वार्ता टुङ्गिएको छ, र कतार र पाकिस्तानले यसलाई मध्यस्थता गरिरहेको छ र उनीहरूले संयुक्त वक्तव्य जारी गरेर यो कुरा बताएका छन्। र यो वक्तव्यमा चाहिँ यो वक्तव्य जारी गरेका छन् र वक्तव्यमा उच्च स्तरीय समितिले चाहिँ 60 दिनभित्र अन्तिम सम्झौतामा पुग्ने एउटा खाका गाइडलाइन अर्थात् मार्गचित्र तयार गरेको चाहिँ उल्लेख गरिएको छ। हजुर, अब 60 दिनभित्र चाहिँ अन्तिम सम्झौता गरिने भन्ने कुरा छ। र यसमा फेरि उतातिर इजरायल र लेबननको बिचमा भएको जुन बम्बार्डमेन्ट त्यसले गर्दाखेरि पनि यसलाई असर गरिरहेको भन्ने कुरा नि विकेन्डमा हामी असर भन्दाखेरि पनि त्यहाँ पनि त्यो हुन बन्द गर्नुपर्छ अनि अगाडि बढ्छ भन्ने कुराहरू गरिएको कुराहरू पनि आएका छन्। एनिवे, अब यो छ प्रसङ्ग। र अर्को चाहिँ फेरि एक्सट्रिम हिट वेभको जानकारी अघि पनि गराएको थिएँ मैले होइन, मेट अफिसले चाहिँ एकदम अत्यधिक गर्मीको अहिले सूचना जारी गरेको छ,
अलर्टहरू छन् विभिन्न ठाउँमा, विशेष

भुटानमा र यो मिडल्यान्डसम्म उत्तरी इलाकातिर चाहिँ होइन, हुन त उत्तरी इलाकामा पनि न्यानो चाहिँ हुन्छ तुलनात्मक रूपमा पहिले पहिलेको उनीहरूको ठाउँमा, जति शीतल हुन्थ्यो उता माथि स्कटल्यान्डसम्म पनि त्यो तातो त हुन्छ अलि पछाडि, तर पनि चार दिनको यो एक्सट्रिम हिट, एकदम अत्यधिक गर्मी, रातमा पनि एकदमै गर्मी हुने, सो यो छ, त्यसैले आफ्नो केयर गर्नु होला होइन। यो मेट अफिसले इस्यु गरेको छ, र यति मात्र होइन, उता फ्रान्सले चाहिँ, अब फ्रान्सले चाहिँ त्यहाँनिर चाहिँ एकदमै गर्मी छ फ्रान्स र युरोपको अन्य देशहरूमा होइन, सो यतैबाट आइरहेको छ कि यो हिट चाहिँ, स्पेन पोर्चुगल भयो फ्रान्स हुँदै यता आएको छ, र यो तातोपना फ्रान्समा चाहिँ 42 डिग्री सेल्सियसको छ। हजुर, यो हिट वेब चाहिँ फ्रान्समा यो टेम्परेचर चाहिँ एकदमै अत्यधिक भएको छ, अब 40 डिग्रीदेखि माथि भनेको अत्यधिक हो, र त्यसैले गर्दाखेरि फ्रान्सले चाहिँ अहिले त्यहाँका फेस्टिभलहरूमा मानिसहरूलाई चाहिँ अल्कोहल पिउनबाट र एकदमै कस्तो भने त्यो जाँड रक्सी नपिउन भनेर सरकारले नै सूचना जारी गरेको छ कि पब्लिक कन्जम्सनहरू नगर्न, अल्कोहल जाँड रक्सीहरू चाहिँ नपिउन भनेर भनेको छ पब्लिक प्लेसेसहरूमा, बाहिर होइन, होलिडे भएको बेलामा अथवा कुनै फेस्टिभल भएको बेलामा चाहिँ यो नपिउन भनेर भनेको छ, किनभन्दा रेड अलर्ट जारी गरेको छ त्यसैले गर्दाखेरि, त फ्रान्सको त्यस्तो कुरा छ। हजुर, र अर्को प्रसङ्ग चाहिँ यहाँ बेलायतमा हस्पिटल कन्सल्टेन्टहरू यहाँ जो हुन्छन् उनीहरूले चाहिँ यो इन्डस्ट्रियल एक्सनको लागि कतिले भोट पनि गरिरहेका छन् होइन, र इन्डस्ट्रियल एक्सन हुँदाखेरि अथवा बाहिरबाट डक्टरहरू ल्याएर यहाँनिर काम गराउँदाखेरि अथवा यहीँकै डक्टरहरूलाई पनि एक्स्ट्रा कामहरू गर्दा गराउँदाखेरि होइन, उनीहरूले चाहिँ कभरहरू गर्छन्, एकदमै धेरै पैसा उनीहरूले अर्न गर्ने रहेछन् कि त्यहाँ। हजुर, त्यही कुरा आज पनि आएको छ, एउटा परिवारको एक महिनाको तलब एकै दिनमा उनीहरूले कमाउँछन् रे, सो यो चाहिँ एकदमै कति गुणा बढी हो होइन, धेरै गुणा बढी। यो क्याम्पेनरहरूले यो कुरा पनि अगाडि ल्याएका छन्। अब झन्डै पर सिफ्ट, एक सिफ्टको झन्डै 6,450 पाउन्ड बराबर, हजुर, यति तलब चाहिँ उनीहरूले पाउन सक्दो रहेछन्, यति पैसा दिँदो रहेछ अरे उनीहरूलाई, त्यसैले गर्दाखेरि सो यो कुराहरू पनि आएको छन् पत्र पत्रिकामा। आज यति नै गरौँ आजको लागि, अनि अगाडि बढौँ, अब अगाडि अब गीत सुन्नुपर्छ होइन, मिठा मिठा गीतहरू तपाईँको लागि रहेका छन्, र यो गीत छ स्काई ब्यान्डले गाएको, एकछिन हामी उहाँहरूलाई सुनौँ, अनि यसपछि फेरि लगत्तै अर्को गीत पनि हुनेछ।

0: ales cu oricare radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

हामीले अहिले सुन्दै थियौँ रामचन्द्र काफले अनि समीक्षा अधिकारीले गाउनु भएको यो गीत। अब समय चेक गरौँ फेरि एकचोटि, बिहानको 8:32 गइसक्यो यहाँ बेलायतमा, नेपालमा दिउँसोको 1:17 गएको छ, ब्रुनाई र हङकङतिर दिउँसोको अहिले 3:32 गएको छ। अब तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा अलिकति गरौँ। यहाँ हुन त तपाईँहरूसँग गरेको कुराकानी धेरै छन् सुनाउनको लागि, अब यो हप्ता पनि सुन्नुहुन्छ, नेक्स्ट विक पनि सुन्नुहुन्छ, मेरो यहाँहरूसँग नै कुराकानी भएको छ। विभिन्न ठाउँहरूमा जाँदाखेरि कति मैले यहाँ राख्न पाएको छैन होइन, र कति चाहिँ कस्तो पनि ल्याएर यहाँ थुप्रिएको छ, त्यो चिजलाई यहाँ बनाएर राख्नलाई समेत त्यो धेरै बाहिर जा गएको कारणले पनि, अनि फेरि बिचमा छुट्टी पनि, त्यस कारणले गर्दाखेरि पनि यो तपाईँहरूको कुराकानी कन्भर्सेसनहरू त जो तपाईँसँग गरिएको थियो, मैले केही बालबालिकाहरूसँग पनि गरेको छु होइन, नानी केटाकेटीहरूसँग पनि त्यो तपाईँहरूले आगामी दिनमा सुन्न सक्नुहुनेछ। तपाईँहरूको कार्यक्रम चाहिँ यहाँ विभिन्न कार्यक्रमहरू छन्, यो गएको विकेन्डमा चाहिँ तपाईँहरूको धेरै थियो, सबभन्दा धेरै सायद लास्ट विक नै थियो, ए लास्ट विक होइन, यही नै विक भन्नु पऱ्यो होइन, यो गएको शनिबार अनि आइतबारको दिनमा सबभन्दा धेरै त शनिबार थियो तपाईँहरूको कार्यक्रम, र त्यो कार्यक्रमहरू अब गर्मी भए पनि इन्जोय गरिसकेका छौँ सबैले हामीले होइन, र अब अझै गर्मी आउँदैछ, ध्यान दिनुहोला, 4 चाहिँ पुरै हिट अलर्ट होइन, यहाँनिर हिट अलर्ट कस्तो भने एकदम एक्सट्रिम हिट छ, गर्मी एकदमै अत्यधिक गर्मी हुने कि धेरै तातोपना तलबाट आउने, बढी हावा पनि त्यति साह्रो नचल्ने, घर तातिन्छ, भित्र एकदमै ओभन जस्तो बनाउँछ घर, त्यसैले यसो अहिले बिहान त जहाँनिर घाम आउँछ तपाईँको बिहानी घामभन्दा पनि अब अलिक घाम चर्किन थालिहाल्छ र त्यो घाम आउँदाखेरि तातोपना पनि आउँछ, त्यसैले यसो पर्दाहरू चाहिँ आफ्नो कोठामा लगाइराख्दाखेरि भरे चाहिँ तपाईँलाई सुत्नको लागि सजिलो हुन्छ, किन भन्दा पर्दा लगाइराख्दाखेरि चाहिँ त्यो तातो हिट भित्र प्रवेश गर्दैन नि त, त्यसैले कोठा तताउँदैन, सो अलिकति शीतल चिसो चिसो चाहिँ नभनौँ तर पनि सुत्न सजिलो हुने गरिकन त्यो चाहिँ हुन्छ, अनि झ्याल ढोका खोल्नु पऱ्यो होइन। एनिवे अब तपाईँहरूको कार्यक्रम आउने दिनहरूमा कहाँ कहाँ के छन् यसो हेर्दै जाउँ। यो आउने यहाँनिर चाहिँ भोइस अफ नेपालका कलाकारहरू युके टुरमा हुनुहुन्छ, हजुर, उहाँहरूले युके टुरमा युके टुरको क्रममा विभिन्न ठाउँमा सोहरू गर्नुहुन्छ। अब 28 चाहिँ योर्कमा छ, अनि स्विन्डनमा 4 रहेछ, र 7 स्कटल्यान्ड पुग्नुहुन्छ उहाँहरू, अरू डेटहरू पनि छन् तर त्यसमा अझै फिल हुन बाँकी नै छ, सो यो छन् अगाडि हेर्दाखेरि। अब 24 चाहिँ सेक्युरिटी जब फेयर हुन्छ, बिहान 10 दिउँसो 1 BGWS भवन फान रोडमा हुन्छ, फोर्सेस इम्प्लोइमेन्ट च्यारिटीमा कार्यरत राम गलामीज्यू उहाँलाई सम्पर्क गर्नुहोला, र यो फेयरमा चाहिँ सेक्युरिटी क्षेत्रको मात्रै कम्पनीहरूको स्टल रहन्छ यसपालि चाहिँ भनेर जानकारी पनि गराइएको छ। र यस्तै गरिकन अब अर्को कार्यक्रम छ तपाईँहरूको, विशेष गरिकन मद्दत समूहको यो जेनरल मिटिङ छ, यो चाहिँ यो बुधबार 24 यो बुधबार 24 24 हजुर छ, ओके, बुधबार दिउँसो 2 दिउँसो 4 मद्दत समूहको यो जेनरल मिटिङ छ, सेन्ट मार्क्स हल नर्थ क्याम्प फानब्रोमा 24 र 26 भनेर लेखिएको रहेछ, र यहाँहरूको लागि चाहिँ यो एकदमै इम्पोर्टेन्ट छ, हेमसार प्रहरी विभागबाट चाहिँ केही प्रहरीहरूले ब्रिफिङ दिनुहुनेछ तपाईँहरूलाई, त्यहाँ चाहिँ प्रहरीको ब्रिफिङ हुन्छ, उहाँहरूले केही जानकारी गराउनुहुन्छ, र हालसालै यो हेमसारमा भएका 9 घटनाहरू र लेटेस्ट घटनाहरू पनि तपाईँहरूले त्यहाँनिर सर्कुलेट भएको थाहा पाउनु भएको छ होइन, र अलिकति केयरफुल भएर हिँड्नुहोला, कसैले बोलाइहाले बोल्नै पर्छ भन्ने पनि छैन होइन, तपाईँहरूलाई कसैले त्यस्तै नराम्रो व्यवहार गर्छ भने चाहिँ आफूले पनि अब फोन हुन्छ होइन, फोनमा जानकारी गराउनु पऱ्यो प्रहरीलाई 999 थिचेर, सो यो कुराहरूको बारेमा पनि अझै धेरै अत्यधिक अझै बढी जानकारी चाहिँ तपाईँलाई त्यो दिन गराइनेछ है, जान नभुल्नुहोला, एकदम इम्पोर्टेन्ट छ तपाईँहरूको लागि यो 24 र 26 मद्दत समूहको यो मिटिङ। अब अर्को चाहिँ 27 आरजिआरको बर्थडे छ, 32 आरजिआर बर्थडे हुँदैछ,
हजुर, यहाँ चाहिँ अब विभिन्न डिस्प्लेहरू हुन्छ, लाइभ ब्यान्डहरू हुन्छन्, यहाँनिर एक्स स्टलहरू हुनेछन्। 27 जुनमा बिहान 10 बजेदेखि 1RGRको सर्जन मोड ब्यारेक्समा सुरु हुन्छ। फ्री इन्ट्री हो, फ्री पार्किङ होइन, ओपन फुड कोर्ट हुन्छ, पे एज यु डाइन, सो इन्जोय गर्न नभुल्नु होला आएर। अनि यस्तै गरिकन अर्को चाहिँ के छ, कार्यक्रम 27 जुनमा तमु पेलु सङ युकेले आयोजना गर्न लागेको छ, ग्रीष्मकालीन भेटघाट कार्यक्रम। यो चाहिँ 27 जुनमा बिहान 10 बजेदेखि सुरु हुन्छ र यो हुने ठाउँको नाम म यहाँ खोज्दै खोज्दैछु र यो ठाउँ चाहिँ कहाँ हो भने तमु पेलु सङ युके, हजुर, तमु पेलु सङको कम्युनिटी सेन्टरमा हुन्छ यो यो तपाईँहरूको कार्यक्रम चाहिँ। कलाकारहरूले भरपूर मनोरञ्जन गराउनुहुनेछ यहाँहरूलाई। यो 27 जुनको कुरा भयो, अब जुलाईतिर पनि हामी यसो ध्यान दिनुपर्छ। जुलाईमा तपाईँहरूको कार्यक्रमहरू निकै नै छन्। 4 जुलाईमा त नेपाल कप ब्रिगेड भेला नै हो होइन, नेपाल कप, लेडिज दिदीबहिनीहरूको भलिबल पनि हुन्छ, भलिबलको पनि हामीले कुराकानी गरेका छौँ दिदीबहिनीहरूसँग। मैले हाम्रो क्यो जिल्लाका दिदीबहिनीहरू भए, जे उतातिर गोर्खा आर्क सपोर्ट बटालियनका दिदीबहिनीहरू, सान्डर्सका दिदीबहिनीहरूसँग कुरा गरेको छु, उहाँहरूले कसरी खेल्दै हुनुहुन्छ, प्र्याक्टिस गर्दै हुनुहुन्छ भन्ने कुरा, सो त्यो पनि छ, त्यसैले सुन्दै गर्नुहोला, म राख्नेछु। यो जुलाईको 4 तारिकमा चाहिँ नेपाल कप होइन, काठमाडौँ कप पनि हुन्छ, अनि भलिबल कम्पिटिसन पनि दिदीबहिनीहरूको त्यो छ, र त्यहाँनिर यो क्विन्स एभेन्यूमा एकदमै फ्री इन्ट्री तपाईँहरूको लागि, एकदम ठुलो भेला हुँदैछ, ब्यान्ड अफ डिस्प्लेहरू पनि हुन्छन् होइन, सो तपाईँहरू इन्जोय गर्न नभुल्नु होला गएर। कलर्सर वरपर फार्मरो हुनुहुन्छ भने तपाईँहरूकै हो त्यो दिनको क्विन्स एभेन्यूको चौर, हजुर, सबै तपाईँहरूको। ओके, अर्को चाहिँ 4 जुलाईमा हुने बागलुङ समाज युकेको भेटघाट कार्यक्रम पनि छ, दिउँसो 12 बजेदेखि सुरु हुन्छ, एम्पायर हल, यो हल अल्डरसर्टमा हुनेछ। 11 जुलाईमा इस्ली गोर्खा नेपाली एसोसिएसनको मेला पनि छ, दिउँसो 12 बजेदेखि हाइब्रिज फार्म इस्ली ह्याम्सारमा हुन्छ, 11 जुलाईको कुरा भयो। 25 जुलाईमा भने यो बारपाकी समाज युकेको चेलीबेटी अनि भेटघाट हुने कार्यक्रम रहेछ है, बारका यो शनिबार 25 जुलाईमा हो यो चाहिँ, र ओके 25 जुलाईमा लोकेसन चाहिँ लास्ट इयरको रहेछ, श्यामुल कोडी स्कुल फार्मबोमा हुन्छ। 27 जुलाईमा मिडल्यान्डको नेपाली मेला पनि छ, मिडल्यान्डमा नेपाली मेला हुँदैछ नटिङहाम सहरमा, सो तपाईँहरू जान सक्नुहुन्छ, यसो हलिडे मनाउने पनि होइन, उता माथितिर गएर इन्जोय पनि गर्ने, विभिन्न स्टलहरू पनि हुन्छन्, नेपाली समाज नटिङहामले अर्गनाइज गर्दैछ मिडल्यान्डको नेपाली मेला 27 जुलाईमा, नबिर्सनुहोला। यिनै छन् कार्यक्रमहरू तपाईँहरूको आगामी दिनहरूमा, हजुर। अब अगाडि गीत सुनौ, गीत सुनेर अगाडि बढ्नु पर्छ। गीत ओके, यो गीत छ अशोक शिवाले गाउनु भएको छ, यो गीत सुनाए कान्छी भन्दै हुनुहुन्छ उहाँ, उहाँसँगै अब यो गीत सुन्दै आउनुहोस्, हामी यसपछि फेरि अर्को गीत पनि सुन्छौँ, अनि तपाईँहरूको मेसेज म यहाँ राख्नेछु।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोरखा रेडियो।
3: घरले सफल

हामीले हिमाल सागरले गाउनु भएको गीत अहिले भर्खरै सुन्यौँ। समय अब 8:50 गइसकेछ, जम्मा 10 मिनट भन्दा पनि कम बाँकी रह्यो तपाईँसँगको यो साथ आज बिहानीको। अब गर्मी छ हजुर, अब गर्मी पनि बिस्तारै यहाँ भयो हुँदैछ। म एयरकन एयर हामी चाहिँ कस्तो गर्छौँ भने एउटा रुममा मात्रै एयर कन्डिसन छ र त्यो रुममा चाहिँ गर्मी हुँदाखेरि प्रायः त्यताबाट गरिरहेका हुन्छौँ कार्यक्रम। आज चाहिँ बिहान निकै हावा चलिरहेको थियो र यहाँ बाहिरैबाट गरेको, निकै अब बाफिन थालिसकेछ यहाँनिर हजुर, गर्मी अलिअलि हुन थालिसकेछ। तपाईँहरूको पनि त्यस्तै स्थिति होला आज, र 4 दिनसम्म एकदमै अत्यधिक गर्मी हुन्छ भन्ने कारणले गर्दाखेरि यहाँनिर अलर्टहरू जारी गरेका छन्। इङ्ल्यान्डमा विशेष गरिकन वेल्समा पनि हो, बुधबार त झन् होइन यो एक्सट्रिम हिटको, त्यसले गर्दाखेरि केयरफुल रहनुहोला, पानी प्रशस्त पिउनुहोला, आफूलाई चिसो शीतल बनाइराख्नुहोला होइन, बाहिरतिर घाममा दिउँसोको घाममा चाहिँ ननिस्किनुहोला, अनि बिहान साँझ बिहान चाहिँ निस्कँदाखेरि राम्ररी हुन्छ, अलिक शीतल हुन्छ नि त होइन, तर डिपेन्ड छ हावा कत्तिको बहन्छ अनि बादल कत्तिको लाग्छ त्यसमा पनि डिपेन्ड हुन्छ। यहाँहरूले निकै धेरैले मेसेज गराइ पठाइसक्नु भएको छ, तपाईँहरूप्रति एकदम आभारी छु, धेरै धन्यवाद। होइन, नेपालबाट पनि हामीलाई सम्पर्क गरिसक्नु भएको छ, राजकुमार लुङफुङमा लिम्बू होइन, उहाँ अल द साउथलबाट भनेर पनि उहाँले म नेपालको सुन्दर नगरी धरानबाट युके फर्किसकेँ है हजुर भनेर लेख्नु भएको छ। गर्मीले सकिएन धरानमा तर यहाँ पनि नै गर्मी पो रहेछ हो भनेर उहाँले भन्नुभएको छ। अहिले साउथल लन्डनमा आउनु भएको छ, अहो साउथलतिर त अनि म हिजो त्यतातिर हिँड्दै थिएँ हजुर, ओहो गर्मी, अनि कहिले फोक्सटनतिर जाउँ भएर फर्क त्यहाँबाट होइन यस्तो साह्रो निस्केको थिएँ कि हतारिएर, कस्तो भने यस्तो गर्मी लाग्यो, लन्डनतिर गयो भने एकदमै गर्मी हुन्छ असाध्यै, हुन त कतिपय ठाउँमा नहोला होइन कतिपय ठाउँमा हुन्छ। हिजो चाहिँ म त्यहाँनिर लन्डनमा माथि कहाँनिर भनेपछि तपाईँहरूको वाटफोर्ड नजिक नजिक होइन ह्यान्डन नजिक नजिक एरियामा त्यहाँ थिएँ र ओहो गर्मी यस्तो गर्मी कि त्यो बाहिर निस्केपछि त्यहाँबाट यतातिर आउँदै गर्दा त शीतल हुँदै आउँछ कि फेरि हजुर। सो लन्डनमा साउथलमा हुनुहुँदो रहेछ, गर्मी नै छ, केयरफुल रहनुहोला होइन, आफूले आफूलाई शीतल बनाउनु होला, पानी प्रशस्त पिउने, शरीरलाई चिसो बनाइराख्ने ख्याल गर्नुहोला सबैजनाले। हाम्रो यस्तै गरिकन उता झापातिरबाट पनि हो हामीलाई सम्पर्क गर्नुहुने श्रोता रामप्रसाद लिङदेनज्यू, डोनकास्टरको निवासी हुनुहुन्छ, अहिले झापामा हुनुहुन्छ, झापामा पनि त्यतातिर पनि उहाँ गर्मी नै छ तर उहाँले चाहिँ अहिले त युकेमा पनि 38 डिग्री हुन लाग्यो भनेर भन्दै हुनुहुन्छ। हजुर हजुर यस्तै छ, कहिलेकाहीँ हुन्छ, यहाँ चाहिँ हावाको गति यस्तै छ, हावाले गर्दाखेरि तल दक्षिण भेकतिरबाट आउने जुन हावा हुन्छ तातो तातोपना त्यो लिएर आउँछ कि। हाम्रो अरू श्रोता थुप्रैले सम्पर्क गर्नुभएको छ, धनु गुरुङ बहिनी पनि आउनु भएको छ है आन्सर लिएर, आशा दिदी स्टोन हेजको लङ डे एक्सपिरियन्स एक दिन गर्न मन छ, बिन देयर बट ह्याभन्ट बिन अन लङ्गेस्ट डे भनेर भन्नुभएको छ कि, टु सी सनसेट र सनराइज हेर्न चाहिँ म गएको छैन, तपाईँ जानुभएको छ भनेर भन्नुभएको छ। नजिकको तीर्थ हेला भइरहेको छ क्या धनु बहिनी हजुर। स्टोन एजमा पनि गएको छैन, त्यो स्टोन एजमा चाहिँ त्यो प्रोग्रामहरू कभर गर्नु जाँदाखेरि त्यही बाटो कहिले काहीँ जाँदाखेरि ए ऊ त्यहाँ रहेछ स्टोन एज भनेर ढुङ्गा देखिन्छ र त्यो देखेको छु बाटोबाट, तर त्यहीँ नजिकै गएर चाहिँ त्यो मैले फिल गरेको छैन। यस धनु बहिनी जानुपर्छ एक दिन, जाम हामी हजुर यो सनराइज र सनसेट हेर्नको लागि परह्याप्स नेक्स्ट इयर होइन, आज त अब हिजै हेरिसकेँ त्यहाँ मान्छेहरू गएर हेरेँ 21 जुन चाहिँ सबभन्दा लङ्गेस्ट डे यहाँ उत्तर धर्मतिर एकदम धेरै घाम घाम चाहिँ एकदमै धेरै लामो लाग्ने, रात चाहिँ छोटो हुने दिन, अब बिस्तारै बिस्तारै फेरि दिन छोटो हुँदै जान्छ, रात लम्बिँदै जान्छ, एनिवे त्यो धेरै मानिसले त्यहाँ इन्जोय गरे, जानुपर्छ धनु बहिनी हजुर। अनि यस्तै हाम्रो खड्क रमेश गुरुङ पनि आउनु भएको छ बन्डोक होइन हजुर बाट, अनि नुर राणा वेलिङटन ब्यारेक्स लन्डनबाट, उहाँले उहाँको ए उहाँको पनि 4 जुलाईको भेटघाट कार्यक्रम रहेछ, मैले अघि दुईवटा मात्रै भनेको थिएँ, 4 जुलाईमा इन्टेक 88 का नम्बरीहरूको दोस्रो ब्याचका नम्बरीहरूको भेटघाट पनि 4 जुलाईमै रहेछ है, डी लाउन्ज रेस्टुरेन्टमा दिउँसो 12 बजे अनबर्ड हुँदो रहेछ, 15 पाउन्ड पर हेड रे तपाईँहरूको, हजुर इन्जोय गर्नुहोला। विष्णु कुमारी विश्वकर्मा उहाँ गुड मर्निङ आशा बहिनी भनेर आउनु भएको छ, मिलन पुन पनि आउनु भएको छ होइन, लोक सुब्बा हाम्रो
म चाहिँ उहाँले के लेख्नु भएको छ, ओके मिलन पुन, हजुर मिलन पुन भाइले, ओके एउटा क्युरियोसिटी, उहाँसँग मैले कुरा गरेको छु कि त्यसैले गर्दाखेरि हाम्रो कम्पिटिसनको पोस्टको कुरा गर्नुभएको छ उहाँले, ओके मिलन भाइ हामी कुरा गरौँ यसबारेमा है। लोकसुब्बा थेबी रेडिङबाट आउनुभएको छ, काजीमोहन गुरुङ पनि आउनुभएको छ, झुमबहादुर गुरुङ पनि अघि एन्सर लिएर आउनुभएको छ यहाँहरू त फटाफट, चेम थापा पनि, झुमबहादुर गुरुङज्यू पनि, उहाँहरू पनि आउनु आइसक्नु भएको छ होइन। र अघि बिहानदेखि चाहिँ हामीलाई सम्पर्क गर्नुहुने श्रोताहरू नुतन भूषालजी पनि हो, लगनजी, अनि यस्तै तारा प्रसाद चेमजोङजी, दिपेन्द्र प्रजापतिजी जापानबाट, उहाँले त आज चाँडै सम्पर्क गर्नुभएको छ अघि नै हो, र उहाँले फुल पठाइदिनु भएको छ त्यहाँबाट, थ्याङ्क यू। ज्ञानु गुरुङ पनि, निता कोही राई, शोभा गुरुङ, वीरबहादुर पुन, धनकुमार लावती लिङ्गदेन, अनि हाम्रो कृष्ण चामलिङ दाजु, उहाँले पनि एउटा गीत भन्नुभएको छ, यहाँहरू निकैले गीत भन्नुभएको छ, भोलि म सुनाउनेछु गीत है। हाम्रो नर्मती बुढा उहाँ पनि आउनुभएको छ, नर्मती बुढाले त चारवटा नमस्ते पठाइदिनु भएको छ हामी सबैलाई हजुर हाम्रो पनि धेरै नमस्कार तपाईँलाई। अनि शिवकुमारी गुरुङ, टिका पूर्जा, प्रदीप आले, रविन राणा हाँचा होइन, बलराम आले, रामनारायण राई, राम राई, खड्क गुरुङ मामा, मेघमलाजी, भूपाल गुरुङ, हिमाल छेत्री, टङ्क शेरचन, चामलिङ चामलिङ, मणि थापा, उहाँहरू सबै आउनुभएको छ, राम कुमार लुङफुङमा लिम्बू, ललित गुरुङ, सती दिदी होइन, सबैजना आइसक्नु भएको छ अघि नै, यो मेसेज पठाउनु भएको, उत्तर पनि कतिले फटाफट पठाइसक्नु भएको छ। रिटायर्ड क्याप्टेन वीरबहादुर थापा पनि आइसक्नु भएको छ अघि नै, एन्सर लिएर पुरा डिटेल दिनुभएको छ, राम्रो होमवर्क गर्नुभएको छ। हवस् त अब यहाँहरू सबैलाई धेरै धन्यवाद भन्न चाहन्छु तपाईँको साथको लागि, मेसेजहरू पठाउनु भएको छ, ब्युटिफुल मेसेजहरू, त्यसको लागि रिक्वेस्ट गीतहरू अब भोलिको लिस्टमा सुन्नुहुनेछ। अब म आशा आज कार्यक्रमबाट छुटिन्छु, जानुभन्दा अगाडि यो साताको प्रश्न एकचोटि बिर्सन भएन, अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने देश कुन हो र कतिपटक जितेको छ उक्त देशले? हजुर अहिलेसम्म सबभन्दा धेरै विश्वकप जित्ने यो फिफा वर्ल्ड कप जित्ने देश कुन हो र कतिपटक जितेको छ? यति नै हो प्रश्न, सिम्पल सिम्पल। हजुर अब गीत छोटो मिठो, यो गीत छोटो भयो भने सुन्दै अगाडि बढौँ। यो गीत मैले सुरु गरिसकेको छु, गाउने कलाकार हेमन्त शर्मा हुनुहुन्छ। अब यो गीतसँगै समाचारतिर लाग्छौँ, म आशालाई बिदा दिनुहोस्, नमस्ते बाबा।

0: सम्पत्ति शुद्धिकरणबारे निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटिएफले नेपाललाई फेरि पनि ग्रे लिस्टमै राख्ने निर्णय गरेको छ। फ्रान्सको पेरिसमा आयोजित एफएटिएफको प्लेनरी र वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमै राख्ने निर्णय गरेको हो। एफएटिएफले नेपाललाई सुधारका लागि 2 वर्षको समय दिएर 2081 फागुनमा ग्रे लिस्टमा राखेको थियो। त्यो बेला ग्रे लिस्टमा राख्दा नेपालले सुधार गर्नुपर्ने काम समेत तोकिएको थियो। नेपालले यो अवधिमा गरेको प्रगति सन्तोषजनक नदेखिएको भन्दै ग्रे लिस्टमै राख्ने निर्णय गरेको हो। नेपालले ग्रे लिस्टबाट निस्कन 2 वर्षको कार्ययोजना बनाएकोमा 1 वर्षको अवधिमा कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको एफएटिएफको निष्कर्ष छ। नेपालले सुधारका लागि उच्चस्तरीय राजनैतिक प्रतिबद्धता जनाएर यो अवधिमा सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी नियन्त्रण प्रणाली सुधार गर्न कदम चाले पनि आफ्नो रणनीतिक कमजोरी सुधारका लागि एफएटिएफको कार्ययोजना कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने भनिएको छ। एफएटिएफले नेपालले पूरा गर्नुपर्ने भन्दै थप 6 वटा जिम्मेवारी तोकिदिएको छ। सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी सम्बन्धी प्रमुख जोखिमको बुझाइमा सुधार गर्नुपर्ने, वाणिज्य ब्याङ्क, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा रत्न व्यवसाय र घर जग्गा क्षेत्रमाथिको जोखिममा आधारित सुपरिवेक्षणलाई सुदृढ गर्नुपर्ने भनिएको छ। त्यस्तै वित्तीय समावेशीकरणमा बाधा नपुर्याई गैर कानुनी मुद्रा तथा मूल्य हस्तान्तरण सेवा, हुन्डी प्रदायकहरूको पहिचान र कारवाहीको प्रमाण प्रस्तुत गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्नुपर्ने भनिएको छ। त्यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनमा वृद्धि भएको देखाउनुपर्ने र जोखिमको प्रकृति अनुसार अपराधबाट प्राप्त सम्पत्ति तथा अपराधमा प्रयोग भएका साधनको पहिचान, खोजी, रोक्का, जफत र राज्यको समित्वमा ल्याउने उपाय प्रभावकारी रूपमा कार्यान्वयन भएको देखाउनुपर्ने एफएटिएफको निष्कर्ष छ। राज्यसभाको पहिलो महाधिवेशनको बन्द सत्र निर्धारित समयभन्दा ढिला भएको छ। चितवन उद्योग वाणिज्य संघको प्रदर्शन केन्द्रमा बन्द सत्र सुरु हुने भनिएकोमा महाधिवेशन प्रतिनिधिको संख्या 1 नभएपछि ढिलाइ भएको भनिएको छ। तर महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिनिधि संख्या लगायतका विषयमा विवाद नरहेको जिकिर गर्नुभएको छ।
1: 9 गतेको बेलुकासम्म हामीले भनेको भोलिको बेलुकासम्म यो सबै कार्यक्रमहरू सक्ने गरी तयारी गरेका छौँ र सकिन्छ भन्ने लाग्छ। अहिले अब यो बन्द सत्रको कार्यक्रमहरू सुरु गर्छौँ। निर्वाचन आयोगले पनि कामहरू गरिराखेका छ र निर्वाचन आयोगले उम्मेदवारी दर्ताको प्रक्रिया फटाफट गर्ने गरी चाहिँ सबै तयारी गरिसकेका छ।
0: बन्द सत्रको सुरुमा अनुशासन आयोग आर्थिक प्रतिवेदन लगायत प्रस्तुत गर्ने तालिका थियो। दिउँसो अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सबै जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ। दिउँसो खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रिया सम्बन्धी जानकारी र तालिका प्रकाशन गर्नेछ। बन्द सत्रमा राज्यसभाका 4,000 बढी प्रतिनिधि सहभागी हुने भनिएको थियो। पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रको व्यापारिक कम्प्लेक्सका संरचनामा डोजर चलाएपछि विस्थापित व्यवसायीले पुनस्थापनाको माग गरेका छन्। बस पार्कको निर्माणका लागि बाधक ठानिएका सुकुम्बासी बस्ती भने अझै हटेको छैन। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
2: पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क भित्रको वास्तोला कम्प्लेक्समा शनिबार अपरान्न डोजर चल्यो। वर्षौंदेखि व्यापार र बसोबासका आधार बनेका सटर तथा संरचना भत्किए। डोजरले टहरा भत्काइरहँदा कमला पुन आफ्नो सामान खोज्दै हुनुहुन्थ्यो, तर धेरै सामान माटो र भग्नावशेष मुनि पुरिसकेको थियो। भावुक हुँदै उहाँले ओढ्ने ओछ्याउने कपडा बाहेक अरू केही निकाल्न नपाएको सुनाउनु भयो। पोखरा महानगरपालिकाले बसपार क्षेत्रभित्र रहेको वास्तुकला कम्प्लेक्सका करिब 320 वटा संरचना हटाएको छ। महानगरले पटक पटक सूचना जारी गरेपछि धेरै व्यवसायीले पहिले नै सामान सारिसकेका थिए, तर केही व्यवसायी र परिवार भने अन्तिम समयसम्म यही थिए। व्यवसायी सागर भट्टराई आफूलाई हटाउने काम भए पनि पुनस्थापनाको विषयमा स्पष्ट योजना नदेखिएको बताउनुहुन्छ।
3: हामीले पनि गरेर खाने एउटा वातावरण बनाइदिनुहोस् न, बनाइदिनुहोस्। यो भगवान भन्दाखेरि हामीले सरकारलाई भगवान मान्दाखेरि पनि हामीलाई चाहिँ दुश्मन किन ठानिन्छ?
2: बस पार्क क्षेत्रभित्र रहेको सुकुम्बासी बस्तीको व्यवस्थापन अर्को चुनौतीको रूपमा रहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष दिपेन्द्र मर्सानी बस पार्क भित्र रहेका 572 जनाको अवस्था अध्ययन भइरहेको र व्यवस्थापन पछि निर्माण कार्यले थप गति लिने बताउनुहुन्छ।
0: कञ्चनपुरमा रिपोर्टिङ गर्ने भन्दै वडाध्यक्षसँग आक्रोशमा आएर मुख कहाने पत्रकार पक्राउ परेकी छन्। भीमदत्त 18 का वडाध्यक्ष रविन्द्र देवकोटामाथि घाँटीमा समातेको भिडियो सार्वजनिक भएपछि पत्रकार ऐश्वर्य कुमारलाई पक्राउ गरिएको हो। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
4: यो BFBS गोरखा रेडियो हो।

हजुर रामकृष्ण ढकाल अनि रचना रिमालको गीतबाट आजको काठमाडौँको सौगात कार्यक्रमको सुरुवात भयो। यो नयाँ गीत थियो, तपाईँले इन्जोय गर्नुभयो होला भन्दै यहाँलाई स्वागत छ। सम्बन्ध पहिला यो सञ्चालक विनोदको बिएबिएस गोर्खाल्युटे काठमाडौँबाट र युकेको कार्यक्रम नमस्ते युके सुन्नुभयो, विविध कुराहरू लिएर आउनुभएको थियो। बहिनी आशापुनले इन्जोय गर्नुहुन्छ, देश विदेशमा जहाँ गए पनि उहाँको फ्यान फलोइङ एकदम ठुलो छ भन्नु पर्यो, र साथसाथमा कतै गए पनि प्रश्न उत्तरी कार्यक्रम भाग लिएको म पाउँछु, र कतिले त विदेशमा भए पनि अथवा चाहिँ बेलायतभन्दा टाढा भए पनि जितेको पनि कहिले कहिले एक्जाम्पलहरू आउँछन् तपाईँहरूलाई। अब यो साताको प्रश्न के कस्तो भयो सुन्न पाइनँ, तर इन्ट्रेस्टिङ राख्नुहुन्छ, उहाँले राख्ने शैली गजबको छ, त्यसले गर्दाखेरि तपाईँले भाग लिनु भएको छ, भाग लिनुहोला, जित्नुहोला पुरस्कार है त। आजको अब यो काठमाडौँको सौगातमा सम्बन्ध पहिला समयको कुरा गरौँ, नेपालको समय, किनभने हामी नेपालबाट प्रसारण गर्दछौँ। ठिक दिन दिउँसोको 1:55 जाँदैछ, विभिन्न ठाउँमा हुनुहुन्छ, गर्दाखेरि यहाँलाई मैले सधैँ गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्ने गर्दछु। र काठमाडौँ भ्यालीमा 105.7 मेगाहर्ज अनि 87.7 पोखरा भ्याली, र धरानमा हामीलाई सुनसरीमा सुन्न पाउनुहुन्छ 107.5 मेगाहर्जमा। आजको देश विदेशका समाचार एउटा दुईवटा राखिहाल्नु। सबभन्दा पहिला क्रियाशील सदस्यताको अध्यावधिकबाट घट्यो कङ्ग्रेसको साइज भनेर रातोपाटी लेख्दछ। नेपाली कङ्ग्रेसको क्रियाशील सदस्यता डिजिटल अध्यावधिक सकिएपछि 8,86,000 घटेर 6,87,000 पुगेको छ। यसले संस्थापन र इतर पक्षबीच विवाद निम्त्याएको छ। इतर पक्षले यसलाई गैर कानुनी र चुनावी हेरफेरको प्रयास भन्दै विरोध गरिरहेको छ भने, अन्य खबरहरूमा हामी लागौँ देश विदेशका खबरहरूमा। के छ त, भरतपुरमा ट्रकसँग स्कुटर ठोकिँदा 2 युवाको मृत्यु, यो पनि रातोपाटीबाट लिए समाचार। चितवनको भरतपुरमा ट्रकको पछाडि स्कुटर ठोकिँदा 2 युवाको मृत्यु भएको समाचार छ। दुर्घटनामा स्कुटर चालक र पछाडि सवार युवा गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको समाचार छ। प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान गरिरहेको जानकारी छ। श्रोताहरू, नागढुङ्गा मुगलिङ सडक विस्तारमा दोस्रो म्याच सकिने लाग्यो, सकिएन काम भनेर एरियल फोटोग्राफ सहित यो समाचार राख्दछ। काठमाडौँको मुख्य लाइफ लाइन नागढुङ्गा मुगलिङ सडक विस्तारमा चरम ढिलाइ भएको छ, पटक पटक म्याद थप्दा पनि काम सकेको छैन। पहिलो प्याकेजमा 88% र पश्चिम खण्डमा 43% मात्र प्रगति भएको छ। पेट्रोलियम मूल्य वृद्धि, बिटुमिन अभाव र पोल सार्ने काममा ढिलाइलाई मुख्य कारण देखाइएको छ। बिटुमिन भन्नाले अलकत्रालाई भनेर भन्छौँ कि जस्तो लाग्छ मलाई, होइन त, बुझ्नुभयो यहाँले। अब केही समाचार सुनौ। ट्रम्पको धम्कीले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्यो, शेयर बजार ओह्रालो लागेको रातोपाटी लेख्दछ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता नभए बमबारी गर्ने र होर्मुज जलमार्ग नियन्त्रणमा लिने धम्की दिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने शेयर बजार ओह्रालो लागेको छ। स्विजरल्यान्डमा जारी वार्ता अवरुद्ध भएपछि विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता सिर्जना भएको छ। त्यसबाट अलिकति केही भनौँ न सुधार भएको कुराकानीमा त्यो म राख्न चाहन्छु। सुधार त्यसपछि फुटबलको कुरा गर्नै पर्यो। अमेरिका र इरान बिचको युद्ध अन्त्य वार्तामा प्रगति भएको छ, र स्विजरल्यान्डमा भएको अमेरिका र इरान वार्तामा प्रारम्भिक प्रगति भएको छ, जसमा हर्मुज जल घाँटी खुला राख्ने र लेबनानका लागि सम्पर्क संयन्त्र स्थापना गर्ने सहमति भएको छ। प्राविधिक छलफल जारी रहनेछ, जसको उद्देश्य क्षेत्रीय तनाव अन्त्य गर्नु र मध्य पूर्वमा थप द्वन्द रोक्नु हो। सुधार अब फुटबलको चर्चा गरौँ। सेतो पार्टी लेख्दछ, गत संस्करणको विश्वकप स्कुलमा हेरेका यामालैले मैदानमै चम्किएका छन् त। लमिन यामालले आफ्नो दोस्रो विश्वकप खेलमै पहिलो गोल गर्दै स्पेनलाई साउदी अरबमाथि 4-0 जित दिलाएछन्। अघिल्लो विश्वकप स्कुलबाट हेरेका 17-वर्षीय यामालले पहिलो स्टार्टिङ खेलमा 10 मिनटभित्र गोल गर्दै विश्वकप इतिहासमा गोल गर्ने 8 कान्छो खेलाडी बन्न पुगे। श्रोताहरू, सलाहको कुरा राख्नै पर्यो। मोहम्मद सलाहको उत्कृष्ट प्रदर्शन र विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित, श्रोता, न्युजिल्यान्डलाई हराएछ। सुरुमा त लिड गरेको थियो इजिप्टले, न्युजिल्यान्डलाई 3-1 पराजित गर्दै विश्वकप इतिहासमा पहिलो जित दर्ता गरेको छ। मोहम्मद सलाहले 1 गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गरे। इजिप्ट समूह जीको शीर्ष स्थानमा रहेको छ। ओके, अगाडि बढोस् भन्दै अन्य खबरहरू के छन्।
ओके, नेपाली एउटा समाचार राख्न मन लाग्यो। रैथाने गाई सङ्कटमा परेको छ श्रोताहरू। म्याग्दीको धवलागिरी गाउँपालिका

समुद्री प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा प्रवेश गरेको छ। नेपालमा यस वर्षको मनसुन सरदर मिति भन्दा 6 दिन ढिलो गरी मिति 2083/3/5 यानि कि जुन 19 गते कोशी प्रदेशबाट आगमन भएको थियो। मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझ केही दिन लाग्ने बताइएको छ। श्रोताहरू, यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन पनि गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अध्यावधि गर्दै जानेछ भनेर वार्निङ दिन्छ श्रोताहरू। काठमाडौँ बालीमा आज 28 डिग्री सेल्सियस तापक्रम छ। पाटली शनि भनिएको छ र हावा भने पश्चिमी छ। 17 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ। पोखरामा आज 32 डिग्री सेल्सियस तापक्रम छ। यहाँ पनि पाटली शनि, अधिकतम 34 न्यूनतम 26 देखाएको छ। श्रोताहरू, धरानको मौसम अपडेट भएको छैन, अपडेट हुने बित्तिकै म तपाईँलाई सुनाइहाल्छु है। धरानवासीहरूलाई गुड आफ्टरनुन, गुड मर्निङ, गुड आफ्टरनुन भनौँ, गुड मर्निङ थिएन, गुड आफ्टरनुन है त। धरानको आजको अपडेट के छ त सरस्वती फेरि एकताली हेर्न चाहन्छु। अहिलेलाई अपडेट छैन तर फेरि एकछिनपछि म यहाँलाई सुनाउने छु। ओके, अपडेट भयो भने तुरुन्तै भनेको तुरन्तै अपडेट भइहाल्यो। 45 डिग्री सेल्सियस तापक्रम छ धरानमा। सनी डे फर यु र 45 अधिकतम न्यूनतम 29 हुने देखाएको छ। ओके, यति भन्दै अब मिठो गीत राखौँ। त्यसपछि आजको बसाइमा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको चर्चा गर्छौँ। प्रतिनिधिहरूको नावली त्रुटि सुझाउने क्रम नसकिँदा बन्द सत्र सुरु हुने समय नै लम्बिएको छ भनेर समाचार आइरहेको छ। यस विषयमा ताप्लेजुङ जिल्ला रासोपा निवर्तमान सभापति वीरेन्द्र श्रेष्ठसँग हाम्रो कुराकानी केही क्षणमा। अहिलेलाई एउटा गीत राखिहालौँ है त। ओके, गाउने कलाकार को हुन्छ? मिस्टर डी एन एलिना चौहान।

0: पुरकार रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही

0: सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर विभिन्न गीत सुन्ने क्रममा भर्खरै यहाँले कमल के छेत्रीको आवाजको गीत सुन्नुभयो श्रोताहरू। र हाम्रो समाचारमा पनि हिजो अस्तिदेखि नै हामीले खबर गरिरहेका छौँ र राष्ट्रसभाको चाहिँ महाधिवेशनको बारेमा आज यो कुराकानी गर्नको लागि हामीले निम्तो गरेका छौँ, यानि कि टेलिफोन सम्पर्क भएको छ ताप्लेजुङ जिल्ला राष्ट्रसभाका निवर्तमान सभापति वीरेन्द्र श्रेष्ठज्यू लाइनमा आइसक्नु भएको छ चितवनबाट। उहाँलाई म कार्यक्रममा स्वागत गरिहालौँ। वीरेन्द्रजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हेलो, नमस्कार सर।
0: नमस्कार नमस्कार वीरेन्द्रजी, हामीलाई थाहा छ तपाईँ एकदम बिजी हुनुहुन्छ, अहिले बन्द सत्रमा हुनुहुन्छ, क्या अरे अलिकति त्यहाँको अपडेट लिइहालौँ, तपाईँको पर्सपेक्टिभ लिइहालौँ है सर। अलिकति सबभन्दा पहिला अब गर्मीको बेलामा महाधिवेशन भइरहेको छ, कतिको छ गर्मी चितवनमा? त्यही त फेरि मनसुन सुरु हुनुपर्ने, छ दिन ढिलाइले गर्दाखेरि अलिकति राहत मिल्थ्यो कि है, कि वर्षा पनि भएको छैन त्यहाँ?
1: वर्षा चाहिँ राति भएको थियो, अहिले चाहिँ घामै लागिरहेको
0: छ। ओके, टन्टलापुर घाम छ होइन? ल अलिकति सन्ट्यान हुने, भिटामिन डी लिने मौका छ है वीरेन्द्र सर। ओके
1: हजुर हजुर।
0: ल अब तपाईँ व्यस्त हुनुहुन्छ, छोट छोट कुरा गरिहालौँ, अहिले के हुँदैछ वीरेन्द्र सर?
1: अहिले चाहिँ खासमा अहिले हाम्रो बन्द सत्रको अहिले चाहिँ सुरुवाती चरणमा छौँ हामी। अहिले अब हाम्रो पार्टीको चाहिँ बन्द सत्र मा जानु अगाडि अब यहाँ धेरै प्रक्रियाहरू छन्, को रेजिस्ट्रेसनका प्रक्रियाहरू छन्। अब अहिले चाहिँ केन्द्रीय समितिको चाहिँ निर्वाचनको लागि चाहिँ देशैभरिका सातवटै प्रदेशका चाहिँ आकाङ्क्षी केन्द्रीय समितिका आकाङ्क्षी उम्मेदवारहरूले आफआफ्नो चाहिँ अब यो सबै प्रक्रियाहरू पुर्याउने क्रममा हुनुहुन्छ होइन। अब हलमा चाहिँ मान्छे खच्चा खच भरिया छन्, त्यहाँभित्र चाहिँ सासै फेर्न नसक्ने गरी त्यो अति धेरै भइरहेछ होइन।
0: ओके ओके, यो गर्मीमा फेरि एयरकनले पनि त्यति काम गर्दैन, एयरकनको व्यवस्था होला नि होइन सर?
1: हजुर हजुर, एयरकनको व्यवस्था छ,
0: त्यही पनि अब
1: हल एकदम व्यवस्था छ, राम्रो छ।
0: ज्यू ज्यू, कति क्यापेसिटीको हल हो त्यो तपाईँहरू जहाँ हुनुहुन्छ?
1: त्यहाँ अहिले एराउन्ड टु 3,000 जति मान्छे अठ अस्तिदेखि।
0: ल यो खचाखच बेलामा कहिले कहिले चाहिँ हेल्थ एन्ड सेफ्टी पनि हिसाब गर्नुपर्छ, नभए चाहिँ कहिले कहिले दुर्घटना हुनसक्छ, तपाईँहरूले पुरा गर्नुभएको छ होला। अब सुनिन्छ समाचार, हामी पनि फलो गर्दैछौँ वीरेन सर, कि बिहान 8:30 लागि तय भएको बन्द सत्र अहिलेसम्म सुरु भएको छैन, ढिलाइ भएको छ, यो के भएर ढिला भयो, किन यो समयमै सुरु हुन नसकेको? अघि तपाईँले भने जस्तै हो कि अरू अन्य कारणहरू छन्?
1: होइन, यो यही अब हाम्रो यो भर्खर हामी त अहिले प्रथम अधिवेशन, अब यस्तो राजनीतिक ऊ पनि लामो विरासत नबोकेको पार्टी होइन, इन्टरनल चाहिँ हामी चाहिँ म्यानेजमेन्टका कुराहरू मिलाउने क्रममा छौँ हामी। र यो जे मिलेर गएको छ त्यसलाई चाहिँ अत्यन्त व्यवस्थित तरिकाले मिलाउनु पर्ने र सबै अब सिस्टमेटिक ढङ्गले मिलाउनु पर्ने भएकोले त्यही अब सबै मिलाउने क्रममा छौँ सबै।
0: अब अनुभव त बिस्तारै बिस्तारै आउँला, तर अलिकति भनौँ न यस्तो महाधिवेशनको अनुभव धेरै छैन होइन, तर पनि अब
1: त्यो पनि कस्तो भने अब पोलिटिक्समा नलागेका मान्छेहरूको संख्या पनि एकदमै धेरै छौँ, कहिले पनि पोलिटिक्स पाएका मान्छेहरू होइन, त्यो भएको कारणले गर्दाखेरि पनि यी सबै प्रक्रियामा गो थ्रु हुनको लागि चाहिँ अब हामी पनि अब लर्निङ बाई डुइङ भन्छ नि,
0: अब त्यसैलाई अब कसैले कमजोरी लिएर, तर वास्तविकता चाहिँ भनौँ न अब एक्सपिरियन्स नभएको कारणले गर्दाखेरि सिक्दै जाने गर्दै जाने, गल्ती हुँदै जान्छ त्यसलाई सुधार्दै जाने होइन त?
1: होइन, गर्दै जाने र गल्ती नगर्दै सिक्दै पनि जाने, राम्रै गर्दै जाने भन्ने हो सर।
0: ओके, सकेसम्म गल्ती कसले गर्न चाहन्छ र एनिवे अब समयमै सुरु हुन नसकेपछि त तपाईँको सेड्युल अथवा तालिका चाहिँ बिस्तारै घर्किँदै जान्छ होला, पुस ब्याक हुँदै जान्छ होला, प्रतिनिधिहरूलाई त्यसै पनि त शास्ति भयो, गर्मीले घरमा बस्नुपर्ने दिन पनि त लम्बिनला नि त होइन र?
1: त्यो चाहिँ हुँदैन अब हाम्रो, किनभने सबै इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट हुन्छ अब सबै प्रक्रियाहरू। अब त्यो भोलि बिहान 8:30 चाहिँ भोटिङ गर्ने भनेर भनेका छन्, त्यो समयमै सुचारु हुन्छ। अब हाम्रो इलेक्सन प्रक्रियामा रहनुभएका चाहिँ जति चाहिँ इलेक्सनमा खटिनुभएका चाहिँ पदाधिकारीहरू हुन्छ उहाँहरूलाई अलिकति बढी लोड पर्ने हो, रात्रिकालीन काम पनि अलिक बढी हुनसक्छ, तर सबै अरू अरू कामहरू सबै प्रक्रियामै छिर्छ।
0: ओके, अब मान्छेहरूले तपाईँहरूलाई त एकदमै नजिकबाट निहालिरहेका छन्, आशावादी पनि छन्, त्यत्रो भोट लिएर आएको होइन, अब तपाईँहरूले एउटा भनौँ न ठुलो जिम्मेवारी बोक्नु भएको छ वीरेन्द्रजी, होइन, अब यो ढिलाइ हुनुमा कुनै कतै भागभन्डा मिलाउने विषयमा कुरा लम्बिएको त होइन, अथवा चाहिँ अलिकति कुरा सेट नभए भएको त होइन,
1: यो भागभन्डाको विषय केही पनि होइन सर यहाँ, होइन त्यही प्रक्रियागत रूपमा चाहिँ अब कुनै पनि मिस्टेक नहोस्, काहीँ केही नहोस्, किनभने अब धेरै मान्छेहरू चाहिँ यी सबै प्रक्रिया पुर्याउने विषयका कुराहरूमा धेरै मान्छेहरू अनभिज्ञ छौँ हामी, होइन
0: हजुर हजुर,
1: अब त्यो भएर त्यस्तै चिजै अब प्रक्रिया नपुगिकन कुनै पनि काम नहोस् भन्ने कुरामा प्रक्रिया पुर्याउने क्रमले गर्दाखेरि चाहिँ अलिकति डिले भएको मात्रै, त्योभन्दा बाहेक अरू कुनै पनि चिज छैन यहाँ।
0: ओके, उसो भए तपाईँको भनाइबाट हामी के बुझ्छौँ भने कुनै गुट बन्दी छैन, गुटगत कुरा नमिलेर चाहिँ ढिलाइ के भन्छ डिले भएको चाहिँ होइन भन्ने बुझे हुन्छ होइन त?
1: हजुर हजुर, अब यो चाहिँ कस्तो भने अब राम्रो मान्छेलाई छानेर सबैले प्रदेशले राम्रो मान्छेलाई अगाडि सारौँ, सबैको भूगोल समेटेर अगाडि लैजाउँ, अब समावेश प्रतिनिधित्व होस् भन्ने खालको कुरा अहिले अब राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै होइन नेपालको मुख्य एजेन्डा त्यही छ, होइन संविधान गरिबमोजिम ती सबै चिजलाई प्रक्रियागत ढङ्गले मिलाएर लानको लागि त अलिकति अब धैर्यता पनि गर्नै पर्यो।
0: ओके, अब
1: त्यसै बनाउँछले अब मा त अलिकति खप्नु पनि पर्यो नि सर।
0: हो नि, अब अलिकति स्पेसिफिक कुरा गर्नुपर्दाखेरि सुनिल लम्सालजी उपसभापति र भूपदेव शाहलाई महामन्त्री बनाउने कुरा पक्का भएको हो भन्ने सुनिन्छ, यो अग्रिमेन्ट भइसक्यो हो, त्यो अन्डरस्ट्यान्डिङ हो कि के हो?
1: त्यो कुरा चाहिँ अब मभन्दा माथि हायर लेभलको कुराहरू भएकोले गर्दाखेरि मैले अहिले ठ्याक्कै बोल्न सकिनँ सर यो विषय।
0: ओके, उसो भए भोलिको रिजल्ट पछि आउने कुरालाई पर्खेर बसौँ होइन त? ओके, अब तपाईँ व्यस्त हुन्छ त म अन्तिम एउटा प्रश्न सोधिहालौँ, चितवनको महाधिवेशनबाट तपाईँहरू आफ्नो गन्तव्य आफ्नो घर फर्किँदा ठ्याक्कै आम नागरिकको लागि होइन के नयाँ पक्ष हुन सक्छ, कुरा के आउन सक्छ, केही छ तपाईँको विचारमा?
1: अब अहिले चाहिँ अब हाम्रो नीति र विधिका कुराहरू छन् ती सबै, अब यो पालि अब चाहिँ हाम्रो चाहिँ सभापतिले अब त्यो चाहिँ प्रस्तुत गर्नुहुनेछ, होइन एउटा कुरा त्यो अब चाहिँ, र अर्को कुरा चाहिँ भनेको कस्तो भने अब यो पालिदेखि अब सङ्गठन चाहिँ अत्यन्तै मजबुत भएर जानेछ, हिजो अस्ति चाहिँ किनभने अब त्यो अस्ति यो पालि अस्ति हिजो अस्तिसम्म हिजोको दिनसम्म पनि रहेको जुन समिति थियो त्यो चाहिँ हिजो स्थापना कालदेखि नै अब त्यो हामी केही सीमित एरियाका अलिकति चाहिँ पोर सिटी एरियाका चाहिँ रासोपामा लागेका साथीहरू मात्रै चाहिँ समितिमा हुनुहुन्थ्यो, अब चाहिँ विभिन्न भूगोललाई समेटेर विभिन्न चाहिँ समावेशिताको आधारमा र राम्रा मान्छेहरू चाहिँ छानिएर चाहिँ अब पुग्दैछन्, र अब डेफिनेटली राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन चाहिँ अत्यन्तै बलियो राम्रो र समावेशी भएर जाने कुरामा चाहिँ हामी ढुक्क छौँ सर।
0: ओके, यसो समाचार हेर्दै मेरो एउटा चाहिँ समाचारमा आँखा परिगयो, त्यही अनबाट चाहिँ एउटा प्रश्न राखेँ तपाईँलाई, अब यो महाधिवेशनमा प्रधानमन्त्री बालन शाहले दिएको सीमाबारे जुन चाहिँ प्रष्टीकरण होइन थियो, यसलाई कसरी तपाईँहरूले लिनुभएको छ र आम जनताले लिए कस्तो प्रकार लिए भनेर बुझ्नु भएको छ?
1: अब यो ट्रुली हेर्दाखेरि चाहिँ कस्तो भनेदेखि उहाँले अब बोल्नुभएको कुरा सम्माननीय प्रधानमन्त्रीले सूचनाको कुनै पनि आधार बेगर उहाँले बोल्ने भन्ने खालको कुरा नै हुँदैन रहँदैन, होइन अब हामीले सुन्दाखेरि नेपालीहरूलाई चाहिँ जे सुने अब त्यो कुराहरू अनप्लिजेन्ट लाग्नु स्वाभाविकताको विषय हुन्, तर अब ती सबै चिजहरूलाई समयकालले सबै चिजहरू धोइपखाली गरेर त्यो चाहिँ कस्तो भने डिप्लोमेटिकल ल्याङ्ग्वेज र अब भावनाको ल्याङ्ग्वेजहरू अलिक फरक पर्न सक्छ, होइन अब उहाँले बोलेको डिप्लोमेटिकल ल्याङ्ग्वेज हो, डिप्लोमेटिक ल्याङ्ग्वेज हो, तर अब भावनाका ल्याङ्ग्वेजमा त अलिक फरकै पर्न सक्छ सर, त्यस्तै हो।
0: अब यस यस महाधिवेशनमा तपाईँले अन्य पार्टीका भनौँ न अब गेस्टलाई पनि बोलाउनु भएको थियो, गगन थापा र अन्य नेताको भाषण, रविन्द्र नारायणसँगको भाषण पनि चर्चामा छ। यी उहाँहरूले दिएको आफ्नो पार्टीको अध्यक्षले दिएको भाषणभन्दा अरू पार्टीले दिएको भनौँ न अब शुभकामनादेखि अन्य भाषणलाई कसरी तपाईँले लिनु भएको छ?
1: अब सबैले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको अहित होस् भन्ने खालको कुरा सायद अब कसैले पनि सोच्दैन होला, किनभने राष्ट्रिय स्वतन्त्र पार्टी चाहिँ नितान्त रूपमा देश बनाउन अग्रसर भएर आएको र हामी चाहिँ सङ्गठनमा मात्रै बल गर्ने होइन, अब चाहिँ हाम्रो चाहिँ कस्तो भने हाम्रो मुख्य एजेन्डा नै कस्तो भने सुशासन सहितको विधिको शासन लागू गर्ने भन्ने खालको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी आइरहेको र त्यसको नेतृत्व चाहिँ सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले गरिरहनु भएकोले गर्दाखेरि हामी यो विषयमा अत्यन्त विश्वस्त छौँ। सङ्गठनको जिम्मा चाहिँ अब सभापतिजीले लिँदै हुनुहुन्छ र सभापति रवि लामिछानेजीले लिँदै हुनुहुन्छ र अब यतापट्टि सरकारको जिम्मा चाहिँ बालेन्द्र शाहले लिँदै हुनुहुन्छ र लिइसक्नु भएको छ र चाहिँ अब समयकाल सबैसम्म चाहिँ उहाँले लिनुहुन्छ भन्ने खालको कुरा पनि चाहिँ हिजो चाहिँ आदरणीय सभापतिज्यूले पनि प्रष्ट पारिसक्नु भएको छ होइन। त्यो भएकोले गर्दाखेरि अब यो सबै अब चाहिँ हामीले मुलुकको प्रस्पेरिटी हेर्ने मान्छेले चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्विकल्प रूपमा अब चाहिँ अबको कम्तीमा यो 5 वर्ष चाहिँ मजाले चाहिँ सरकार चलाउन सबैले सहयोग गर्नुपर्छ भन्ने चाहिँ अपिल पनि हो सर हाम्रो।
0: ओके ल सर, तपाईँ व्यस्त हुनुहुन्छ त्यही पनि बाहिरै निस्केर कुरा गरिदिनु भयो, तपाईँलाई धेरै धन्यवाद छ। हाम्रा श्रोताहरू जो विश्वभरि हुनुहुन्छ होइन, र अब यसको फलोअप चाहिँ तपाईँ घर पुगेपछि तपाईँलाई जुन पुगिसकेपछि के कसो भयो भन्ने कुरा फलोअप पनि गरौँला है त वीरेन्द्रजी।
1: हस् सर, हस् सर, अनि मैले हजुरको रेडियो मार्फत चाहिँ मैले के अपिल पनि गरेँ भने एउटा सानो मैले चाहिँ एउटा सानो प्रिभिलेज के लिन खोजेँ भनेदेखि
0: लिनुहोस्
1: टिप्पणी निवर्तमान ताप्लेजुङको जिल्ला सभापति स्थापना कालदेखि गरेको गएको चाहिँ प्रतिनिधि सभाको निर्वाचन उम्मेद्वार थिएँ होइन, विद्युत आयोजनामा चाहिँ म लामो समय झन् 30 वर्ष काम गरेँ, 25 वर्ष त्यसको हायर म्यानेजमेन्टमा बसेर काम गरेँ होइन, र चाहिँ समाजको अत्यन्तै अप्ठ्याराहरूमा बसेर अत्यन्तै अप्ठ्यारा भूगोलहरूमा बसेर काम गरिसकेको एउटा चाहिँ स्पेसली हिमाली पहाडी र एकदम दूरदराजको चाहिँ ठाउँमा म चाहिँ काम गरिसकेको हिसाबले त्यो एउटा दूरदराजको जिल्लाको एउटा चाहिँ प्रतिनिधिको रूपमा मैले पनि कोशी प्रदेशको भूगोलबाट चाहिँ आफ्नो चाहिँ प्रतिनिधित्व गरिरहेको छु। यो केन्द्रीय कमिटीमा चाहिँ आफ्नो सदस्यताको लागि मैले आकाङ्क्षी छु र हजुरको चाहिँ मिडिया मार्फत म सबैलाई चाहिँ मलाई चाहिँ भोट गरिदिनको लागि अपिल पनि गर्छु।
0: ओके ल त, तपाईँलाई शुभकामना छ। अब तपाईँ त्यो भूगोलको भनेपछि हाम्रा त्यो भूगोलका धेरै हाम्रा दाजुभाइहरू ब्रिटिस आर्मीमा हुनुहुन्छ, मुख्य तपाईँको क्षेत्रबाट भूगोलबाट के गर्नुपर्ने प्रायोरिटीमा तपाईँ राख्न चाहनुहुन्छ, के जरुरत छ आम जीवनको जनजीवनलाई लिफ्ट गर्नको लागि के आवश्यक छ भन्नुहोस् त?
1: अब अहिले मैले सामान्य अहिले मलाई यहाँभित्र बोलाएको बोलाइ गरेँ
0: साथीहरूले,
1: अलिक के भन्छु भने सिम्बलले के भन्छु भने अहिले हाम्रो एक पहाडमा चाहिँ योजनाहरू गए केही सीमित 2-3 योजना गए, वर्षौँसम्म अलपत्र परेर बसिरहेछन्, वर्षौँदेखि केही पनि काम भएन। मेरो जिल्लामै हेर्नुहुन्छ भने आजभन्दा 17-18-20 वर्ष पहिला चाहिँ झन्डै 20 वर्ष पहिला चाहिँ तपाईँको चाहिँ यो चाहिँ फुङलिङमा कालोपत्रे गएको 20-22 किलोमिटर कालोपत्रे गयो, त्यहाँदेखि 1 किलोमिटर तपाईँको चाहिँ कालोपत्रे हुन सकेको छैन होइन। अब हामीले चाहिँ देशमा विकासै नभएको भएदेखि त हामी पनि ल ठिक छ विकास भएन भनेर भनौँ, अन्य ठाउँ त विकास भएको छ, हेर्नुहोस् म अहिले चितवनमा आएँ यहाँको गल्ली गल्ली विकास भएको छैन होइन, ताप्लेजुङ किन विकास भएन त होइन सर? त्यसरी विकास भनेको त ताप्लेजुङको नागरिक पनि नागरिक हो, चितवनको नागरिक पनि नागरिक हो, काठमाडौँको नागरिक पनि नागरिक हो, सबै अनुपातिक तपाईँको हक त हुनु पर्यो नि राज्यको स्रोतमाथि होइन हो। त्यसलाई गर्नको लागि चाहिँ हामीले चाहिँ ताप्लेजुङको भूगोल हेर्नुहुन्छ भने काठमाडौँभन्दा 10 गुणा ठुलो भूगोल छ हेर्नुहोस् होइन, काठमाडौँभन्दा काठमाडौँ जिल्ला 395 वर्ग किलोमिटर ठुलो हो भने ताप्लेजुङ झन्नै 4,000 स्क्वायर किलोमिटर ठुलो छ होइन। भनेपछि ताप्लेजुङमा जम्मा प्रतिनिधि सभाबाट उम्मेद्वार आउने मान्छे 1 जना हुन्छ, काठमाडौँमा 10 जना छन् हेर्नुहोस् है होइन। योपालिकै अनुपातमा हेर्ने हो भने पनि काठमाडौँमा 30-35 चाहिँ 25-30 चाहिँ तपाईँको योजनाहरू पारे, तपाईँको राष्ट्रिय लेभलका, अहिले हाम्रो ताप्लेजुङमा चाहिँ तपाईँको जम्मा दुई तिनवटा आयोजना पर्यो हेर्नुहोस् होइन, त्यो भएर त्यो त विकास भनेको त रेसनल्ली भूगोलको हिसाबले तपाईँको चाहिँ आर्थिक चाहिँ तपाईँको डिसबर्समेन्ट हुनु पर्यो नि, योजना त्यसरी पर्दिनु पर्यो नि, अनि पो विकास हुन्छ त, रोजगारीका कुरा अनि पो हुन्छ त होइन। त्यो भएर चाहिँ कस्तो भनेदेखि ती कुराहरूमा चाहिँ अलिकति म चाहिँ कस्तो भने लामो समय कन्स्ट्रक्सनमा पनि बसेको, गाउँमा पनि लामो समय बसेर चाहिँ आफ्नो जीवनयापन गरेको, म चाहिँ गाउँको दूरदराज वा त ताप्लेजुङको सिनाम भन्ने ठाउँमा हुर्किएको मान्छे भएकोले गर्दाखेरि हामीले चाहिँ उठाउने आवाज भनेको चाहिँ तपाईँको चाहिँ अनुपातिक विकास हुनुपर्छ। अब भनेको चाहिँ त्यसरी पहाडी जिल्ला भनेर प्रकृति मात्रै रुँगाएर राख्नु मिल्दैन भन्ने खालको आवाज चाहिँ मैले चाहिँ तपाईँको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रबाट केन्द्रीय तपाईँको चाहिँ हाम्रो चाहिँ कमिटीबाट चाहिँ सरकारसम्म पुर्याएर त्यसरी नै रेसनल्ली ताप्लेजुङदेखि चाहिँ पश्चिम दार्चुलासम्म चाहिँ कै भूगोलहरूमा, पहाडी भूगोलहरूमा र यी मधेसका भित्री भूगोलहरूमा पनि त्यस्तै किसिमको चाहिँ डेभलपमेन्ट गराउनुपर्छ। सबै नागरिक समान हुन्, सबैलाई समान अधिकार जानुपर्छ। त्यो चाहिँ रोजगारीका विषयका कुराहरू, भूगोलका डेभलपमेन्टका कुराहरू सबै रेसनल हुनुपर्छ भन्ने खालको आवाज उठाउनेछु हजुर।
0: अब तपाईँ गइसकेपछि के कस्तो हुन्छ रिजल्ट, त्यो अनुसारले पनि यसलाई फलोअप गरौँ है, किनभने तपाईँले भन्न खोजेको कुरा हामीले बुझ्यौँ। हाम्रा श्रोताहरू त्यो भेगका धेरै हुनुहुन्छ, आफ्नो गाउँठाउँमा के कसो भइरहेको छ बुझ्न चाहनुहुन्छ, र तपाईँ जस्तो व्यक्तिको चाहिँ पोइन्ट अफ भ्यू के छ, मिसन के छ, भिजन के छ आदि बुझ्न चाहनुहुन्छ, पछि इन्टरेक्ट गरौँ। अहिलेलाई थ्याङ्क यू भेरी मच भन्दै मैले बिदा लिन्छु सर। हस् नमस्कार,
1: थ्याङ्क यू
0: नमस्ते। त वीरेन्द्र श्रेष्ठजी हुनुहुन्थ्यो, उहाँ चाहिँ ताप्लेजुङ जिल्ला रासोपाका निवर्तमान सभापति र कन्स्ट्रक्सनदेखि लिएर धेरै ठाउँमा समाजसेवामा लागेका व्यक्तिको कुरामा चाहिँ हामीले बुझ्यौँ कि यो चाहिँ इन्फ्रास्ट्रक्चरमा चाहिँ सडक चाहिँ छ, कालोपत्र 1 किलोमिटर नभएको छ, अरू भयो त्यतिले अड्किरहेको छ भन्ने कुरा गर्नुभयो। र तपाईँले पनि यदि तपाईँ त्यो भएको हुनुहुन्छ भने सुझाव के दिन चाहनुहुन्छ, अर्को बसाइमा हामी तपाईँलाई पर्याप्त समय दिन्छौँ ताकि तपाईँका कुरा पनि उहाँले सुनेर त्यसमा चाहिँ वरुण मनन गर्नुहुन्छ होला। यदि भन्दै अहिलेलाई लागु एउटा गीततर्फ, गाउने कलाकार हुनुहुन्छ रिमा गुरुङ र मनोज गुरुङ। ओके okay?

0: CFVS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
3: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर हेर्ने बाँकी छ। संगीता प्रधान राणा गाउँदै थियो यस गीतलाई, सुधा आनन्द भिकारीको शब्द रहेको यो गीत थियो भने। अब कुराकानीतर्फ लगौँ। लामो समयदेखि फैसला हुन नसकेको राष्ट्रिय परिचय पत्र विरुद्ध परेको मुद्दाको पेशी यही आषाढ १६ गते परेको छ। यसै विषयमा केन्द्रित रहेर वरिष्ठ अधिवक्ता रामेश्वर राउतसँग धनजङ्गले कुरा गर्नुभएको छ। यसतर्फ लगौँ यहाँलाई।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ्ग गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ। राष्ट्रिय परिचय पत्रसँग जोडिएको विषय यो निकै लामो समय भयो यस मुद्दाको छिनोफान हुन सकेको छैन। बिचमा यस मुद्दाको विषयमा सर्वोच्च अदालतबाट मुद्दा खारिज भयो भनेर चाहिँ अल्मलाइयो रहेछ, तर पछि बुझ्दै जाँदाखेरि मुख्य मूल मुद्दाको फाइल चाहिँ खारिज भएको चाहिँ होइन रहेछ। यही प्रसङ्गमा अब आउँदो असारको 16 गते यसको पेशी परेको कुरा जानकारी गराउनु भएको थियो अफ द रेकर्डमा। वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ, उहाँ लामो समयदेखि समसामयिक विषयवस्तु जो पनि जनचासोसँग जोडिएको विषयमा मुद्दा मामिलामा केन्द्रित हुनुहुन्छ। रामेश्वर राउत, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। अहिले यो मुद्दालाई सर्वोच्च अदालतबाट किनारा लाग्ने हो अथवा चाहिँ अझै पनि केही समय पर्खनु पर्ने हो, कस्तो छ? नेपालको अहिलेको नयाँ सरकार रहेको छ, सरकारले यो विषयमा कसरी लिएको छ? यिनै प्रसङ्गमा केन्द्रित रहनेछौँ कुराकानीमा। धेरै बेर नपर्खौँ, रामेश्वर रावजी कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हार्दिक धन्यवाद धनजी।
1: हजुर, धेरै लामो समयपछि संवादमा जोडियौँ है। अब अलिकति व्यस्त हुनुहुन्थ्यो, कुराकानी गर्न पनि त्यतिको मेलो मिसो मिलेन। यसपटक चाहिँ यहाँले मलाई अफ द रेकर्डमा भन्नुभयो, अब यसपटक चाहिँ यो मुद्दाको फैसला हुन्छ राष्ट्रिय परिचय पत्रको मुद्दाको भन्ने कुरा भनाई चाहिँ भन्नुभएको थियो। अब धेरै प्रतीक्षा पछि यो मुद्दाले एउटा स्वरूप लिने तयारीमा हो अथवा अझै केही समय पर्खनु पर्ने?
2: वास्तविकता बोध सार्वजनिक सार्वभौम सत्ता सम्पन्न नागरिकलाई गर्नै पर्दछ भनेर हामीले भनेका छौँ। र यसको खतरनाक पक्ष भनेको अब यो एउटा फ्रान्सेली कम्पनी कालो सूचीमा परेको कम्पनीलाई बेचिएको छ र यसले हाम्रा नेपाली नागरिकहरूमाथि स्वदेश या विदेशमा जहाँसुकै भए पनि यसले जुनसुकै किसिमको गैर कानुनी क्रियाकलाप नागरिकहरूमाथि गर्दाखेरि त्यो हाम्रो अदालतमा त हामीले कुनै कानुनी उपचार गर्न पाउँदैनौँ नै, साथै आइसिसी कोर्टमा समेत हामीले उजुर गर्न पाउँदैनौँ भन्ने प्रावधान सबैभन्दा खतरनाक छ।
1: यो जुन तपाईँले अहिले उठाउनु भयो नि, एसियाली विकास बैङ्क हो कि विश्व बैङ्कसँग हो नेपाल सरकारले ऋण लिएको चाहिँ?
2: यो चाहिँ
1: विश्व बैङ्कसँग। हजुर, 16 अर्ब रुपियाँ समाचारमा आयो। मैले सुरुमा सुनेको बुझेको अनुसारले यसो समाचारहरूलाई चाहिँ रिसर्च गरेर हेर्दाखेरि पहिला यो सामाजिक सुरक्षा भत्ता र यो जुन भनौँ न अब पञ्जीकरण सम्बन्धी जस्तै मृत्यु दर्म, जन्म दर्ता, विवाह दर्ता, बसाई सराई जस्ता यस्ता कुराहरूसँग जोडिएको थियो। अनि उनीहरूको मुख्य चाहिँ एजेन्डा भनेको सामाजिक सुरक्षा भत्ता वितरणमा चाहिँ एक ग्रुपता ल्याउनको लागि, ट्र्याकिङ गर्नको लागि हो भनेर चाहिँ सूचना बाहिर आयो। मान्छेहरू पहिला चाहिँ हुरुक्क भएर गए, पछि चाहिँ पासपोर्टमा गएर जोड दियो। तपाईँहरूले पनि मुद्दा हाल्नुभयो, अलिकति चाहिँ मान्छेहरूले चासो दिएको जस्तो पनि गर्यो, तर अधिकांशले लिन थाल्यो, बाहिर जानु पनि भयो, पासपोर्ट बनाउनु पनि भयो।
2: यो त संसारकै लागि एउटा यो अचम्मको कुरा हो। यो आफ्नो देशको सरकारले आफ्नै देशका नागरिकहरूलाई आफ्नै देशको मौजुदा संविधान विपरीतको काम गर्न र गराउनको लागि यो आर्थिक एवं प्रशासनिक नाकाबन्दी लगाएर यो गर्नै पर्ने बाध्यात्मक परिस्थिति बनाएर गरिएको।
1: तर जनताले त त्यो कुरा यहाँले भन्नुभएको छ नि त्यो त ग्रहण गरेका छैन नि, भटाभट चाहिँ त्यो तपाईँले मुद्दा हालेर अन्तरिम आदेश जारी गर्दाखेरि पनि मान्छेहरू लाइन बसेर राष्ट्रिय परिचय पत्रको चाहिँ फर्म भर्न गएको देखिन्थ्यो होइन? यतातिर तपाईँ हामीसँग कुरा गर्ने, यता सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने, उता चाहिँ भटाभट चाहिँ राष्ट्रिय परिचय पत्रको चाहिँ फर्म चाहिँ इस्यु गरिराख्ने, यो पनि त दृश्यहरू थियो नि त।
2: यो सुन्नुहोस् न, त्यो नलिएसम्म बैङ्कको खाता नखोल्ने, खोल्यो खाताबाट पैसा नदिने, नेपाली नागरिकता प्रमाण पत्रको खोटो निष्प्रयोजित र प्रयोजन हुने भएका लाल पूर्जाहरू खोटो निष्प्रयोजित र प्रयोजन हुने, यथार्थमा यो कुनै राष्ट्रिय परिचय पत्रको आवरण दिए पनि यो सर्वसाधारण पत्र हो। यो हाम्रो राष्ट्रिय परिचय पत्र भनेको नेपाली नागरिकता।
1: यति ठुलो चाहिँ विदण्ड मचाउन लागिराख्दाखेरि तपाईँहरूले जुन मुद्दामा उठाए इस्युमा, यहाँले जुन जोड्न चाहेको कुरा पनि जोड्नु होला, इस्युमा आम जनताले अहिलेसम्म चाहिँ तपाईँले सही गर्नुभएको छ भनेर पनि कसैले पनि बोलेको छैन, सञ्चार माध्यमले पनि त्यो खालको समाचार पनि लेख्दैन होइन?
2: संसारभरि यसको विरोध भइरहेको छ। अब अहिले चाहिँ धेरै अब सर्वसाधारण नागरिकहरूसँग त के हुन्छ र? अब अहिले चाहिँ राष्ट्रका चाहिँ जुन राष्ट्रिय ठुल्ठुला मिडियाहरू कसैले यसको चाहिँ आवाज उठाउँदैन भन्ने तपाईँहरूले चाहिँ एउटा यो जानकारी गराइराख्नु भएको छ। ठुल्ठुला मिडियाहरू जम्मै किनिएका छन्, तत् के गर्छ वास्तविक सूचना सर्वसाधारण नागरिकले पाएकै छैनन्, उनीहरूलाई लिन र दिन बाध्य र विवश बन्न, त्यो नलिएसम्म केही पनि नदिने भनिभएको छ। सम्मानित सर्वोच्च अदालतले यसलाई गर्विलो ढङ्गले उठाएको छ। यदि यो वैधानिक थियो, यसले चाहिँ नेपाल र नेपालीको हित गर्थ्यो भने हामीले पनि किन यो चाहिँ यति लामो समयसम्म मुद्दा गरेर सरकारले ल्याएको योजनालाई हामीले असफल पार्नु हाम्रो कुनै बहादुरी हो थिएन नि त।
1: यो कसको चाहिँ पालोमा आएको हो सरलाई थाहा होला नि, कुन चाहिँ सरकारको पालोमा आएको?
2: रवि लामी छानेको ल्याएको
1: होइन, यो त पछि आएको भयो। योभन्दा अगाडिलो त उसमा त ऊ त संचार माध्यममा पो काम गरिरहेका थिए त, उनी त पत्रकार भएर काम गरेका थिए।
2: सुन्नु न, सुरुमा आएको यो शक्ति बस्नेतको पालामा आएको कन्सेप्ट ल्याएको थियो।
1: प्रधानमन्त्री को हुनुहुन्थ्यो त्यतिखेर चाहिँ?
2: त्यति बेला पुष्पकमल दाहाल,
1: पुष्पकमल दाहाल अनि हाम्रो केपी ओलीजी अथवा चाहिँ माधव कुमार नेपाल, उहाँहरूकै समयको वरिपरि जस्तो लाग्छ।
2: उनीहरूकै समयको हो, तर उनीहरूले यो ल्याउने तरखर गरेका थिए, केही परीक्षणको रूपमा गरेको थियो।
1: मुख्य सचिव चाहिँ लीलामणि पोखरेल थियो जस्तो लाग्छ मलाई।
2: हो, लीलामणि पोखरेल हो, मुख्य सचिव लीलामणि पोखरेल थियो, तर उनले उनीहरूले यसलाई चाहिँ यसरी सम्झौता गरेर बाध्य बनाउन परीक्षणको रूपमा लागू गरेका थिए, तर यसरी बाध्य बनाएका थिएनन्।
1: अब तपाईँहरूको चाहिँ यो अहिलेको निचोडमा चाहिँ जानी, जुन तपाईँहरूले अब अहिले संचार माध्यम मार्फत चाहिँ जानकारी पनि गराइरहनु भएको छ, सर्वोच्चको सेन्टिमेन्ट के पाउनु भएको छ अहिलेसम्मको चाहिँ?
2: अदालतको त अहिले चाहिँ यो अदालतका सम्पूर्ण न्यायाधीशहरूले हेर्नु भएको छ। संविधान अहिले अदालतले कुनै संविधान विपरीतको आदेश दिन सक्ने ठाउँ प्रावधान छैन। संविधानको धारा 1-308 छ हो यो संविधानमा। यो 82 माघ 25 गते इम्पोस्टमा पनि यस्तै गरेको हो नि त, इम्पोस्टको चाहिँ यो चाहिँ जेठो दाजु हो। र यसरी संविधान विपरीत भएका कामहरू गर्दै जाने हो भनेदेखि मौजुदा ऐन कानुन संविधानको प्रावधान केही पनि रहँदैन, र कुनै प्रदेशको चाहिँ मुख्यमन्त्री राख्ने हटाउने जस्तो मुद्दा होइन यो। तपाईँ हाम्रो डिएनए समेत बेचेर खाएको अवस्था हो, हाम्रा भावी भविष्यका सन्ततिको भ्रूण हत्या समेत गरेर खाएको अवस्था हो। यो लिइसकेपछि आँखाको रेटिना, शरीरको जैविक तत्त्व, चल अचल सम्पत्ति, त्यो नेपालीको हुँदैन, त्यो एउटा फ्रान्सेली कम्पनी इदिमिएको हुन्छ। अनि पराधीन स्वप्न यी सुख नै, हामी 21 उत्तरार्धमा एउटा विदेशी कालो सूचीमा परेको कम्पनीको पोल्टामा हामी बेचिन सक्छौँ? मिल्दैन नि। भारत चाहिँ नि इस्ट इन्डिया कम्पनीको पोल्टामा जानले उसले 200 वर्ष दासत्व स्वीकार गर्नु पर्यो, अहिले पनि दासै छ, पूर्ण स्वतन्त्र भइसकेको छैन। अमेरिका 400 वर्ष दासत्व ग्रहण गर्नु पर्यो उसले, भने हामी 21 उत्तरार्धमा हाम्रो वैधानिक राष्ट्रिय परिचय पत्र नेपाली नागरिकता प्रमाण पत्रलाई खोटो, निष्प्रयोजित र प्रयोजनहीन बनाएर यो हामीलाई कुनै पनि बेला परिचय विहीन शरणार्थी बनाउने यो खतरा हो, खतराको पासो हो।
1: हजुर, अब यो सधैँ तपाईँले भनिरहनु भएको छ, अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता रामेश्वर रावत, उहाँसँग कुराकानी जारी नै रहनेछ। हजुर, कुराकानीमा हुनुहुन्छ वरिष्ठ अधिवक्ता रामेश्वर रावत, र आजको बसाइमा हामीले राष्ट्रिय परिचय पत्रसँग जोडिएको विषय, धेरैको जिज्ञासा, धेरैले लिएका पनि छन्, कतिले नलिएका पनि छन्, कतिले लिने क्रममा पनि छन्, तर अहिले मुद्दा परिरहेको छ। अलिकति खुकुलो चाहिँ के भएको छ भन्दाखेरि चाहिँ ब्याङ्कहरूमा जाँदाखेरि पहिला राष्ट्रिय परिचय पत्र माग्छन्, तर अहिले चाहिँ अप्सनमा राखिदिएको छ, कसैलाई चाहिँ जरुरत परेको बेला प्यान कार्डले पनि काम गर्ने, नागरिकताले पनि काम गर्ने, अनि परिचय पत्र पनि राखिदिएको छ, नत्र त बडो गाह्रो। अघि अधिवक्ता सरले भन्नुभयो जस्तै, अब जुन कार्यक्रमको लगभग हामी पुछारतिर छौँ होइन, अहिले जुन नयाँ सरकार छ होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको धन्दा नै द्वितीयै नजिकको सरकार होइन, पूर्ण बहुमतको सरकार, उहाँहरूको बुझाइ के छ? अब राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि रामी छानेजी, उहाँकै गृहमन्त्रीको कार्यकालमा यसलाई अझै एक्टिभेट गराइयो, त्यस पछाडि गएर रमेश लेखाको पालोमा आएर पुनः यसलाई चाहिँ कार्यान्वयनतिर लग्यो होइन।
2: सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको विपक्षमा हुनुहुन्छ, उहाँलाई हामीले सबै कुरा अवगत गराएका छौँ। अब यो हामी कुनै पनि सरकारका हामी बैरी र विरोधी होइनौँ, हामीले सरकारले ल्याएको योजनालाई असफल पार्न चाहेका पनि होइनौँ, तर यो त लाजको भारी हो। यो देशका प्रत्येक जिन्दा नागरिकहरूको लागि यो लाजको भारी हो, त्यो चाहे राष्ट्रपति होस्, चाहे प्रधान न्यायाधीश होस्, चाहे प्रधानमन्त्री होस्, चाहे प्रधान सेनापति होस्, र आउने सम्पूर्ण भावी भविष्यका सन्तानको रगत र आँसुले हामीलाई धिकार छ।
1: तर रामेश्वर रावजी, संसद पनि उच्चारण गर्दैनन् राष्ट्रिय परिचय पत्रको विषयमा, खालि अरू अरू विषयमा बोलिरहेको सुनिन्छ होइन। अब यस्तो राष्ट्रघाती कामहरू भइरहेछ,
2: दुईजना सांसदहरूलाई भेटेर, यो त तपाईँहरूको विषय हो, सार्वभौम सत्ता सम्पन्न नागरिकहरूको जनप्रतिनिधि तपाईँहरू, तपाईँहरूले किन यो कुरा चाहिँ संसदमा उठाउनुहुन्न भन्दाखेरिमा, हजुरले उठाएको कुरा, कानुन व्यवसायहरूले उठाएको कुरा एकदम ठिक हो, तर यो विषयमा नबोल्नु भनेर हामीलाई हुइप छ हजुर, के गरौँ, हाम्रो संसद पदै यिनीहरूले खाइदिन्छ। हेर्नुहोस् कति ठुलो अपराध, कति धेरैले पहिचान विहीन शरणार्थी बनाएर लखेट्ने यो खेल हो, यो ख्यालठट्टा होइन, यो हामीले रहरले लडेका छैनौँ। त्यसैले प्रत्येक जिम्मा नागरिकहरूले सचेतनापूर्वक एक भएर बुझ्नुपर्छ, यो संविधानभन्दा विपरीतको काम अहिले राष्ट्रपतिको त्यति बेलाको यो गभर्नर महाप्रसाद अधिकारीले परिपत्र गर्यो, त्यसका विरुद्ध पनि हामीले मुद्दा हालिसकेका छौँ सर्वोच्च अदालतमा, र अथवा सर्वोच्च अदालतले राष्ट्र बैङ्कका अहिले बालवाला गभर्नरलाई त्यो के परिपत्र गरे तुरन्त यहाँ पठा भनेर आदेश गरिसकेको अवस्था छ।
0: हजुर, अब हामी समाचारतिर जानुपर्छ, एउटा छोटो गीत सुनौँ, तर त्यो गीतलाई म अर्को समाचारपछि फेरि कम्प्लिट गर्छु। अहिलेलाई यो गीत छ राधा मानरको आवाजमा, पुरानो गीत हो।

0: पार्टीपछि सर केयर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। उहाँ दुई वर्ष अघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छनौट हुनुभएको थियो। स्टारमरले राजीनामा दिने निर्णयबारे आज बिहान राजालाई जानकारी दिइसकेको पनि बताउनु भएको छ। लेबर पार्टीको राष्ट्रिय कार्यकारी समितिलाई 9 जुलाईदेखि नेतृत्वका लागि मनोनयन खुला गरी ग्रीष्मकालीन विधासम्ममा सम्पन्न गर्ने गरी कार्यतालिका तय गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। त्यतिन्जेलसम्म आफू प्रधानमन्त्री पदमा बहाल रहने उहाँको भनाइ छ। स्टारमरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र उत्तराधिकारी जो बने पूर्ण समर्थन गर्ने घोषणा पनि गर्नुभएको छ। गत साताको चुनावबाट सांसद निर्वाचित एनडी बर्नहमलाई स्टारमरको उत्तराधिकारीका रूपमा हेरिएको छ। तर नयाँ प्रधानमन्त्रीको नियुक्ति सेप्टेम्बरसम्म कोर्नुपर्ने बताइन्छ। त्यो बेला लेबर पार्टीको अधिवेशन भएपछि नयाँ नेतृत्व चयन हुनेछ। राजीनामा घोषणा गर्नुअघि स्टारमरले आफू पदमा आउँदा लेबर पार्टी राजनैतिक, आर्थिक र नैतिक रूपमा टाट पल्टिसके पनि सबै सम्हालेको दावी गर्नुभएको छ। उहाँले यहुदी विरोधी भावनाको विषयलाई जरेदेखि उखेलेर पार्टीलाई परिवर्तन गरेको दावी पनि गर्नुभएको छ। सम्पत्ति शुद्धिकरणबारे निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटिएफले नेपाललाई फेरि पनि ग्रे लिस्टमै राख्ने निर्णय गरेको छ। फ्रान्सको प्यारिसमा आयोजित एफएटिएफको प्लेनरी र वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमै राख्ने निर्णय गरेको हो। एफएटिएफले नेपाललाई सुधारका लागि 2 वर्षको समय दिएर 2081 फागुनमा ग्रे लिस्टमा राखेको थियो। त्यो बेला ग्रे लिस्टमा राख्दा नेपालले सुधार गर्नुपर्ने काम समेत तोकिएको थियो। नेपालले यो अवधिमा गरेको प्रगति सन्तोषजनक नदेखिएको भन्दै सूचीबाट नहटाउने निर्णय भएको हो। नेपालले ग्रे लिस्टबाट निस्कन 2 वर्षको कार्ययोजना बनाएकोमा 1 वर्षको अवधिमा कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको एफएटिएफको निष्कर्ष छ। नेपालले सुधारका लागि उच्चस्तरीय राजनैतिक प्रतिबद्धता जनाएर यो अवधिमा सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी नियन्त्रण प्रणाली सुधार गर्न कदम चाले पनि आफ्नो रणनीतिक कमजोरी सुधारका लागि एफएटिएफको कार्ययोजना कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने भनिएको छ। एफएटिएफले नेपालले पूरा गर्नुपर्ने भन्दै 6 वटा जिम्मेवारी तोकिदिएको छ। सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी सम्बन्धी प्रमुख जोखिमको बुझाइमा सुधार गर्नुपर्ने वाणिज्य ब्याङ्क, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो, बहुमूल्य धातु तथा रत्न व्यवसाय र घर जग्गा क्षेत्रमाथिको जोखिममा आधारित सुपरिवेक्षणलाई सुदृढ गर्नुपर्ने भनिएको छ। त्यस्तै वित्तीय समावेशीकरणमा बाधा नपुर्याई गैर कानुनी मुद्रा तथा मूल्य हस्तान्तरण सेवा, हुन्डी प्रदायकको पहिचान र कारवाहीको प्रमाण प्रस्तुत गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्नुपर्ने भनिएको छ। त्यस्तै सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धान र अभियोजनमा वृद्धि भएको देखाउनुपर्ने र जोखिमको प्रकृति अनुसार अपराधबाट प्राप्त सम्पत्ति तथा अपराधमा प्रयोग भएका साधनको पहिचान, खोजी, रोक्का, जफत र राज्यको समितिमा ल्याउने उपाय प्रभावकारी रूपमा कार्यान्वयन भएको देखाउनुपर्ने एफएटिएफको भनाइ छ। मनसुनी वर्षाका कारण पूर्वी र मध्य नेपालका आधा दर्जन बढी मुख्य राजमार्ग र सडक प्रभावित भएका छन्।
1: प्रहरी प्रधान कार्यालयले भोजपुर, पाँचथर, इलाम, मोरङ, खोटाङ, महोत्तरी, काभ्रे र मकवानपुरमा सडक पूर्ण रूपमा वा आंशिक अवरुद्ध भएका जनाएको छ। खोटाङको पङ्खुमा मध्य पहाडी राजमार्ग अवरुद्ध हुँदा भोजपुरको बोखिममा एकतर्फी सञ्चालनमा आएको छ। महोत्तरीको जलेश्वर जनकपुर मार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा काभ्रेको बिपी राजमार्ग बन्द गरिएको छ। मध्य पहाडी राजमार्गको पाँचथर दुभान खण्ड पनि एकतर्फी भएको छ। मोरङको सुन्दर हरैचामा पर्ने पूर्व पश्चिम राजमार्ग एकतर्फी आवत जावत भइरहेकामा इलामको राजदुवालीमा पनि सडक एकतर्फी भएको छ। मकवानपुरको कुलेखानी फरेपिङ सडक भने मरमत कार्यका लागि 1 महिना बन्द गरिएको छ।
0: पत्रकारिताको नाममा वडा अध्यक्षमाथि दुर्व्यवहार गरेको अभियोगमा कञ्चनपुरकी एकजना पत्रकारलाई पक्राउ गरिएको छ। भीमदत्त नगरपालिका 18 का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि आत्मसहित दुर्व्यवहार गरेको अभियोगमा पत्रकार ऐश्वर्या कुँवरलाई पक्राउ गरिएको हो। हिजो आइतबार महेन्द्रनगरको होटलमा आयोजित लागु औषध सम्बन्धी प्रशिक्षण कार्यक्रममा वडा अध्यक्ष देवकोटासँग विवाद परेपछि पत्रकार कुँवरले हातपात गरेको भिडियो सार्वजनिक भएको छ। वडा अध्यक्ष देवकोटाले कुँवर विरुद्ध अभद्र व्यवहार सम्बन्धी किटानी जारी गर्नुभएको छ। कुँवरलाई प्रहरी हिरासतमा राखिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा सदस्य कुँवरको व्यवहारले पत्रकारिताको मर्यादा र आचार संहिताबारे प्रश्न उठाएको भन्दै आलोचना समेत भएको छ। कुँवरले भने सामाजिक सञ्जाल मार्फत वडा अध्यक्षले आफूलाई सुरुमै दुर्व्यवहार गरेकाले प्रतिकार गरेको जिकिर गर्नुभएको छ। पत्रकार कुँवर 2 वर्ष अघि विद्युतीय कारोबार सम्बन्धी मुद्दामा पक्राउ परेको पनि खुलेको छ। त्यो बेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक विनु कुमारी शाही विरुद्ध समाचार र सामाजिक सञ्जालमा लेखेको आरोप लागेपछि पक्राउ परेको प्रहरीले जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

रखे पुरानकी सुन्नुभएकोले राधा मानन्दरको आवाज थियो र समाचारभन्दा अगाडि अलिकति लगाउन कोसिस गरेको थिएँ, समय त्यति मिलेन, फेरि यो गीत पुरानो गीतलाई श्रोता समक्ष फेरि राखे। आदर श्रोताहरू, यहाँले सुन्दै हुनुहुन्छ काठमाडौँको स्वागतका कार्यक्रम छ, सञ्चालक विनोद हजुरको साथमा छु र अब यहाँलाई दोस्रो चरणमा मिठा मिठा गीत र कुराकानी राख्छौँ। आजको दिनको कुरा गर्दाखेरि इन्ट्रेस्टिङ कुरा एउटा भेटेँ, तपाईँलाई राख्न चाहन्छु है त। टुडे इन हिस्ट्री, फुटबलको अहिले चर्चा छ अहिले त, किनभने वर्ल्ड कप 2026 भइरहेको छ। त्यो बेलामा आज घटेको घटना, फुटबलको घटना एकदम पुरानो, करिब 40 वर्ष अगाडि पुरानो कुरालाई राख्न चाहन्छु। डिएगो म्याराडोनाको कुरा छ, अर्जेन्टिनियन फुटबलर डिएगो म्याराडोना अनि बेलायतको टिमको चर्चा गर्दाखेरि जहिले पनि एउटा आउँछ कुरा, यो चाहिँ ह्यान्ड अफ गॉड। ओके, टुडे इन हिस्ट्री, आज जुन महिनाको 22 गते द इन्फेमस भनेर भनिन्छ, इन्फेमस ह्यान्ड अफ गॉड को घटेको घटना आजकै हो। यसलाई म तपाईँ समझ फेरि एकदम बिस्तारै पढ सुनाउँछु। इतिहासमा आज जुन 22 को दिन घटेको घटनामा कुख्यात भनौँ ह्यान्ड अफ गॉड। कुरा यस्तो थियो, यसलाई दैवी सहायता भनौँ या सैतानी चाल भनेर यसरी बयान गरिएको छ। आजभन्दा ठिक 40 वर्ष अघि अर्जेन्टिनी फुटबल खेलाडी डिएगो म्याराडोनाले 1986 को फिफा विश्वकपको क्वार्टर फाइनल खेलमा गरेको प्रदर्शनले उनलाई विश्वभर चर्चित बनायो। फुटबलको लामो इतिहासमा अत्यन्तै थोरै खेलाडीहरूले एकैसाथ ख्याति र कुख्याति दुवै कमाएका छन्, तर म्याराडोनाले त्यो उपलब्धि एउटै खेलमा हासिल पनि गरे, एउटै खेल थियो त्यो क्वार्टर फाइनल अगेन्स्ट इङ्ल्यान्ड। त जुन 22, 1986 मेक्सिको सिटीको स्टाडियो एक्जेक्टामा अर्जेन्टिना र इङ्ल्यान्ड क्वार्टर फाइनलमा आम्ने सामने भए। यो खेल सामान्य फुटबल खेलभन्दा धेरै भावनात्मक महत्त्व बोकेको थियो, किनभने यी दुई देश बीच 4 वर्षकी मात्रै फोकल्यान्ड युद्ध भएको थियो र द्विपक्षीय सम्बन्ध अझै तनावपूर्ण अवस्थामा थियो। अत्यन्त तनावपूर्ण वातावरणमा खेलेको यस खेलले मैदानमा पनि दर्शकलाई निराश पारेन। श्रोताहरू, हिस्टोरिकल भयो भन्न सक्छौँ हामी। खेलको 51 मिनटमा म्याराडोनाले इङ्ल्यान्डका गोलकिपर पिटर स्विल्टनसँग बलको लागि उफ्रिँदै आफ्नो हातले बललाई जालीभित्र पठाइदिए। खेलका नियमअनुसार यो अवैध कार्य थियो, इन्फ्रेजमेन्ट थियो, तर रेफ्री तथा अधिकारीहरूले वास्तविक समयमा यो ह्यान्ड बल चाहिँ देख्नै सकेनन् र त्यसबेला भिडियो समीक्षा प्रणाली, हामीले VAR भन्छौँ होइन, भिडियो समीक्षा प्रणाली पनि उपलब्ध नभएकोले इङ्ग्लिस खेलाडी र समर्थकहरूको कडा विरोधका बावजुद गोललाई मान्यता दिइयो। त्यसको केवल 4 मिनट पछि सुतार, यो त कुख्यात काम थियो, त्यसको 4 मिनट केवल 4 मिनट पछाडि मात्रै म्याराडोनाले इङ्ल्यान्डको पीडालाई अझ बढी बढाए, सुतारहरू तीव्र बनाए, किनभने उनले 10.6 सेकेन्डमा करिब 60 यार्ड दौडँदै बलसँग 5 इङ्ग्लिस खेलाडीलाई छक्क्याएर अथवा छलाएर अर्को गोल थप्दिए, छुरा प्रहार गरे जस्तो भयो श्रोताहरू। यो अद्भुत गोललाई वर्षौँदेखि समर्थक र विज्ञहरूले शताब्दीको गोल भन्नु भन्छ, गोल अफ सेन्चुरी भनेर प्रशंसा गर्दै आएका छन् आजसम्म पनि श्रोताहरू। रोचक तथ्य त के छ भने सन् 2022 उक्त खेलमा म्याराडोनाले लगाएको जर्सी £7 मिलियन यानि कि 70 लाख पाउन्डमा लिलामीमा बिक्री भएको थियो। खेलपछिको एक अन्तर्वार्तामा पहिलो गोल हातले गरेको हो कि होइन भनेर प्रश्नको जवाफ दिँदा म्याराडोना भन्छन्, फुटबल इतिहासमै अमर हुने वाक्य पनि बोलेछन्, उनले आफ्नै भाषामा बोले, यसको मतलब आउँछ अलिकति म्याराडोनाको टाउकोबाट, अलिकति भगवान्को हातबाट भन्ने उनको अभिव्यक्ति थियो। उनको यो विवादास्पद गोल सधैँको लागि ह्यान्ड अफ गॉड अथवा भगवान्को हात नामले त्यहाँबाट परिचित हुन पुग्यो। श्रोताहरू, यो आजको दिन घटेको फुटबलको इतिहासको घटना June 22, 1986 यसलाई डिभाइन एसिस्ट भनिन्छ वा डेभिल्स ट्रिक भनेर भनिन्छ। ओके, इन्ट्रेस्टिङ थियो होला होइन त, कति
नयाँ पिँढीहरूले यो बारेमा थाहा पनि नहुन सक्छ भन्दै एउटा गीत सुनौँ, त्यसपछि छोटो कुराकानी हुनेछ। यो चाहिँ हामी एरिया वेलफेयर सेन्टरतिर जान्छौँ।

0: हजुर, सुन्नुभयो यहाँले, प्रताप दास र समीक्षा अधिकारीको यो गीत भने अब हाम्रो एडब्लुसी ताब्जुङमा पुगेर रिपोर्ट गर्नुहुने कृष्ण लिम्बूले के भन्नुहुन्छ। आज उहाँ एरिया वेलफेयर सेन्टर ताब्जुङमा गएर ओके पब्लिक रिलेसन्स फङ्सन एकदम उपलब्धिमूलक बन्यो अरे, अनि वेलफेयरको आफ्नो सञ्चालित योजना तथा पेन्सनर भेटघाटको क्रममा हुने समस्या समाधान गर्न सहज हुने एरिया वेलफेयर अफिसरको अपेक्षा सम्बन्धी एक रिपोर्ट बनाउनु भएको रहेछ। सुनौ है त।
1: एरिया वेलफेयर सेन्टर ताप्लेजुङले पब्लिक रिलेसन फङ्सनको आयोजना गरेको छ। हरेक वर्षमा एकपटक आयोजना हुने यो कार्यक्रम यस वर्ष असार 5 गते शुक्रबार आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, स्थानीय नागरिक, जनप्रतिनिधि साथै पेन्सनरलाई समेत आमन्त्रण गरिएको थियो। आमन्त्रित अतिथिहरूसँग संस्थाका विषयमा छलफल, भावी योजनाका विषयमा छलफल गरिएको एरिया वेलफेयर सेन्टर ताप्लेजुङका एरिया वेलफेयर अफिसर इन्द्रदेव राईले बताउनुभयो।
2: यो पब्लिक रिलेसन फङ्सन भनेको चाहिँ हाम्रो संस्थाले वर्षमा एकचोटि गर्ने कार्यक्रम हो, जुन कार्यक्रम चाहिँ हाम्रो यहाँ स्थानीय लोकल कम्युनिटीका उच्च ओहदामा हुनुहुन्छ, जो जो उहाँ हुनुहुन्छ उहाँहरूसँग चाहिँ अलिकति हाम्रो भेटघाट गर्ने अनि यसो कुराकानी, दुःख सुख कुराकानी, अनि उहाँहरू चाहिँ अब लोकल कम्युनिटीको चाहिँ एकदमै हाई प्रोफाइल मान्छेहरू, व्यक्तिहरू भनौँ न, व्यक्तिहरू हुनुहुन्छ र उहाँहरूसँग हामीले चाहिँ यसरी यो चिटचाट गर्ने, भेटघाट गर्ने, यहाँको छरछिमेकी प्लस हाम्रो पेन्सनरहरूलाई पनि हामी आमन्त्रण गर्छौँ ताकि उहाँहरू आएर उहाँहरूसँग पनि हामी दुःख सुखको कुरो गर्न चाहिँ सक्छौँ र उहाँहरू भनेको पनि हाम्रो मेन व्यक्तिहरू नै पर्नुहुन्छ। उहाँहरू भन्दा अघि मैले भने यहाँको लोकल अफिसमा जो जो एउटा प्रमुख भएर उहाँहरू बसिराख्नु भएको छ उहाँहरूलाई चाहिँ हाम्रो मेन टार्गेट हो।
1: सेन्टरले वर्षभरि गरेका योजनाहरूको बारेमा कार्यक्रममा उपस्थित अतिथिहरूलाई जानकारी गराएको थियो। वास्तवमा सेन्टरले सञ्चालन गरेका योजनाहरूबाट कति जिल्लावासीका स्थानीय लाभान्वित भए ती योजनाहरूको बारेमा समेत चर्चा गरिएको उहाँको भनाइ छ।
2: जति पनि हामीले प्रोजेक्ट गरेको, वर्षभरि प्रोजेक्ट गरेको कुराहरूलाई चाहिँ

0: हामीले उहाँहरूलाई दर्शाउँछौँ। यो ठाउँमा यो प्रोजेक्ट गरियो, यो ठाउँमा यो प्रोजेक्ट गरियो भनेर चाहिँ उहाँहरूलाई हामी चाहिँ बकाइदासँगले हामीले गरेका गतिविधिहरू र स्थानीयले पाएका सेवा सुविधाहरू चाहिँ उहाँहरूलाई हामी पूर्ण रूपमा दर्शाउने गर्छौँ।
1: यस कार्यक्रमले सेन्टरलाई मात्र नभएर सिङ्गो समुदायलाई समेत टेवा पुगेको स्थानीय नागरिकको भनाइ छ। कुनै संस्थाले आफ्ना संस्थागत लाभका लागि मात्र केही कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन् भने कतिपयले बजेट सम्पन्न गर्नका लागि मात्रै औपचारिक रूपमा कार्यक्रम गर्ने चलन रहेको पाइन्छ। तर सेन्टरले आयोजना गरेको कार्यक्रमले भने स्थानीय नागरिकलाई समेत प्रत्यक्ष रूपमा लाभ मिल्ने स्थानीयको भनाइ छ। एरिया वेलफेयरले आयोजना गरेको कार्यक्रम भने औपचारिक मात्र नभएर उपलब्धिमूलक बनेको छ। फङ्सनले भविष्यमा समुदायसँग साझेदार गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने सेन्टर ताप्लेजुङका एडब्ल्युओ राईको विश्वास छ।
0: कुनै अवस्थामा हामीलाई अलिकति हाम्रो अपरेसन गर्नको लागि सहजीकरण पनि हुन्छ, त्यसले गर्दा हामी वर्षमा एकचोटि चाहिँ यो कार्यक्रम चाहिँ गर्छौँ। यहाँको लोकल अफिसमा जो जो एउटा प्रमुख भएर उहाँहरू बसिराख्नु भएको छ, उहाँहरूलाई चाहिँ हाम्रो मेन टार्गेट हो। भन्दैमा हामीले अरू व्यक्तिहरूलाई उहाँहरूलाई पनि हामीले समेटेकै छौँ।
1: वेलफेयरले आयोजना गरेको यस्ता कार्यक्रमले समाजलाई समेत सकारात्मक प्रभाव पर्ने नागरिकको भनाइ छ। सेन्टरले गरिरहेको परियोजना लगायतको विषयमा समेत स्थानीयले जानकारी लिन सक्ने कार्यक्रममा उपस्थित नेपाल रेडक्रस सोसाइटीका सभापति इन्द्र गुरुङले बताउनुभयो। उहाँका अनुसार सञ्चालित योजनाका बारेमा त जानकारी पाइन्छ नै, आफ्ना क्षेत्रमा आवश्यक पर्ने योजनाका विषयमा समेत छलफल तथा माग गर्न पाइने वातावरण यस्ता कार्यक्रमले बनाउने गरेको उहाँ सुनाउनुहुन्छ।
2: यो एरिया वेलफेयर सेन्टर ताप्लेजुङले यो जुन पब्लिक रिलेसन फङ्सन गर्यो, यसले चाहिँ हामीले के चाहिँ प्रभाव पार्दो रहेछ भने पब्लिकसँग चाहिँ कसरी यो जुन च्यारिटी ब्रिटिसका भूपू सैनिकहरूको तर्फबाट चाहिँ कोष स्थापना भएर चाहिँ पब्लिकसँग सम्बन्ध कसरी राख्ने र यो एरिया वेलफेयर सेन्टरले चाहिँ हाम्रो जनसमुदायमा के कस्ता किसिमका चाहिँ कामहरू गर्दो रहेछ, यहाँको चाहिँ सामाजिक काम, यहाँको विकास निर्माणको कामहरू त्यो पनि बुझ्न पाउने हामीले अवसर पायौँ र यसले चाहिँ हामीलाई के कस्तो फाइदा हुन्छ, यसले कसरी सहयोग गरिरहेको छ भन्ने कुरो जानकारी भयो।
1: भूपू आर्मीका लागि सहज अनि गुणस्तरीय सेवा सुविधा त प्राप्त भएकै छ। त्यहाँबाट प्राप्त भएका सेवा सुविधाहरू कतिपयले सामाजिक काम स्वरूप शैक्षिक क्षेत्र लगायत अन्य क्षेत्रमा लगानी गरेका छन् त कतिपयले पारिवारिक समस्या समाधान गरिरहेको पाइएको छ। यतिका सुविधा पाइए पनि अझ पेन्सनहरूले र उहाँका परिवारलाई आर्थिक तथा भौतिक सेवा सुविधाहरू अझ थप गर्न पाए आभारी हुने गुरुङको भनाइ थियो।
2: अब यसले एरिया वेलफेयरले काम त राम्रो गरिरहेको छ, थप अझै पनि जति पनि हाम्रा भूभू ब्रिटिस गोर्खाहरू हुनुहुन्छ उहाँहरूको परिवारलाई उहाँहरूले सहयोग त गरिराख्नुपर्छ, उहाँहरूको भावना अनुसार र उहाँको परिवारका सदस्यहरूलाई चाहिँ आर्थिक भौतिक रूपमा चाहिँ सहयोग गर्ने कामलाई चाहिँ अझै थप गरोस् भन्ने चाहना छ र सुझाव दिन चाहन्छु।
1: यस कार्यक्रमपछि सेन्टरले सञ्चालन गरेको विभिन्न परियोजनामा मद्दत पुग्ने एरिया वेलफेयर अफिसर राईको विश्वास छ। कार्यालयको विभिन्न कार्य सम्पादनका लागि समेत समुदायबाट सहजीकरण हुने उहाँको अपेक्षा रहेको सुनाउनुहुन्छ।
0: हाम्रो मुख्य अपरेसन हाम्रो काममा यो भएपछि त धेरै नै सहज हुन्छ। हामी फिल्डमा हुँदाखेरि, विशेष गरी हामी फिल्डमा हुँदा अथवा जाँदा फिल्ड जाँदाखेरि हाम्रो पेन्सनरलाई भिजिट गर्नु जाँदाखेरि समस्याहरू आउन सक्छ, त्यो बेला हाम्रो यसरी हाम्रो चिनजान अब कुराकानी भइरहेछ भने उहाँहरूलाई हामी यस्तो यस्ता हो, हामी चाहिँ गोर्खा वेलफेयर ट्रस्टबाट यसरी हिँड्दाखेरि यो ठाउँमा हामीलाई यस्तो भयो त्यो भयो, त्यसमा केही हामीले यसो तपाईँहरूको तर्फबाट सहयोग मिल्छ कि भन्ने यसो एक फोन कल हामीले गर्न पाएर हामीले त्यसै पनि फोन कल उहाँसँग कन्ट्याक्ट भयो भने चाहिँ उहाँले केही न केही अब सहजीकरण चाहिँ हामीलाई बनाइदिनुहुन्छ भन्ने मैले ठुलो आशा पनि लिएको छु।
1: एरिया वेलफेयर सेन्टरलाई जिल्लाका विभिन्न क्षेत्रमा रहेका आफ्ना पेन्सनरलाई भेट्न तथा योजनाको कामका लागि ग्रामीण भेगसम्म पुग्नुपर्ने बाध्यता छ। ती कार्यका लागि अचानक आउने समस्याको समाधान गर्न तथा समुदायबाट सहजीकरणको सेवा प्राप्त गर्न यो कार्यक्रम महत्त्वपूर्ण साबित भएको छ।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: लुकी लुकी विनोद कार्की गाउँदो रहेछ यस गीतलाई, ट्राइम्फ ब्यान्डको सदस्य हुनुहुँदो रहेछ भने. अब यो ट्राउट फिसिङ अथवा ट्राउट फार्मको बारेमा बागलुङबाट हाम्रा संवाददाता हुनुहुन्छ सङ्गम खर्ती मगर, उहाँले पठाएको यो रिपोर्टतर्फ तपाईँलाई म लान चाहन्छु. त्योभन्दा पहिला अगाडि के छ त ओके, अहिलेलाई यति नै भनौँ होइन, यो ट्राउट फार्म सम्बन्धी रिपोर्ट यस्तो छ.
1: स्थानीय तहका जनप्रतिनिधि मध्ये सबैभन्दा व्यस्त हुने पद हो वडा अध्यक्ष. स्थानीय सरकार मार्फत गरिने अधिकांश सिफारिस लेख्ने जिम्मा वडा अध्यक्षकै हुन्छ. त्यसैमाथि सभा समारोह कचहरी सबैतिर वडाध्यक्षले पुग्नु पर्ने हुन्छ. वडाध्यक्ष हुँदा बित्तिकै व्यस्तता बढ्ने भएकाले अधिकांशले आफूले गर्दै आएको पेसा व्यवसाय नै छोड्ने गरेको पाइन्छ. बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 4 अध्यक्ष जित बहादुर खत्री भने जनप्रतिनिधिहरूको भिडमा फरक देखिनु भएको छ. खत्री वडाध्यक्षको रूपमा असल जनसेवी मात्रै होइन ताराखोला गाउँपालिकाको नमुना र अगुवा कृषकको रूपमा चिनिन थाल्नु भएको छ. ताराखोला बहुद्देश्य रेनबो ट्राउट फार्म खोलेर माछा पालन गरिरहनु भएका खत्री अहिले बिहान 3 नै उठेर माछाको स्याहार गरेर दिउँसो ओडा कार्यालय जानुहुन्छ.
2: बिहान चाहिँ 3:30 उठेर यो भुरा उत्पादन कार्य अलि रिक्स भएको हुँदा र यहाँ चाहिँ मान्छेहरू राखेर पनि अलि सम्भावना नभएको देखेपछि आफैले 3:30 चाहिँ भुराहरूको स्याहार सुसार त्यसलाई चाहिँ सरसफाइ गर्ने बिजुली बत्ती भएको हिसाबले सरसफाइ गरेर दाना पानी गर्ने काम चाहिँ गरेर करिब 9 त्यो काम सक्छु. त्यसपछि खाना खाएर अब जनप्रतिनिधि भएको हिसाबले आफ्नो चाहिँ सेवाग्राहीलाई सेवा दिनको लागि चाहिँ म 9:30 खाना खाएर यहाँबाट चाहिँ वडा कार्यालयमा चाहिँ पुग्ने दैनिकी चाहिँ लगभग बनाएको छु अहिले.
1: जनप्रतिनिधिको काममा 5 बित्तिकै छुट्टी हुन्छ भन्ने हुँदैन. खत्री घर फर्किन अबेर भएको दिनमा परिवारका अन्य सदस्यले सघाउने गरेको उहाँ बताउनुहुन्छ.
2: पहिला अहिले चाहिँ 4 थियो भने अहिले चाहिँ 5 बस्न पर्ने हुन्छ. 5 बस्नेको लागि अब 5 कहिले चाहिँ 5:30 कहिले त अब सेवा गराइहरू काम सकिने बेला आएपछि आज हुन्न फर्कनुहोस् भन्दा नि भएन. त्यसले गर्दा कहिले त 6 बज्छ. समयमा आयो भने दाना राख्छु, अनि चाहिँ समयमा आइन भने बुहारी चाहिँ मभन्दा अगाडि आयो भने बुहारीलाई फेरि चाहिँ दाना राख्नु है भनेर चाहिँ भन्छु. र यहाँ भुराहरूलाई दिउँसोको समयमा दाना हाल्नको लागि बुहारी र त्यसपछि आमा पनि हुनुहुन्छ, उहाँले पनि अब चाहिँ साना भुराहरूलाई लगभग अब 1.5 फरकमा चाहिँ भुराहरूलाई दाना राख्नुपर्छ. मैले बिहान र बेलुकी हाल्छु भने दिउँसोको समयमा आमाले हाल्नुहुन्छ, त्यसपछि बुहारी स्कुलबाट आउनुभयो भने बुहारीले पनि दाना हाल्ने काम चाहिँ गर्छ.
1: रसुवा पुगेर ट्राउट माछा पालन सम्बन्धी तालिम लिएपछि उहाँ आफै माछा पालनमा होमिनु भएको हो.
2: रसुवामा तालिम गरिसकेपछि आफै नलागेसम्म हुनिन्छ भन्ने कुरो त्यहाँ बुझ्यो, अनि त्यसपछि अब अन्डा ल्याएर चाहिँ उत्पादन गरिन्थ्यो. पछि अब अन्डा यहीँ उत्पादन गर्ने र यहीँबाट भुरा बनाउनु पर्छ भन्ने भएपछि जति जति समस्या पर्दै जान्छ अब आफैले नजगाएसम्म हुन्न भन्ने, आफैले आफैलाई चाहिँ नहुम्मेसम्म अरूलाई दोष दिएर अथवा अरूको आश गरेर चाहिँ हुन्न भन्ने भएपछि आफै त्यतातिर चाहिँ निरन्तरता दिइरहे.
1: 2075 4 समूहले सुरु गरेको ट्राउट फार्म कोरोना महामारीको बेला घाटामा पुग्यो. त्यसपछि साझेदारहरूले थप लगानी गर्न तयार नभएपछि परिवारको सहयोगमा खत्री एक्लै अगाडि बढ्नु भएको हो.
2: अब पार्टनरसिपमा गरियो, यो कोरोनाले गर्दा हामीलाई चाहिँ सोचे अनुसार सफलता प्राप्त भएन, अनि हामी अब संरचना मात्रै बनाएर पनि भएन, यसको चाहिँ जिम्मेवारी लिन सकिएन. सबै रेखदेख अब चाहिँ डे टु डे हुन हामी चाहिँ सकिएन. त्यो नसकिसकेपछि करिब 2 त अब पोखरी मात्रै संरचना मात्रै बन्यो. अब यसलाई कसरी जान सकिने के हुने भन्ने भयो. अब पार्टनरसित सल्लाह गर्दा पनि नसकिने अवस्था जस्तो चाहिँ भयो. पानीको समस्या पनि उत्तिकै, त्यसपछि खट्ने समस्या पनि उत्तिकै, अलिअलि भयो भने त्यसलाई बजारीकरणको पनि समस्या, त्यसले गर्दा निराशा बढी आयो. अनि निराशा बढी आइसकेपछि यो आफ्नै जग्गा आफ्नै संरचना अब यसलाई त्यत्तिकै अलपत्र पार्न नि भएन. अब यसलाई बिगारेर फेरि चाहिँ खेतीपाती गर्ने अब गर्न पनि नसक्ने अवस्था भइसकेपछि यसको विकल्पमा के हो त भन्दा आफै अब चाहिँ तालिम लिएर केही गर्न पर्यो, आँट गर्न पर्यो भनेर म तालिमतिर गएँ. अनि तालिमबाट चाहिँ बिस्तारै अझै परिपक्वता भइया छैन, अझै सिक्दै अझै लाग्न बाँकी छ.
1: 11 रोपनी क्षेत्रफलमा फैलिएको फर्ममा 22 पोखरी रहेका छन्। अहिले 8 पोखरीमा भुरा पनि उत्पादन हुन्छ.
2: 21,000 भुरा चाहिँ उत्पादन अन्डाबाट चाहिँ निकाल्न सफल भएको. पानी बेला बेलामा धमिलो भइराख्ने, अनि सरसफाइमा अलिकति समय कहिले कहिले अब चाहिँ व्यस्त हुँदाखेरि अलिक धेरै चाहिँ मर्ने काम चाहिँ भइरहेको छ. अहिले चाहिँ लगभग 15,000 भुरा टिकाउन सकिन्छ कि भन्ने सोच हो अन्तिममा. अहिले चाहिँ माछा अस्ति भर्खर भयंकर पनि पाइप फुटेर अब चाहिँ माछा चाहिँ धेरै क्षति भयो लगभग 10 क्विन्टल माछा चाहिँ मर्यो छोराको सहयोगमा यताउता गरेर चाहिँ त्यसलाई चाहिँ केही बिक्री वितरण गर्न सक्ने पनि भयो र अहिले भुरा उत्पादनको लागि 400 माछा चाहिँ राखिएको छ अहिले नयाँ भने पुरानो पहिला उत्पादन गरेको पनि लगभग 200 को आसपासमा छ गर्दा 600 चाहिँ भुरा उत्पादनको लागि राखिया छ भने लगभग 2 क्विन्टल चाहिँ अब बिक्रीको लागि चाहिँ छ
1: दाना र पानी राम्रोसँग व्यवस्थापन मिलाउन नसके ट्राउट माछा पालनले उत्पादन नदिने उहाँको भनाइ छ
2: जोखिम पानी हो पानी अब यसलाई चाहिँ निरन्तर ऊ हुनु पर्यो 10 मिनट पानी रोकियो भने पनि अक्सिजन कम भएर यिनीहरू चाहिँ छटपटाउने र त्यसमा चाहिँ ठ्याक्कै यति आम्दानी भयो भनेर भन्न सक्ने अवस्था भएन तर सन्तोषजनक यो साल सन्तोषजनक छ गरे हुन्छ भन्ने खालको बिस्तारै महसुस चाहिँ हुँदै गयो
1: स्थानीय निर्वाचन अगाडिसम्म खत्री तारा खोलाका विभिन्न विद्यालयमा शिक्षकको रूपमा पठन पाठन गराउँदै आउनु भएको थियो जनताको माग अनुसार जनप्रतिनिधि भएको बताउँदै उहाँले जनचाहना भए जनसेवामा लागिरहने बताउनु भयो
2: अब जनताको चाहना र माग भयो अब मेरो कार्यप्रति सन्तुष्ट भएर चाहिँ अब पहिला पनि म जनप्रतिनिधि हुँदा जनताबाटै अब सोधेर म क्यार म स्कुलमा चाहिँ टिचर छु अब यहाँको स्थानीय त्यति नभइसकेपछि सबैले मतिर अब चाहिँ नजर लागेका छन् के गरौँ भन्ने भएपछि उहाँहरूले होइन तपाईँ चाहिँ गर्नुपर्छ भन्ने भयो र मैले अब शिक्षक पेसा छोडेर यता लगाएको हो र मेरो व्यवहारप्रति सन्तुष्ट भएपछि फेरि पनि अब चाहिँ उहाँहरूले चाहिँ एकचोटि त हुनुपर्छ भन्ने भयो भने अब त्यो पनि अब चाहिँ नगर्न सकिन्न नत्र भने मेरो सहायक अब मुख्य जनताको सेवा दोस्रोमा यो हो अब यो गरेर पनि मैले आफ्नोलाई चाहिँ धान्न सक्छु भन्ने मलाई चाहिँ भएको
1: 2049 सालदेखि शिक्षण पेसामा लाग्नुभएका खत्री सङ्कटकाल लागेपछि 2058 सालमा विस्थापित भएर भूमिगत हुनु भएको थियो
2: म 2049 टिचिङ पेसामा नेपाल माविमा लागेँ त्यसपछि 2051-52 म अर्गलमा निमाविमा लागेँ 53-54 फेरि दुर्गाभवानी निमाविमा चाहिँ लागेँ मेरो चाहिँ अङ्ग्रेजी अब चाहिँ निमावी तहको अब धेरै पढ्न त सकिएन त्यस्तै परिस्थितिले जम्मा चाहिँ आइएड गरेँ त्यसपछि 58 सङ्कटकाल लगाइसकेपछि अलिकति त समाजमा केही परिवर्तन हुनुपर्छ भन्ने सोच भएको साथीहरूलाई चाहिँ खुवाउने लुकाउने सुताउने अब त्यो बाह्य उसमा चाहिँ ऊ भएन र मलाई चाहिँ माओवादीको अब चाहिँ आरोप लाएर म विस्थापित भएँ र 64 फेरि पनि दुर्गा भवानीमा अब चाहिँ तेरो आवश्यकता छ अब चाहिँ यहाँ आउनु पर्यो भन्ने भएपछि स्टाफहरू त्यसपछि गएर चाहिँ त्यहाँका अभिभावकहरूले आउनुपर्छ भन्ने भयो भने फेरि 64 म दुर्गा भवानीमै अब पढाउन सुरु गरेँ अनि 66 नेपाल माओवादीमा आएँ 66 दरबन्दीमा आइसकेपछि लगभग 72 म चाहिँ नेपाल माओवादीमा दरबन्दीमा रहेर काम गरेँ अनि चाहिँ 74 वैशाखबाट जनप्रतिनिधित्व लाग्यो
1: उत्पादित माछाको बजारीकरण गर्ने जिम्मा भने उहाँकै छोरा दिवस खत्रीको हो अहिले बागलुङमै बिक्री वितरण गरिरहेको दिवस बताउनुहुन्छ
3: पोखरी सोर्नेदेखि ल्याएर होइन भुरा उत्पादन गर्नेदेखि ल्याएर सबै परिवार यहाँ बा मम्मी होइन मेरो श्रीमती हजुरआमा लाउनु आएको छ म फेरि यसको बजार व्यवस्थापनमा होइन अलिअलि अब धेरै माछा भयो भने बाहिर लाने सप्लाई गर्ने हो काममा जोडिएको छु बजार मूल्य यसको ठिकै छ योभन्दा अगाडि अलिक बढी थियो हामी थियौँ होइन त्यसलाई हामीले काठमाडौँ पोखरासम्म सप्लाई गऱ्यौँ अहिले हामी थियौँ अलिक कम माछा छ ट्राउट अलिकति धेरैको भुरा भएको हुनाले अलिक कम थियो त्यही पनि अस्ति योभन्दा करिब 15-20 अगाडि पानी बिहान पख पानी पुजेको कारणले गर्दा हाम्रो ठुलो क्षति भयो होइन अन्त त्यसलाई अब त्यो बेलुकै भयो भए त त्यसले ठुलो समस्याले पैदा गर्थ्यो बिहान पख भएको कारणले गर्दा होइन फेरि माछा पनि खानी भएको कारणले गर्दा त्यसले गर्दा हामी त्यसलाई अब व्यवस्थापन गऱ्यौँ अहिले जङ्गले अहिलेलाई हामीले काठमाडौँ पोखरा बागलुङ पहिला गरिन्थ्यो अहिले पोखरा केही जान्छ हाम्रो बागलुङ पनि हाम्रो माग छ र हामीले अहिले यही पोखरीभित्र यही आउने मान्छेलाई मात्रै सेवा दिइरहेको छ बाहिर लान अलिक बेच्न पनि बाहिर जति आउने मान्छेलाई मात्रै खान पुग्छ होइन बाहिर लान्छु घर लान्छु भन्ने मान्छेलाई अहिले हामीले अब यो नभएको कारणले गर्दा रोक्न बाध्य भएको छ
1: अहिले वार्षिक 10-12 लाख आमदानी हुने गरेको दिवसले बताउनु भयो
3: 2 भयो योभन्दा अघिल्लो वर्ष र अहिले यो वर्ष मैले हेर्दाखेरि कामदार सहितको हेर्दाखेरि 10-12 लाख वार्षिक इन्कम छ त्यो कामदारको मूल्य पनि त्यही छ नाफा पनि त्यही छ अहिलेको रेसियो पनि त्यही खालको देखिया छ
1: अहिले बाबुले तालिम लिएर सबै हेरचाहको काम गर्न थाले पनि पहिले माछा फर्म सञ्चालन गर्ने मुख्य योजनाकार मध्ये दिवस नै अगाडि हुनुहुन्थ्यो 2075 सालमा 4 मिलेर 60 लाख खर्च गरेर पोखरी निर्माण गरी माछा पालन सुरु गरिएको उहाँको भनाइ छ
3: लगान त हामीले सुरुमा एउटा पार्टनरको 15 लाख रुपियाँ लगानी हो हामीले पालिकाले 10 लाख 4 अगाडि कम्पाउन्ड सबै जति कम्पाउन्ड छ र हामीले प्रदेशबाट एउटा होमस्टे 10 लाख बराबरको 60 पालिका प्रदेशको 40 हाम्रो लगानीमा छ त्यो गर्दा अन्य हाम्रो एउटाको 15 लाख रुपियाँ लगानी छ हामी 4 पार्टनर थियौँ हामीले 15-15 30-60 लाख रुपियाँ हाम्रो स्वयं त्यति लगानी परेको छ होइन प्रत्येक व्यक्तिको बाँकी 20 लाख जति प्रदेश र गाउँपालिकाको 78 सालतिरको वरिपरि लगानी छ प्रदेश र गाउँपालिकाको
1: अहिले बजार माग अनुसार उत्पादन गर्न नसकिएको खत्रीले अनुभव सुनाउनु भयो
3: बजारको माग अनुसार उत्पादन छैन अहिले अहिले पहिलोभन्दा अगाडि थियो फेरि त्यसलाई के अरे मार्केट भएन फेरि माछा उत्पादन भयो त्यसलाई अब चाहिँ आफै बोकेर हिँड्नु पर्ने स्थिति आयो होइन 1000 रुपियाँ किलोमा मैले 1500 रुपियाँ 1300 रुपियाँ त्यसलाई किलो बेचिरहेको थिएँ मैले आफै गुल्मी होइन त्यसपछि काठमाडौँ पोखरा त यता बुर्द्याङ साइडतिर 1000 रुपियाँ जङ्गल गाडी हालेर लियो अहिले फेरि के छ माछा कम छ माग अलिक बढी छ अलिक समस्या पैदा भएको छ त्यसले गर्दा यसलाई पनि हामीले अब यो वर्षबाट धेरै उत्पादन भइसक्यो भुरा अलि धेरै उत्पादन गरेर यसलाई हामीले बाहिर पनि होइन ट्राउटको जङ्गल वास्तवमा ट्राउट पारा के होला सरसुलभ मूल्य एक थरी अब जङ्गल सुरुमै सिजन सुरु हुनु हुँदै बुद्धिकै जति मात्र हामी त्यो उत्पादन गर्छ सस्तो ढङ्गले जनतालाई होइन यहाँका ठाउँका मान्छेहरूलाई जस्तै टाउटका पारखीहरूलाई त्यो स्वाद दिने होइन त्यसलाई जङ्गल अब त्यसलाई सुविधाकै सहितको मूल्य पनि अलिक कम मूल्यमा खुवाउने त्यसलाई अलिक कम मात्रामा राखेर जोखिम धेरै नै बोल्ने पक्षमा हामी अहिलेबाट हामी छौँ।

0: हजुर, गीतको बोल थियो मिठो मसिनो रेट्रोभर्ट्स को यो प्रस्तुति भन्नुपर्छ, साङ्गीतिक दलको कुरा हो भने अब हामी आजको समीक्षातर्फ लागिहालौँ। आरती लम्सालले रेकर्ड गर्नुभएको समीक्षा प्रस्तुत गरिहालौँ। यो बिचमा मैले एउटा गीत सुनाएको थिएँ, पुरानो गीत सुनेर मन पराउनु हुने हाम्रा मित्र हुनुहुन्छ प्रेम विश्वकर्माजी, अल द वे फ्रम अल्डर सर्ट लेख्नु चाहिँ, नमस्कार विनोदजी, कार्यक्रम सुनिरहेको छु, राधा मानवको सदा बहार गीत बजाइदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई पनि। द्वारिका थापा मगरले जर्मनीबाट लेख्नुहुन्छ, विनोद सर म पनि काठमाडौँको सौगात कार्यक्रम अहिले सुनिरहेको छु, हजुर लगायत सम्पूर्ण रेडियो टिमलाई हार्दिक नमन गर्दछु। आज सबै पूर्वतिरको हाल खबर सुने अनि गीत सङ्गीत पनि अधिवक्ताजीको कुरा पनि सुने, इन्जोय गरे विनोदजी भनेर उहाँ जर्मनीको कुरा गर्नुहुन्छ। मौसम अति नै गर्मी छ, 30-35 डिग्री सेल्सियस छ जर्मनीमा भने उहाँ भन्नुहुन्छ जर्मनीको फुटबल हेर्नु होला, 12 वर्षपछि नकआउटमा जाँदैछ, आशा गरौँ सेमी हुँदै फाइनल पुगोस् भनेर भन्नुहुन्छ। अल द बेस्ट, तर स्ट्रङ टिम हो जर्मनी, जहिले पनि माथि पुग्ने हो। जर्मनी ह्यामबर्गबाट लेख्नुहुने मित्रले आज ह्यामबर्गको 30-35 डिग्रीको कुरा गर्नुभएको छ, थ्याङ्क यू सो मच भने लागु यो समीक्षातर्फ।
1: नमस्कार, आज मिति 2083 साल असार महिनाको 4 गते बिहिबार, तदनुसार जुन 18 तारिक सन् 2026 पत्र पत्रिकाहरूको सङ्गालो दैनिक समीक्षामा स्वागत छ। म आरती लम्साल कान्तिपुर दैनिकबाट सुरुवात गरौँ। कान्तिपुर दैनिकले राष्ट्रपाको आगामी मार्गचित्र बहुलवादमा आधारित पूर्ण लोकतान्त्रिक गणतन्त्र शीर्षकमा खबर छापेको छ। जय सिंह महराको बाइलाइनमा आर्थिक दृष्टिकोण, धार्मिक दृष्टिकोण र परराष्ट्र दृष्टिकोण के छ भनेर त्यो पनि छुट्याइएको छ। आर्थिक दृष्टिकोणमा समतामूलक उन्नतिप्रति कटिबद्ध रहँदै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र प्रतिस्पर्धात्मक सामाजिक बजार व्यवस्था भनेर उल्लेख गरिएको छ भने सनातन सभ्यता र सांस्कृतिक सह अस्तित्व, नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक सांस्कृतिक विविधतामा आधारित सह अस्तित्व र पारस्परिक सम्मानको प्रवर्धन भनेर धार्मिक दृष्टिकोणमा समेटिएको छ भने परराष्ट्र दृष्टिकोणले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वोपरि राख्ने सार्वभौमिक समानता र पञ्चशीलका सिद्धान्तमा आधारित रही छिमेकी मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग असंलग्न, स्वतन्त्र र सन्तुलित कूटनीतिक सम्बन्ध विस्तार गर्ने समेटेको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हुने संविधानको व्यवस्थालाई राष्ट्रपाले इन्डोर्स गरेको छ। यसबाट संविधान मान्दैन, राजा ल्याउन खोज्छ कि भन्ने चर्चा छन् नि, ती सबै आशंका चिरिएका छन् भन्नुहुन्छ राजनीतिक विश्लेषक कृष्ण पोखरेल। राष्ट्रपाको आगामी मार्गचित्र समेटिएको यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। कान्तिपुर दैनिकपछि अब अन्नपूर्ण पोस्ट दैनिक। अन्नपूर्ण पोस्ट दैनिकले आवरण समाचार छापेको छ। हाफ पेजमा चिया टिप्दै गरेकी महिलाको तस्बिर छ। चिया निर्यात ठप्प, गुम्दैछ लाख बढीको रोजगारी शीर्षकमा यो आवरण समाचार। भारतले चिया निर्यातमा खडा गरेको अवरोध र अव्यवहारिक मापदण्डका कारण नेपालको चिया क्षेत्रमा महासङ्कट उत्पन्न भएको छ। भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण विगत 45 दिनदेखि निर्यात ठप्प हुँदा सीमापारीका गोदाममा लाखौं किलो नेपाली चिया अलपत्र परेको छ। निर्यात समस्याले चिया क्षेत्रमा आश्रित 1,10,000 भन्दा बढी मजदुर र किसानको रोजी रोटी खोसिएको छ। इलामबाट तोयानाथ भट्टराई र झापाबाट पार्थ मण्डलको संयुक्त बाइलाइनको यो आवरण समाचार अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। अन्नपूर्ण पोस्टले नै कहिले बन्छ बुढी गण्डकी शीर्षकमा खबर छापेको छ। सुनिता कार्कीको बाइलाइनमा कम्पनी मोडलमा बनाउने गरी लगानीको ढाँचा स्वीकृत भइसकेको बुढी गण्डकी जलविद्युत आयोजना अब प्राधिकरण ढाँचामा अघि बढ्ने सरकारको घोषणा छ। आर्थिक वर्ष 83-84 बजेटले 1200 मेगावाटको जलाशययुक्त आयोजना प्राधिकरण ढाँचामा बनाउने गरी अघि बढाइने उल्लेख गरेको छ। पहिलो अध्ययन भए यता बुढी गण्डकी बनाउने ढाँचा परिवर्तन हुँदै आएका छन्, तर आयोजना अझै पूर्व तयारीको चरणमै छ। सुरुमा करिब 2.5 खर्ब लागत अनुमान गरिएको आयोजनाको अहिलेको लागत अनुमान 4 खर्ब नागिसकेको छ। बहुउद्देश्यीय आयोजना भएकाले कम्पनी मोडलमा मात्र यसको औचित्य नहुने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सार्वजनिक समारोहहरूमा बोल्दै आएका छन्। कहिले बन्छ बुढी गण्डकी शीर्षकमा यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। अब नयाँ पत्रिका दैनिक। नयाँ पत्रिका दैनिकले पासपोर्ट छपाई ठेक्कामा भागबण्डा प्रकरण, फास्ट ट्र्याकमा अख्तियारको अनुसन्धान, एक ठेकेदार पक्राउ अर्का फरार, नवराज मैनालीको बाइलाइनमा यो खबर। अख्तियारले 2 सातादेखि सह महान्यायाधिवक्ता सहित 4 सहसचिव खटाएर गरिरहेको छ। अनुसन्धान काङ्ग्रेस एमालेको भागभण्डा मिलाउन एउटै टेन्डर दुई फेजमा टुक्र्याएर दिइएको थियो ठेक्का। पक्राउ परेका ठेकेदार मनिन्द्र कुमार मल्ल र फरार ठेकेदार सिद्धार्थ थापा। बुधबार पक्राउ परेका ठेकेदार ठेक्का पाउने जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसेस नेपालका एजेन्ट मनिन्द्र कुमार मल्लले प्याकेज एकको ठेक्का पाएका थिए। उनी एमाले निकट भएर ठेक्का पट्टामा आबद्ध छन्। उनले पासपोर्टको सिस्टम तयार गर्न 1,55,00,000,00,000 ठेक्का पाएका थिए। मल्लसँगै अख्तियारले बुधबार राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याललाई पनि पक्राउ गरेको छ र फरार छन् सिद्धार्थ थापा। सिद्धार्थ पक्राउ गर्न सिआइबीलाई पत्राचार। सोमबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा सहभागी भएका जर्मन कम्पनी भेरिरासका नेपाली एजेन्ट सिद्धार्थ थापा फरार भएका छन्। अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएका उनी मोबाइल स्विच अफ गरेर फरार भएका हुन्। उनलाई पक्राउ गर्न अख्तियारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पत्राचार गरेको छ। उनले प्याकेज दुईको ठेक्का पाएका थिए। भेरिडासले राहदानी छपाईको मूल ठेक्का पाएको थियो, जुन 6,11,00,000,00,000 रुपियाँको थियो। ठेक्का हुँदा सिद्धार्थका पिता सुनिल थापा राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार थिए। उनी अहिले काङ्ग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य छन्। सरकारले छानबिन गर्दैछ। जो स्वीकृत विदा लिएर लामो समयसम्म सम्पर्कमा आएका छैनन् उनीहरू शङ्कास्पद देखिएका छन् र उनीहरूमाथि सरकारले छानबिन गर्दैछ। त्यसमा कृषि मन्त्रालयका 42 जना छन्, वन मन्त्रालयका 37 जना छन्, ऊर्जा मन्त्रालय अन्तर्गतका 29 जना छन्, सर्वोच्च अदालत मातहतका 18 जना छन् भने सामान्य प्रशासन र उद्योग मन्त्रालयका 16 जना छन्, भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत 15 जना छन्, अर्थमा 13 जना छन् र भूमि व्यवस्थाका 11 जना छन्। अन्यको कुरा गर्नुपर्दा संचारमा 7, शिक्षामा 6, सहरी विकासमा 5, महान्याय अधिवक्ता कार्यालय र खानेपानी मन्त्रालयमा 4-4 जना छन्, गृह पर्यटन मन्त्रालय र महालेखा परीक्षक कार्यालय अन्तर्गत पनि 3-3 जना, परराष्ट्र र योजना आयोगमा 2-2 जना र सिंचाइ श्रम महिला बालबालिका संघीय संसद प्रधानमन्त्री कार्यालय न्याय परिषद र अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गत पनि 1-1 जना छन्। विधा स्वीकृत भएको मितिपछि पदस्थापन, बढुवा, स्तर वृद्धि, समायोजन जस्ता घटनामध्ये केही पनि सक्रिय नदेखिएको आधारमा उनीहरूमाथि विस्तृत रूपमा अध्ययन गर्नुपर्ने भएको हो। पीआर लिएर सम्पर्कविहीन बनेका कर्मचारी विरुद्ध कारवाही सुरु शीर्षकको यो खबर सुभाष भट्टको बाइलाइनमा नयाँ पत्रिका दैनिकले छापेको छ। अब गोर्खापत्र दैनिक। गोर्खापत्र दैनिकले विनियोजन विधेयक 2083 प्रतिनिधि सभामा मन्त्रालय अन्तर्गत शीर्षकमा छलफलका क्रममा उठेका प्रश्नमा विभागीय मन्त्रीले जवाफ दिने क्रम सुरु भएपछिको खबर बनाएको छ। असार तेस्रो सातादेखि सुकुम्बासीलाई लाल पूर्जा भनेर बुधबार 8 विभागीय मन्त्रीले जवाफ दिनुभएको छ। बाँकी मन्त्रालय तथा कार्यालय शीर्षकको छलफलमा उठेको प्रश्नको जवाफ दिने क्रम आज बिहिबार पनि जारी रहनेछ। हिजो मन्त्रालयको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले असार 3 सातादेखि सुकुम्बासीलाई लाल पूर्जा वितरणको तयारी रहेको बताउनु भयो। रावलले सुकुम्बासी समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगको सिफारिसमा उक्त कार्य अघि बढाइएको बताउनु भएको हो। उहाँले सहकारीका बचतकर्तालाई राज्य कोषबाट रकम फिर्ता नगरिएको पनि बताउनु भयो। समस्याग्रस्त सहकारीका व्यवस्थापक, सञ्चालक लगायतबाट असुल भई कोषमा जम्मा भएको रकम क्रमशः वितरण भइरहेको मन्त्री रावलले सदनमा जानकारी दिनुभयो। 10,000 रुपियाँ भन्दा कम बचत भएका 1,452 बचतकर्ताको 59,00,000 रुपियाँ फिर्ता भइसकेको उहाँले बताउनु भयो। असार तेस्रो सातादेखि आराध्य देव भगवान पशुपतिनाथ मन्दिरमा हरेक साँझ भक्तिभावका साथ सन्ध्या आरती गरिन्छ। पशुपतिनाथ मन्दिरभित्र हुने सन्ध्या आरतीको विशिष्ट महत्त्वपूर्ण र पौराणिक मान्यता छ। तर पशुपतिनाथ मन्दिर परिसरको उत्तरतर्फ र मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा पनि छुट्टा छुट्टै आरती गरिन्छ। श्री पशुपतिनाथ एवं बागमती गङ्गा सन्ध्या आरती समितिले 64 साउन 21 हरेक दिन मन्दिरको पूर्वतर्फ बागमती नदी किनारमा सन्ध्या आरती गरिरहेको छ। त्यसै गरी आर्थिक वर्ष 80-81 बुढा सुब्बा डिजिटलले मन्दिरको उत्तर पश्चिमतर्फ आरती गर्दै आएको छ। जसमध्ये पशुपतिनाथ एवं बागमती गङ्गा सन्ध्या आरती समिति नामक संस्था र पशुपति क्षेत्र विकास कोष बीच 19 वर्षसम्म पनि कुनै सम्झौता भएको छैन। कोषकै एउटा कोठामा सन्ध्या आरती गर्ने सामग्री राख्न र एउटा भवनमा कार्यालय सञ्चालन गरिरहेको समितिको आर्थिक कारोबार पनि पारदर्शी बनाउनु पर्ने माग उठिरहेको छ। भगवान पशुपतिनाथका नाममा सञ्चालित संस्था र सन्ध्या आरतीको आमदानी सोही संस्थाकै लाभमा मात्रै सीमित छ। समितिका अध्यक्ष जनार्दन अधिकारी हुनुहुन्छ भने संस्थाको सञ्चालन र शुरूआतकर्ता सचिव दुर्गा प्रसाद खतिवडा, संस्थापक उपाध्यक्ष डाक्टर वासुदेव कृष्ण शास्त्री, डाक्टर रमेश पोखरेल, धर्मदास बुढाथोकी, सागर खतिवडा लगायत हुनुहुन्छ। तर बुढासुबा डिजिटलले भने कोषले खुलाएको बोलपत्रका आधारमा सन्ध्या आरती सञ्चालनको अनुमति लिएको पुष्टि भएको छ। आमदानी पारदर्शी हुनुपर्छ, धार्मिक भावले आरती सञ्चालन हुनुपर्छ। उज्यालो आरतीमा अपारदर्शी छाया शीर्षकमा अशोक अधिकारीको बाइलाइनमा यो खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। अन्त्यमा नागरिक दैनिक, नागरिक दैनिकले रासायनिक मलमा सधैँ झमेला शीर्षकमा अर्जुन ओलीको बाइलाइनमा खबर छापेको छ। नेपालगञ्ज स्थित कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय परिसरमा भेटिएका सहकारी संस्थाका व्यवस्थापक कञ्चित कुमार गुप्ताले किसानको माग अनुसार रासायनिक मल नपाउँदा वितरण गर्न सधैँ झमेला हुने गरेको दुखेसो पोखे भनेर यो खबर छापिएको छ। र मल छर्दै गरेका किसानको तस्विर पनि यही खबरसँगै छापिएको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ। हवस् त, पत्र पत्रिकाहरूको सँगालो दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
0: आरतीजीलाई पनि धेरै धेरै धन्यवाद छ। अब हामी कार्यक्रमको अन्तमा चाहिँ एउटा गीत राख्दै मलाई पनि बिदा दिनुहोस् श्रोताहरू। म राख्छु यहाँलाई मिठो गीत सुनाउँछु। काठमाडौँ भन्ने बोलको गीत छ, कैलाश खेर गाउनुहुन्छ। गीत सुनिहाल्नु एक चरण है त। र आजको दिन ऐतिहासिक अभिलेखहरूमा चाहिँ नेपालको प्राय निश्चित मिति भन्दा पनि वर्षका आधारमा व्यवस्थित गर्ने भएकोले के अन्य देशमा पाइने आजकै दिन अन दिस डे शैलीको डिटेल्सहरू हुँदैन। 18 मा असार 8 मा आज हो। प्रमुख घटनाहरू यसो हेर्दै थिएँ तर नजिक नजिक आउनेमा चाहिँ असार 8 गते 72 सालमा विनाशकारी 2072 सालको भूकम्प आएको करिब 2 महिनापछि नेपाल पुनर्निर्माण र पुनस्थापनाको चरणमा रहेछ। यति मात्रै भनौँ है त। हस् त, कैलाश खेरको आवाजको गीत राख्दै मलाई बिदा दिनुहोस्। नमस्ते, फेरि भोलि भेटौँ।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पत्रकारिताको नाममा वडा अध्यक्षमाथि दुर्व्यवहार गरेको अभियोगमा कञ्चनपुरकी एकजना पत्रकारलाई पक्राउ गरिएको छ। भीमदत्त नगरपालिका 18 का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि हातपात सहित दुर्व्यवहार गरेको अभियोगमा पत्रकार ऐश्वर्या कुँवरलाई पक्राउ गरिएको हो। हिजो महेन्द्रनगरको होटलमा आयोजित लागू औषध सम्बन्धी प्रशिक्षण कार्यक्रममा वडा अध्यक्ष देवकोटासँग विवाद भएपछि पत्रकार कुँवरले हातपात गरेको भिडियो सार्वजनिक भएको थियो। वडा अध्यक्ष देवकोटाले कुँवर विरूद्ध अभद्र व्यवहार सम्बन्धी किटानी जाहेरी दिनुभएको छ। कुँवरलाई प्रहरी हिरासतमा राखिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा सदस्य कुँवरको व्यवहारले पत्रकारिताको मर्यादा र आचार संहिताबारे प्रश्न उठाएको भन्दै आलोचना समेत भएको छ। कुँवरले भने सामाजिक सञ्जाल मार्फत वडा अध्यक्ष आफूलाई सुरुमै दुर्व्यवहार गरेकाले प्रतिकार गरेको जिकिर गर्नु भएको छ। पत्रकार कुँवर 2 वर्ष अघि विद्युतीय कारोबार सम्बन्धी मुद्दामा पक्राउ परेको खुलेको छ। त्यो बेला जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक विनु कुमारी शाही विरूद्ध समाचार र सामाजिक सञ्जालमा आरोप लगाएपछि पक्राउ परेको प्रहरीले जनाएको छ। चितवनमा जारी सत्तारूढ राष्ट्रपाको महाधिवेशनमा सांसद अमरेश कुमार सिंह भने उपस्थित नभएको पाइएको छ। पछिल्लो समय सरकारप्रति असन्तुष्टि जनाउँदै आएका नेता सिंहले राष्ट्रपाको पहिलो महाधिवेशन बहिष्कार गर्नुभएको हो। राष्ट्रपाका सांसदहरू स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था पनि मधेसका महाधिवेशन प्रतिनिधिको सूचीमा नेता सिंहको नाम छैन। गएको साउन यताको 11 महिनामा झण्डै 19 खर्बको वस्तु आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा 18 खर्ब 94 अर्ब 9 करोड 89 लाखको वस्तु आयात भएको हो। यो रकम अघिल्लो आर्थिक वर्षको 11 महिना भन्दा गएको 11 महिनामा 15.16% बढी हो। यही अवधिमा नेपालबाट 2 खर्ब 77 अर्ब 97 लाख हाराहारीको विदेश गएको छ। निर्यात भने गएको आर्थिक वर्षको यही अवधि भन्दा यसपाला 12.28% बढी हो। गएको आर्थिक वर्षको 11 महिनामा नेपालबाट 2 खर्ब 47 अर्ब 57 करोडको सामान निर्यात भएको थियो। भन्सार विभागका अनुसार यो अवधि 1 खर्ब 52 अर्ब 68 करोडको डिजेल र 1 खर्ब 19 अर्ब 63 करोडको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ। यही अवधिमा नेपालबाट 1 खर्ब 13 अर्बको सोयाबिन तेल र 12 अर्ब 1 करोडको अलैची निर्यात भएको छ। बेलायती ब्रिटिस प्रधानमन्त्री कियर स्टार्मरले राजीनामाको घोषणा गर्नुभएको छ। उहाँ 2 वर्ष अघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छनौट हुनु भएको थियो। स्टार्मरले राजीनामा दिने निर्णयबारे आज बिहान राजालाई जानकारी दिइसकेको पनि बताउनु भएको छ। लेबर पार्टीको राष्ट्रिय कार्यकारी समितिलाई 9 जुलाईदेखि नेतृत्वका लागि मनोनयन खुला गरी ग्रीष्मकालीन विदासम्ममा सम्पन्न गर्ने गरी कार्यतालिका तय गर्न आग्रह गर्नुभएको छ। त्यतिन्जेलसम्म आफू प्रधानमन्त्री पदमै बहाल रहने उहाँको भनाइ छ। स्टार्मरले सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र उत्तर अधिकारी जो भने पनि पूर्ण समर्थन दिने घोषणा पनि गर्नुभएको छ। गत साताको उपचुनावबाट सांसद निर्वाचित एन्डी बर्नहमलाई स्टार्मरको उत्तराधिकारीका रूपमा हेरिएको छ। तर नयाँ प्रधानमन्त्रीको नियुक्ति सेप्टेम्बरसम्म कोर्नुपर्ने बताइएको छ। त्यो बेला लेबर पार्टीको अधिवेशन भएपछि नयाँ नेतृत्व चयन हुनेछ। राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू पदमा आउँदा लेबर पार्टी राजनैतिक, आर्थिक र नैतिक रूपमा टाट पल्टिएको पनि सबै सम्हालेको दावी गर्नुभएको छ। उहाँले यहुदी विरोधी भावना को विषयलाई जरैदेखि उखेलेर पार्टीलाई परिवर्तन गरेको दावी पनि गर्नुभएको छ। सम्पत्ति शुद्धिकरणबारे निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनेन्सियल एक्सन टास्क फोर्स FATF-ले नेपाललाई फेरि पनि ग्रे लिस्टमै राख्ने निर्णय गरेको छ। फ्रान्सको पेरिसमा आयोजित FATF-को प्लेनरी र वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमै राख्ने निर्णय गरेको हो। FATF-ले नेपाललाई सुधारका लागि 2 वर्षको समय दिएर 2081 फागुनमा ग्रे लिस्टमा राखेको थियो। त्यो बेला ग्रे लिस्टमा राख्दा नेपालले सुधार गर्नुपर्ने काम समेत तोकेको थियो। नेपालले यो अवधिमा गरेको प्रगति सन्तोषजनक नदेखिएको भन्दै ग्रे लिस्टमै निरन्तरता दिएको हो। नेपालले ग्रे लिस्टबाट निस्कन 2 वर्षको कार्ययोजना बनाएकोमा 1 वर्षको अवधिमा कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको FATF-को निष्कर्ष छ। नेपालले सुधारका लागि उच्च स्तरीय राजनीतिक प्रतिबद्धता जनाए यो अवधिमा सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी नियन्त्रण प्रणाली सुधार गर्न कदम चाले पनि आफ्नो रणनीतिक कमजोरी सुधारका लागि एफएटीएफको कार्ययोजना कार्यान्वयनलाई निरन्तरता दिनुपर्ने भनिएको छ। एफएटीएफले नेपालले पूरा गर्नुपर्ने भन्दै 6 जिम्मेवारी तोकिदिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्नुपर्ने उल्लेख छ। हवस् त, खबर यति नै। नमस्कार।

नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छुनामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबेस गोर्खा रेडियो सुनेर बस्नुहुने तमाम आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गमको बसाएको उछान मैले गीतकार डम्बर याक्सोको गीत रचना रहेको मत तिम्रो नजरमा जिउँदै मरेको मान्छे बोलको गीतबाट गरिसकेको छु। जुन गीतमा स्वर रहेको थियो गायिका जुनु परसाई मोहनको भने सङ्गीत रहेको थियो शान्तिराम राईको। लागौँ अब श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 8 गते अष्टमी तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज 22 जुन सन् 2026 र आशा छ श्रोताहरू यो सप्ताहन्त विकेन्ड यहाँको सुखदै बित्यो भन्ने र यता नेपालमा आजको मौसमको कुरा गर्नुपर्ने भने आज पनि देशका केही क्षेत्रमा आंशिक बदलाव देखेको छ। कतै कतै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा आज सूर्योदय बिहान 5:08 ज्यादा भएको थियो भने सूर्यास्त चाहिँ भरे साँझ 7:02 ज्यादा हुँदैछ। यो जानकारी पश्चात श्रोताहरू गीतको पालो भइसकेको छ र यति बेला भने म यहाँहरू माझमा गायिका जुनु रिजालको स्वरमा रहेको एउटा सुमधुर गीत राखिहाल्छु। गीतकार धीरज त्रिवेणीको गीत रचना अनि शिशिर साधकको सङ्गीत रहेको छ प्रस्तुत गीतमा।

मेरो दोषी त हाम्रो नजर थियो, गजल थियो श्रोताहरू। यो गजलकार धीरज त्रिवेणीको शेर रहेको यो गजलमा सङ्गीत भने शिशिर साधकको रहेको थियो, स्वर थियो गायिका जुनु रिजालको। र यो गजल पश्चात श्रोताहरू अब भने कार्यक्रम स्वर्णिम सङ्गमको यो बसाई अर्थात् आज सोमबारको बसाईको बारेमा जानकारी दिनुपर्दा आदरणीय श्रोताहरू सधैँ जस्तै यो बसाईको पहिलो घन्टा अर्थात् पहिलो चरणमा म यहाँहरू माझमा सधैँ जस्तै एउटा गीती कथा राख्नेछु भने कार्यक्रमको दोस्रो खण्ड अर्थात् दोस्रो चरणमा भने तपाईँ आदरणीय श्रोताहरू जति पनि श्रोताहरूले यति बेला हामीलाई सुनिराख्नु भएको छ यहाँहरूले नै लेखेर पठाउनु भएका तपाईँका प्रतिक्रिया अनि आज सोमबारको कार्यक्रम गीती कथा पश्चात दोस्रो खण्डमा चाहिँ तपाईँ आदरणीय श्रोताहरूले कुनै गीत सुन्न चाहनुहुन्छ भने तपाईँले अनुरोध गरेका गीतहरूलाई म कार्यक्रमको दोस्रो खण्ड अर्थात् दोस्रो चरणमा राख्दै जानेछु। र आजको पहिलो चरणमा भने म हाल हङकङमा रहेकी जो आफै पनि गीतकार पनि हुनुहुन्छ जानु कामबाङ लिम्बू उहाँले लेख्नुभएको गीती कथा यहाँहरू माझमा राख्नेछु। र यो गीती कथाको शीर्षक रहेको छ मलामी। लेखिका हुनुहुन्छ जानु कामबाङ लिम्बू जो अहिले हङकङमा हुनुहुन्छ र उहाँले हङकङबाट यो कथा पठाउनु भएको थियो इमेल मार्फत। र मैले आजको यो बसाईमा भने जानु कामबाङ लिम्बूले लेख्नुभएको गीती कथा मलामी यो खण्डको पहिलो चरणमा राख्नेछु। दोस्रो खण्ड दोस्रो चरणमा भने तपाईँ आदरणीय श्रोताहरूले लेखेर पठाउनुभएका प्रतिक्रिया तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई समेट्दै जानेछु। र जानु कामबाङ लिम्बूले लेख्नुभएको गीती कथा त म राख्ने नै छु तर त्यसभन्दा अगाडि उहाँ स्वयं गीतकार भएको हुनाले एउटा गीत राख्न चाहन्छु हरि दत्त फुलाराको स्वर सङ्गीतमा जुन गीत लेखेकी छिन् यस गीती कथाका लेखिका पनि हुनुहुन्छ गीतकार जानु कामबाङ लिम्बूले।

0: रेडियो।
1: कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तिलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तिलाई चाहिँ के, यो निम्तिलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।
2: हजुर, आदरणीय श्रोता, बिएबिएस गोर्खा रेडियोको सोमबारको प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र आज सोमबार यो बसाइको पहिलो खण्ड पहिलो चरणमा म गीतिकथा राख्नेछु। र आजको गीतिकथा लेखेकी छिन्, लेखिका हुनुहुन्छ जानु कामबाङ लिम्बू, जो आफै पनि गीतकार हुनुहुन्छ, हङकङमा बस्नुहुन्छ। र भर्खरै मैले उहाँले लेख्नुभएको गीत पनि हरिदत्त फुलालाको स्वरमा राखिसकेछु। तापले जुङ्की श्रेष्ठ यति बेला भने हङकङलाई कर्मथलो बनाए कि जानु कामबाङले लेख्नुभएको गीतिकथा लामी अब भने म यहाँहरू माझमा राखिहाल्छु। र कथा पश्चात भने कार्यक्रमको दोस्रो खण्डमा तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई पनि समेट्दै जानेछु। र प्रतिक्रियाहरू कथा सुनेपछि यहाँहरूले लेखेर पठाउन सक्नुहुनेछ। अब भने जानु कामबाङ लिम्बूको कथा मलामीतिरै लागौँ।

मर्दलाई मलामी, बाँझ्दालाई जन्ती। नेपाली समाजमा चलेको यो भनाई म जस्तो ढल्कदो उमेरको मान्छेलाई खुब लागू हुने रहेछ। आज 24 मई 2026 आइतबार फेरि मलामी जाँदैछु। नेपालीहरूको बाक्लो बसाइ रहेको हङकङमा हरेक हप्ता कसै न कसैको मलामी गइरहनु पर्छ। हो, मान्तिन एमटिआर स्टेसनदेखि निस्केर केही बेर ओह्रालो हिँडेपछि एउटा ठुलो कलेजी रङको बिल्डिङ देखिन्छ। त्यो हङकङको काउनल एरियामा बसोबास गर्नेहरूको पार्थिव शरीर राखिने घर हो, जहाँ बिल्डिङ वरिपरि विभिन्न रङ र बुट्टा कुदिएका अत्तर आधुनिक सप राख्ने बाकसका दोकानहरू भेटिन्छन्। छेवैमा हुन्छन् थुप्रै श्रद्धाञ्जली अर्पणको निम्ति बनाइएका फुलका फुकेहरू, दाम अनुसारका साना साना रङ्गी बिरङ्गी थुङ्गाहरू। म र साथी दुवैले सेतो फुल एक एक थुङ्गा किनेर बोकेका छौँ। म जति जति मुर्दाघर नजिक पुग्छु, उति उति स्कुले जीवनका सम्झनाहरूले झ्याप्प छोपिन्छु। बितेका दिनहरूको सम्झना त जति सम्झ्यो उति ताजा नै आउने रहेछन्। पढ्न बाँकी पुस्तकको अध्याय जस्तै जिन्दगी कुन अध्यायमा के हुन लेखिया छ थाहै नहुने। जीवनका पानाहरूमा छापिएका अनेक अध्यायहरू जम्मै भोगेर मर्न पाउनु नै आयु पुरा हुनु हो कि? खै थाहा भएन। धेरै अध्याय जिएर जानेहरूले अलिक बढी नै स्तब्ध बनाउँदो रहेछन्। योपालिको मलामी पनि स्तब्ध तुल्याउने खालकै थियो। मनमा सदा भन्दा फरक महसुस भइरहेको थियो। मन तेजले भेग मार्दै विक्रम सम्बत 2045-46 र 47 सालतिरको धरानमा फर्कँदै थियो।

0: सदन स्कुलको त्यो तीन वर्ष झलझली आँखा अगाडि नाचिरहेथ्यो। श्री शिक्षा सदन माध्यमिक स्कुलको त्यो ठुलो साइनबोर्ड, स्कुल अगाडि लमतन्न सडक जहाँ सदन स्कुलका युनिफर्म सेतो टी सर्ट र निलो प्यान्ट र मिटी लगाउने विद्यार्थीहरूको लामबद्ध हिँडाइ, वरिपरि बस्ने दोकानहरूलाई गजबकै रमिता हुने गर्थ्यो। अनि त्यही हुलमा हुन्थे लाल, सञ्जीव, म, निर्मला, रिता, कल्पना, देवकला, किरण, बालकृष्ण आदि। हुलका हुल विद्यार्थीहरूमा पनि फरक पर्सनालिटी बोकेका लाउरेका छोराछोरीहरूको सान झनै बेग्लै हुने गर्थ्यो। त्यस हुलबाट अलग हामी पहाडे विद्यार्थीहरूको खासै मूल्य रहँदैन थियो। तैपनि हामी चुपचाप त्यही बाटो हिँडिरहन्थ्यौँ। स्कुलको गेट अगाडि दारे भैयाको ठेलाबाट आउने मिठो आलु, निम्की, चटपटी, छोला र पाचकको बास्नाले हामीलाई टिफिनको समय पर्खन पनि हम्मे हम्मे बनाउँथ्यो। घन्टी बज्न नपाउँदै धारे भैयाका ठेला वरिपरि हामी सबैजनाको हुल हुन्थ्यो। विशेष गरी लाल र सञ्जीवका हुल हुन्थ्यो। हामी किन हो किन उनीहरूको हुल छेउ जान डराउँथ्यौँ र अर्कै भैयाको ठेलामा खाजा खान्थ्यौँ। निर्मलाभन्दा अगाडि म रितासँग हेर्थेँ। रिता राई ताप्लेजुङ गएपछि म निर्मला राईसँग हिँड्थेँ। बिहान 10 बजेको घन्टी लाग्नु अघि पालै पालै स्कुल प्रवेश गर्थ्यौँ। त्यस बेलाका मिल्ने साथी निर्मला र म जस्तो लाल र सञ्जीव पनि मिल्ने साथी थिए। हामी जस्तै उनीहरू पनि सँगै स्कुल जाने आउने गर्थ्यो। पिटी खेल्ने लामो त्यो प्राङ्गण अनि माथि बरन्डामा उभिएर राष्ट्रिय गान गाउने म, कल्पना गुरुङ र निर्मला राई, हाम्रो पछि पछि स्वरमा स्वर मिलाउँदै पहिलो लाइनमा उभिएर राष्ट्रिय गान गाउने साथीहरूको हुलमा तिनै लाल र सञ्जीव अग्रपान्तिमा हुन्थे। बाबाको सर्भिसले गर्दा हामी 3 वर्ष सिरा जिल्लाको चोहर्बा भन्ने ठाउँमा बस्यौँ। मैले कक्षा 7 जिल्ला स्तरीय परीक्षा त्यहीँबाट पास गरेर कक्षा 8 सदन स्कुल आएकी थिएँ। त्यसैले पनि म धरानीहरूको नजरमा पहाडे विद्यार्थी थिए। झलक्क हेर्दा लाल र सञ्जीव सप्रेको उत्तिसका रुख जस्ता सलक्क सलक्क परेका अग्ला थिए। ड्रेस मिलाएर लगाउँथे, स्मार्ट देखिन्थे। उनीहरूको स्कुल ड्रेस सफा र धारिलो गरी आइरन गरिएको हुन्थ्यो। जे होस्, उनीहरू लाउरेका छोराछोरी हुन् भन्ने कुरो उनीहरूको लुवाई खुवाईबाटै चिनिन्थ्यो। हेर्दा गतिला लाल र सञ्जीव केटीहरूको आँखामा झट्ट परिहाल्ने खालका थिए। तर उनीहरू भने बालै नदिने। लाल मान्छेसँग त्यति नबोल्ने अन्तर्मुखी स्वभावको थियो। टक्क टक्क गरेर हिँड्थ्यो। सुरुमा सञ्जीव अलि ह्यान्डसम कारण लालको अनुहार हल्का बिफरले बिग्रिएको जस्तो तर सौदिलो नै थियो। चलन चल्तीको भाषामा भन्नुपर्दा उनीहरू लाइन छोक्रा, बोर्डिङ स्कुलबाट सरकारी स्कुल सरेर आएका। हामी गाउँको सरकारी स्कुलबाट बल्ल बल्ल पास भएर बा आमालाई धरान पढ्छु भनी फकाउँदा फकाउँदा गरेर आएका नन लाउरेका सन्तान, उनीहरूसित बोल्ने आँट गर्न नसकिने। त्यसबेला हामी हल्का विभेदको महसुस गर्थ्यौँ। तर त्यस्तो कुरासित मतलब राख्ने सुझबुझ पनि थिएन र राखिएन पनि। हामीलाई उनीहरूले वास्ता गर्दैनथे। क्लासमा सरले सोधेको बेला जानेको कुरा जवाब दिन पनि डर लाग्थ्यो किनकि हामीले बोलेको कुरा सुनेर उनीहरू हाँस्थे र आफू हाँसोको पात्र बन्ने डरले चुपचाप बसिन्थ्यो। त्यसबेला लाग्थ्यो मेरो मात्र बाबा किन लाहुर नगएको होला। खास म पनि लाहुरेको सन्तान हुन पाएको भए धरानमै घर हुन्थ्यो र पहाडे भनेर कसैले विभेद गर्दैनथे। अहिले सम्झँदा लाग्छ त्यो मेरो कस्तो स्टुपिड सोचाइ। म निर्मला राईसँग हिँड्न थालेपछि लालसँग हल्का बोलचाल सुरु भयो। म पहाडमा हुर्केकी मान्छे, साइनो केलाउन सिपालु थिएँ। कता कताबाट नाता गाँच्दै लाललाई काका भन्न थाले। तर त्यो समय भनेको सेन्टअप सकेर स्कुल छाड्ने बेला भइसकेको थियो। हामी 2047 लागू भएको नयाँ शिक्षा प्रणालीको पहिलो ब्याज SLC परीक्षार्थी थियौँ। एकैचोटि पाँच छ कक्षाका किताबबाट अनौठो अनौठो प्रश्नहरू आएका थिए। एसएलसीमा पुग्दा जुन सानो क्लासमा पढेर पनि भुलिसकेका थियौँ। तिमीहरू अनलक्की हौ, घरमा गएर साना साना भाइ बहिनीहरूसित हिसाब सिक्नु, उनीहरूको किताब हेर्नु, प्रश्न त्यहीँबाट आउन सक्छ भन्ने हुन्थ्यो सरहरू नभन्दै। त्यस्तै भए पनि हाम्रो परीक्षा केन्द्र फुस्रे माविमा परेको थियो। अन्य साथीहरू कुन कुनातिर परे थाहा भएन, तर लाल काका र म एउटै कोठामा पढेका थियौँ। हाम्रो पढाइ ठिक ठिकै मात्र थियो। एक दिन अङ्ग्रेजी हो कि गणित हो, चिट मलाई बोक्न लाउनु हो। परीक्षाको समयमा एक पटक शौचालय जान पाइन्थ्यो, त्यही बेला चिट साटासाट गर्ने सल्लाह भएको थियो। म निस्के, केही छिनपछि लाल काका पनि आयो। उसले सारिसकेको चिट मजाबाट झिकेर दियो, मैले सारिसकेको चिट चुल्ठोबाट झिकेर दिएँ। तर भित्र पस्दा पस्दै ढोकामा सरले मलाई चेक गर्यो र चिट खोस्यो। केही छिनपछि लाल आयो, उसलाई पनि चेक गर्यो, तर चिट भेटेन। म पहिलो बेन्चमा परेकोले सबै हेरिरहेको थिएँ। मेरो चिट त खोस्यो सरले भनेर परीक्षा सकेपछि भने, लाटी त्यस्तो साथै लिएर पसेको त बाहिरै घोकेर कण्ठ पारेर चिट बिना पो छिर्नुपर्छ त, फिस्स हाँस्दै भन्यो। अनि अघि नै भन्नु पर्दैन त भनेर रिसाएँ म। पास हुन्छौ, चिन्ता नगर, उसले फेरि ढाडस दियो। सम्झना भए अनुसार त्यो हाम्रो अन्तिम परीक्षा थियो। बाबा आमाहरू सिराबाट फिदिम सरिसक्नु भएकोले परीक्षा सक्न साथ बाबा लिन आउनुभयो र म धरानबाट गएँ। त्यसरी छुटेपछि साथीहरूसँग फेरि भेट भएन। अहिले जस्तो सामाजिक सञ्जाल फोन केही थिएन।
1: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
2: PFBS गोर्खा रेडियो।

जीवनको यात्रामा भेटिनु छुटिनु एउटा रीति रहेछ। त्यसरी छुटेका हामी धेरै वर्षपछि एक्कासी हङकङमा भेट भयो र मैले सबै धरानी साथीहरूको हालचाल सोधे। उनले सञ्जीव देवकला अञ्जना र रिता गीता हङकङमा आएका छन् भन्यो। रिता गीता दिदी बहिनी हुन्। पछि सबैसँग भेट पनि भयो तर लाल काकासँग फेरि भेट भएन। कोही कोही बेला साथीहरूसँग भेटमा सोधिन्थ्यो। साथीहरूलाई सोद्धा लाल त काम गर्दैन, कुलतमा फसेको छ, जेठी श्रीमतीसँग छुट्यो, एउटा छोरा छ तर आमासँग छ भन्थे। सोच्थे त्यस्तो स्मार्ट मान्छे लाउरेको छोरा कसरी हङकङ आएर बिग्रियो होला, हङकङ जस्तो कमाउने ठाउँमा आएर पनि समयलाई चिन्न सकेनछ जस्तो लाग्थ्यो, दुःख लाग्थ्यो। समय बुझ्न नसके जिन्दगी नरक बन्छ, स्थिति नियन्त्रण बाहिर हुन्छ अनि मान्छे आफ्नै जीवनसँग हारेर यसरी अल्पायुमै जानुपर्छ। लालकाकाको जीवनमा पनि त्यस्तै भएको थियो। एक भाइ लाउरेको छोरो, हाम्रो स्कुलकै स्मार्ट विद्यार्थी, हङकङ आएर बाटो भुलेको बटुवा जस्तो भएछ। कर्मथलोको यात्रा सजिलो कहाँ हुन्छ र अत्यन्तै कठिन हुन्छ। पाइला पाइलामा जोखिम बन्नुपर्छ, दुःखसँग जुझ्नुपर्छ, एक एक कञ्चीको निम्ति पनि भनाइहरू सहनुपर्छ। आफ्नो देशबाट रित्तो आएर अर्काको देशमा घरजम बसाल्नु सानो कुरा कहाँ हो र? मन देशमा शरीर परदेशमा, न भाषा मिल्छ न पुर्खौली सम्पत्ति र जग्गा जमिन हुन्छ। सङ्घर्षका अनेक पहाड उक्लिँदै बल्ल तल्ल कमायो परिवार भन्यो, आफ्ना आफन्त भन्यो, पैसाले पुग्ने होइन। मान्छेले दीर्घकालीन सोचको व्यवस्थापन गर्न नसके हामी विदेश आउनुको कुनै अर्थ रहँदैन। वर्तमानमा रमाउनेहरूले मात्र अर्काको भविष्य निर्माण गरिरहेका हुन्छन्। जस्तै उनीहरूले इन्जोय गरेको पैसा त व्यापारीहरूको खातामा जम्मा हुने हो, आफै रितेर व्यापार व्यवसाय उकास्ने काम मात्र हो। मौज मस्ती नगर्ने होइन, गर्नुपर्छ तर लिमिटमा। बुढापाकाले भने जस्तो घाँटी हेरेर हाड निल्नुपर्छ। गर्ने भन्ने अनुमान जस पाउने ढेँडो, पक्कै पनि यी उखानहरू त्यसै बनेका होइनन्। यो कुरालाई मनन गरौँ, आफ्नो बलबुतोले भ्याएसम्म काम गरेर खाऊँ। म त यसै भन्छु सबै युवा युवतीलाई, दुःख कसको जीवनमा आउँदैन र? तर दुःखलाई गुरु मानेर अथवा दुःखबाट केही सिकेर निरन्तर अघि बढ्नुपर्छ, अनि मात्र धरतीमा हामी आउनु र रहनुको अर्थ रहन्छ। आज यो चिल्लो काठको बाकसभित्र चिर निन्द्रामा सुतेको शब उही मेरो स्कुले साथी लालको हो। उही खोत्रे अनुहार, चलक्क परेको नाक, मेरो चिट खोसेको कुरा सुनेर खिस्स हाँस्ने ओठ, सबै जस्ताको तस्तै छ, मात्र आँखा बन्द छ। केही बेरमा विद्युतीय शबक्रियामा पुगेपछि खरानीमा परिणत हुने शबको वरिपरि फुल बोकेर मलामीहरू एक एक फन्को घुम्दैछन्। ऊ त्यो पल्लोपट्टि मुख छोपेर रुने कान्छी बुढी हो, यतापट्टि छोरासँग बस्ने जेठी बुढी हो। छेउछाउमा केही दिदी बहिनीहरू यसै गरी खासखुस खासखुस गरेको सुनेर सोधे, अनि जेठीसँग किन छुटेको? मैले सोधे, ढङ्ग भए पो रुन्छ त, एकजना अद्भुतसी महिलाले भनिन्। ए बिचारा कान्छी बुढी त बेसरी रुँदैछिन्, धेरै माया गरेको रहेछ, मैले भने। के को माया? डोमेस्टिकमा आएको होला, डिपेन्डेन्ट आइडीको लोभले आएको हो नि, नत्र यस्तो कामै नगर्नेसित कोही आउँछ? अर्कीले भनिन्। लौ अनि आइडी त दिएको होला नि बिहे गरेपछि, मैले भने। दिएको होला तर अब भिसा सकिएपछि सक्यो, श्रीमान नै नरहेपछि भिसा दिने होइन इमिग्रेसनले, पहिलोले भनिन्। म लालको जीवनमा घटित घटनाहरूको इति वृत्तान्त सुनिसकेर छक्क पर्दै अन्तिम विदाईको निम्ति फुल चढाउने लाइनमा उभिएको सबको अगाडि कान्छी भनिने केटी मुख छोपेर रुँदै थिइन्, जेठी भनिने श्रीमती छोरासँग बसिरहेकी थिइन्। बस परदेशमा एक परदेशी विलिन हुँदै थियो। लिम्बू संस्कार अनुसार फेदाङमा धामीले साम्दा खुङ झिकेर खासको थालमा राख्दै सेतो कपडामा बाँच्ने आफन्तहरूको सातो छुट्याएर मुन्दुमले पोको पार्दै मर्नेको सातोलाई आफ्नो बाटोतिर जान आग्रह गर्दै थियो। हामी
मलामी हातमा फूल बोकेर लाइनमा उभिएका थियौँ। वरिपरि न कुनै ठुल्ठुला सङ्घ संस्थाका नाम अङ्कित श्रद्धाञ्जली बुकीहरू थिए, न त कुनै चुकचुकाउने आफन्तहरू।

आदरणीय श्रोताहरू, यतिन्जेल यहाँहरूमाझ राखे सधैँको सोमबार जस्तै आज पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको पहिलो चरणमा एउटा गीतिकथा र आजको गीतिकथा लेख्नु भएको थियो हाल हङकङमा रहेकी जानु काम्बाङ लिम्बुले, जो आफै पनि गीतकार हुनुहुन्छ र पछिल्लो समय त अलिक बढी आख्यान विधामा पनि कलाम चलाइरहेकी स्रष्टा हुनुहुन्छ। र यो गीतिकथाको शीर्षक रहेको थियो मलामी। पक्कै पनि कथा सुनिसके पश्चात तपाईँको प्रतिक्रियाहरू मैले पाउँछु भन्ने आशा लिएको छु। र यो गीतिकथाको कथावस्तुलाई बाँध्नको लागि मैले सुरुमा जिन्दगी खोला जस्तै बगिरहेछ चलचित्र भाउजूमा समेत गीत राखे अनुप चलेटाको स्वरमा। त्यसपछि धरानको सम्झनाको कुरा थियो, धरानैको बजारमा माया बस्यो एकै नजरमा सिन्धु मल्लको स्वरमा राखे। अनि मैले अरुणा लामाले गाउनुभएको भेटिनु छुटुनी बोलको गीत पनि राखेको थिएँ भने अन्तमा चाहिँ कथालाई बिट मार्ने क्रममा पम्फा गुरुङले लेख्नुभएको गीत राखे, तिमी जुन बन्यौ कि तारा बन्यौ, जसलाई गाउनुभएको थियो रिमा गुरुङले। र यी गीतसँग जोडिएका सम्पूर्ण सर्जकहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र अब भने चाहिँ श्रोताहरू, यहाँहरूलाई हाम्रो बेबेस गोर्खा रेडियोको नियमित समाचारतिर पनि लैजान चाहन्छु। समाचारपछि कार्यक्रमको दोस्रो खण्डमा तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई पनि समेट्दै जानेछु। यति बेला भने चाहिँ म यहाँहरू माझमा युवराज चौलागाईको स्वरमा एउटा गीत राख्न चाहन्छु। साधुराम गुरुङले लेख्नुभएको गीत हो, राजकुमार बगरको सङ्गीत रहेको छ। यो गीत पश्चात यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: On the smart speaker, my bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। उहाँ दुई वर्ष अघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छनौट हुनुभएको थियो। राजीनामाबारे राजालाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। उहाँले नेतृत्व चयनको तालिका ल्याउन पनि पार्टीलाई आग्रह गर्नुभएको छ।
4: The question my party is asking now is whether I am best placed to lead us into the next general election. I have heard the answer of my parliamentary party to that question, and I accept that answer with good grace. Every decision I've taken has been about putting the country I love first. That is why I will resign as leader of the Labour Party. I have spoken to His Majesty the King this morning to inform him of my decision. I will ask the National Executive Committee of the Labour Party to set out a timetable with nominations opening on the 9th of July and completed by the summer recess. In the case of a contest, this will ensure a new leader is in place before Parliament returns in September.
3: स्टारमरले अब सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र उत्तराधिकारी जो बने पनि पूर्ण समर्थन दिने घोषणा गर्नुभएको छ। गत साताको उपचुनावबाट सांसद निर्वाचित एन्डी बनहमलाई स्टारमरको उत्तराधिकारीको रूपमा हेरिएको छ। राजीनामा घोषणा गर्न अघि स्टारमरले आफू पदमा आउँदा लेबर पार्टी राजनैतिक आर्थिक र नैतिक रूपमा टाटपट्टि पनि सबै सम्हालेको दावी गर्नुभएको छ। उहाँले यहुदी विरोधी भावनाको विषयलाई जरेदेखि उखलेर पार्टीलाई परिवर्तन गरेको पनि दावी गर्नुभएको छ। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध मुलुकभरका अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पताललाई 23.33 करोड भुक्तानी गरिएको जनाएको छ। बोर्डले आजको निर्णय अनुसार 23.33 करोड 64 लाखको दावी रकम भुक्तानी पेसकी फर्चेउट गरिएको जानकारी दिएको हो। यही असार चारमा अर्थ मन्त्रालयबाट निकास भएको बजेटका आधारमा स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्प प्रसाद गुरागाईले जानकारी दिनुभएको हो। गएको दुई आर्थिक वर्षमा 27.81 करोड 70 लाख भन्दा बढी दावी रकम रुजु गरिएको र अघिल्लो वर्ष स्वास्थ्य संस्थालाई दिएको 4.36 करोड 70 लाख पेसकी रकम फर्चेउट गरिएको पनि बोर्डले जनाएको छ। भुक्तानी पाउने अस्पतालमध्ये भरतपुर अस्पतालले सबभन्दा बढी 7.11 करोड पाएको छ। त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले 5.47 करोड लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले 5.3 करोड र बाकुलहर रत्नगर अस्पताल चितवनले 4.97 करोड पाएको बोर्डले जनाएको छ। त्यस्तै वीर अस्पतालले 4.48 करोड नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले 4.21 करोड त्रिवी शिक्षण अस्पतालले 4.04 करोड दमक अस्पतालले 3.96 करोड कोशी अस्पतालले 3.34 करोड र भेरी अस्पतालले 2.02 करोड रुपियाँ बिमाको रकम पाएको बोर्डले जनाएको छ। मुलुकको सार्वजनिक ऋण 29.31 अर्ब नाघेको छ। नयाँ सरकार बने यता मात्रै सार्वजनिक ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार गएको जेठ मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण 29.61 अर्ब पुगेको हो। यो ऋण गएको साउन महिनाभन्दा 2.87 अर्ब रुपियाँ बढी हो। नयाँ सरकार बनेको 3 महिना नपुग्दै 1.17 अर्ब 25 करोड 52 लाख सार्वजनिक ऋण थपिएको छ। हालको ऋण दायित्व नेपालको कुल गार्हस्थ उत्पादनको 44.87% पुगेको छ। आज बिहानैदेखि थाल्ने भनिएको रासपा महाधिवेशनको बन्द सत्र अझै सुरु हुन सकेको छैन। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीचको छलफल नसकिएकाले बिहान 8 बजेदेखि सुरु हुने भनिएको बन्द सत्र अझै हुन नसकेको हो। प्रदेशका प्रतिनिधिको संख्या मिलाउँदा र लामिछानेले प्रस्तुत गर्ने राजनैतिक प्रतिवेदनलाई अन्त्य रूप दिने विषयमा छलफल भइरहेको खबर छ। चितवनमा जारी सत्तारूढ राजसभाको महाधिवेशनमा सांसद अमरेश कुमार सिंह भने उपस्थित नभएको पाइएको छ। पछिल्लो समय सरकारप्रति असन्तुष्टि जनाउँदै आएका नेता सिंहले राजसभाको पहिलो महाधिवेशन बहिष्कार गर्नुभएको हो। राजसभाका सांसदहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि मधेसका महाधिवेशन प्रतिनिधिको सूचीमा नेता सिंहको नाम छैन। गएको साउन यताको 11 महिनामा झन्डै 19 अर्बको वस्तु आयात भएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा 18.94 अर्ब 9.89 करोड रुपियाँको वस्तु आयात भएको हो। यो रकम अघिल्लो आर्थिक वर्षको 11 महिनाभन्दा गएको 11 महिनामा 15.1 1.6% बढी हो। यही अवधिमा नेपालबाट 2,77,97,00,000 हाराहारीको वस्तु विदेश गएको छ। निर्यात भने गएको आर्थिक वर्षको यही अवधिभन्दा यसपालि 12.28% बढी भएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर आदरणीय श्रोताहरू, यो सुमधुर युगल गीत मैले यहाँहरू माझमा राखेँ। हेम तामाङ र प्रविश्य अधिकारीको स्वरमा गीत लेख्नुभएको थियो। हेम तामाङले भने सङ्गीत यसमा रहेको थियो सङ्गीतकार ताराप्रकाश लिम्बुको। र यो गीत पश्चात कार्यक्रम स्वर्णिम सङ्गमको आज सोमबारको व्यवसायको दोस्रो घन्टाको उठान गरिसकेको छु। दोस्रो खण्डमा दोस्रो चरणमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियो घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो भएको कारणले तपाईँका प्रतिक्रियाहरूलाई पनि अब म समेट्दै जानेछु। र यहाँ दोस्रो खण्डमा केही प्रतिक्रियाहरू मैले देखिरहेको छु, पढिहाल्छु। आजको कथाका कथाकार, मलामी कथाको कथाकार, जो आफै पनि गीतकार पनि हुनुहुन्छ, जानु कामबाङ लिम्बू, उहाँलाई सर्वप्रथम म धन्यवाद दिन चाहन्छु। अघि मैले उहाँले नि लेख्नुभएको एउटा गीत पनि गाइसकेको छु, तिमी आउने प्रहर, हरिदत्त फुलाराको स्वरमा उहाँ लेख्नुहुन्छ। लभली पिक्चर भने आज मैले चाहिँ एउटा तस्विर राखेको छु श्रोताहरू। यो तस्विर चाहिँ पाल्पा जिल्लामा अवस्थित सुकेतालको तस्विर हो र उहाँले तस्विर मन पराइदिनु भएको छ। उहाँ अगाडि लेख्नुहुन्छ, तुलसी बस्नेतजी नमस्कार, कार्यक्रम सुनिरहेछ है हङकङबाटै भए पनि, अनि मलाई उहाँले धेरै धेरै धन्यवाद भनेर लेख्नु भएको रहेछ कथा वाचनको लागि। र इट्स अ वन्डरफुल अन युर भोइस, सेवा है सबै लिसनर्सहरूलाई, श्रोताहरूलाई पनि भन्नुभएको छ हाम्रा जानु कामबाङ लिम्बुजीले, उहाँलाई धन्यवाद दिन चाहन्छु। जानुजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मलामी कथाको लागि, र कथा सुनिराख्नु भएको रहेछ, खुसी लाग्यो। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेनिकाली कोटी रायजी लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले आसपोर्ट क्यान्ट युकेबाट हुनुहुन्छ। नमस्ते तुजाई, कति सुन्दर तस्विर दाई, सुरुबाटै अन्तिमसम्म सुन्नेछु है भनेर लेख्नु भएको छ। उहाँले लेख्नुभएको गीत चाहिँ मलाई मिसै पाउन सकिन है, सुनाइदिउँ कि के लेख्यौँ दिउँ, तिम्रै नाम बोलको गीत भन्नुभएको छ। र यो गीत चाहिँ मलाई पनि थाहा भएन कसले गाउनु भएको। मिनी कालीकोटी राईजी, यहाँलाई धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा। चाहिँ त्यो गीत राख्ने कोसिस गर्नेछु है। त जुनिना राई पनि लेख्नुहुन्छ, धनकुटाबाट हुन्छ। नमस्ते तुलसी दाई, मैले पनि सुनिराखेको छु है धनकुटाबाट, गीति कथा सुन्दै गरेको अनि काम पनि गर्दै गरेको भनेर लेख्नु भएको छ जुनिना राई बहिनीले। उहाँ चाहिँ अहिले धनकुटाको मुगाबाट हुनुहुन्छ। जुनिना राई बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धनकुटा मुगाबाट बिएबिएस गोर्खा रेडियो सुनेर हामीसित प्रत्यक्ष प्रतिक्रियाको माध्यमबाट जोडिनु भएको छ जुनिना राई बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ लेख्नुहुन्छ लीलाराज कामबाङ, जो आफै पनि कुशल शब्दशिल्पी गीतकार हुनुहुन्छ। उहाँको पनि मैले कथा केही समय अगाडि वाचन गरेको थिएँ। यहाँ लेख्नुहुन्छ लीलाराज कामबाङजी, तुलसी बस्नेत सर नमन गरे है हजुर, मलामीलाई यो शब्द, मलाई यो शब्द सुन्ने बित्तिकै, मलामी शब्द सुन्ने बित्तिकै कस्तो कस्तो लाग्छ। मेरो जीवनले धेरै वसन्तहरू पार गरी गर्दै गर्दा आमा बाबाको मलामी, दिदीको मलामी, आफ्नो आफन्तको मलामी, साथीहरूको मलामी, मलामी मलामी, अब जानु छोरीले आफ्नो जीवनको भोगाइमा एउटा सानो अंश, साथीको मलामी र भोगाइको बारे लेख्नुभएको कथाबाट हामीले के सिक्ने भन्ने कुरा महत्त्वपूर्ण लाग्यो। उहाँको कलमका मसी बगिरहँ तमरको पानी जस्तै निरन्तर, अनि हजुर तुलसी सरलाई धन्यवाद, मिठो लाग्यो कहानी चाहिँ, खल्लो लाग्यो, दुःख लाग्यो सम्झनामा। आज चाहिँ म जुनिना राई बहिनी, शकुन्तला खत्री दिदी, द्वारिका थापा मगर साम्दी, होमा पायम लिम्बू दिदी, हरि राईजी सर, अनि नूतन भूषालजी, सबै सबैमा मिल्छ भने हजुरकै रोजाइमा एउटा गीत राखिदिनु होला है, सेवा नमस्ते भन्नुभएको छ लीलाराज कामबाङजीले अक्सफोर्ड बेलायतबाट। पक्कै पनि यो उमेर बढ्दै जाँदाखेरि यस्ता धेरैको मलामी, सबैले त्यो मलामीमा गएर भनौँ आफ्नो उपस्थिति जनाएको हुनुपर्दछ। र लीलाराज कामबाङजीले धेरै कुरा लेख्नु भएको छ, मर्मस्पर्शी कुरा पनि लेख्नु भएको छ। र जानु कामबाङजीको यो कथाले छोरी भन्ने लेख्नु भएको छ, केही कुरा सिक्ने मौका पनि मिल्यो, र तमौरको पानी जस्तै निरन्तर बगिरहोस् जानु छोरीको कलम भन्ने लेख्नु भएको छ। लीलाराज कामबाङजीलाई धन्यवाद दिन चाहन्छु। अनि उहाँले चाहिँ धेरैजनालाई आज गीत माग्ने दिनुभएको, तपाईँकै रोजाइमा एउटा गीत सुनाइदिनु भनेर लेख्नु भएको छ। विशेष गरी उहाँले जुनिना राई, शकुन्तला खत्री, द्वारिका थापा मगर साम्दी, होमा पायम लिम्बू, हरि राई, नूतन भूषालजी, सबै सबैको लागि है भन्नुभएको छ। अब यहाँले नै गीत माग्नुभयो, रोजाई मलाई छोड्नुभयो, अर्थात् गीत छान्ने अभिभावक मलाई सुम्पिनुभयो।
बिएफएस गोर्खा रेडियो घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, रेडियो सुन्ने श्रोताको रेडियो भन्ने गर्छु म। अब स्वयं स्रष्टाले नै रेडियो सुनिरहेको बेला स्रष्टाले नै गीत माग्नु भएको छ र रोज्ने अभिभारा चाहिँ जिम्मेवारी मलाई दिनुभएको छ लीलाराज कामाङजीले, र धन्यवाद दिँदै अब भने स्वयं लीलाराज कामाङले नै लेख्नुभएको एउटा गीत राख्न चाहन्छु। पछिल्लो गीत हो, याद शीर्षक राख्नु भएको छ यो गीतको। मनोज थापा मगर र सुनिता थेगिम लिम्बुले गाउनुभएको गीत हो। शब्द रचना गीतकार लीलाराज कामाङको, भने सङ्गीत यसमा मनोज थापा मगरको रहेको छ। अब लीलाराजजीले गीत छान्ने अभिभावना मलाई दिनुभयो, मलाई पनि सम्झना आइहाल्यो। स्वयं स्रष्टानी गीतकार भइसके पश्चात उहाँले गीत माग्दै गर्दा अरूको गीत किन बजाउने, तपाईँकै गीत राखेँ है त।

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर

आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

त्यो झ्याल बाटो हेरे पनि चन्द्रमा त्यही, यो झ्याल बाटो हेरे पनि चन्द्रमा त्यही, यो सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ श्रोताहरू। आनन्द अधिकारीको स्वरमा गीत लेख्नुभएको गीतकार घनबहादुर थापा मगरले भने सङ्गीत थियो यसमा शेखर सन्तोषको। र गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु। र यति बेला पनि कार्यक्रम सुनेर यहाँ साउथ लन्डनबाट ललित गुरुङ दाई र सती गुरुङ भाउजू लेख्नुहुन्छ, आदरणीय तुलसी सर नमस्कार, हामी पनि हजुरको सोमबारको हृदय स्पर्शी कार्यक्रम नियमित रूपमै सुन्दै आइरहेका छौँ। सायद यो कथाले धेरै व्यक्तिहरूको जीवनसँग मेल खान सक्छ अनि सायद पात्रहरू फरक हुन सक्छन्। जन्म, कर्म र मृत्यु प्रकृतिका अटल नियम हुन्, कसैले चाँडै र कसैले ढिलो मात्र हो, हामी सबै एक दिन जान्नै छ। यही यथार्थले मनलाई बारम्बार भावुक बनाउँछ। यति मार्मिक र हृदय स्मर्शी गीती कथाको लागि जानु बहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै हजुरको कलम निरन्तर रूपमा अझै अगाडि बढिरहोस् भन्ने हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु। खै प्रस्तुतिको त कति प्रशंसा गरौँ र हामी शब्दविहीन भएका छौँ। साँच्चैकै उत्कृष्ट प्रस्तुति, दुवै जनालाई हार्दिक बधाई तथा शुभकामना छ, धन्यवाद भनेर सबैको पल सुखमय रहोस् भन्ने लेख्नु भएको छ ललित गुरुङ दाई र सती भाउजूले। उहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खा रेडियो सुनेर हामीसित जोडिनु भएको थियो साउथ लन्डनबाट, यहाँहरू दुवैजनालाई फेरि पनि धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खा रेडियो सधैँ नै सुन्नुहुन्छ र उहाँहरूले पनि आज भनौँ हाम्रा ललित दाईले पनि केही कथाहरू लेख्नु भएको थियो, मैले केही कथाहरू यहाँ माझमा सुनाइ नै सकेछु। धन्यवाद दिन चाहन्छु ललित गुरुङ दाईलाई अनि सती गुरुङ भाउजूलाई। यसै गरी श्रोताहरू यहाँ बेलायतबाट हुन्छ खेलमती लिम्बू लेख्नुहुन्छ, सेवारो तुलसीजी नमस्ते, मिठो गीतको साथमा गीती कथा पनि सुन्दै बसिरहेको थिएँ है भनेर लेख्नु भएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। खेलमती लिम्बूलाई, उहाँ बेलायतबाट हुनुहुन्छ। यसै गरी बेलायतबाटै हुनुहुन्छ हरि राई, फेल्थम लन्डनबाट हुनुहुन्छ हरि राईजी, उहाँ लेख्नुहुन्छ तुलसी सर नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गममा मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु है। साथै यो गीती कथा सुनेपछि म पनि अझै हङकङकै सेरोफेरोमा छु जस्तो लाग्दैछ। आजको गीती कथा साह्रै राम्रो, सुन्दर र मर्मस्पर्शी लाग्यो, उस्तै मिठो गीत सङ्गीत। कथाकार आदरणीय जानु कामाङ दिदीलाई धेरै धेरै साधुवाद यो मर्मस्पर्शी कथाको लागि। हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँ निरन्तरता पाइरहोस् शुभकामना पनि भन्न चाहन्छु। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै भाव विहल बनाउनु भयो। कथाकारज्यू र प्रस्तुत तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना। अनि सर मिल्छ भने आज वरिष्ठ गीतकार आदरणीय दिदी नुतन भोषालले लेख्नु भएको मिठो गीत साथै विश्व नेपालीले गाउनु भएको तिमी आउने खुसीमा भन्ने गीत आफ्नै अभिरुचिमा तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुन्न पनि सुन्न र सुनाउन चाहन्छु है। धन्यवाद सबैको लागि, शुभ दिन हरि राई फेल्थम लन्डन भनेर लेख्नु भएको छ। हरि राईजीलाई धन्यवाद दिन चाहन्छु। उहाँले चाहिँ नूतन भूषाल गीतकार जो अहिले इजरायलमा हुनुहुन्छ सुन्दै हुनुहुन्छ होला सायद कार्यक्रम, हरि राईजीलाई धन्यवाद पनि लेख्न सक्नुहुन्छ है। र उहाँले चाहिँ गीत माग्नु भएको छ, नूतन भूषालले लेख्नुभयो गीत र त्यो गीत म राख्ने छु केही छिन पश्चात है। त कार्यक्रम सुन्दै जानुलाई भन्न चाहन्छु हरि राईजीलाई, फेल्थम लन्डनबाट हुनुहुन्छ र विश्व नेपालीको सुर, सुनिल मास्केको सङ्गीत अनि नूतन भूषालले लेख्नुभएको गीत माग्नु भएको छ, त्यो गीत राख्ने छु, धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरज्यू जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, नमस्कार तुलसी सर, साथै आजको स्वर्णिम सङ्गम कार्यक्रम मार्फत गीती कथा सुनेर रहनुहुने सम्पूर्ण श्रोताहरूमा हार्दिक नमन गर्दै कार्यक्रमको सुरुदेखि नै सुनिरहेछु जुनुपर्छ मुनको हृदय स्पर्शी गीत अनि लोकप्रिय गीत अनि गीती कथा जानु कामबाङजीको लेखन रहेको मन छुने कथा पनि सुने अनि धनकुटाबाट कलेज पढ्न धरान महेन्द्र कलेज आउँदाको त्यो दिनको सम्झना आयो, कथाले त्यही दिनको सम्झना गरायो। कथाकारज्यूलाई सेवा मिठो वाचनको लागि तुलसीजीलाई पनि धन्यवाद। कथाबाट धेरैले ज्ञान लिनुपर्छ है। अनि तुलसीजी आज हाम्रो धरानकी भान्जीले राष्ट्रिय पुरस्कार प्राप्त गरेकी छिन् भनेर लेख्नु भएको छ उहाँले, उनको स्वेटर
बाट र सोही चलचित्रको गीत आज सुन्न मन लाग्यो र गीत चाहिँ म आफै पनि सुन्दैछु समदी लीलाराज कामबाङज्यू अनि मलाई चिन्नुहुने सबैलाई सुनाइदिनु होला है अनि भान्जीको आमा शशी थापा मगर परिवारलाई पनि सुनाइदिनु होला भन्दै बिदा म द्वारिका थापा मगर जर्मनीको हम्बर्गबाट भन्नुभएको छ धन्यवाद दिन चाहन्छु द्वारिका थापा मगरज्यूलाई र उहाँले चाहिँ एउटा गीत माग्नु भएको छ विशेष गरी राष्ट्रपति सम्माननीय राष्ट्रपतिको हातबाट थियो नायिका मृणाल मगरले पुरस्कार प्राप्त गर्नुभएको थियो सम्मान प्राप्त गर्नुभएको थियो यही खुसीमा चाहिँ सबैजनालाई सुनाउन चाहन्छु भन्नुभएको छ धन्यवाद दिन चाहन्छु ब्याक टु ब्याक दुईवटा गीत मैले राख्नुपर्ने भयो अहिलेलाई पनि चाहिँ म नूतन भूषालको शब्द रचना रहेको एउटा गीत राख्न चाहन्छु जुन गीतमा स्वर रहेको छ विश्व नेपालीको भने सङ्गीत यसमा रहेको छ सुनिल मास्केको र गीतको अनुरोध चाहिँ हरि राईजीले फेल्तम लन्डनबाट गर्नुभएको छ त्यसपछि म उनको स्वेटर गीत राख्नेछु सुजन चापाङको स्वरमा

गीतकार नूतन भुषालको गीत रचना रहेको यो गीत राखे मैले यहाँहरू माझमा विश्व नेपालीको स्वरमा संगीत रहेको थियो सुनिल मास्केको र गीतको अनुरोध चाहिँ हरिराईजीले फेल्दम लन्डनबाट गर्नुभएको थियो। हरिराईजीले धन्यवाद भनेर लेखिसक्नु भएको छ। हरिराईजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र यहाँ अर्को गीतको पनि अनुरोध आएको छ द्वारिका थापा मगरज्यूले। नायिका मेरुना मगरले चाहिँ राष्ट्रिय पुरस्कार पाएको खुसीमा चलचित्र उनको स्वेटरको गीत भनेर लेख्नु भएको छ। अब नि म चलचित्र उनको स्वेटर गीत राख्नेछु जुन गीतमा स्वर रहेको छ सुजन चापाङ र झुमा लिम्बूको गीत रचना रहेको छ युवराज काफ्लेको सङ्गीत चाहिँ झुमा लिम्बूको रहेको छ। र महेश दालले पनि एउटा गीत माग्नु भएको छ सुनसरीको धरान भाच। नमस्कार तुलसी दाई, गीति कथा सुनिरहेको छु है, प्रतिक्रिया चाहिँ पुरै सुनिसकेपछि लेख्छु भने सुरुमै लेख्नु भएको छ। र आज मलाई शिव परिवारले गाउनुभएको कुनै पनि एउटा गीत भन्नुभएको छ, म केही दिनपछि उहाँको लागि चाहिँ शिव परिवारको गीत पनि राख्नेछु। बेहोस पछि होसमा आउँदा क्या दामी भयो अहिलेलाई भन्छ उनको स्वेटरको गीत।

0: झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर
1: चलचित्र उनको स्वेटरको गीत राखे द्वारिका थापा मगरजीको अनुरोधमा उहाँलाई धन्यवाद दिन चाहन्छु। र अर्को पनि एउटा गीतको चाहिँ अनुरोध गर्नुभएको छ महेश दालजीले सुनसरी धरान बाछ र त्यो गीत राख्ने नै छु। त्यसबिचमा यहाँ घनबहादुर थापा मगरज्यूले लेख्नुहुन्छ, नमस्कार तुल सर, वरिष्ठ गीतकार अनि कथाकार जानु काम्बाङजीको कथाले मलाई पनि हङकङ नै पुर्याइदियो। उहाँको कलम निरन्तर चलिरहोस्, साथै उहाँलाई हार्दिक बधाई पनि दिन चाहन्छु। र बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई पनि नमस्कार सुनाइदिनु होला भन्नुभएको छ घनबहादुर थापा मगरज्यूले। बेलायतबाट हुनुहुन्छ, उहाँलाई धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ नूतन भूषालजी इजरायलबाट सुन्दर सुकेताल, नमस्कार सर, मलामी कथा निकै नै मार्मिक थियो, उस्तै कथालाई बुन्नको लागि बजाइएका गीतहरू पनि, अनि तुलसी सरको जादुमय भाषणले कथालाई उत्कृष्ट बनाएको थियो। धन्यवाद सर, साथै कथाकार जानुजीको कलम यसरी नै निरन्तर अगाडि चल्दै जाओस् शुभकामना छ भन्नुभएको छ। धन्यवाद दिन चाहन्छु नूतन भूषालजीले। अनि उहाँले चाहिँ हरि राई भाइलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु है, मेरो गीत अनुरोध गर्नुभएको भन्नुभएको छ। हरि राईजी कार्यक्रम सुनिरहनु भएको छ, मलाई गीत राखिदिनु भएकोमा धन्यवाद पनि लेखिसक्नु भएको छ। फेरि पनि धन्यवाद दिन चाहन्छु हरि राईजीलाई र यहाँलाई पनि धन्यवाद दिन चाहन्छु, अर्थात् हाम्रा जानु काम्बाङ लिम्बु जो अहिले माफ गर्नुहोला नूतन भूषालजी जो इजरायलबाट कार्यक्रम सुन्दैनुहोस्, यहाँलाई धन्यवाद दिँदै। अब भने महेश दालजीले सुनसरीबाट शिव परियारले गाउनुभएको कुनै पनि एउटा गीत भन्नुभएको छ। यति बेला भने चाहिँ म राजेन्द्र थापाको गीत रचना रहेको एउटा गीत राख्न चाहन्छु। हुन त यो गजल हो, राजेन्द्र थापाको कलमबाट लेखेको गजल राख्न चाहन्छु। शिव परियारको स्वरमा सङ्गीत रहेको छ महेश खड्काको, तर त्यसभन्दा अगाडि एउटा छोटो विश्राम पनि लिइहाल्छु।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
2: तिनकै बारेमा जान्न खोजेको।
3: ए, त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

यहाँ पिउने म पिलाउने कोपो किया बदनामी भो गजल राखेँ मैले यो गजल यहाँहरू माझमा शिव परिवारको स्वरमा र विशेष गरी शिव परिवारको कुनै पनि एउटा गीत भनेर महेश दाहालले सुनसरीबाट अनुरोध गर्नुभएको थियो मैले उहाँको लागि यो गीत राखिसकेको छु पक्कै पनि गीत सुनेर इन्जोय गर्नुहोला यहाँ ताराप्रसाद च्यामजुङजीले सुरुमै लेख्नुभएको प्रतिक्रिया झन्डै छुटेछ उहाँ ननिटन युकीबाट लेख्नुहुन्छ सेवा र तुलसीज्यू कति मिठो गीतको साथमा गीती कथा सुन्दै भरपूर मनोरञ्जन पनि लिइरहेको छु है हजुर अनि आज मलाई दीपक लिम्बूले गाउनुभएको गीत मुटु माग्यो तिमीले बोलको गीत चाहिँ यो बेला रेडियो सुनेर बस्नु नै सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु है भने नगेन भन्नुभएको छ तपाईँलाई नगेन भन्न चाहन्छु नमस्कार है त र म गीत त राख्ने नै छु यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीले कार्यक्रम चाहिँ सुरुदेखि नै सुनिरहेको छु लेख्न मात्रै अलिकति छुटिरहेको है अनि आजको कथाकार जानुजीलाई सुन्दर कथाको लागि यतैबाट मैले तपाईँलाई इन्बक्स गरेँ उहाँलाई शुभकामना भन्ने लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु रघु भट्टराईजी बोस्टन युएसएबाट हुनुहुन्छ आज नर्थ क्यारोलिनातिर हाम्रो एनपी परदेशजी चाहिँ उठ्नु भएको छैन जस्तो लाग्यो है त अनि कुलराज दुराजी लेख्नुहुन्छ नियर स्कटल्यान्ड तर युकेबाट हुनुहुन्छ वाउ ग्रेट पिक्चर सर नमस्कार सबैजनालाई भन्नुभएको छ गीती कथा सुन्दै गर्दा दुःख पनि लाग्यो भने लेख्नु भएको छ धन्यवाद दिन चाहन्छु हाम्रा कुलराज दुराजी उहाँ चाहिँ अहिले बेलायतबाट हुन्छ तर स्कटल्यान्ड छेउबाट हुनुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कुलराज दुराजीलाई बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँगम सधैँ नै सुन्नुहुन्छ र सुनेर हामीसित यसरी नै प्रतिक्रियाको माध्यमबाट जोडिनुहुन्छ उहाँलाई फेरि पनि धन्यवाद दिन चाहन्छु र अब भने मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ दीपक लिम्बूले गाउनुभयो गीत राख्नेछु यो गीतको अनुरोध चाहिँ ननिटन युकेबाट ताराप्रसाद च्यामजुङज्यूले गर्नुभएको तर त्यसभन्दा अगाडि प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ देव ज्वेलरी अल्सोट युकेबाट हुनुहुन्छ उहाँ नमस्कार तुलजी सदा चाहिँ आज पनि कार्यक्रम सुनिरहेको छ गीती कथा मार्मिक लाग्यो कथाकार र वाचन कथा दुवैलाई धन्यवाद भन्नुभएको छ प्रेम विश्वकर्म दीप ज्वेलरी अल्सोट युके भन्नुभएको छ प्रेम दाईलाई पनि धन्यवाद दिन चाहन्छु जानु कामबाङजीले सबैलाई धन्यवाद दिनुभएको छ खुसी लाग्यो जानुजी यो कथाको लागि फेरि पनि तपाईँलाई धन्यवाद दिन चाहन्छु अनि द्वारिका थापा मगरजीले धन्यवाद तुलसी मेरो गीत सुनाइदिनु भएको भन्नुभएको छ जर्मनीबाट उहाँलाई धन्यवाद दिन चाहन्छु फेरि पनि साधुराम गुरुङज्यू लेख्नुहुन्छ बेलायतबाट हुनुहुन्छ उहाँ नमस्कार तुलसी हजुरको लोकप्रिय कार्यक्रम सुन्दै आनन्द लिइरहेछु जानु कामबाङ बहिनीको मर्म स्पर्शी कवि कथा सुने अत्यन्तै भावमा डुबे बहिनीको कलम यसरी नै निरन्तर चलिरहेछ है बधाई छ यसको साथसाथमा मेरो रचनाको पनि गीत राखिदिनु भएकोमा धन्यवाद भन्नुभएको छ फेरि पनि तपाईँलाई धन्यवाद दिन चाहन्छु सुन्दर गीत लेख्नु भएकोमा है त साधुराम गुरुङज्यू अनि तपाईँको लागि ताराप्रकाश लिम्बू र श्रोताहरूको लागि यति बेला भने चाहिँ दीपक लिम्बूले गाउनुभएको गीत राख्छु है त मुटु माग्यौ तिमीले मैले बाँच्नुपर्छ

दीपक लिम्बुको शर्मा रहेको गीत श्रोताहरू 92.1 UK ताराप्रसाद च्यामजाङजीले अनुरोध गर्नुभएको थियो र उहाँकै अनुरोधलाई स्वीकारेर यो गीत राखे र अब नै कार्यक्रम स्वर्णिम सङ्गमको आजको यो व्यवसाय बाच्य करिब करिब विदा माग्ने बेला भइसकेको छ र यसबीच ओमप्रसाद थापा काउचो दाईले बेलायतबाट लेख्नुहुन्छ, फानब्रोबाट हुनुहुन्छ। नमस्कार तुलसीजी, सदाजी आज पनि कार्यक्रम सुनिरहेछु। गीती कथा मार्मिक लागि कथाकार र वाचनकर्ता दुवैलाई धन्यवाद। ओमप्रसाद थापा काउचा बेलायत फानब्रो भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। जानु कामाङजीले फेरि यहाँ लेख्नु भएको छ, मेरो गीती कथा सुनेर साथ दिनु सबै सबैलाई मेरो सेवारो अनि हार्दिक नमन छ विश्वभरिका श्रोताहरूलाई भन्नुभएको छ। विश्वमा त लेख्नु भएको छ, विश्वभरिका श्रोताहरूलाई अनि हार्दिक नमन व्यक्त गर्दछु। शुभ पल तुलसीजीको वाचनले पनि सुन्दर भएको कथा, तुलसी सरलाई फेरि पनि धन्यवाद भन्नुभएको छ। तपाईँलाई पनि सेवारो नगेन धन्यवाद है त जानुजी। र साथसाथै बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद, अनि सुनेर जोडिनुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। तारापसा च्यामजुङ दाईले पनि मलाई धन्यवाद भनेर लेख्नु भएको रहेछ, यहाँलाई फेरि पनि धन्यवाद। र जाँदा जाँदै श्रोताहरू, सुनिता सुब्बाले गाउनुभएको एउटा गीत यहाँहरू माझमा छाड्दै म भने आजको व्यवसायबाट होजेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। सम्पूर्ण श्रोताहरूको बाँकी बल सुबर होस् अनि सबैजना सुरक्षित पनि रहनुहोला भन्दै अब नै कार्यक्रमको पुछारमा सुनिता सुब्बाको स्वरमा रहेको एउटा गीत यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। र आजको कथाकार मलामी कथा गीती कथाको कथाकार जानु कामबाङ लिम्बुलाई पनि हङकङमा रहनु रहेर पनि हामीलाई सुनिरहनु भएको छ, यहाँलाई पनि धन्यवाद दिँदै बिदा हुन्छु। नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: राजधानी छपाई ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। राजधानी विभागका महानिर्देशक तीर्थराज हरियाल, निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनेन्द्र मल्ल, सिद्धार्थ थापा र राजाराम दाहाल विरुद्ध मुद्दा दायर भएको छ। त्यस्तै शत्रुधन प्रसाद शर्मा पोखरेल, रविन्द्र राज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाएर मुद्दा लिएको छ। यो प्रकरणमा झन्डै 8 अर्ब रुपियाँको हिनामिना गरिएको अख्तियारको निष्कर्ष छ। गत वर्ष पासपोर्ट छपाईका लागि 2 प्याकेज बनाएर दिइएको ठेक्कामा 1 अर्ब 55 करोडको ठेक्का म्युह बाउल आइटी सर्भिस र 6 अर्ब 55 करोडको ठेक्का भेरिरासले पाएका थिए। म्युहल बाउलका नेपाल प्रतिनिधि ज्ञानेन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापा छन्। यी दुई कम्पनीलाई राजनैतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लागेको छ। मनेन्द्र मल्ल एमाले निकट र सिद्धार्थ थापा काङ्ग्रेस निकट व्यक्ति भएका कारण गत वर्ष एमाले र काङ्ग्रेसको संयुक्त सरकार भएको बेलामा ठेक्का बाँडफाँड भएको आरोप लाग्ने गरेको छ। 6 दिन ढिला गरी गएको शुक्रबार नेपाल पछिको मनसुनी प्रणाली थप 4 प्रदेशमा विस्तार भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीबाट शुक्रबार भित्रिएको मनसुन आज कोशीको सबै भागसहित मधेश, बागमती र गण्डकीका केही भेगसहित लुम्बिनीको पूर्वी क्षेत्रसम्म फैलिएको छ। तर मनसुनी प्रणाली कमजोर अवस्थामै रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी र मध्य नेपालका केही क्षेत्रमा वर्षा हुने क्रम सुरु भएको छ। विभागले यो वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। यो वर्ष कर्णालीको दक्षिणी भेग, लुम्बिनीको अधिकांश क्षेत्र, मधेसको पूर्वी भेग र कोशीको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने विभागको अनुमान छ। कोटेश्वर जडीबुटीका काउन्टरमा यात्रु तानातान गर्ने 10 जना कर्मचारी पक्राउ परेका छन्। काठमाडौँबाट बाहिरिने यात्रुलाई दुःख हैरानी दिएको आरोपमा कोटेश्वर जडीबुटी क्षेत्रका बस काउन्टरका कर्मचारी, चालक र सहचालक सहित 10 जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नजराज सुवेदीले जानकारी दिनुभएको हो। उनीहरूलाई प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ। बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले राजीनामाको घोषणा गर्नुभएको छ। उहाँ 2 वर्ष अघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छनौट हुनुभएको थियो। नेतृत्व चयनको तालिका ल्याउन पनि उहाँले आग्रह गर्नुभएको छ।
4: The question my party is asking now is whether I am best placed to lead us into the next general election. I have heard the answer of my parliamentary party to that question, and I accept that answer with good grace. Every decision I've taken has been about putting the country I love first. That is why I will resign as leader of the Labour Party. I have spoken to His Majesty the King this morning to inform him of my decision. I will ask the National Executive Committee of the Labour Party to set out a timetable with nominations opening on the 9th of July and completed by the summer recess. In the case of a contest, this will ensure a new leader is in place before Parliament returns in September.
3: पाल्पाको रैनादेवी सहरा गाउँपालिका 8 सत्यवतीको खुर्साने गाउँ दालचिनी खेतीको नमुना गाउँ बनेको छ। बुटोलबाट छवि पाण्डे।
5: बाँदर र जङ्गली जनावरले नखाने भएकोले दालचिनी खेतीमा सिङ्गो गाउँ जोडिएको छ। स्थानीय अगुवा किसान नरबहादुर राणाका अनुसार दालचिनी खरिद गर्न व्यापारीहरू घर घरमै आउँछन्।
6: यस वर्ष त अब 2-3 करोड जान्छ क्या एक वर्षमा, वर्षको 2 करोड जतिको व्यापार हुन्छ क्या यहाँबाट। किसान त छैन, सबै बुटोलतिरका व्यापारी लैरहेछ।
5: खुर्सानीकी तारा सारूले 1 वर्षमा 1-1.5 लाखसम्मको दालचिनी बिक्री गर्नुहुन्छ। खुर्सानीकै कविता खनाल कार्यपालिका सदस्य पनि हुनुहुन्छ। उहाँले पनि दालचिनी खेती गर्नु भएको छ। स्थानीय किसानले अब दालचिनी खेतीको लागि स्थानीय स्तरमै पशुधन केन्द्र स्थापना गर्न गाउँपालिकासँग माग गरेका छन्।
3: पत्रकारिताको नाममा वडाध्यक्षमाथि दुर्व्यवहार गरेको अभियोगमा कञ्चनपुरकी 1 पत्रकारलाई पक्राउ गरिएको छ। भीमदत्त नगरपालिका 18 वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपालसहित दुर्व्यवहार गरेको अभियोगमा पत्रकार ऐश्वर्या कुँवरलाई पक्राउ गरिएको हो। हिजो आइतबार महेन्द्रनगरको होटलमा आयोजित लागू औषध सम्बन्धी प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष देवकोटासँग विवाद परेपछि पत्रकार कुमारले हातपात गरेको भिडियो सार्वजनिक भएको थियो।
2: BFBS, Gorkha Radio Home.

अल्जे छ क्यार पछ्यौरी तिम्रो चियाको बुट्टामा मिठो गीत सुन्दै हुनुहुन्थ्यो प्रिय श्रोता बहिनी यतिखेर तपाईँले, र यो मिठो गीत अहिले गाउँदै हुनुहुन्थ्यो स्वर सम्राट नारायण गोपाल. हजुर, उहाँले गाउनुभएको धेरै पुरानो गीत मैले आज सुनाएँ, र यही गीतको साथसाथमा आजको कार्यक्रमको पनि हामीले शुभारम्भ गरेका छौँ. सुन्दै हुनुहुन्छ बिएबिएस कर्खा रेडियोलाई यतिखेर, र यो प्रस्तुति हो हाम्रो दिवाको शैलीको, यानि कि हाम्रो आफ्टरनुन सोको. र कार्यक्रममा साथ दिनुहुने तपाईँहरू सबै सबै सबैलाई अग्रिम रूपमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु कार्यक्रममा पूर्ण रूपमा साथ दिनुभएकोमा. अनि साथसाथमा तपाईँको लागि चाहिँ नि अब मिठा मिठा गीत सङ्गीतहरू, यस्तै पुरानो पुरानो गीत सङ्गीतहरू अनि विविध सर सामग्रीहरू लिएर आएकी छु. ठिक 4 बजेसम्म तपाईँको सेवामा रहनेछु, साथ दिनुहोला भनेर मैले विनम्र अनुरोध पनि टकाउन चाहेँ यतिखेर. त्यहाँ सबजना एकदम आराम कुशल नै हुनुहुन्छ होला भन्ने आशा पनि गर्दछु म. र आराम कुशल रहिकन हामीलाई पनि पूर्ण रूपमा तपाईँले चाहिँ नि साथ दिनुहोला भन्छु फेरि पनि एकपटक. अब यो 2 दिनको छुट्टी सकिएर आफ्नो आफ्नो काममा फर्किएका छौँ, र आफ्नो आफ्नो काममा फर्किने बेलामा पक्कै पनि तपाईँहरू सबैको जोस जाँगर उत्साह उमङ्ग एकदमै पूर्ण रूपमा बढेको नै छ होला होइन. अब 2 दिनको आराम पश्चात अलिकति भए पनि हामी फ्रेस हुन्छौँ नै, अनि अब नयाँ वर्किङ विकको जुन काम छ होइन यसको लागि हामी तयार हुनु पनि पर्छ होइन. र यो विक, यो सप्ताह तपाईँको लागि, मेरो लागि, हामी सबैको लागि अत्यन्तै सुम एकदमै राम्रो रहोस्, प्रोडक्टिभ रहोस्, उपलब्धिमूलक रहोस्, यो चाहिँ म कामना गर्न चाहन्छु. र तपाईँ हाम्रो जे जति कामहरू छन् यो सप्ताहभरि स्पेसली यो वर्क रिलेटेड सम्पूर्ण रूपमा सफल बनाउने कोसिस गरौँ है त. दिउँसोको अहिले 1:13 जानै आँटेको छ, र यतिखेर तपाईँलाई अब लिएर म जान्छु कार्यक्रममा. म तपाईँको लागि अब यस्तै मिठा मिठा पुरानो पुरानो गीत सङ्गीतहरू राख्छु, किनभने आज चाहिँ नि सोमबारको दिन परेको छ, विक्रम सम्वत 2083 साल असार महिनाको 8 गते, तदनुसार 22 जुन 2026 सोमबारको दिन ज्येष्ठ शुक्ल अष्टमी तिथि हो आज. र आजको यो प्रस्तुतिमा तपाईँलाई अब पुराना पुराना मिठा मिठा गीतहरू नै म सुनाउँछु, किनभने पुराना गीत सङ्गीतहरू चाहिँ सुन्ने दिन हो सधैँ चाहिँ यसपटकको यो सोमबारको दिन पनि. त अब अगाडि बढ्नु पर्दाखेरि कार्यक्रममा के कस्ता सरसामग्री छन् भन्ने कुरा पनि गरिहालौँ, र कार्यक्रमको सरसामग्रीको कुरा गर्नुपर्दा यो प्रथम चरणमा अब एकैछिन पश्चात हामी हेल्थ सेगमेन्टतर्फ त लाग्ने नै छौँ, त्यसपश्चात 2 बजेको समाचारपछि कार्यक्रमको दोस्रो चरण रहनेछ. र कार्यक्रमको दोस्रो चरणमा तपाईँको लागि म राख्नेछु नेपाल दर्पण, हाम्रो दिदी सूर्यकुमारी पन्तजीको प्रस्तुतिमा. र यसको साथसाथमा हामी अगाडि 3 बजेको समाचारतर्फ पनि बढ्ने, र 3 बजेको समाचार पश्चात चाहिँ कार्यक्रमको अन्तिम चरणमा मिठा मिठा गीत सङ्गीतहरू नै तपाईँको लागि राख्ने मेरो तयारी रहेको छ. त ठिक 4 बजेसम्म यिनै विविध सर सामग्रीको साथमा म तपाईँको सेवामा रहनेछु. तपाईँहरू सबै सबैलाई अब भने यी सर सामग्रीहरूतर्फ आज लिएर आएका जति पनि गीत सङ्गीतहरू छन् यिनीतर्फ तपाईँलाई मैले डोर्याउन चाहेकी छु है. त अब अगाडि बढ्नु पर्दाखेरि मौसमको अलिकति कुराकानी गर्न चाहन्छु. मौसम चाहिँ यो विक एकदमै गर्मी रहनेछ भनेर चाहिँ हामीलाई जानकारी मिलेको छ, यसका अर्थमा चाहिँ तपाईँ हामी सबैजना अलिकति सतर्क चाहिँ हुनुपर्छ है भन्न चाहन्छु म प्रिय श्रोता पनि, किनभने एक्सट्रिम हिट को लागि चाहिँ नि वेदर वार्निङ हामीले पाएका छौँ, र एक्सट्रिम हिट भन्ने बित्तिकै ओभियसली निकै नै गर्मी बढेर जाने कुरा चाहिँ अब हामीले बिर्सन भएन होइन, त्यो सहजै हामीले अनुमान लगाउन सक्ने कुरा नै हो. र आजबाट अब यो एक्सट्रिम हिटको लागि अलर्ट जारी गरिएको छ, येल्लो वेदर वार्निङ होइन, यहाँ त एम्बर र रेड वेदर वार्निङ नै आएको छ. भनिसकेपछि कति चाहिँ नि गर्मी हुन्छ त अब भन्ने कुरालाई चाहिँ मैले तपाईँहरूको लागि चाहिँ धेरै भनिरहनु नै परेन जस्तो लाग्छ होइन. यसर्थमा चाहिँ तपाईँहरू सबजना पनि एकदमै आफ्नो ख्याल राख्नुहोला, र यो गर्मीको बेलामा अलिकति सजग रहनुहोला भनेर भन्न चाहन्छु है. स्पेसली यो चाहिँ दक्षिण पूर्वीय भूभागहरूमा चाहिँ रहेको छ, अलिकति मिडलेन्ड्स एरियामा पनि एम्बर वेदर वार्निङ जारी गरिएको छ एक्सट्रिम हिटको लागि आज भोलि निपर्सी चाहिँ 2 दिन चाहिँ फेरि एम्बरबाट पनि एक स्टेप अबभ गएर चाहिँ रेड वेदर वार्निङ जारी गरिएको छ. यो चाहिँ स्पेसली बर्मिङहमदेखि लिएर वर्सेस्टर ग्लस्टर अनि सोन्जी कार्डिफ एरिया बाथ सल्सबरी अक्सफोर्ड
लन्डन लन्डन एरिया सम्पूर्ण रूपमा चाहिँ नि यसमा चाहिँ रेड विथ अ वार्निङ छ यति एरियाहरूमा होइन र त्यसको वरिपरिको एरियामा चाहिँ नि एज फार एज म्यान्चेस्टर अनि नरिच यता अब यो फोक्सटोन हाम्रो एरिया पनि भयो ब्राइटन प्लिमथसम्म पनि पूर्ण रूपमा चाहिँ नि यो एम्बर वेदर वार्निङ एक्सट्रिम हिटको लागि जारी गरिएको छ थर्सडेसम्म अब आउने थर्सडेसम्म चाहिँ वी हेभ टु बी भेरी केयरफुल स्पेसली यो हिट रिलेटेड कतिपय घटनाक्रमहरू पनि हुन्छ तपाईँलाई थाहा छ होइन र त्यो नहोस् भन्नको लागि पनि हामी अलिकति सतर्क हुनु जरुरी छ र घाम अब भनेपछि कस्तो हुन्छ त वेदर बेसरी गर्मी हुने भइसकेपछि घामै लाग्ने भयो होइन विशेष गरिकन यो दक्षिण पूर्व भूभागमा चाहिँ एकदमै हट एन्ड ह्युमिड छ अन्यत्र केही बदलिरहे तापनि न्यानोपन चाहिँ रहन्छ नै होइन अलिकति गर्मी जस्तो नै रहन्छ नै तर यतातिर कस्तो एक्सट्रिम हिट चाहिँ हुँदैन स्कटल्यान्ड र नर्दर्न इङ्ल्यान्डमा चाहिँ हल्का फुल्का वर्षा देखिएको छ त्यो मौसमी विवरणको कुरा गरेँ आदरणीय श्रोतावृन्द र यसमा चाहिँ अलिकति ध्यान दिनुहोला भनेर भन्न चाहन्छु म यतिखेर अनि आजको दिनको कुरा गर्नुपर्दा आज विभिन्न प्रकारका विशेष विशेष दिनहरू विशेष विशेष अवसर हामी चाहिँ यहाँनिर अहिले सेलिब्रेट गर्दैछौँ अथवा अब्जर्भ गर्दैछौँ भन्नु पऱ्यो स्पेसली र वर्ल्ड रेन फरेस्ट डेको रूपमा आजको दिनलाई हामीले मनाइरहेका छौँ अनि यसको साथसाथमा इन्टरनेसनल फादर्स मेन्टल हेल्थ डे पनि हो यो चाहिँ फादर्स डेको भोलिपल्ट पर्ने सोमबारको दिनमा एभ्री इयर मनाइन्छ र यसबाट चाहिँ विशेष गरिकन बुवाहरूको पिताहरूको भनौँ बाबाहरूको फादर्सको चाहिँ मेन्टल हेल्थको जुन एउटा इस्यु छ यसमा चाहिँ सबैको ध्यान आकर्षण गरिन्छ इन्जरी अवेरनेस विक पनि सुरु भएको छ 22 जुन आजबाट 26 जुनको सम्मको लागि र 22 जुनदेखि 28 जुनसम्मको लागि वर्ल्ड वेलबिङ विक भनेर यो पनि रन भइरहेको छ यी

0: और फिर क्या होगा?
1: पार्टियां, दावतें।
2: Yeah!

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निःशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
2: यो BFBS गोर्खा रेडियो हो

दिवा कोसिलीमा अब स्वास्थ्य चर्चा। हजुर त आदरणीय श्रोतावृन्द, दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ। स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रकारका कुराहरूमा हामी यस सेगमेन्ट अन्तर्गत ध्यान दिने गर्दछौँ। प्रत्येक दिन कार्यक्रम दिवाको सिलीको यो रेगुलर सेगमेन्ट तपाईँको लागि म राख्ने गर्दछु र आज पनि अब स्वास्थ्यलाई नै ध्यानमा राखेर रा यो एउटा सामग्री तपाईँसँग सेयर गर्दैछु। जुन सामग्री सुनेर तपाईँले पनि मैले पनि केही न केही यसबाट उपयोगी टिप्सहरू लिन सक्छौँ, लिनेछौँ भन्ने मलाई पक्का विश्वास छ। त आज भने हामी हाम्रो अलिकति जीवनशैलीको कुरा गर्छौँ, विशेष गरिकन निष्क्रिय जीवनशैलीको कुरा गर्छौँ। अब सक्रिय जीवनशैली भयो भने स्वास्थ्यको लागि धेरै फाइदा हुन्छ भन्ने कुरा त तपाईँलाई भनिरहनै परेन, हामी सबैलाई थाहा भएकै कुरा हो। निष्क्रिय जीवनशैली भएपछि चाहिँ ओभियसली स्वास्थ्यमा नकारात्मक असरहरू पर्छन्। त ती असरहरू के हुन्छन् त भन्ने विषयवस्तुमा आजको यो सामग्री केन्द्रित रहेको छ, त्यसतर्फ तपाईँको ध्यान आकर्षण म अब गराइहाल्छु। त दैनिक रूपमा अत्याधिक मात्रामा बस्ने र थोरै वा कुनै शारीरिक व्यायाम नगर्ने जीवनशैलीलाई गतिहीन वा निष्क्रिय जीवनशैली भनेर भनिन्छ। निष्क्रिय गतिविधिहरूमा अत्याधिक मात्रामा टेलिभिजन हेर्ने, भिडियो गेम खेल्ने, कम्प्युटर प्रयोग गर्ने, काम वा स्कुलमा बस्ने र यात्रा गर्ने जस्ता गतिविधि पर्दछन्। प्राविधिक प्रगति बढ्दै जाँदा मानिससँग विभिन्न प्रकारका सुविधाहरू पहुँचमा छन्, तर यसको प्रयोगले शारीरिक र मांसपेशीगत गतिविधिहरूलाई पनि सीमित गरेको छ। सत्तरीको दशकको सुरुवातमा हास्य कलाकार रोबर्ट आर्मस्ट्रङले एक गतिहीन जीवनशैली जसलाई काउच पोटेटो पनि भनिन्छ, यसलाई उनले यो उद्गारलाई भनौँ कोइन गरेका थिए, जसमा व्यक्तिहरू वा समूहहरू नियमित शारीरिक गतिविधिबाट टाढ रहन्छन्। निष्क्रिय जीवनशैली एक बढ्दो स्वास्थ्य समस्या हो जुन धेरै रोगहरूको कारण पनि हो। अध्ययनहरूले देखाए अनुसार लामो समयसम्म बस्दा धेरै किसिमका स्वास्थ्य सम्बन्धी समस्याहरू उत्पन्न हुन्छन्। दैनिक 8 घन्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायाम नगर्ने व्यक्तिमा मोटोपना र धुम्रपान जत्तिकै मृत्युको जोखिम हुने अध्ययनहरूले देखाएको छ। लगभग 700 वर्ष अगाडि मानिसहरूले शारीरिक बोझ कम गर्न र व्यापारलाई प्रोत्साहित गर्न पाङ्रा र घोडाले तान्ने गाडाको आविष्कार गरेका थिए। औद्योगिक क्रान्ति सन् 1750 सन् 1914 जुन अवधि छ त्यसमा चाहिँ औद्योगिक क्रान्ति भएको मानिन्छ। यो औद्योगिक क्रान्तिले जलस्थल र हवाई यातायातको विकासलाई थप्यो। इलेक्ट्रोनिक्स र दूरसञ्चार क्रान्ति 20 शताब्दीको उत्तरार्धमा विशेष गरी 1970 शुरू भयो। यस समयमा संचार यानि कि टेलिफोनको सुविधा र शारीरिक श्रम यानि कि कम्प्युटर, वासिङ मसिन, भ्याक्युम क्लिनर कम गर्न बनाइएका विभिन्न प्रकारका घरेलु उपकरणहरू व्यापक रूपमा प्रयोग भएको देखिन्छ अथवा प्रयोग हुन सुरु भएको देखिन्छ। व्यवसायमा उन्नत प्रविधिहरूको प्रयोगले उत्पादकत्व र मुनाफा त बढायो तर आवश्यक शारीरिक श्रमको मात्रा पनि घटायो। नयाँ प्रविधिले समाजको लागि यसको फाइदाको बावजुद आकस्मिक शारीरिक गतिविधिमा उल्लेखनीय कमी ल्याएको देखिन्छ। बढ्दो निष्क्रिय व्यवहारहरूका कारण अधिक वजन र मोटोपनसँग सम्बन्धित दीर्घकालीन रोगहरूको तीव्र वृद्धि भइरहेको अध्ययनहरूले देखाएको छ। मानव जातिले सामना गरेका सबैभन्दा गम्भीर स्वास्थ्य महामारी मध्ये एक मोटोपनाको महामारी हो जुन विभिन्न नसर्ने रोगहरूको प्रमुख कारण हुँदै आइरहेको छ अथवा प्रमुख कारण प्रमाणित हुँदै आइरहेको छ।

बालबालिकाहरूमा निष्क्रिय जीवनशैली बढ्दै गइरहेको छ। पहिला पहिला त बालबालिकाहरू खेल्न जान्थे, बाहिर निस्कन्थे, होइन अब हामी आफै नै भनौँ न, होइन बाहिर कति जान्थ्यौँ, कति खेल्थ्यौँ, साथीभाइहरूसँग कुद्थ्यौँ, एकदमै हिँड्थ्यौँ, अथवा विभिन्न प्रकारको शारीरिक रूपमा चाहिँ सक्रिय हुनुपर्ने खालको गेम्सहरू, खेलहरू हामी खेल्ने गर्थ्यौँ। तर अब अहिलेको बच्चाहरूलाई हेर्ने हो भने उनीहरू कि त कम्प्युटर गेम्समा हुन्छन्, कि त फोनमा हुन्छन्, कि त टिभीमा रमाइरहेका हुन्छन्। बाहिरी शारीरिक रूपमा खेल्ने खेलहरू अहिले प्राय समाप्त नै भइसकेका छन्, अथवा छैनन् नै भन्दा फरक पक्कै पनि नपर्ला। त यो कारणले गर्दाखेरि बच्चाहरूले अत्याधिक समय स्क्रिन जन्य उपकरणहरूमा बिताइरहेका छन्। विभिन्न अध्ययनहरूले यो देखाएको पनि छ। बालबालिकाहरूको चाहिँ एकदमै निष्क्रिय जीवनशैली अहिले बढ्दो छ। संसारभरिका अधिकांश बालबालिकाले दिनको 2 घन्टाभन्दा बढी समय चाहिँ टेलिभिजन हेर्ने गर्छन्। साथै अधिकांश समय फोन र ल्यापटपमा खर्चिने गर्दछन्। यो अनुमान गरिएको छ कि 15 वर्षभन्दा कम उमेरका 31% वयस्कहरूले पर्याप्त व्यायाम गर्दैनन्, जुन वार्षिक 3.2 मिलियन मानिसहरूको मृत्युको कारण पनि भएको मानिन्छ। विश्वका करिब 67% वृद्ध वृद्ध दैनिक 8.5 घन्टाभन्दा बढी समय बस्दछन्। लामो समय स्क्रिन वा टिभी हेर्ने बानी अस्वास्थ्यकर खानाको सेवन सँगसँगै जोडिएको विभिन्न अध्ययनहरूले देखाएको छ। किनभने अब टिभी हेर्दाखेरि, स्क्रिनमा हामी बिजी हुँदाखेरि छिटो छिटो त के खान सकिन्छ त, होइन, अब त्यो पनि खाइन्छ, अब त्यसमा जङ्क फुडहरू नै बढी हुन्छ, जङ्क फुडहरूको सेवन बढी हुन्छ। त्यो कारणले गर्दाखेरिमा चाहिँ नि अब निष्क्रिय भएर बस्दाखेरि स्वास्थ्यमा त्यसको दुष्प्रभाव त पर्ने नै भयो, त्यसमाथि जङ्क फुडको सेवनले त त्यो दुष्प्रभावलाई डबल गतिमा चाहिँ नि बढाइरहेको पनि हुन्छ भन्ने कुरालाई हामीले बिर्सनु पक्कै पनि हुँदैन। त लामो समयसम्म बसेर काम गर्दा स्वास्थ्य समस्या जस्तै थकान महसुस हुने, मधुमेह, उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, निन्द्राको कमी, तनाव, डिप्रेसन, जोर्नी तथा मांसपेशी सम्बन्धी रोग, पेशागत दुर्घटना र सबै कारणले हुने मृत्यु दरसँग जोडिएको विभिन्न अनुसन्धानहरूले देखाएको छ। आधुनिक कार्यस्थलले व्यवसायको प्रकृतिलाई सक्रियबाट निष्क्रियमा परिवर्तन गरेको छ। यो परिवर्तनको एउटा कारण कागजमा आधारित कामबाट कम्प्युटरमा आधारित र पेपरलेस काममा जानु पनि हो।

विश्व स्वास्थ्य संगठन यानि कि WHOले सन् 2013 प्रकाशित गरेको तथ्याङ्कका अनुसार निष्क्रिय जीवनशैलीका कारण हरेक वर्ष विश्वभरि 32 लाख मानिसको अकालमै मृत्यु हुने गरेको छ। अध्ययनहरूले देखाए अनुसार आफ्नो कामको लगभग सबै समय एउटै सिटमा बिताउने व्यक्तिहरूमा कम समय बिताउनेहरूको तुलनामा अकालमै मृत्यु हुने सम्भावना 1.4 गुणाले बढेर जान्छ। हाम्रो समाजमा शारीरिक र मानसिक स्वास्थ्य राम्रो भएको व्यक्तिभन्दा सुविधा र पहुँचमा हुनुलाई सम्पन्नता र स्थितिको प्रतीकको रूपमा लिइन्छ। शारीरिक गतिविधिको मात्रा बढाउनको लागि सजिलै गर्न सकिने पैदल मार्गहरू, साइक्लिङ मार्गहरू, खुला सार्वजनिक स्थानहरू हुनुपर्दछ। ट्राफिक जाम, साँगुरो सडक, वायु प्रदूषण, पार्क वा पैदल यात्री पैदल मार्गको अभावका कारण पनि नागरिकको शारीरिक गतिविधि कम भइरहेको छ। दिगो विकास लक्ष्य 3 संयुक्त राष्ट्र संघले सबैका लागि स्वास्थ्य र कल्याण सुनिश्चित गर्न सम्बोधन गरेको छ। तर यस तथ्यको बावजुद मानिसहरू लामो समयसम्म बाँचिरहेका त छन्, तर उनीहरूको जीवनको गुणस्तर भने घटिरहेको छ। मांसपेशीको शक्ति कायम राख्न नियमित व्यायाम आवश्यक हुन्छ। निष्क्रिय जीवनशैलीले मांसपेशी कमजोर हुने गर्दछ। मांसपेशीहरू अत्यन्तै कमजोर हुँदै जाँदा सही तरिकाले काम गर्न पनि छोड्दछन्। अध्ययनले देखाए अनुसार दैनिक 5 घन्टाभन्दा बढी बस्ने मानिसहरूमा दैनिक 1% मांसपेशीको शक्ति गुम्ने खतरा हुन्छ। यसले गर्दा बारम्बार थकान महसुस हुन्छ। अध्ययनले देखाए अनुसार लामो समयसम्म बसिरहने व्यक्तिमा घुँडा दुख्ने समस्या पनि बढी हुने गर्दछ। त आदरणीय श्रोतावृन्द, निष्क्रिय जीवनशैलीको बारेमा आज हामी कुरा गर्दैछौँ र यो सिलसिलालाई अब म यहाँ छोटो विश्रामले अलिकति ब्रेक गर्न चाहन्छु र हामी साङ्गीतिक विश्राम लिन्छौँ। त्यस पश्चात फेरि पनि निष्क्रिय जीवनशैलीसँग नै सम्बन्धित यो चर्चालाई हामी निरन्तरता दिनेछौँ।

एस गोर्खा रेडियो साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk यो BFBS गोर्खा रेडियो हो।

हजुर त प्रिय श्रोतावृन्द, यो मिठो एउटा गीत तपाईँलाई अहिले सुन्दै हुनुहुन्थ्यो र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ। यो चरणमा हामी अहिले सुन्दैछौँ हेल्थ सेगमेन्ट अन्तर्गत निष्क्रिय जीवनशैलीको बारेमा केही जानकारीहरू हामी साटासाट गरिरहेका छौँ। कमल खत्री र मेलिना मैनालीले गाउनु भएको यही गीतको साथसाथमा अब हामी फेरि पनि यो ब्रेक पश्चात यो हाम्रो चर्चा परिचर्चालाई अगाडि बढाउँदैछौँ। आउनुहोस् अब निष्क्रिय जीवनशैलीले हाम्रो स्वास्थ्यमा पार्ने प्रभावको कुरा गर्नुपर्दा यो चर्चालाई अगाडि बढाउँ। मानिसमा निष्क्रिय जीवनशैली र बढ्दो खाने बानीले गर्दा शरीरमा अनावश्यक तौल बढ्ने गर्छ, जसका कारण मधुमेह हुने सम्भावना उत्तिकै रहन्छ। हप्तामा 40 घन्टाभन्दा बढी समय स्क्रिन अर्थात् टिभी, भिडियो, कम्प्युटर आदिको सामुन्ने बिताउने हो भने टाइप 2 मधुमेह हुने सम्भावना 3 गुणाले बढेर जान्छ। 30 वर्ष वा सोभन्दा बढी उमेर समूहका मानिसमा मधुमेह टाइप 2 हुने गरेको भए तापनि आजको समयमा यो रोग कम उमेरका व्यक्तिमा पनि उत्तिकै हुन थालेको देखिएको छ। यदि जीवनशैली सक्रिय बनाउने र प्रयास गरिएन भने कालान्तरमा मुटु स्नायु सम्बन्धी समस्याले विकराल रूप लिनेछ। त्यस्तै गरिकन अध्ययनहरूका अनुसार निष्क्रिय जीवनशैली र क्यान्सर बीच सम्बन्ध रहेको छ। सबैभन्दा लामो गतिहीन समय भएको समूहमा सबैभन्दा कम गतिहीन समय भएको समूहको तुलनामा 13% बढी क्यान्सरको जोखिम देखिन्छ। लामो समयसम्म बस्दा कोलेस्ट्रोल अनि एन्डोमेट्रियल डिम्बाशय र प्रोस्टेट क्यान्सरको जोखिम बढ्ने गर्दछ। व्यायाम नगर्ने महिलाको तुलनामा सक्रिय महिलामा स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ अनि निष्क्रिय जीवनशैलीका कारण भिटामिनको कमी पनि हुन्छ, विशेष गरी भिटामिन बी र भिटामिन डी। भिटामिनको कमीले हाड जोड्नीको समस्या निम्त्याउँछ। धेरै विकासशील देशहरूले रोगहरूको ट्रिपल बोझको सामना गरिरहेका छन्। न्यून र मध्यम आय भएका देशहरूमा नसर्ने रोगका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुने गरेको छ। महँगो उपचार, औषधि खर्च र कहिल्यै सन्चो नहुने नसर्ने रोगहरूका कारण व्यक्तिको जीवनस्तर अझ खस्किँदै पनि जान्छ। शारीरिक गतिविधि र व्यायाम क्षमता वृद्धि गर्नु नै स्वस्थ जीवनशैलीको प्रमुख आधार हो। निष्क्रिय जीवनशैली परिवर्तन गर्न केही प्रारम्भिक प्रयास भने चाहिन्छ, तर यस परिवर्तनका फाइदाहरू असङ्ख्य मात्रामा छन्। सबैभन्दा सजिलो र सरल उपाय भनेको हिँड्नु हो। हिँडाइले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नको साथै मुटु सम्बन्धी रोग नियन्त्रणमा मद्दत पुर्याउँछ। सन् 2018 12,37,114 जनामा गरिएको एक अध्ययनले व्यायाम नगर्नेको तुलनामा व्यायाम गर्नेहरूमा मानसिक स्वास्थ्य समस्या कम देखिएको बताएको छ। दैनिक रूपमा 10,000 कदम हिँड्न वा 7 किलोमिटर हिँड्ने वा 1 घन्टा 30 मिनट हिँड्ने गरेमा पर्याप्त सक्रिय भएको मानिन्छ। यदि तपाईँ लामो समयसम्म बसेर काम गर्नुहुन्छ भने कम्तीमा हरेक 1 घन्टाको अन्तरालमा उठ्ने र शरीर हलचल गर्नुपर्दछ। हामीले व्यवहार परिवर्तनका सूत्रहरू सिकाउनुपर्छ। यस्ता सूत्रहरूमा प्रविधिको प्रयोग गरेर गर्न सकिन्छ, जस्तै सक्रिय वा निष्क्रिय समय ट्र्याक गर्न मोबाइल फोन घडी बेल्ट्सहरूको प्रयोग पनि गर्न सकिन्छ। सक्रिय गतिविधि बढाउन व्यक्ति विशेषबाट मात्र सम्भव हुँदैन, यसको लागि सम्बन्धित निकायले त्यस्ता ठाउँहरूको उपलब्धता गराउनुपर्छ जहाँ हरेक नागरिकले आफ्नो मानसिक वा शारीरिक स्वास्थ्य ठिक राख्नको लागि जस्तो कि खेल्ने, कुद्ने अथवा विभिन्न शारीरिक क्रियाकलापहरू गर्न सक्दछन्। यस्ता गतिविधिका लागि विभिन्न ठाउँमा व्यवस्थित पार्कहरूको व्यवस्था हुनुपर्दछ। यहाँ जो छ होइन, हरेक कम्युनिटीमा कुनै न कुनै ठाउँमा पार्क, हिँड्ने एउटा ठाउँ, हिँड्ने रुट पक्कै पनि सरकारले व्यवस्था गरिदिएका छन् र त्यसको प्रयोग हामीले गर्नुपर्छ। र त्यसको प्रयोग गरेर त्यहाँ गएर हामीले चाहिँ यदि सक्रियताको लागि आफ्नो शरीरलाई हलचल गर्ने हो, हिँड्ने हो, खेल्ने कुद्ने हो भने चाहिँ पर्याप्त मात्रामा हाम्रो सक्रियताको जुन लेभल छ त्यो मेन्टेन हुन्छ, जस कारण गर्दाखेरि हामीले कालान्तरमा भोग्नुपर्ने विभिन्न प्रकारका स्वास्थ्यसँग सम्बन्धित समस्याहरू भोग्न नपर्ने हुनसक्छ किनभने हामी पर्याप्त मात्रामा हलचल गरिरहेका हुन्छौँ। त स्कुल जाने उमेरका बच्चाहरूको लागि प्यारेन्ट्सहरू आफैले पनि विभिन्न प्रकारको चाहिँ योजनाहरू बनाइकन उनीहरूलाई अब विकेन्डको बेलामा बाहिर लगेर हुन्छ कि अलिकति शारीरिक गतिविधिमा चाहिँ इन्भल्भ गराएर हुन्छ कि कस्तो प्रकारले गर्दा उनीहरूको सक्रियता बढ्छ त्यस्तो कुराहरूमा ध्यान पुर्याउनु पर्ने हुनसक्छ। बच्चाहरूलाई प्रोत्साहित गर्नको लागि हामी एडल्ट आफैले नै अगाडि सरेर यस प्रकारको शारीरिक सक्रियता हुने खालका शारीरिक गतिविधिहरूमा हामी संलग्न
हुने हो भने उनीहरूले पनि स्वतः त्यसलाई फलो गर्छन् र बच्चैबाट त्यो बानी भयो भने सक्रिय रहने बानी भयो भने पछिसम्म पनि त्यो बानी नै रहन्छ र मान्छे चाहिँ आजीवन सक्रिय रहने जुन एउटा काम छ त्यसमा चाहिँ लाग्छ र जब हामी सक्रिय हुन्छौँ निष्क्रियताबाट हामी जब निस्कन्छौँ त्यति बेला स्वास्थ्यसँग सम्बन्धित समस्याहरू आफै नै कम भएर जान्छ र हामी एकदमै स्वास्थ्यकर जीवन जिउन सक्छौँ। त प्रिय श्रोता, आज निष्क्रियताले लिएर आउने असरहरू जुन दुष्प्रभावहरू हाम्रो शरीरमा हाम्रो स्वास्थ्यमा यसले पार्छ यस विषयवस्तुमा हामीले कुरा गऱ्यौँ र अब भने यो सामग्रीलाई यतिमै थाती राख्दै अगाडि समयतिर ध्यान दिने बेला भएको छ। 2 पनि बज्ने लागेछ, 2 बजेको समाचारको पनि पालो पर्यो। अब त्यसतर्फ लाग्छौँ एउटा मिठो गीतको साथमा, त्यसपछि कार्यक्रमको अर्को चरणमा फेरि म भेट्न आउनेछु।

परराष्ट्र मन्त्री अर्जुन राणा र राजधानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले यही असार 2 गते पक्राउ गरिएका विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी र राणा सहित 18 जना विरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले 10,13,61,477 रुपियाँ बिगो दावी गरेको छ। अख्तियारले अर्यालपछि छपाईमा संलग्न जर्मन कम्पनी मोहलबाउरका नेपाल प्रतिनिधि मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई असार 3 गते पक्राउ गरेको थियो। राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनिन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दहाल र शत्रुधन प्रसाद शर्मा पोखरेल विरुद्ध मुद्दा हालेको छ। त्यस्तै रविन्द्र राज भण्डारी, राजाराम दहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाइएको छ। यो प्रकरणमा झण्डै 8 अर्ब रुपियाँको हिनामिना भएको अख्तियारको निष्कर्ष छ। गएको वर्ष पासपोर्ट छपाईका लागि 2 प्याकेज बनाएर मिहलबाउर आइडी सर्भिसलाई 1,55,00,00,000 र भेरिडासलाई 6,55,00,00,000 ठेक्का दिइएको थियो। मिहलबाउरका नेपाल प्रतिनिधि मनिन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापालाई पनि प्रतिवादी बनाइएको हो। यी दुई कम्पनीमाथि राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाएको आरोप छ। काठमाडौँ उपत्यकाका 3 जिल्लाका 50 भन्दा बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ। एकैपटक धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 प्राविधिक टोली परिचालन गरिएको छ। हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6,00,000 भन्दा बढी कुखुरा, 1,00,000 अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखाना सहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ। संक्रमणका कारण दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौं पन्छी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ। त्यसपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ। संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ। संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ। नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो। त्यसयता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ। प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ। इजरायलका सिहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली पठाउन लिइएको अंग्रेजी भाषा परीक्षामा 15,000 भन्दा बढी परीक्षार्थी मध्ये 1,231 जना मात्रै पास भएका छन्। 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेशनल क्वालिफिकेसन मार्फत परीक्षा सञ्चालन गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या मागभन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल शुरू गरिएको छ। यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिश काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो, तर यसपटक इजरायल स्थित पिवाको सिफारिसमा CIIN इन्टरनेसनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो। परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 रुपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै परीक्षा विरोध प्रदर्शन समेत गरेका थिए। विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो। कोटेश्वर र जडीबुटीका काउन्टरमा यात्रु तानातान गर्ने 10 बसका कर्मचारी पक्राउ परेका छन्। काठमाडौँबाट बाहिरिने यात्रुलाई दुःख तथा हैरानी दिएको आरोपमा कोटेश्वर र जडीबुटी क्षेत्रका बस काउन्टरका कर्मचारी, चालक र सहचालक सहित 10 पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो। उनीहरूलाई प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ। 6 ढिला गरी गएको शुक्रबार नेपाल पसेको मनसुनी प्रणाली थप 4 प्रदेशमा विस्तार भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीबाट शुक्रबार भित्रिएको मनसुन आज कोशीको सबै भागसहित मधेस, बागमती र गण्डकीका केही भेगसहित लुम्बिनीको पूर्वी क्षेत्रसम्म फैलिएको छ। तर मनसुनी प्रणाली कमजोर अवस्थामै रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी र मध्य नेपालका केही क्षेत्रमा वर्षा हुने क्रम सुरु भएको छ। विभागले यो वर्ष मनसुन अवधिमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको

धेरै दिन भयो तिम्रो झझलको यौवनमा आउन छोडिगो. अमर तन्डुकारले गाउनु भएको मिठो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर प्रियसलाई पनि तपाईँले. र यो गीत पुरानो गीत जुन तपाईँ हामी सबैलाई मनपर्ने गीत हो होइन, हामीले सुन्यौँ इन्जोय गऱ्यौँ र पक्कै पनि तपाईँहरू सबैजनाले यो समयमा चाहिँ मलाई साथ दिइरहनु भएको छ यस्ता पुरानो पुरानो मिठा मिठा गीत सङ्गीतहरू सुनेर एकैछिन अतीतको यात्रामा जानको लागि मसँगै रहनुहुनेछ भन्ने आशा पनि गर्दछु. समय दिउँसोको 2 बजेर अहिले 11 मिनट गएको छ. कार्यक्रम सुन्दै हुनुहुन्छ दिवाको शैली र दिवाको सिलीमा यो बेलामा मैले तपाईँको लागि राख्दैछु यस्तै मिठा मिठा पुराना पुराना गीत सङ्गीतहरू. यसको अलावा कार्यक्रमको यो चरणमा रहनेछ नेपाल दर्पण. र नेपाल दर्पण भन्ने बित्तिकै हाम्रो देश नेपाल कुनै दर्पण हो होइन, र नेपालको बारेमा धेरै कुराहरू यस कार्यक्रम अन्तर्गत हामीले थाहा पाउने गर्छौँ. र यसमा चाहिँ नि नेपालको भाषा, नेपालको चालचलन, नेपालको चाहिँ साहित्य सङ्गीतदेखि लिएर नेपालको जति पनि परम्पराहरू छन् होइन, चाडबाडहरू छन्, धर्म संस्कृतिहरू छन्, नेपाललाई नेपाल भनेर चिनाउने यस्ता तत्त्वहरू जो जति छन् त्यसको विषयमा चाहिँ हामीलाई जानकारी गराउनुहुन्छ हाम्रो दिदी सूर्यकुमारी पन्तज्यूले. र आज पनि यो प्रस्तुतिलाई अब तपाईँको सेवामा राख्ने मेरो तयारी रहेको छ. तपाईँहरू सबैले सुनेर पक्कै साथ दिनुभएको छ भन्ने आशा गर्दछु. बिचबिचमा गीत सङ्गीतको जुन एउटा चाहिँ भनौँ न तपाईँहरूको लागि राख्नुपर्ने जुन टोकन छ त्यो त छँदै नै छ. तपाईँलाई गीत सङ्गीतको डोज त म पुर्याइ नै हाल्छु, यसमा चाहिँ फिकरै गर्नु परेन. यसै कारणले गर्दाखेरि अब अनुराधा पौडवाल र मनहरले गाउनुभएको अर्को एउटा मिठो गीत पुरानो चलचित्र हिरोबाट सुनाउँछु है त.

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रोताहरू, नेपाल दर्पण कार्यक्रममा पुनः एकपटक यहाँहरूलाई हार्दिक स्वागत गर्दै आज म तपाईँहरूलाई सङ्गीतको बारेमा कुरा गर्न चाहन्छु। गीत सङ्गीत हामी सबैलाई मनपर्छ, त्यसैले भनिन्छ नि, साहित्य सङ्गीत कलाविहीन साक्षात् पशु पुछ विषाणहीन। गीत सङ्गीत भन्दा साथ हामी स्वर त छँदैछ, त्यसको साथसाथमा हिजो आज हामी बाजालाई पनि सम्झन पुग्दछौँ, किनभने बाजा नभइकन हिजो आज गीत स्वरको मात्रै पनि त्यति भूमिका महत्त्वपूर्ण रहन पुग्दैन। त्यसैले म आज यो स्वरको होइन कि बाजाको सम्बन्धमा, बाजा पनि हाम्रा संस्कृतिका अभिन्न अङ्ग छन् र त्यसमा पनि कतिपय बाजाहरू हाम्रा चाडपर्व र उत्सव अनुसारका फरक फरक हुन्छन्। विभिन्न हाम्रा सांस्कृतिक परम्पराहरू छन् र ती परम्परामा बजाइने बाजाहरू पनि विभिन्न प्रकारका छन्। जसरी चाडपर्व फरक छन्, जाति विशेषका विभिन्न चाडपर्वहरू छन्, त्यस्तै प्रकारले उनीहरूले प्रयोग गर्ने बाजामा पनि हामी त्यत्तिकै विविधता यहाँ पाउने गर्दछौँ। त आज म तपाईँहरूलाई नेपाली वाद्य सङ्गीतमा नौमती बाजाको के कस्तो प्रकारको भूमिका रहेको छ त्यसैको बारेमा चर्चा गर्न चाहन्छु। प्राचीन संस्कृति र कलाले परिपूर्ण नेपाल हामी विश्वको लागि एउटा खुला सङ्ग्रहालय नै हो भनेर भन्न सक्दछौँ। हाम्रा कलापूर्ण देव मन्दिरहरू, मूर्तिहरू वर्षभरि नै चलिरहने अनेकौँ जात्रा, यात्रा, चाड पर्व, विभिन्न उत्सवहरूले ती कुरालाई प्रमाणित गरिरहेका पनि छन्। नेपाली मात्रको ढोकढोकीमा ध्वनित भइरहने आनन्ददायी सङ्गीत जन्मदेखि मृत्युसम्म पनि घन्किरहने अनेकौँ वाद्ययन्त्रहरू सुख दुःख पीर व्यथा आदिलाई बिर्साएर उकाली ओह्राली गर्दा गुन्जिने लोकगीत र परम्परागत सङ्गीत लहरीहरू आदि संस्कारका कारण नेपाल एउटा सङ्गीतमय देश हो भनेर भन्न सक्दछौँ, सम्पन्न छौँ हामी लोकसङ्गीतमा पनि बाजामा पनि। महाकवि देवकोटाको शब्द त हामी बारम्बार सम्झन्छौँ, नेपाल सुन्दर शान्त विशाल। यो अमर भावना अनुरूप नेपाली समाज सदैव सङ्गीतको र सहसाधनमा मग्न रहेको अनुभव गर्न सक्दछौँ। नेपाली सङ्गीत केवल मनोरञ्जनको लागि मात्रै होइन श्रोता, यो त परमानन्द मोक्ष प्राप्तिको लागि पनि हो। हाम्रा धार्मिक क्रियाकलाप हुन् कि चाडपर्व हुन्, हरेकमा यी सुनेहरूको प्रयोग भएको आउँछौँ। हाम्रा आध्यात्मिक सङ्गीतले यिनै कुरालाई जोड दिएका पनि छन्। नेपाली सङ्गीतले लोकजीवनमा गहिरो जडा गाडेको छ, लोकसङ्गीत यसको ज्वलन्त उदाहरण हो। यसबाहेक परम्परागत सङ्गीत, शास्त्रीय सङ्गीत, आधुनिक सङ्गीतले पनि आफ्नो महत्त्व राख्दै आएका छन्। नेपाली सङ्गीतको व्यापकतामा लोकसङ्गीत, लोकसङ्गीत भन्दाखेरि हामी के सम्झन्छौँ भने गायन, वादन र नृत्य, सङ्गीत भन्दा साथ नै यो तिनवटा कुरा त आइ नै हाल्छ। सङ्गीतभन्दा व्यापक लोकसङ्गीत भन्दाखेरि गायन, वादन र नृत्य र परम्परागत सङ्गीतले ठुलो भूमिका खेलेका छन्। नेपाली वाद्य परम्परामा लोक र परम्परागत वाद्यहरू प्रशस्त पाइन्छन्। तीमध्ये कतिपय बाजाहरू वाद्य समूहमा विभाजित छन्। जस्तो वाद्य समूहलाई हामी संक्षेपमा बाजा मात्र पनि भनिन्छ। हुन त यो गीत सङ्गीतको बारेमा कुरा गर्दाखेरि यो बाजाको सम्बन्धमा धेरै कमले मात्रै लेखेका छन्। त्यसमध्ये एकदम यो सुन्दर सबै लोकबाजाहरूलाई समेटेर लेख्ने रामचन्द्र दर्नालसँग मैले कुनै दिनमा छोटो कुराकानी पनि गरेकी थिएँ श्रोताहरू, र संक्षेपमा बाजा मात्र पनि भनिन्छ तर त्योभित्र धेरै कुराहरू पर्दछन्। यस प्रकारका अनेकौँ बाजाहरूमध्ये लोकसङ्गीत र परम्परागत सङ्गीतमा उपयोगी हुने एउटा बाजा हो नौमती बाजा, जसको बारेमा आज म अलिकता जानकारी गराउँदैछु। नौमती बाजा
नेपाल अधिराज्यमा मात्र होइन श्रोता, देश बाहिर बसोबास गरेको नेपाली समाजमा पनि अत्यन्त लोकप्रिय छ। नेपाली संस्कृतिले नौमती बाजालाई कहिल्यै बिर्सन सक्दैन। बाजा पुरानो बाजा हाम्रो संस्कृतिलाई झल्काउने नौमती बाजा भन्दा साथ हामी पञ्चै बाजा बिहे भनेर शब्द जुन हामी सम्झन्छौँ नि, बिहे भन्दा साथ हामी पञ्चै बाजा सम्झिहाल्छौँ। यो नौमती बाजा पञ्चै बाजाको अलि ठुलो रूप हो। पञ्चै बाजा अलि सानो, नौमती बाजा अलि ठुलो रूप हो। पञ्चै बाजामा पाँच प्रकारका बाजा, त्यसमा पाँच प्रकारका बाजाबाट नै यो पञ्चै बाजा बन्न पुगेको हो। पाँच प्रकारका बाजा के हुन्छन् त पञ्चै पञ्च बाजामा भने, सनही, ढोलक, दमाहा, झ्याली र ट्याम्को। सनही, ढोलक, दमाहा, झ्याली र ट्याम्को पञ्चै बाजामा बज्दछन् भने, नौमती बाजामा यो पाँचवटा बाजा त छँदैछ, त्यसको साथसाथै अरू के हुन्छ त भने, सनही दुईवटा हुन्छ, ढोलक, दमाहा दुईवटा, अनि झ्याली, ट्याम्को, नरसिङ्गा र कर्णाल गरेर नौवटा बाजा बज्दछन्। त्यसैले यो पञ्चै बाजाको साथसाथ यो चारवटा जोडिएपछि अनि नौमती बाजा बन्दछ। नौमती बाजा नौवटा बाजामा मात्र सीमित नभएर यसको संख्या घटी वा बढी पनि हुन सक्दछ। घटीमा नौवटा त हुनै पर्यो अनि घटी बढी पनि हुनसक्छ नौमती बाजामा। पञ्चै बाजामा चाहिँ पाँचवटा बाजा हुन्छ नै। नेपालमा नौदेखि अठारजना वादकसम्मले नौमती बाजा बजाउने गरेको पाइन्छ। नेपालको सुदूरपश्चिम क्षेत्रमा त 32 36 संख्यामा नौमती वादकहरू रहेको पनि देख्न सकिन्छ। नेपाली सङ्गीतमा नौमती बाजा दमाई कलाकारहरूले बजाउँदै आएका छन्। पञ्चै बाजा भन्दा साथ हामी दमाईलाई सम्झन्छौँ, जात अनुसारको बाजा पनि छ यहाँ। नेपाली सङ्गीतमा नौमती बाजा दमाई कलाकारहरूले बजाउँदै आएका छन्। नेपाली समाजमा दमाईलाई शकुनको रूपमा हेर्ने गरिन्छ। शुभ कार्यमा उनीहरूले यो बाजाहरू बजाउने गर्दछन्। उनीहरू नभइकन त्यो चाडपर्व सम्पन्न पनि हुँदैन। त्यसैले कुनै पनि कर्मकाण्डीय मङ्गल कार्य वा शुभ कार्यमा उनीहरूको उपस्थिति अनिवार्य ठहरिन्छ। गाउँघरमा आज पनि प्रातःकालमा सनै बजाएर प्रभातको सूचना दिने त्यो सुन्न पाइन्छ। यसरी बिउँझेको गाउँघरले दिनभरिको घरायसी काम र खेतबारी पछि साँझ पख घरमा सन्ध्या आज सन्ध्या सन्जे भनिन्छ छोटकरी भाषामा, सन्ध्याकाल जगाएर आरतीको धुनसँगै विश्राम लिन्छ। दिउँसो दिवस रात र राति भैरवको धुन बज्ने सनही नौमती बाजाको मुख्य स्वर बाजा हो। नौमती बाजा सनही जोडीको रूपमा बज्दछ। मुख्य सनहीले धुन बजाउँछ भने अर्कोले स्वरको निरन्तरता कायम गर्छ। कहिले काहीँ यसले पनि मुख्य सनहीसँग धुन छोप्ने काम गर्छ। भनिन्छ सनहीद्वारा उत्पादित धुन वा लयबाट नै लोकधुनको उत्पत्ति हुन्छ। पछि लोकले यसै धुनमा शब्द राखेर लोकगीत बनाउँछन्। सनहीबाट उत्पादित लोकधुनमा सारङ्गीले गीत बनाएर गाउँछन्। यस्ता गीत सबै ठाउँमा प्रचारित हुन्छन्। यसरी लोकगीत लोकसङ्गीतको निर्माण हुँदै जान्छ। सनहीको विशेषताको कुरा गर्दा यो बाजा जहाँ बज्छ त्यहाँ केही शुभ कार्य वा उत्सव हुन लागेको आभास लोकलाई हुने गर्दछ। श्रोताहरू, आज म यो नेपाली वाद्य सङ्गीतमा नौमती बाजाको कुरा गरिरहेकी छु। एकछिन एउटा गीत सुनौ अनि त्यसपछि अर्को चरणमा पनि, नेपाल दर्पणको दोस्रो चरणमा पनि यही चर्चा अगाडि बढाउनेछु।

0: गोर्खा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: अँ राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS Gorkha Radio।

श्रोताहरू, आज म यो नौमती बाजाको बारेमा कुरा गरिरहेकी छु र मैले सुरुमा नै भनिहालेँ कि लोकसङ्गीत निर्माणमा चाहिँ यसको निकै ठुलो भूमिका रहेको छ। शुभ कार्य वा उत्सव हुन लागेको आभास यसले दिने गर्दछ, अर्थात् नौमती बाजाले। बिहे, व्रतमन्द र अरू उत्सवमा बजाइने यो बाजाले श्रोताको मुटु आह्लादित तुल्याइदिन्छ। तर आजकल यस्ता कलाकारहरू क्रमशः घट्दै जान थालेकोले चिन्ताको विषय बन्न पुगेको छ। तर खुसखबरी पनि छ, पञ्चे बाजा बजाउन पहिले महिलाहरू अघि सर्दैनथे भने अहिले केही गाउँमा, विशेष गरेर पूर्वका जिल्लामा, यो महिलाहरूको टोलीले पनि पञ्चै बाजा घन्काएर बिहेमा सहभागी हुन थालेका छन्। यस्तो एउटा समूहको निर्माण भइसकेको छ, जसको बारेमा मैले केही समय अगाडि तपाईँहरूलाई अलिकति जानकारी गराएको जस्तो पनि लाग्छ। नेपाली सङ्गीतमा केही दशक अघिसम्म पनि यस्ता कुशल सहनही देखिन्थे, धेरै घटिसकेका छन्। तर महिलाहरू पनि बिस्तारै सहभागी हुन थालेको चाहिँ एउटा सुखद पक्ष पनि छ। बेन बाजाको प्रभावले गर्दा तिनीहरू कम हुँदै जान थालेको भनेर भनाई पनि पाइन्छ। यसतर्फ नेपाली सङ्गीत संस्कृति कर्मीहरू बेलैमा सचेत चाहिँ रहनुपर्छ, नघटोस्। नयाँ पुस्तामा सनाई वादकहरूलाई प्रोत्साहन नगर्ने हो भने हामीले पछि पछुताउनु पर्ने पनि स्थिति आउन सक्छ। सनाई सुशिर वाद अन्तर्गतको ताडको नलद्वारा बज्ने प्रसिद्ध स्वर बाजा हो सनही भनेको। नौमती बाजाको मुख्य ताल बाजा ढोलक हो। ढोलक वादक राम्रो हुनु आवश्यक छ, कारण उसकै भरमा ताल रहेको हुन्छ। नौमती बाजामा रहने एक चोर झ्यालीले काश्य वाद्यको प्रतिनिधित्व गर्ने हुँदा यसले तालमा सघाउ पुर्याउँछ। यसै गरी सहायक ताल वाद्यमा एकजोर दमाहा रहेको हुन्छ र यसले घोर स्वरमा ताललाई भर्ने काम गर्छ। नौमती बाजाको अर्को सहायक ताल वाद्य हो ट्याम्को। यसले तीखो स्वरमा ताललाई निरन्तरता प्रदान गर्दछ। नौमती बाजाका अरू सुशिर वाद्यहरूमा नरसिङ्गा र कर्णाल पर्दछन्। नौमती बाजा अन्तर्गत श्रोता प्रत्येक बाजाका आफ्नै विशेषता रहेका छन्। यी नौवटै बाजा एक साथ घनकता अवश्य नै रमाइलो वातावरण सृजना हुन पुग्दछ। सबैको आआफ्नो प्रकारको त्यहाँ विशेषता हुन्छ, आवाज पनि फरक फरक। आध्यात्मिक वा धार्मिक सङ्गीतदेखि लिएर परम्परागत सङ्गीत र लोक सङ्गीतसम्म यसले गहिरो जरा गाडेको छ। ऋतु, मास, पर्व, उत्सव, जात्रा, मात्रा, चाड पर्व आदि नौमती बाजाद्वारा नै सम्पन्न हुने गर्दछ। वर्षभरिका चाड पर्व, जात्रा, मात्रा, पूजा आजा र उत्सव आदिमा नौमती बाजाकै भूमिका रहेको देख्न सकिन्छ। नौमती बाजा नेपाली सङ्गीतको एउटा प्रतीक मान्न सकिन्छ। नेपाली सङ्गीतमा यो प्राचीन कालदेखि नै बज्दै आएको छ। नेपाली सङ्गीतको मौलिकता कायम राख्नुमा नौमती बाजाले ठूलो योगदान पुर्याउँदै आएको कुरालाई हामी नकार्न सक्दैनौँ। नौमती बाजामा बज्ने कतिपय प्रसिद्ध धुनहरूमध्ये ख्याली, झ्याउरे, चुड्का, सेलो, रामकली, चाँचरी आदि हुन्। हामी त लोक सङ्गीतमा सम्पन्न छौँ नि श्रोताहरू, लोक बाजाहरूमा नौमती बाजाभित्र बज्ने कतिपय यी सात धुनहरूमा ख्याली, झ्याउरे, चुट्का, सेलो, रामकली, चाँचरी आदि मुख्य हुन्। यीमध्ये रामकली र चाँचरीको धुन बजाउन सक्ने सफल कलाकारहरू आजकल भेटिन पनि मुस्किल पर्दै गएको छ। मुर्सुङ्गाको पनि त्यस्तै हाल छ श्रोताहरू, मुखले बजाउने बुढा पुराना सनही वादकसँगै रामकली र चाँचरी लोप हुन थालेका छन्। ख्याली, झ्याउरे, चुड्का र सेलो केवल धुनका नाम मात्र होइनन्, यी तालका नाम पनि हुन् र नाचका नाम पनि। नौमती बाजामा भोटे सेलोको धुन बजाउँदा वरपरका श्रोताहरू अनायास काम्न थालेको अनुभव हुन्छ। यसरी काम्न थालेपछि बाजाकै बोलद्वारा काम्न बन्द पनि गराइन्छ। यसरी बाजा बजाउँदा देवता चढ्ने परम्परा पनि नौमती बाजा वादनमा देखिएको पाइन्छ। नेपालमा बज्ने गरेका नौमती बाजाहरूमध्ये नेपालको परम्परा
सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलमा केही फरक पनि भेटिन्छ। पूर्वाञ्चलका नौमती बाजाका धुन र ताल अलि फरक हुन्छन् भने नरसिंगा र कर्णालको आकार केही छोटो हुन्छ। यसै गरी सुदूरपश्चिमाञ्चलमा ताल बाजाको रूपमा ढोलक बजाइँदैदा ढोलक बढी पूर्वतिर बजाइन्छ। नगरा वा दमाहा दमाऊ भनिन्छ पश्चिममा, सुदूरपश्चिमतिर दमाऊ भन्छन् दमाहा, बाटै तालको काम लिइन्छ। मध्यमाञ्चलमा चाहिँ लामो नरसिङ्गा दुई किसिमले बजाइन्छ, एउटा अङ्ग्रेजीको यस आकारले र अर्को सिङको आकारले, गाई भैँसीको सिङ हुन्छ नि घुम्रेको, त्यो सिङको आकारमा बजाइन्छ। धुन र ताल पनि अलग अलग हुन्छन्, बजाइने बजाइको तरिका पनि फरक फरक पाइन्छ। सुदूरपश्चिमाञ्चलमा सनही पाउन फेरेर यो पाउन फेरेर बजाइने चलन छ, मध्यमाञ्चल र पूर्वाञ्चलमा भने पाउन फेरेर मात्र बजाइन्छ। नौमती बाजाका यी सब फरक र विभेदहरूको खोजी अझै पनि गर्नुपर्ने अन्वेषकहरू बताउँछन्। अझ धेरै कुरा यसमा खोज्नुपर्ने कुराहरू छँदैछ, यसमा सुधार गर्नुपर्ने कुराहरू त छँदैछ। श्रोताहरू, लोकगीतहरू निकै उपेक्षित छन्, यो कुरा हामीले अनुभव गर्दै आएको हो, र विशेष गरेर झन् अझै उपेक्षित यो कर्णालीका लोकगीतहरू त झनै उपेक्षित भएको अनुभव गर्न थालेका छन्। लोकगीत भनेपछि नसुन्ने नबुझ्ने चासो नराख्ने मान्छे प्रायः पाइँदैन गाउँघरतिर। विशेष गरेर जसरी एउटा खोला आफ्नो गतिमा अविरल बगिरहन्छ, लोकगीत पनि मादलको तालमा त्यसरी नै भावमय सागरमा निरन्तर बगि नै रहन्छ। लोकगीतलाई मिठास, लोकगीतमा निकै मिठास हुन्छ। आधुनिक गीत त त्यसको अगाडि केही पनि होइन, जसले मन होइन ढुङ्गा समेत पगाल्छ भनिन्छ। बालकदेखि वृद्धसम्म जो कोही लोकगीतभन्दा हुरुक्क हुन्छन्। वास्तवमा लोकगीत के हो त, कसरी गाइन्छ, कहाँ गाइन्छ भन्ने सन्दर्भ कमैलाई मात्रै ज्ञात होला। विशेष गरेर कला क्षेत्रमा हात हालेका गायन सङ्गीततर्फ रुचि भएका व्यक्ति केवल लोकगीतको वास्तविक रूपबारे व्याख्या गर्न सक्लान् तैपनि इतिहास पत्ता लगाउन अप्ठ्यारै पर्छ। लोकगीत हाम्रो अमूल्य सांस्कृतिक रत्न पनि हो। लोकगीत मनभित्रका उकुस मुकुस विरक्त भावना तिता मिठा क्षणहरू लयबद्ध कारुणिक भाकामा पोखेर क्षणिक र उदास जिन्दगीलाई प्रोत्साहन दिएर मनोरञ्जन गराउने रोमाञ्चकारी साधन हो। यो कसैले रटेर सङ्कलन गरेर हुँदैन। उराट लाग्दो जिन्दगी लिएर उदेक लाग्दा पाखामा एक्लै भौतारिँदा लोकगीत स्वत हृदयबाट स्फुरित हुन्छ र सल्ल बग्न थाल्छ। झनै मादलको तालमा घन्कता, सारङ्गीको तालमा रेटिँदा, मुक्त कण्ठ खोलेर कलाकारले शब्द ओकल्दा लोकगीतले मुटु स्वास्थ्य नछोला भन्न सकिँदैन। लोकगीत एउटा यस्तो दुर्लभ चिज हो श्रोता, जसले एकछिन मृत्यु बिर्साउँछ। भावात्मक समुद्रमा डुबुल्की मार्न मात्र होइन, मनोरञ्जनका लहरमा लहरी लहरी क्षणिक जीवनका दुर्दान्त घटनालाई बिर्को ठोकेर प्रत्येक क्षणकमा रौनक छप्दै जान्छ। यस्तो छ यसको गरिमा। श्रोताहरू, सङ्गीतको बारेमा जति कुरा गरे पनि सकिँदैन। आजको लागि नेपाल दर्पण कार्यक्रममा एउटा गीत सुनाएर आजको कार्यक्रमको बिट मार्न चाहन्छु। नमस्कार।

0: विद्युतीय राहदानी छपाई प्रकरणमा अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजू राणा र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले यही असार 2 गते पक्राउ गरिएका विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी र राणासहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। अख्तियारले अर्यालपछि छपाईमा संलग्न जर्मन कम्पनी मोहल बावरका नेपाल प्रतिनिधि मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई असार 3 गते पक्रेको थियो। राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियारले विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनिन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल र शत्रुधन प्रसाद शर्मा पोखरेल विरुद्ध मुद्दा हालेको छ। त्यस्तै रविन्द्र राज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाएको छ। सम्पत्ति शुद्धिकरणबारे निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनेन्सियल एक्सन टास्क फोर्स FATFले नेपाललाई फेरि पनि ग्रे लिस्टमै राख्ने निर्णय गरेको छ। फ्रान्सको पेरिसमा आयोजित FATFको प्लेनरी वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धिकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची ग्रे लिस्टमै राख्ने निर्णय गरेको हो। FATFले नेपाललाई 2 वर्षभित्र सुधारका लागि क्षेत्र समेत तोकेर 2081 फागुनमा ग्रे लिस्टमा राखेको थियो, तर यो अवधिमा गरेको प्रगति सन्तोषजनक नदेखिएको भन्दै ग्रे लिस्टमै निरन्तरता दिएको हो। नेपालले ग्रे लिस्टबाट निस्कन 2 वर्षको कार्ययोजना बनाए पनि 1 वर्षभित्रको कार्ययोजना प्रभावकारी कार्यान्वयन नभएको FATFको निष्कर्ष छ। यो सूचीबाट बाहिर निस्कन नेपालले सम्पत्ति शुद्धिकरण र आतंकवादी लगानी सम्बन्धी प्रमुख जोखिमहरूको बुझाइमा सुधार गर्नुपर्ने, वाणिज्य ब्याङ्क, उच्च जोखिम भएका सहकारी संस्था, क्यासिनो र घर जग्गा क्षेत्रमाथि जोखिममा आधारित सुपरिवेक्षणलाई सुदृढ गर्नुपर्ने भनिएको छ। त्यस्तै गैर कानूनी मुद्रा तथा मूल्य हस्तान्तरण सेवा, हुन्डी प्रदायकहरूको पहिचान र कारबाहीको प्रमाण प्रस्तुत गर्नुपर्ने र सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानका लागि सम्बन्धित निकायको क्षमता र आपसी समन्वय अभिवृद्धि गर्नुपर्ने शर्त तोकेको छ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध मुलुकभरका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पताललाई 23 अर्ब 33 करोड भुक्तानी गरिएको जनाएको छ।
1: बोर्डले आजको निर्णय अनुसार 23 अर्ब 33 करोड 64 लाखको दावी रकम भुक्तानी पेसकी फर्च्यौट गरिएको जानकारी दिएको हो। यही असार 4 अर्थ मन्त्रालयबाट निकास भएको बजेटका आधारमा स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्प प्रसाद गुरागाईले जानकारी दिनुभएको हो। गएको 2 आर्थिक वर्षमा 27 अर्ब 81 करोड 70 लाख भन्दा बढी दावी रकम रुजु गरिएको र अघिल्लो वर्ष स्वास्थ्य संस्थालाई दिएको 4 अर्ब 36 करोड 70 लाख पेसकी रकम फर्च्यौट गरिएको पनि बोर्डले जनाएको छ। भुक्तानी पाउने अस्पताल मध्ये भरतपुर अस्पतालले सबभन्दा बढी 7 करोड 11 लाख पाएको छ। त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले 5 करोड 47 लाख, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले 5 करोड 3 लाख र बाकुलहर रत्नगर अस्पताल चितवनले 4 करोड 97 लाख पाएको बोर्डले जनाएको छ। त्यस्तै वीर अस्पतालले 4 करोड 48 लाख, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले 4 करोड 21 लाख, त्रिवि शिक्षण अस्पतालले 4 करोड 4 लाख, दमक अस्पतालले 3 करोड 96 लाख, कोशी अस्पतालले 3 करोड 34 लाख र भेरी अस्पतालले 2 करोड 2 लाख रुपियाँ बिमाको रकम पाएको बोर्डले जनाएको छ।
0: काठमाडौँ उपत्यकाका 3 जिल्लाका 50 भन्दा बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ। एकैपटक धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 प्राविधिक टोली परिचालन गरिएको छ। हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6 लाख भन्दा बढी कुखुरा, लाखौं अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखाना सहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ। संक्रमणका कारण दुर्लभ गिद्ध, लाटो कोसेरो, राजहाँस, सारस लगायत दर्जनौं पन्छी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ। त्यसपछि चिडियाखाना अनिश्चित कालका लागि बन्द गरिएको छ। पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ। संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ। संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ। नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो। त्यसयता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ। प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ। इजरायलका सहर केन्द्रमा केयर गिभरका रूपमा नेपाली पठाउन लिइएको अंग्रेजी भाषा परीक्षामा 15,000 भन्दा बढी परीक्षार्थी मध्ये 1,231 मात्रै पास भएका छन्। 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेशनल क्वालिफिकेशन मार्फत परीक्षा सञ्चालन गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल सुरु गरिएको छ। यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिश काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो, तर यसपटक इजरायल स्थित पिवाको सिफारिसमा CIIN इन्टरनेशनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो। परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 रुपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै परीक्षार्थीले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो। पाल्पाको रैनादेवी छहरा गाउँपालिका 8 सत्यवतीको खुर्साने गाउँ दालचिनी खेतीको नमुना गाउँ बनेको छ। बुटवलबाट छवि पाण्डे।
2: बाँदर र जङ्गली जनावरले नखाने भएकोले दालचिनी खेतीमा सिङ्गो गाउँ जोडिएको छ। स्थानीय अगुवा किसान नरबहादुर राणाका अनुसार दालचिनी खरिद गर्न व्यापारीहरू घर घरमै आउँछन्।
3: यसबाट त अब 2-3 करोड जान्छ क्या एक वर्षमा, वर्षको 2 करोड जतिको व्यापार हुन्छ क्या। यहाँबाट किसान त छैन, सबै बुटोलतिरका व्यापारी भइरहेको छ।
2: खुर्सानीकी तारा सारूले एक वर्षमा 1-1.5 लाखसम्मको दालचिनी बिक्री गर्नुहुन्छ। खुर्सानीकै कविता खनाल कार्यपालिका सदस्य पनि हुनुहुन्छ, उहाँले पनि दालचिनी खेती गर्नु भएको छ। स्थानीय किसानले अब दालचिनी खेतीको लागि स्थानीय स्तरमै पशुधन केन्द्र स्थापना गर्न गाउँपालिकासँग माग गरेका छन्।
0: अब खबर फटाफट।
1: गण्डकी प्रदेशमा पर्ने नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका 2 वडालाई लुम्बिनीमा गाभ्न प्रक्रिया सुरु। भौगोलिक हिसाबले पालिकामा आवजाउ गर्न गाह्रो परेको भन्दै विनय त्रिवेणीका वडा नम्बर 6 र 7 छुट्टिने निवेदन दिएपछि लुम्बिनीमा गाभिदिन गाउँ सभाको सिफारिस। काँक्रे बिहार हाफ म्याराथन पुरुष प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायालाई 1:09:31 दौड पुरा गरेका रोकायालाई 1.5 लाख र 10 किलोमिटर दौड 36:40 पुरा गरेकी धादिङकी सन्तोषी श्रेष्ठलाई 50,000 पुरस्कार। गर्मी अचाक्ली बढेपछि कञ्चनपुर बेदकोट गाउँपालिकामा 4 दिन र भीमदत्तमा 12 दिन विद्यालय बिदा। तराई क्षेत्रमा 3 दिनसम्म तातो लहर चल्ने मौसम विभागको अनुमान। पर्वतको कुस्मा नगरपालिकाले 90 करोडको बजेट ल्यायो। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनमा प्राथमिकता। गोर्खा नगरपालिका 9 लक्ष्मी बजारको आहाल डाँडामा गोरखनाथ मन्दिर निर्माणको काम धमाधम हुँदै करिब 2 करोड लाग्ने अनुमान गरिएको गोरखनाथ मन्दिर आउँदो फागुनभित्र सकेर भक्तजनका लागि खुला गरिने। र दाङको घोराई उपमहानगरभित्र 9 वर्षमा 198 किलोमिटर सडक कालोपत्रे, यही अवधिमा 458 किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, 280 किलोमिटर नयाँ सडक निर्माण र 68 किलोमिटर सडक मर्मत गरिएको पालिकाको तथ्याङ्क।
0: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले राजीनामाको घोषणा गर्नु भएको छ। उहाँ 2 वर्ष अघि पार्टीभित्र भएको चुनावबाट प्रधानमन्त्रीका लागि छानिनु भएको थियो। राजीनामाबारे राजालाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। उहाँले नेतृत्व चयनको तालिका ल्याउन पनि पार्टीलाई आग्रह गर्नु भएको छ।
4: The question my party is asking now is whether I am best placed to lead us into the next general election. I have heard the answer of my parliamentary party to that question, and I accept that answer with good grace. Every decision I've taken has been about putting the country I love first. That is why I will resign as leader of the Labour Party.
0: स्टार्मरले अब सत्ता हस्तान्तरणका लागि सहयोग गर्ने र उत्तराधिकारी जो बने पनि पूर्ण समर्थन दिने घोषणा गर्नु भएको छ। विश्वकप फुटबलमा आज राति 10:45 डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले अस्ट्रेलियाको सामना गर्दैछ। राति 2:45 फ्रान्स र इराक भिड्दा बिहान 6:45 नर्वे र सेनेगल भिड्नेछन्। र छ दिन गरी ढिला भएको गएको शुक्रबार नेपाल बसेको मनसुनी प्रणाली थप चार प्रदेशमा अवस्था।

टाडा भई नदेऊ कहिल्यै प्रेमदास प्रधान राशा भोसले चलचित्र मायाको लागि गाउनुभएको गीत मैले सुनाएँ तपाईँलाई र इन्जोय पक्कै पनि गर्नुभयो होला भन्ने आशा गरेको छु। र यो गीतको साथमा कार्यक्रम आजको हाम्रो दिवाको सिलिकको अन्तिम चरणको यात्रा सुरु भइसकेको छ। यहाँहरू सबै सबैलाई कार्यक्रममा फेरि पनि एकपटक स्वागत इवान टक्राउन चाहेँ, फेरि जोड्न चाहेँ र अगाडि बढाउन चाहेँ। आज पुरानो पुरानो गीत सङ्गीतहरू सुनिरहेका छौँ, पक्कै पनि तपाईँहरू सबैले अतीतको सुन्दर यादहरूलाई चाहिँ ताजा बनाउँदै हुनुहुन्छ होला यी गीत सङ्गीतहरू मार्फत। र अन्तिम चरणको यो यात्रा अब एकदमै सङ्गीतमय रहनेछ। मिठा मिठा पुरानो पुरानो गीत सङ्गीतहरू सुनाएर तपाईँको समयलाई अत्यन्तै आनन्ददायी बनाउने मेरो कोसिस रहनेछ, जस अन्तर्गत अब भने चलचित्र सत्यम शिवम सुन्दरमको यो टाइटल गीत सुन्ने बेला भइसक्यो।

0: रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: यो बीएफबीएस गोरखा रेडियो हो।

कुसुमे रुमाल यो चलचित्रको टाइटल सङ तपाईँले सुन्दै हुनुहुन्थ्यो उदित नारायण झा र दिपा नारायण झाको आवाज अब सुधारण र यो मिठो गीतको साथसाथमा हामी अगाडि बढेका छौँ. समय दिउँसोको अहिले 3:32 गएको छ अनि आज कार्यक्रममा तपाईँको लागि यस्तो पुरानो पुरानो गीत सङ्गीतहरू सुनाउँदैछु. त आज वर्ल्ड रेन फरेस्ट डे पनि हो. प्रत्येक साल जुन महिनाको 22 तारिकको दिनमा चाहिँ हामी वर्ल्ड रेन फरेस्ट डे मनाउँछौँ र आज पनि त्यही विशेष दिन परेको छ. र आजको समयमा चाहिँ अब अहिले करेन्ट भनौँ न वर्ल्डको कुरा गर्नुपर्दा आजभोलि जङ्गलहरूको खुब नै धेरै विनाश भइरहेको हामी पाउँछौँ होइन. र अब आबादी बढे सँगसँगै अब मान्छेहरूलाई धेरै ठाउँमा भनौँ न बस्न पर्यो. पपुलेसन बढ्दै गइसकेपछि त्यहाँ बस्ने घरहरू चाहियो. त्यसको लागि पनि अब फरेस्टहरू अथवा भनौँ जङ्गलहरूको विनाश भइ नै रहेको छ. र यस कारण गर्दाखेरि गर्मी अहिले एकदमै बढिरहेको छ र जुन हामीले ग्लोबल वार्मिङ भनेर भन्छौँ नि त्यसको एउटा मुख्य कारक तत्त्व भनेको पनि यो वन विनाश नै हो. र वास्तवमा जङ्गलमा जुन रुखहरूको उपस्थिति हुन्छ धेरै रुखहरूको उपस्थिति हुन्छ यसको कारणले गर्दाखेरि गर्मीको असर केही कम हुन्छ. तर जहाँ रुखहरू काटिँदै जान्छन् विनाश हुँदै जान्छन् अनि त्यति बेला बढ्दै जान्छ गर्मी पनि. त यस्तै यस्तै कुराहरूमा हामी सबैको ध्यान आकर्षण गराउनको लागि वर्ल्ड रेन फरेस्ट डे मनाइन्छ. यो त्यो दिन हुन्छ जब दुनियाँभरिमा चाहिँ रेन फरेस्ट को बारेमा यसको महत्त्वको बारेमा मानिसहरूलाई जागरुक गराइन्छ. यो दिन चाहिँ यो भनौँ बिरुवाहरू बोट बिरुवाहरू भयो अनि जनावरहरूको प्रजातिहरू भयो यिनीहरूको समर्थनको लागि चाहिँ नि महत्त्वपूर्ण छ. र आजभोलि हावा यति प्रदूषण भइसकेको छ, हावा यति प्रदूषित भइसकेको छ कि शुद्ध हावा शुद्ध पानी भनेको कुरा चाहिँ एकादेशको समय एकादेशको कथा जस्तो भइसकेको छ. यसको काम यसको कारण पनि जङ्गल कम हुनु नै हो भनेर भन्दा फरक पक्कै पनि नपर्ला. प्रियमेन हुन त धेरैभन्दा धेरै चाहिँ बोट बिरुवा रोपेर यसको असरलाई केही कम गर्न त सकिन्छ. अझै पनि दुनियाँमा कैयौँ रेन फरेस्टहरू छन् र त्यसलाई संरक्षण गर्नुपर्छ र त्यसको संरक्षण नै हामी मानव जातिको चाहिँ संरक्षणको लागि काम लाग्छ भन्ने कुरालाई चाहिँ आज विशेष गरिकन जोड दिएको छ, सम्बोधन गरिएको छ प्रिय श्रोताहरू. र वास्तवमा यो रेन फरेस्ट डेको इतिहासको कुरा गर्नुपर्दाखेरि चाहिँ रेन फरेस्ट पार्टनरसिप नामक एउटा संस्था छ जसले यस दिनलाई मनाउन सुरु गरेको थियो र सन् 2017 दुनियाँभरिका कैयौँ देशहरूमा चाहिँ यसलाई मान्यता पनि मिलेको थियो. र यहाँ स्मरण गर्नुपर्ने कुरा चाहिँ के हो भने पहिलो पटक यसलाई चाहिँ सन् 2017 जुन 22 दिनमा मनाइएको थियो. यसको चाहिँ पश्चात चाहिँ प्रत्येक साल जुन 22 यो दिनलाई मनाइन्छ. यसलाई मनाउने उद्देश्य चाहिँ मैले अघि भनिहालेँ, यो जुन हाम्रो रेन फरेस्टहरू छ यसको बारेमा यसको महत्त्वको बारेमा मानिसहरूलाई जानकारी गराउनु र अगाडि आउने पिँढीमा पनि जागरुकता फैलाउनु हो. त यो कुरालाई हामीले ध्यान दियौँ होइन. र अब रेन फरेस्टको कुरा गरिराख्नु पर्दाखेरि दुनियाँको सबैभन्दा ठुलो रेन फरेस्ट अहिलेको समयको भनौँ प्रेजेन्ट टाइमको दक्षिण अमेरिकामा छ. यसको नाम अमेजन रेन फरेस्ट हो. र यसै गरिकन अफ्रिकाको बिचोबिचमा स्थित कङ्गो रेन फरेस्ट लगभग 3.7 मिलियन वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ. अनि यसै गरिकन सन्डरल्यान्डमा बोर्नियो सुमात्रा जावा र मलेसियाको हिस्सा पनि सामेल छ. एटलान्टिक फरेस्ट चाहिँ ब्राजिल अर्जेन्टिना र प्याराग्वेमा फैलिएको छ. अनि यसको एउटा ठुलो हिस्सा चाहिँ खेती किसानीमा अहिले परिणत भइसकेको छ र पनि अझै पनि एउटा ठुलो हिस्सा चाहिँ एटलान्टिक फरेस्टको रूपमा नै अवस्थित छ. र गिनीको जङ्गल चाहिँ वेस्ट अफ्रिकाको देशहरू जस्तो कि लाइबेरिया सियरा लियन र नाइजेरियासम्म पनि फैलिएको छ. यी यस्ता रेन फरेस्टहरूलाई हामीले संरक्षण गर्नको लागि र आमतौरमा पनि कुनै पनि जङ्गल कुनै पनि वनलाई विनाश गर्नबाट रोक्नको लागि पनि आजको दिन बडो महत्त्वपूर्ण छ. आजको दिनबाट जुन सन्देश फैलिन्छ त्यो बडो महत्त्वपूर्ण छ भन्दा फरक पक्कै पनि नपर्ला प्रिय सुधामिन. त आज यो वर्ल्ड रेन फरेस्ट डेको दिनमा मैले अलिकति तपाईँहरूसँग यो जानकारी सेयर गरेँ. समयको कुरा गर्दाखेरि अगाडि घर्किसकेको छ, दिउँसोको 3:00 अहिले 36 गएको छ. हामी एउटा म्युजिकल ब्रेक लिन्छौँ यो बेलामा अनि त्यस पश्चात फेरि पनि अर्को एउटा चाहिँ जानकारी लिएर म उपस्थित हुनेछु. अहिलेको लागि आशा भोसले र मोहम्मद रफीले गाउनुभएको चलचित्र 33 मन्जिलको यो गीत सुनाउँछु है त.

0: गोर्खा रेडियो हो।
1: तिमी सोशल मीडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFPS.

তা প্রিয় শ্রোতা বৃন্দ, সুন্দর নদীতে বড় চর্কে গীত আমাইলে ভন্তে ধারাকো পানি, চলচ্চিত্র সাইনোকো यो गीत তপাইলাই মাইলে সুনাই এনজয় পক্কে পনি গর্নুবালা উদিত নারায়ণ ঝা মুরলীধর র কুমার শাহকো আওয়াজমা রয়েকো থিও। यो गीत সঙ্গসঙ্গে আগাড়ি বড়েকা ছৌ, আগাড়ি বড়ন পর্দাখেরি সময়তির ধ্যান দিউ, চার বজনে আটে, চার বজনকো লাগি মাত্র দশ মিনিট বাকি ছ অব র यो বেলামা চাইনি অব তপাইকো লাগি এস্তাই মিঠা মিঠা পুরানো পুরানো গীত সঙ্গীতের শুনতে শুনাউদে আগাড়ি বড়িরহেকো বেলামা এউটা অন্তিম কোশিলে সরিবার অন্তিম গীত তপাইকো লাগি রাখনে মেরো তৈরি রয়েছে, এসলাই পনি তপাইহরুলে পূর্ণ রূপমা এনজয় গর্নুহুন্ছ হলা ভন্নে আশা গরেকো ছু হাই মাইলে। त यो गीततर्फ तपाईँलाई लिएर गइहाल्छु म, र यो गीत सँगसँगै बिदा पनि लिने मेरो तयारी रहेको छ। गीत चाहिँ मोहम्मद रफी आशा भोसले र साथीहरूको आवाजमा पढ्न गएको छ, र यो गीत सँगसँगै म तपाईँलाई अब अगाडि लिएर जान्छु। अन्तिम कोसेली हो यो गीत आजको लागि, र भोलि फेरि पनि दिउँसो एक बजेको समाचार पश्चात त भेट्न आउने नै छु कार्यक्रम लिएर। भोलिको कार्यक्रममा चाहिँ फेरि पनि हाम्रो रमाइलो यो बसाइ त छँदैछ, तर अहिले भने अब अगाडि यो एउटा गीत तपाईँको लागि राख्छु, र यो गीत एउटा कव्वाली गीत रहेको छ। कव्वाली भन्ने बित्तिकै एकदमै रमाइलो खालको एउटा गीत हो, स्पेसली अब यो एउटा चाहिँ अब नेपालमा हामीले दोहोरी गीतहरू भन्छौँ नि त्यस्तै खालको चाहिँ यो कव्वालीमा पनि अलिकति हाजिर जवाफ, अलिकति सवाल जवाफ गर्ने खालको यो एउटा चाहिँ भनौँ रहन्छ, यो टाइपको गीत हो यो चाहिँ, यस प्रकारको यसको चाहिँ फर्मेसन रहन्छ र रमाइलो छ, र इन्जोय पक्कै पनि तपाईँहरूले गर्नुहुन्छ होला भन्ने आशा गरेको छु। त अब अगाडि चार बजेको समाचार पश्चात हाम्रो बिबिसी नेपाली सेवाको साँझ पहको प्रस्तुति रहनेछ, र त्यस पश्चात पनि सवा चार बजेबाट कार्यक्रम दिवा कोसेली लिएर हाम्रो दिदी आउनुहुनेछ, माफ गर्नु होला कहाँ दिवा कोसेली लिएर, गोधुले लिएर आउनुहुनेछ हाम्रो दिदी रूपा राणा, र उहाँको साथमा इन्जोय गर्नुहोला इभिनिङ सो, उहाँले तपाईँसँग सेयर गर्नुहुन्छ। आज इभिनिङ सोमा उहाँले मिठा मिठा गीत सङ्गीत र विभिन्न अन्य सर सामग्रीहरू लिएर आउनको लागि तयार हुँदै हुनुहुन्छ है, त उहाँसँग ठिक सात बजेसम्म तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। त्यस पश्चातका अन्य गीत सङ्गीतहरू एकपछि अर्को, अन्य कार्यक्रमहरू एकपछि अर्को तपाईँको लागि हामी राख्दै जाने नै छौँ। अहिलेको लागि यति नै जानकारी गराएँ र तपाईँहरूसँग बिदा लिएँ। थ्याङ्क यू सो मच आज साथ दिनुभएकोमा कार्यक्रममा। भोलि फेरि पनि हाम्रो भेट त फेरि पनि अर्को कार्यक्रममा भइ नै हाल्नेछ। त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला, सुन्दै गर्नुहोला बिएमएस रेडियोलाई। हस् त नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धानका लागि पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
1: सुर्खेत आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ।
0: राहदानी विभागका महानिर्देशक सहित विरुद्ध भ्रष्टाचार मुद्दा भोलिबाट बयान।
2: 10 अर्ब 13 करोड 4 लाख 61 हजार 474 रुपियाँ।
0: अन्तर्राष्ट्रिय प्रसङ्गमा स्टारमरको राजीनामा सँगै ब्रिटेनको प्रधानमन्त्रीमा एन्डी बर्नमको दावी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। ब्रिटेनको नयाँ प्रधानमन्त्री बन्ने अपेक्षा गरिएका एन्डी बर्नमले आफूले सत्तारूढ लेबर पार्टी र सरकारको नेतृत्वको लागि दावेदारी प्रस्तुत गर्ने बताएका छन्। प्रधानमन्त्री कियर स्टारमरको राजीनामापछि उनको यो भनाई आएको हो। स्थानीय चुनावमा कमजोर प्रदर्शन, सरकारसँग जोडिएका कैयौँ काण्ड र नीतिगत परिवर्तनका माझ सर्वेक्षणहरूले स्टारमरको लोकप्रियता इतिहासकै कमजोर बिन्दुमा पुगेको देखाएको थियो। सर कियर स्टारमरले भने,
4: Every decision I've taken,
3: मैले लिएको प्रत्येक निर्णयमा आफूले माया गरेको देशलाई अगाडि राखेको छु। त्यही भएर म लेबर पार्टीको नेताबाट राजीनामा दिँदैछु। मैले आज बिहान आफ्नो निर्णय अवगत गराउन राजासँग कुरा गरे। राजीनामा दिएका ब्रिटेनका प्रधानमन्त्री म्यान्चेस्टरका पूर्व मेयर बर्नम अघिल्लो हप्ताको उपचुनावपछि संसदमा फर्किएका थिए। उनी 10 वर्षको अवधिमा ब्रिटेनको 7 औं प्रधानमन्त्री बन्ने पक्का पक्की जस्तै देखिएको छ। ल्याटिन अमेरिकाका दक्षिणपन्थी नेताहरूले कोलम्बियाको राष्ट्रपतीय चुनावमा साँगुरो जितका लागि एबेलार्डो डे ला एस्प्रिएलाई बधाई दिएका छन्। अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेले कोलम्बियाका जनताले आर्थिक स्वतन्त्रताको मार्ग अँगालेको बताए। कोलम्बियामा सडकमा ओर्लिएर 10,000 विपक्षी समर्थकहरूले चुनावको परिणामको विरोध गरिरहेका छन्। विपक्षी वामपन्थी नेता इभान सपेडाले पराजय स्वीकार गरिसकेका छैनन्। पोप लियोले सरकारहरू भोकमरी सम्बोधन गर्नुको सट्टा द्वन्द्वलाई चर्काउन लागेको भन्दै अन्तर्राष्ट्रिय सहायताका प्राथमिकताहरू नराम्रोसँग बिथोलिएको बताएका छन्। रोममा विश्व खाद्य कार्यक्रम WFPको मुख्यालयमा लियोले धनी देशहरू राष्ट्रिय सुरक्षामा केन्द्रित भइरहेकाले मानवीय सङ्कट उपेक्षित बनिरहेको बताए। WFP जस्ता सहायता निकायहरूको बजेट कटौती हुँदा उनीहरूले सुडान जस्ता द्वन्द्वग्रस्त क्षेत्रका मानिसहरूलाई पर्याप्त खानेकुरा उपलब्ध गराउन सकिरहेका छैनन्। इरान र संयुक्त राज्य अमेरिका बीच दीर्घकालीन शान्ति स्थापनाको विषयमा यो हप्ता तल्लो तहमा वार्ताहरूले निरन्तरता पाउने अपेक्षा गरिएको छ। आइतबारको वार्तापछि त्यसलाई नेतृत्व गर्ने प्रतिनिधि मण्डलका सदस्यहरू स्विजरल्यान्डबाट फिर्ता भएका छन् वा भइरहेका छन्। कतारको ऊर्जा मन्त्रालयले गैराति 13 जनाको ज्यान जाने गरी एउटा ग्यास प्लान्टमा भएको विस्फोटनले आपूर्तिमा असर नगर्ने बताएको छ। कतारका ऊर्जा मन्त्रीले 66 जना मानिसहरू घाइते भएका उल्लेख गर्दै वातावरणमा कुनै जोखिम नरहेको बताए। मार्चमा इरानी हमलापछि सञ्चालन स्थगित भएको उक्त प्लान्ट पुनः सञ्चालन गर्न कामदारहरू खटिएको समयमा रास लाफान औद्योगिक क्षेत्रमा सो विस्फोट भएको थियो र संयुक्त राष्ट्रसङ्घले व्यापक रूपमा आलोचित भएको अप्रिलको चुनाव अघि 6 महिनामा बर्माको सेनाले 700 भन्दा बढी मानिसहरूको हत्या गरेको आरोप लगाएको छ। राष्ट्रसङ्घका अनुसार पीडित हवाई हमलामा मारिएका थिए। सेनाले सत्ता हातमा लिएको वर्षौंपछि म्यानमारको जुन्टाले अप्रिलमा निर्वाचन गराएको थियो। उक्त सैन्य कुका नेता मिन ओङ लाइङ अहिले देशका राष्ट्रपति छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पूर्व उप प्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई आज सुर्खेतबाट नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख जयराज सापकोटाले बीबीसीलाई जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएको उनको भनाइ छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 8 गते एउटा पक्राउ पनि जारी गरेर छ विष्णु पौडेलजीको सम्बन्धमा, र उहाँ चाहिँ सुर्खेतमा कुनै कार्यक्रममा आउनु भएको छ भन्ने सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पक्राउ पुर्जीका आधारमा हामीले आज पक्राउ गरेका छौँ। काठमाडौँलाई लैजाने तयारी भइरहेछ।
0: पौडेललाई सुर्खेतको शुभ होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। यस विषयमा थप बुझ्न हामीले सम्पत्ति शुद्धिकरण विभागका प्रवक्तालाई सम्पर्क गरेका थियौँ, तर उनले यसबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए। अब अर्को विषय, पासपोर्ट छपाई प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 16 व्यक्ति तथा 2 कम्पनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लगायतलाई प्रतिवादी बनाएको हो। आयोगका प्रवक्ता सुरेश नेउपानेले 2 जर्मन कम्पनी भेरिडोस र म्युलबावरलाई ठेक्का प्रदान गर्ने क्रममा सार्वजनिक खरिद ऐन विपरीत कार्य गरेको आरोपमा मुद्दा दायर गरिएको एक विज्ञप्ति मार्फत जनाएका छन्। एक रिपोर्ट। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार यस प्रकरणमा राहदानी विभागका महानिर्देशक अर्याल सहित 10 कर्मचारीलाई प्रतिवादी बनाइएको छ। साथै 2 विदेशी कम्पनी र 4 विदेशी नागरिक पनि प्रतिवादीको सूचीमा छन्। सूचना अधिकारी हितानले भनिन्,
2: भ्रष्टाचार निवारण ऐन 2059 दफा 8 दफा 1 बमोजिम बिगो कायम गरी अहिलेको दफा 8 1 बमोजिम सहित र बिगो बमोजिम जरिवाना हुनलाई चाहिँ मागदाबी लिएको छ। टोटल बिगो चाहिँ 10,13,04,61,477 रुपियाँ बिगो कायम गरी अभियोग दर्ता भएको छ।
0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाईको ठेक्का प्राप्त गरेका जर्मन कम्पनीहरू, तिनका कर्मचारी तथा नेपाली प्रतिनिधि विरुद्ध समेत मुद्दा दायर गरेको हो। ती कम्पनीका नेपाली प्रतिनिधिमा सिद्धार्थ थापा र मनिन्द्र राज मल्ल छन्। प्रतिवादी मध्ये केहीलाई अख्तियारले अनुसन्धानका क्रममा नियन्त्रणमा लिइसकेको छ। मुद्दा दायर गर्ने क्रममा आज 7 प्रतिवादीहरूलाई अदालतमा उपस्थित गराइएको सूचना अधिकारी हितानले बताइन्।
2: आज बयान गर्न नसकिने भएको भएर, अवेला भएको भएर भोलि उपस्थित गराउने गरी न्यायिक हिरासतमा पठाएका छौँ। अबको प्रक्रिया, यी प्रतिवादीहरूलाई बयान गराइन्छ, भोलिबाट बयान कार्य सुरु हुन्छ। पक्राउ नपरेका प्रतिवादीहरूलाई चाहिँ हाजिर गराउने प्रक्रिया सुरु हुन्छ र मुद्दाको सुनवाईमा जान्छ।
0: अनुसन्धानका क्रममा आयोगले पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबालाई पनि बयानका लागि उपस्थित हुन भनेको थियो। यद्यपि आज दायर भएको मुद्दामा उनलाई प्रतिवादी बनाइएको छैन। राहदानी विभागले गत वर्ष जुनमा जर्मनीको भेरिडोस कम्पनीलाई राहदानीको बुकलेट र म्युलबाउर आइडी सर्भिस कम्पनीलाई सफ्टवेयर र तथ्याङ्क व्यवस्थापन प्रणालीको ठेक्का दिएको थियो। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान तथा कारवाही अघि बढाउन प्रधानमन्त्रीका सल्लाहकारहरूले अख्तियारका पदाधिकारीहरूलाई दबाव दिए भन्ने विवरणहरू हालै सञ्चार माध्यममा प्रकाशित भएका थिए। अब अर्को प्रसङ्ग, गत चैत्र महिनामा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट नेपालका झन्डै 1 दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार काठमाडौँ उपत्यका अहिले बर्ड फ्लूका लागि हटस्पट बनेको छ। यसै सन्दर्भमा हामीले पशु सेवा विभागका महानिर्देशक उमेश दाहाललाई टेलिफोन सम्पर्क गरी सुरुमा बर्ड फ्लू संक्रमणको अहिलेको अवस्थाबारे सोधेका छौँ।
5: यो महोत्तरी 12 देखियो, चितवन र रावपरासमा देखिएपछि अहिले पछिल्लो समय चाहिँ काठमाडौँ उपत्यका हटस्पोटकै वास्तवमा एकदमै धेरै आउटब्रेक भएको अवस्थाहरू हो। काठमाडौँभन्दा बाहिर चाहिँ काभ्रेमा एउटा स्थानमा देखिएको छ, अरूमा चाहिँ अहिले उपत्यका बाहिर चाहिँ करिब करिब केसहरू अहिले छैनन् र रिपोर्टिङ भएको अवस्थाहरू छैन। यसले गर्दाखेरि बर्ड फ्लू क्रमिक रूपमा नियन्त्रणमा आएको छ, तर काठमाडौँभित्र चाहिँ हामी अझै केही दिन चाहिँ अझै लाग्ने छ। नमुनाहरू आएका छन्, परीक्षण हुँदैछ। थुप्रै नमुना आउँदाखेरि चाहिँ केही नमुना मात्र चाहिँ बर्ड फ्लूको H5 भाइरस देखिएको हुनाले अब बिस्तारै यो नियन्त्रित अवस्थामा जान्छ कि भन्ने विभागको प्रश्न पर्छ।
6: अब जुन 65-70 सालमा पनि काठमाडौँमा फैलिएको थियो होइन, त्योसँग तुलना गर्दा अहिलेको अवस्था चाहिँ कस्तो हो?
5: 65 सालमा काठमाडौँदेखि 70 त भक्तपुर जिल्लैलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर ठुलो सङ्ख्यामा पक्षीहरू बच्चाले चाहिँ नष्ट गरिएको थियो। अहिले चाहिँ कस्तो छ भने आउटब्रेक भएको छ, छिटपट थुप्रै पालिकाहरू छन्, एउटा पालिकामा एक दुईवटा ठाउँमा त्यस्तो देखिएको छ। मूलत हेर्ने हो भनेदेखि जङ्गलहरू जोडिएको अथवा त्यो वरिपरिका पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ, जस्तै चन्द्रागिरी भयो, ताराकेश्वर, टोखा, साँखु, यता गोदावरी होइन, यता चागु नारायण, यी पालिकाहरूमा अलिकति सङ्क्रमण देखिएको छ। हुन त अब भक्तपुर नगरपालिका र ललितपुरको महानगरभित्र पनि 1-2 ठाउँमा देखिएको छ। सदर चिजाखानामै चाहिँ बर्ड फ्लू देखियो भनिसकेपछि यसले के बताउँछ भनेदेखि जङ्गली चराहरूको छेउछाउमा भएका चाहिँ फार्महरू जो जसमा अलिकति जैविक सुरक्षाका विधिहरू अथवा सरसफाइ क्रम हुन्छ त्यो अलिकति फैलिएको देखिन्छ। हाम्रो केही हप्ता पहिले नै कागमा यो समस्याहरू देखिया छ भन्ने चाहिँ हाम्रो प्रयोगशालाबाट प्रमाणित गरिसकेको अवस्था हो। तर बिस्तारै यो पूर्वबाट हाम्रो अनुभव पनि करिब करिब 1.5 महिना जति रह्यो झापा मर्ने संसदमा हुन्छ, काठमाडौँमा पनि बिस्तारै केसहरू चाहिँ सफाइ अथवा चाहिँ क्रमिक रूपमा कम हुँदै जान्छ भनेर हामी प्रक्षेपण गऱ्यौँ। अब उपत्यकामा चाहिँ अहिले सबसे हाम्रो तथ्याङ्क हेर्दा पनि अहिले ठुलो संख्यामा लेयर्स 80%भन्दा बढी चाहिँ लेयर्स संक्रमण भएको हुनाले, लेयर्स भनेको फुलपानी कुखुरामा संक्रमण भएको हुनाले चाहिँ त्यसमा अलिक बढी ध्यान र विशेष गरी चाहिँ यो कागजका क्रेट अन्डा राख्नलाई प्रयोग गरिन्छ, त्यो भन्ने कुरो चाहिँ पुनः प्रयोग गरेर नमिल्ने हुन्छ। त तर कतिपय कामहरूले त्यही प्लेट पुनः प्रयोग गरेको अवस्थाहरूमाले गर्दा पनि किनभने भाइरसको जाँड र अन्जानमा पनि गइरहेको अवस्थाहरू छ।
6: विभागले चाहिँ अहिले त्यसका लागि के कस्ता कार्यहरू गरिराखेको छ?
5: यसको चाहिँ न प्रभावकारी खोप छ संसारमै, न उपचार छ। त्यसले गर्दाखेरि यसले त एक किसिमको चाहिँ आपतकालीन अवस्था जस्तै हो। त्यसलाई जहाँ देखिन्थ्यो त्यहाँबाट संक्रमण नफैलिस भने तत्कालै पन्छी र पन्छीले पदार्थ नष्ट गर्नेको विकल्प छैन, त्यो हामीले गरिरहेका छौँ।
6: तीन महिना भयो होइन, कति नष्ट गर्नु परिसकेको छ, कति नोक्सानी भइसक्यो
5: अहिले हेर्नुहोस् त, रेगुलर देखिरहेको छ। त्यसले गर्दा तथ्याङ्कै हिसाबमा आज भोलि मैले भनेको फरक पर्छ, तर मोटामोटी रूपमा 5.5 लाख कुखुरा नष्ट भएको अवस्था छ कुखुरा पन्छीहरूमा, र त्यहाँ करिब करिब 10 लाख भन्दा बढी अन्डा नष्ट भइसकेको छ, र त्यहाँ 2,05,000 किलो भन्दा बढी दाना जो संक्रमण फैलिन सक्छ नि, दाना भयो भने मान्छेहरू फेरि चाहिँ पुनः प्रयोग गर्न सक्ने भयो, यी सबै चिजहरू त नष्ट गर्नुपर्छ। त्यो लागत मूल्यको 75% चाहिँ क्षतिपूर्ति दिने व्यवस्था छ, राहत दिने व्यवस्था छ अहिले कानुनमा आएर। अब यो चाहिँ बढ्ने क्रममा छ, करिब करिब अहिले 50 करोड भन्दा बढीको प्रत्यक्ष क्षति भइसकेको अवस्थाहरू छ।
6: यसपालिको यो जुन प्रकोपमा चाहिँ मान्छेलाई सरिसकेको घटना त आएको छैन?
5: छैन, मान्छे पुगेर 3-4 वर्ष अगाडि एउटा केस देखिएको थियो, त्यसपछि मान्छेमा देखिएको छैन। यो अब एउटा सुखद पछि हो, तर चाहिँ के भनेदेखि
6: अन्त्यमा महानिर्देशकज्यू, यो सामान्य मानिसलाई र व्यवसायीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
5: संक्रमण क्षेत्रबाट कुनै पनि पन्छीपन्छीने पदार्थहरू बजारमा जाँदैन, त्यसैले पन्छीपन्छीने उत्पादनहरू ढुक्कसँग खान सकिन्छ। यद्यपि हामी राम्ररी पकाएर खाने बानी छ भने मानिसमा लाग्ने कुनै पनि सम्भावना रहँदैन भन्ने किसिम ढुक्कबाट सेवन गर्न म अनुरोध गर्छु भनेदेखि, व्यवसायीहरूको हकमा चाहिँ मैले अघि नै भने यो व्यवसाय भनेको वास्तवमा अहिले ठुलो क्षति भएको छ। एउटा भवितव्य नै पन्छी पालन व्यवसायमा देखिएको छ, तर यी व्यवसायलाई जोगाउनको लागि व्यवसाय गर्ने पछि छ, तर अहिले तत्काल यो सेक्टर जोगाउनको लागि चाहिँ व्यावसायिक इमान्दारीता चाहिँ व्यवसायीहरूले कायम गरिदिनु पर्ने हुन्छ। त्यो संक्रमण भएको ठाउँबाट कुनै पनि पन्छीपन्छीने उत्पादन बेचिदिनु भएन, त्यसमा हामी कडा निगरानी पनि गर्छौँ, करी पनि राखेको छ, आएको छैन, मेरो अनुरोध मात्रै हो। त्यो पनि तत्काल यो रोग चाहिँ सबैको समन्वयमा नियन्त्रण गरौँ। व्यवसाय भन्ने कुरो व्यवसायलाई समन्वय गर्नको लागि विभाग छँदै छ, बिमाका कार्यक्रमहरू छन्। बर्फु बाहेक अरू चाहिँ क्षतिहरूमा बिमाले दिन्छ, र बर्फुको क्षतिमा सरकारले क्षतिपूर्ति दिन्छ भने चाहिँ आफ्नो व्यवसाय निर्धक्क सफा अगाडि बढाउन सकिन्छ।
0: उनी थिए पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, साथी सञ्जय ढकालसँग कुरा गर्दै। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। ब्रिटेनमा प्रधानमन्त्री कियर स्टारमरले राजीनामा दिएपछि गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी वर्नमले उक्त पदमा दावी गर्ने बताएका छन्। डाउनिङ स्ट्रिट बाहिर पद त्याग गर्ने घोषणा गर्दा स्टारमरले पदमा बहाल हुँदा गरेका सबै निर्णय आफूले माया गर्ने देशलाई अगाडि राखेर गरेको बताएका थिए। बीबीसीका विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: डाउनिङ स्ट्रिटमा बोल्दै सर कियरले अर्को आम चुनावमा लेबर दललाई नेतृत्व दिन आफू उपयुक्त अवस्थामा नरहेको भन्दै पद त्याग्ने बारे राजालाई जानकारी गराएको बताएका थिए। स्टारमरले पार्टीबाट नयाँ नेता नछानिन्जेलसम्मका लागि पदमा बहाल रहने पनि बताए। गत साता उपनिर्वाचनबाट सांसद चुनिएका एन्डी बर्नम स्टारमरको उत्तराधिकारी बन्ने ठानिएको छ। सोमबार संसद पदको औपचारिक रूपमा शपथ ग्रहण गर्नु केही घण्टा अघि बर्नमले आफूले पार्टीको नेतृत्व दावी गर्ने बताएका थिए, तर नयाँ प्रधानमन्त्री नियुक्त हुन सेप्टेम्बरको प्रारम्भसम्म कुर्नुपर्ने हुन सक्छ। केयर स्टारमरको सत्ता ढलेपछि विपक्षी कन्जर्भेटिभ पार्टीका नेता केमी बेडनकले लेबर पार्टीलाई गम्भीर हुन आग्रह गर्दै ब्रिटेनले भोगिरहेका संवेदनशील मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आह्वान गरेकी छन्। उनले तत्कालै सम्बोधन गरिनुपर्ने राष्ट्रिय सुरक्षा चुनौतीको सम्बोधनका लागि सहजै सत्ता हस्तान्तरण गरिनुपर्ने बताइन्। उनले तत्कालै आम चुनावको भने माग गरिनन् जुन दक्षिणपन्थी युके रिफर्म पार्टीले गरिरहेको छ। सन् 2020 सर केयर लेबर पार्टीको नेता चुनिएका थिए र सन् 2024 उनको पार्टीले आम चुनावमा ठूलो जित हासिल गरेपछि उनी प्रधानमन्त्री बनेका थिए, तर उनी इतिहासमै छोटो कार्यकाल सत्ताको नेतृत्व गर्ने लेबर नेताका रूपमा पदबाट बाहिरिँदैछन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, सुस्वागतम यहाँहरू सबै सबैलाई। आजको साँझको कार्यक्रम गोधुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आज विक्रम सम्बत 2083 साल असार महिनाको 8 गते, तदनुसार आज सोमबार 22 जुन सन् 2026 हो र आजको दिन सायद यहाँहरूमध्ये धेरैले अत्याधिक गर्मीको महसुस पनि गर्नुभएको छ होला श्रोता। र आज एकदमै गर्मी बढिरहेको र जताततै गर्मी फिल भइरहेको छ अनि युकेमा तपाईँहरूले थाहा पाइसक्नु भएको छ आजको दिनमा एकदमै एम्बर वार्निङ छ र आज एकदमै एक्सट्रिम हिट भइरहेको छ। यो हप्ताभरि नै त्यही गर्मी बढ्ने, अत्याधिक गर्मी हुने अनुमान गरिएको छ र आज साँझपख पनि प्राय गरेर धेरैजसो स्थानहरूमा रातको समयमा भने एकदमै गर्मी बढेको फिल हुनेछ। विशेष गरेर वेल्सका विभिन्न पार्ट्सहरू, इङ्ल्यान्डको दक्षिणी पश्चिमी भूभागहरू अनि धेरैजसो स्थानहरू, त्यस्तै गरी ब्रिटेनको धेरैजसो स्थानहरूमा पनि बढी गर्मी हुनेछ भने आजको दिनमा दक्षिणी भूभाग र सेन्ट्रल भूभागका केही स्थानहरू, इङ्ल्यान्डको मध्य भूभागका क्षेत्रहरूमा भने रातको समयमा मेघ गर्जनसहित वर्षा हुन सक्ने पनि अनुमान गरिएको छ। र आज एकदमै गर्मी बढिरहेको हुनाले सायद यहाँहरूलाई यो रेड एक्सट्रिम हिट वार्निङ इस्यु, जुनको यो टेम्परेचर रेकर्ड गरिएको छ श्रोता, अनि तपाईँहरूले पनि रेडियो टेलिभिजनहरू हेरिराख्नु भएको छ, रेडियो सुनिराख्नु भएको छ, आज सोमबार 22 जुनमा भने मेट अफिसले इस्यु गरेको रेड एक्सट्रिम हिट वार्निङ हो श्रोता। यो बुधबार र बिहिबारसम्म रहने पनि बताइएको छ अनि डेली रेकर्ड टेम्परेचर पनि एकदमै पहिलेको तुलनामा यो अत्याधिक भइरहेको पनि बताइएको छ र तपाईँहरू गर्मीबाट सजग रहनुहोला। आज सोमबारको दिनमा 34 डिग्री सेल्सियस, इङ्ल्यान्डका विभिन्न पार्ट्सहरूमा पनि अत्याधिक गर्मीको कारण आजको अधिकतम तापक्रम भने 34 डिग्री सेल्सियससम्म पुगेको छ र भोलि मङ्गलबारको दिनमा मङ्गलबार अझ धेरै बढी हुन सक्ने अनुमान गरिएको छ र भोलि आजको तुलनामा 37 डिग्री सेल्सियससम्म पुग्नेछ। यो चाहिँ दक्षिणी भूभाग, इङ्ल्यान्डको दक्षिणी भूभागतिर 37 डिग्रीसम्म पुग्ने र वेल्सको दक्षिण पूर्वीय क्षेत्रतिर भने 35 डिग्री सेल्सियससम्म रहने र बाँकी स्थानहरूमा पूर्वीय क्षेत्रतिर भने शुक्रबारसम्म 32

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथ

हजुर, अहिले प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ राजसागर र अन्य साथीहरूको स्वरमा। अब भने आउनुहोस्, हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि म तपाईँहरू समक्ष राख्दै जान्छु। सायद तपाईँहरूले यो कार्यक्रम सम्बन्धी जानकारी लिएर पनि आफ्नो डायरी करेक्ट गर्न सक्नुहुनेछ, यानि कि तपाईँहरू पनि ती कार्यक्रमहरूमा सहभागिता जनाउन सक्नुहुनेछ। यसै क्रममा हामीलाई प्राप्त भएको अर्को एक सूचना हो, श्रोता तपाईँहरूमध्ये कति साथीहरूले यो कार्यक्रममा पनि सहभागिता जनाउँदै हुनुहुन्छ होला। भूतपूर्व गोर्खा तथा उहाँहरूको परिवारका सदस्यहरूलाई लक्षित गरी रोजगारी सम्बन्धी जब फेयर आयोजना गरिएको छ। जब फेयरमा सेक्युरिटी क्षेत्रका विभिन्न कम्पनीहरूको स्टलहरू रहनेछन्। सहभागीहरूले कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष रूपमा भेटघाट तथा अन्तर्क्रिया गर्ने अवसर पनि प्राप्त हुनेछ र भविष्यको रोजगारी तथा भर्ती अवसरका बारेमा विविध जानकारी लिन सक्नुहुनेछ। यो कार्यक्रम हुन गइरहेको छ 24 जुनमा बिहानको 10 बजेदेखि 1 बजेसम्म फानबर बिजिडब्ल्युएस भवन, पोस्टकोड GU148XJ, र थप जानकारीको लागि राम गलामी 07727644336 थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस् अब समयको जानकारी लिउँ। समय दिनको 4:35 गयो। नेपालमा पनि बेलुकीको 9:20 गएको छ भने ब्रुनाईमा अब रातको 12:00 लागि 25 बाँकी रहेको छ। अब भने हामी विमल मगरको स्वरमा यो गीत सुनौँ।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

आज भोसले र मोहम्मद अजिजको स्वरमा यो मिठो गीत हामीले सुनिरहेका थियौँ र बिएफबिएस गर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुलीको पहिलो घण्टामा र कार्यक्रमको दोस्रो घण्टामा भने नेपाल कपको सेमी फाइनल भने आरएमए स्यान्डर्समा भएको थियो श्रोता द रोयल मिलिट्री एकाडेमी स्यान्डर्समा र नेपाल कपको सेमी फाइनलको म्याचको लागि भने म गएको थिएँ चारवटा टिमको बेसमा भएको थियो र फर्स्ट सेमी फाइनल भने तपाईँहरूलाई हामीले प्रत्यक्ष रिपोर्ट पनि दिएका थियौँ यस वर्षको लागि नेपाल कपको फर्स्ट सेमी फाइनल्स भने क्विन्स गर्खा सिग्नल्स भर्सेस गर्खा आग सपोर्ट बटालियनको बेसमा भएको थियो र रिजल्ट भने 4-0 अनि क्युजिएस 4 भयो भने गर्खा आग सपोर्ट बटालियन नेल भएको थियो अनि त्यस्तै गरी सेकेन्ड सेमी फाइनल म्याच भने 1RJR भर्सेस जिएसपिएसको बेसमा भएको थियो र 1RJR 1GSPS नेल भयो र यसरी अब भने नेपाल कपको फाइनल हामी शनिबार 4 जुलाईको दिनमा क्विन्स एभेन्यू ओल्ड सर्टबाट प्रत्यक्ष हेर्नेछौँ तपाईँहरू पनि आउन सक्नुहुनेछ र त्यही सेमी फाइनलको अवसरमा मैले केही छोटो रिपोर्ट तयार पारेको छु सुन्न नभुल्नुहोला कार्यक्रमको दोस्रो घन्टामा आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु अर्को गीत यो गीतमा स्वर भन्ने कलाकार रहेका छन् सुजिल कर्मचार्य र साथीहरू

विद्युतीय राहदानी छपाई प्रकरणमा अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजु राणा र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले यही असार 2 गते पक्राउ गरिएका विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी र राणा सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा चलाएको हो। विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले 10,13,04,61,477 रुपियाँ बिगो दावी गरेको छ। अख्तियारले अर्याल पछि छपाईमा संलग्न जर्मन कम्पनी मोहलबाउरका नेपाल प्रतिनिधि मनिन्द्र राज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई असार 3 गते पक्राउ गरेको थियो। राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनिन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल र शत्रुधन प्रसाद शर्मा पोखरेल विरूद्ध मुद्दा हालेको छ। त्यस्तै रविन्द्र राज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाइएको छ। यो प्रकरणमा झण्डै 8 अर्ब रुपियाँको हिनामिना भएको अख्तियारको निष्कर्ष छ। गएको वर्ष पासपोर्ट छपाईका लागि 2 प्याकेज बनाएर मिहलबार आइडी सर्भिसलाई 1,55,00,00,000 र भेरिडासलाई 6,55,00,00,000 ठेक्का दिइएको थियो। मिहलबारका नेपाल प्रतिनिधि मनिन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापालाई पनि प्रतिवादी बनाइएको हो। यी 2 कम्पनीमाथि राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाएको आरोप छ। काठमाडौँ उपत्यकाका 3 वटै जिल्लाका 50 भन्दा बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ। एकैपटक धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 प्राविधिक टोली परिचालन गरिएको छ। हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6,00,000 भन्दा बढी कुखुरा, लाखौं अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ। फागुनमा पूर्वी नेपालबाट सुरु भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखाना सहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ। संक्रमणका कारण दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौं पन्छी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ। त्यसपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ। संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ। संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ। नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो। त्यसयता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ। प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ। इजरायलका सिहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली पठाउन लिइएको अंग्रेजी भाषा परीक्षामा 15,000 भन्दा बढी परीक्षार्थी मध्ये 1,231 जना मात्रै पास भएका छन्। 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ। केयर गिभरका लागि आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेशनल क्वालिफिकेसन मार्फत परीक्षा सञ्चालन गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या मागभन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल सुरु गरिएको छ। यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिस काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो, तर यसपटक इजरायल स्थित पिवाको सिफारिसमा CIIN इन्टरनेसनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो। परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 रुपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै परीक्षा विरोध प्रदर्शन समेत गरेका थिए। विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो। कोटेश्वर र जडीबुटीका काउन्टरमा यात्रु तानातान गर्ने 10 जना बसका कर्मचारी पक्राउ परेका छन्। काठमाडौँबाट बाहिरिने यात्रुलाई दुःख तथा हैरानी दिएको आरोपमा कोटेश्वर र जडीबुटी क्षेत्रका बस काउन्टरका कर्मचारी, चालक र सहचालक सहित 10 जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश राज सुवेदीले जानकारी दिनुभयो। उनीहरूलाई प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ। 6 दिन ढिला गरी गएको शुक्रबार नेपाल पसेको मनसुनी प्रणाली थप 4 प्रदेशमा विस्तार भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीबाट शुक्रबार भित्रिएको मनसुन आज कोशीको सबै भागसहित मधेस, बागमती र गण्डकीका केही भेगसहित लुम्बिनीको पूर्वी क्षेत्रसम्म फैलिएको छ। तर मनसुनी प्रणाली कमजोर अवस्थामै रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी र मध्य नेपालका केही क्षेत्रमा वर्षा हुने क्रम सुरु भएको छ। विभागले यो वर्ष मनसुन अवधिमा सरदर भन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

समय बेलुकीको 5:10 गयो श्रोता कार्यक्रमको दोस्रो घण्टामा हामी प्रवेश गरिसकेका छौँ मैले यहाँहरूलाई जानकारी गराएको छु कार्यक्रमको दोस्रो घण्टामा भने यहाँहरूले सुन्न सक्नुहुनेछ आज नेपाल कपको सेमी फाइनलको बारेमा हामी जानकारी लिनेछौँ र नेपाल कपको सेमी फाइनल भने रोयल एकाडेमी स्यान्डर्समा भएको थियो अनि तपाईँहरूले फर्स्ट म्याच र सेकेन्ड म्याचको प्रत्यक्ष रिपोर्ट पनि सुन्नुभएको थियो र त्यो दिनमा मैले केही रिपोर्टहरू सङ्कलन गरेको छु श्रोता आज हामी कार्यक्रमको यो दोस्रो घन्टामा सुन्नेछौँ अहिलेको लागि भने आउनुहोस् अब यो हामीलाई समर सिजनमा धेरैभन्दा धेरै कार्यक्रमहरू हुने गर्छन् र तपाईँहरूको यो कार्यक्रम सम्बन्धी जानकारीहरू पनि हामी तपाईँहरूको साथमा राख्दै जानेछौँ र यसै क्रममा बार पाकी समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ शनिबार 25 जुलाईमा बिहानको 10:30 रातको 10 यो कार्यक्रम स्यामुएल कोडी स्कुल फानबरमा हुँदैछ ओके इन्जोय गर्नुहोला अनि त्यस्तै गरी अर्को कार्यक्रम पनि रहेको छ यो कार्यक्रम तपाईँहरूमध्ये धेरैले सुनि पनि सक्नुभएको छ होइन र यदि कसैले आज मात्रै सुन्दै हुनुहुन्छ भने पनि तपाईँहरू त्यो दिनमा जान सक्नुहुनेछ र यो कार्यक्रम तपाईँहरूको लागि पनि हुनसक्छ कतिपय श्रोताहरू आज मात्रै रेडियो सुन्दै हुनुहुन्छ भने यो कार्यक्रम हो तमु पेलू सङ युकेको वार्षिक ग्रीष्मकालीन भेटघाट तथा बिबिक्यू कार्यक्रम हो यो कार्यक्रम हुन गइरहेको छ 27 जुनमा र 27 जुनमा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ अनि बिहानको 10 रातको 11 र यसमा विभिन्न किसिमको एक्टिभिटिज पनि रहनेछ इन्जोय गर्नुहोला तपाईँहरूमध्ये धेरैले यो कार्यक्रममा स्पोर्ट्स अथवा भनौँ न बास्केटबल सुटिङ कम्पिटिसन अनि फन गेमहरू अनि थुप्रै थुप्रै कार्यक्रमहरू पनि रहेका छन् इन्जोय गर्नुहोला अब हामी सुनौ सिडी विजय अधिकारी र एलिना चौहानको स्वरमा यो गीत

सिडी विजय अधिकारी र एलिना चौहानको युगल सर्वद प्रस्तुत गीत थियो. आउनुहोस् अब भने यहाँहरूमध्ये धेरैले नेपाल कप पनि हेरिराख्नु भएको छ होला होइन. र शनिबार भएका केही रिजल्टहरू, शनिबार र आइतबार भएका नेपाल कप होइन यस वर्ल्ड कपको कुराकानी गरिरहेको छु श्रोता. नेपाल कपको विषयमा त म अबको केही समयपछि तपाईँहरूको साथमा राख्दै जानेछु. शनिबार 20 जुनमा भएको खेल ग्रुप सीबाट ब्राजिल 3-0 अनि ग्रुप डीबाट टर्की 0 पाराग्वे 1 भएको छ. जर्मनी 2 आइभरी कोस्ट 1 अनि नेदरल्यान्ड्स 5 स्विडेन 1 भएको छ भने हिजो आइतबार 21 जुनमा ग्रुप ईबाट इक्वेडर र क्युरासाओ 0-0 भएको छ. दुवै टिमबाट कुनै स्कोर हुन सकेन र 1-1 पोइन्ट उनीहरूले सेयर गरेका छन्. ग्रुप ईबाट ग्रुप एफबाट भनौँ, ट्युनिजिया 0 जापान 4 एकदमै इन्ट्रेस्टिङ भइरहेको छ. जापानले 4 गोल गर्न सफल भएको छ. अनि त्यस्तै गरी बेल्जियम र इरान भने 0-0 भएको थियो. ग्रुप जीबाट सायद यहाँहरूमध्ये कतिले हेर्दै हुनुहुन्छ होला, बिसिडी एएफजी जीबाट इजिप्ट इजिप्ट इरान बेल्जियम र न्युजिल्यान्ड सबैले दुई दुईवटा म्याच खेलिसकेका छन्. ओके, अनि यो सबैमा सम्भावना छ अब को जाने भनेर होइन, सबैलाई एकदमै पोटेन्सियल छ भनौँ. अनि त्यस्तै गरी हिजो भएको अर्को खेलमा स्पेन 4-0 युरोगाई 2 अनि केप भर्ड पनि 2 भएको छ. एकदमै इन्ट्रेस्टिङ भइरहेको छ अहिलेसम्मको खेल होइन. आउनुहोस् अब भने हामी यो नेपाल कपको सेमी फाइनल म्याचको विषयमा मैले तयार पारेको रिपोर्ट भने अबको केही समयपछि हामी सुन्नेछौँ. त्यसभन्दा अगाडि छोटो विश्राम.

BFBS Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk। यो PFBS Gorkha Radio हो।

BFBS गोरखा रेडियो। नेपाल कप सेमी फाइनलको लागि म आरएमएस स्यान्डर्समा छु। सेमी फाइनलको फर्स्ट म्याच क्विन्स गोर्खा सिग्नल्स भर्सेस गोर्खा आग सपोर्ट बटालियन हुँदैछ र यसै क्रममा गोर्खा आग सपोर्ट बटालियनबाट गोर्खा मेजर प्रकाश राई हुनुहुन्छ। राम्रो पर्फर्मेन्स भइरहँदा पनि खेल हो, हार जित भइहाल्छ, त्यो विषयमा त हामी कुराकानी गर्ने नै

0: अहिलेको लागि बिएबिएस कर्का रेडियोमा वेलकम छ
1: दिदी. थ्याङ्क यू सो मच हजुरले यो मौका दिनुभयो बोल्ने. हजुरले भन्नुभयो जस्तै अब गेम एकदमै कम्पिटेटिभ भइरहेको छ. क्विज गर्का सिग्नल्सको टिमले पनि एकदम राम्रो पर्फर्म गर्नुभएको छ अनि हामीले पनि राम्रो गरिरहेको छौँ. खेलो अलिकति हामी चाहिँ वे ट्रेलिङ बाई 3-0 एकदमै दिदी, तर खेलाडीले जे गर्नुपर्ने उहाँको रोल एकदमै गरिराख्नु भएको छ. दे आर गिभिङ एभ्रिथिङ अनि त्यसमा नै हामी एकदमै प्राउड छौँ. थ्याङ्क यू.
0: प्लेयरहरूले एकदमै 100% दिनुभएको छ. खेलमा एकदमै डिसिप्लिन, उहाँहरूको स्किल प्रदर्शनी गरिराख्नु भएको, यो नै सबैभन्दा ठुलो कुरो हो. र तपाईँहरू एकदमै व्यस्त भएर पनि यो फुटबलको लागि सेमी फाइनलसम्म आउनु भनेको त एकदमै ठुलो कुरा हो. र कतिको प्लेयरहरूले ट्रेनिङ गर्ने मौका पाउनु भएको थियो भाइ?
1: दिदी, हामीले एकदमै गाह्रै थियो किनभने आफ्टर जनवरी हामीले दुईवटा मेजर एक्सर्साइजमा हामीले सपोर्ट गऱ्यौँ अनि हामीले टिम फर्मअप नै आफ्टर इस्टर ब्रेक मात्रै गर्ने मौका पायौँ. त्यसले गर्दाखेरि हामी यो समको अहिलेसम्मको जर्नी सक्सेस गर्नु चाहिँ इट्स डाउन टु भाइहरूको डेडिकेसन, हार्डवर्क अनि उहाँको चाहिँ अब भनौँ न एकदमै विनिङ मेन्टालिटीले गर्दा हामी यो पोजिसनमा आयौँ. धेरै थ्याङ्क यू.
0: हजुर, पक्कै पनि विनिङ मेन्टालिटीले गर्दा नै उहाँहरू यो पोजिसनमा आउनुभएको छ. र आज मौसम पनि एकदमै सनसाइन भइरहेको छ यो सेमी फाइनलको म्याच हुने बेलासम्म. र गोर्खा आग सपोर्ट बटालियनबाट फुटबल टिमको लागि कतिजना प्लेयरहरू पाउनु भएको छ?
1: हाम्रो प्लेयर चाहिँ जम्मा 20 छौँ. हामीले दुईवटा टिम कम्प्लिट कन्स्ट्रक्ट गरेर चाहिँ ट्रेनिङ गर्ने प्लान थियो तर सम्भव भएन. गुड टिम प्लस सब्स्टिट्युसन पनि अब हाम्रो पुल राम्रै छ त्यसमा पनि अनि त्यसले गर्दाखेरि अब हाम्रो ओभरअल लिड चाहिँ अब कोप्रो प्रकाश भाइले गर्नुभएको छ अनि उहाँको लिडरसिपमा अनि भाइहरूको भनौँ न डेडिकेसन अनि हार्डवर्कले गर्दा हामी यहाँ आएका छौँ अनि उहाँको जस म चाहिँ एकदमै हामी इन्टायर बटालियन वर सो इन्डाइटेड. दिदी
0: अवश्य ग्रुप स्टेज म्याचदेखि क्वार्टर फाइनल म्याचहरूमा पनि राम्रो गरेको गोर्खा सपोर्ट बटालियनले. र भन्न सकिँदैन आखिरी गोलको आँखा पनि हुँदैन भने जस्तै सेमी फाइनलको खेलमा त झन् एकदमै प्लेयरहरूलाई पनि प्रेसर छ. उहाँहरूले राम्रो पर्फर्मेन्स दिइराख्नु भएको छ. एज अ प्लेयर एउटा डिसिप्लिनमा बसेर राम्रो खेल्नु कतिको महत्त्व लाग्छ?
1: हजुर दिदी, स्पोर्टिङ इभेन्ट्स चाहिँ दुइटा उसको लागि, एउटा स्पोर्ट्सम्यानसिप अनि एउटा टिम कोहिजन अनि एउटा इन्टर युनिट कोअपरेसनको लागि पनि खेलिन्छ अनि त्यसले गर्दाखेरि यो स्पोर्ट्समा डिसिप्लिन एकदमै इम्पोर्टेन्ट छ किनभने जुन टिमले जिते पनि ओभरअल हामी ब्रिगेड युनिटले जित्ने भएको हुनाले हामी वी विल अल बी विनर्स हजुरलाई मैले भन्नुपर्दा. त्यसले गर्दाखेरि हजुर ज्यू त्यही हो, अब आफ्नो युनिटमा लोयल्टी भएर गइराखेकै हुन्छ तर इभेन्चुअली हामी सब विनर्स. अनि स्पोर्ट भन्न बित्तिकै स्पोर्ट्सम्यानसिप डिसिप्लिन भन्ने चाहिँ की एलिमेन्ट हो फर सक्सेस अनि त्यो चाहिँ अहिलेसम्म एकदमै मेन्टेन भइराखेको छ. कोही बेला चाहिँ अब प्लेयर्सहरू अलिक इमोसनल भएर भनौँ न अलिकति ड्र्यागिङ भए पनि देखिन्छ तर त्यो सिनारियो छैन अहिले दिदी. अनि उहाँले बुझ्नुहुन्छ अब स्पोर्ट्समा चाहिँ डिसिप्लिन भएन भने चाहिँ अब भनौँ न अब स्पोर्ट्स चाहिँ डिसिप्लिन पनि सिकाउने हो. त्यसले गर्दाखेरि स्पोर्ट्समा डिसिप्लिन चाहिँ अब इन्सेपरेबल एलिमेन्ट दिदी. त्यसले गर्दाखेरि म चाहिँ स्पोर्ट्स एन्ड डिसिप्लिन आई किप देम टुगेदर दिदी.
0: सही कुरा. अनि त्यसै गरी वुमेन्स भलिबलमा पनि गोर्खा आगबाट हाम्रो लेडिजहरू एकदमै तयारी हुनुहुन्छ होला.
1: ज्यू अगेन एकदमै उहाँहरू पनि भनौँ न डेडिकेटेड भएर ट्रेनिङ ब्याकग्राउन्डमा गइराख्नु भएको छ भन्ने सुनेको छु मैले. तर जस मेरो सम्पूर्ण ब्रिगेड टिम दिदी बहिनीहरूलाई सबैलाई एकदमै मेरो चाहिँ शुभकामना अनि त्यस पछाडि बेस्ट विसेस दिदी.
0: फाइनल दिनमा हाम्रो जेम्नी बहिनीसँग पनि भयो भने कुराकानी गर्नेछौँ. मैले सुनेको छु उहाँले पक्का सपोर्ट गरिराख्नु भएको छ. अब हेरौँ होइन, अब जसले जिते पनि यहाँले भन्नुभयो जस्तै गोर्खा ब्रिगेडको कुनै पनि टिमले युनिटले जित्ने हो. समय दिनुभयो, थ्याङ्क यू भेरी मच
1: दिदी. हजुरलाई थ्याङ्क यू सो मच किनभने अब हजुर यहाँ भनौँ न अब अघि हजुरलाई भने यस्तै अब जुन इभेन्टको नि हामीले पोजिटिभ पब्लिसिटी चाहिन्छ त्यो चाहिँ मिन्स हजुरले प्रोभाइड गर्नुभएको छ. त्यसले गर्दा हामी इन्टायर ब्रिगेड युनिट्स एकदमै हामी आभारी अनि ऋणी छौँ हजुरको कन्ट्रिब्युसन अनि साथको लागि. थ्याङ्क यू सो मच यो मौका हजुरले दिनुभयो. म पो झन् भाग्यमानी भयो दिदी यसको लागि अनि हजुरको सम्पूर्ण युनिट अनि यहाँ उहाँ अब कम्प्युटर भएर काम गरिरहनु भएको छ उहाँको अब दाजु योगदास दाजु आशा दिदी अनि इन्टायर टिमलाई एकदमै मेरोबाट चाहिँ हेलो नमस्ते भनिदिनुहोस् अनि थ्याङ्क यू सो मच फर दिस अपर्च्युनिटी दिदी. हजुर
0: अल द बेस्ट.
1: धन्यवाद दिदी.
0: अब भने आजको सेमी फाइनल नेपाल कप 2026 को सेमी फाइनलमा शून्यका विरुद्ध 4 गर्यो क्विन्स गोर्खा सिग्नल्सले. र क्विन्स गोर्खा सिग्नल्सबाट हाम्रो एकजना प्लेयर हुनुहुन्छ भाइ, तपाईँको पुरा नाम?
2: मेरो नाम सिग्नल विराट गुरुङ दुरा हो.
0: ओके, विराट गुरुङदुरा. विराट भाइ, तपाईँले ओभरअल नेपाल कप अहिलेसम्म सेमी फाइनलसम्म कति गोल गर्नुभयो?
2: आज मेरो चाहिँ डेब्यु गोल थियो दिदी, जस डेब्यु गोल नै आजको सेमी फाइनलबाट नै सुरु भयो.
0: तपाईँ कति वर्ष?
2: म 20 वर्ष भयो.
0: कुन इन्टेक?
2: म इन्टेक 24.
0: इन्टेक 24, 20 वर्षको होइन. नेपाल कप खेल्न पाउँदा कस्तो फिल गर्नुभएछ?
2: एकदमै एक्साइटमेन्ट छ दिदी, किनभने यो मेरो पहिलो नेपाल कप हो, त्यसैले फाइनलको लागि लुक फरवर्ड छ दिदी.
0: ओके, फाइनलको लागि लुक फरवर्ड होइन. तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
2: म स्ट्राइकरबाट खेल्छु दिदी, तर बेला बेलामा स्विच गरेर विङ्गरतिर खेल्छु दिदी.
0: बेस्ट कुन पोजिसनबाट खेल्न मन लाग्छ?
2: मलाई विङ्गर सजिलो लाग्छ दिदी, तर म्यानेजमेन्ट टिमले जस मेरो स्ट्राइकरमा अलिकति राम्रो देख्नु भएर चाहिँ जस मलाई स्ट्राइकरमा खेलिराख्नु भएको छ.
0: तपाईँको बेस्ट म्याच एभर भनौँ होइन, आजकै यो सेमी फाइनल होला. अनि यो बाहेक पनि तपाईँले लाइभ अरू म्याचहरू अथवा टेलिभिजनमा हेर्ने मौका पाउनु भएको छ?
2: हजुर दिदी, लाइभ त मैले नेपाल कपको जस मैले फलो गरिरहेको हुन्छु दिदी. म क्याट्रिकबाट नै, क्याट्रिकमा फाइनल चाहिँ हेर्न पाएन दिदी, तर जस लाइभबाट चाहिँ मैले हेरेको थिएँ दिदी.
0: ओके, अनि अब ओके, फुटबल बाहेक अरू स्पोर्ट्सहरू पनि केही खेल्नुहुन्छ?
2: खेल्दिनँ दिदी मैले त्यति साह्रो, मैले खेल्ने भनेको यही फुटबल मात्र हो दिदी.
0: ओके, फुटबल मात्रै हो होइन. अनि त्यस्तै गरी तपाईँको अब यो वर्ल्ड कप हुँदैछ, तपाईँ कुनै पनि प्रोफेसनल प्लेयरलाई सपोर्ट गर्नुहुन्छ, माया गर्नुहुन्छ, अथवा क्लब भनौँ अथवा कन्ट्री?
2: हजुर, मैले चाहिँ मेन चाहिँ पोर्चुगललाई हो दिदी, रोनाल्डोले गर्छु, तर अहिले चाहिँ फ्रान्सलाई पनि, फ्रान्सको एमबापेलाई पनि सपोर्ट गर्छु दिदी.
0: ओके भाइ, एकदमै खुसी लाग्यो. अब यो सेकेन्ड सेमी फाइनलको सेकेन्ड म्याच हुँदैछ, बाँकी समय पनि इन्जोय गर्नु होला.
2: हुन्छ, थ्याङ्क यू दिदी.
0: थ्याङ्क यू.

0: यो BFBS गोरखा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: BFBS गोरखा रेडियो।

0: हजुर आदरणीय श्रोता, नेपाल कपको सेमी फाइनल भइरहेको अवस्थामा म रोयल मिलिट्री एकाडेमी स्यान्डर्सको फुटबल पिचमा छु। यस वर्षको लागि नेपाल कप अर्गनाइजर क्याप्टेन शिव राई किङ्स गोर्खा ओर्डरली अफिसर हुनुहुन्छ। भाइ, सबैभन्दा पहिला त यहाँलाई बिएफबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: दिदी, थ्याङ्क यू।
0: तपाईँलाई लामो समयपछि भेट्न पाइयो है। अब तपाईँको यो कार्य अवधि कति लामो छ
1: दिदी? अब सकिन लाग्यो। हाम्रो होटो चाहिँ जुलाईमा हुन्छ। अब हाम्रो नेपाल कप, त्यसपछि ब्रिगेड विक, अनि ब्रिगेड भेला नेपाल कप फाइनल सकेपछि चाहिँ हामी होटो गर्छौँ। अनि जुलाईबाट चाहिँ म हाम्रो नर्वेज गलामी साहबलाई चाहिँ जिम्मा दिन्छु। सकिन लाग्यो
0: हजुर। अब यो भनेको एकदमै गुड अपर्च्युनिटी हो। आरजेआरले हरेक वर्ष 1 RJ 2 RJ भर गर्नुहुन्छ, र यस वर्षको यो नेपाल कप अहिले सेमी फाइनलसम्म तपाईँले ग्रुप स्टेज म्याचदेखि सबै म्याचहरूमा एटेन्ड गरिराख्नु भएको छ। सोफार कस्तो फिल गरिराख्नु भएको छ
1: दिदी? यो जस अब लामो छ कम्पिटिसन, 1 month प्लसको, अनि अब प्लानिङ चाहिँ झन्डै अब एक वर्ष अगाडिबाटै सुरु हुन्छ। अनि यो मन्थको फर्स्टबाट सुरु भयो नेपाल कप कम्पिटिसन, अनि ग्रुप स्टेज एकदम स्मुथली गयो। 4 लोकेसनमा थियो, स्टार्टिङ फ्रम फोक्सन अनि एन्डिङ चाहिँ माथि ग्लोस्टरमा, एकदम राम्रो भयो। अनि युनिटको हाम्रो ओआइसी साहबहरूले, टिमहरूले एकदम राम्रो प्रिपेयर गरिदिनु भयो, उहाँहरूले सपोर्ट गर्नुभयो, अनि उहाँहरूलाई स्पेसल थ्याङ्क्स जान्छ। पहिला पनि मैले भनेको थिएँ। त्यस पछाडि चाहिँ अब हामी क्वार्टर फाइनलदेखि चाहिँ यहाँ स्यान्डर्समा आएको हो। हामीले क्वार्टर फाइनल 2 खेलायौँ, एकदम राम्रो भयो। मेनली चाहिँ वेदरले यसपालि साथ दियो भनौँ न। सधैँ चाहिँ गर्मी हुन्थ्यो, अनि हिटको अलिकति प्रब्लम खेलाडीहरूलाई साह्रो हुन्थ्यो, अनि त्यसले गर्दाखेरि हामीले त्यो कन्सिडर गर्नुपर्थ्यो। तर यसपालि चाहिँ अलिकति वेदरले साथ दिएर गर्दा दिएकोले गर्दा त्यतातिर चाहिँ त्यति साह्रो हामीले वरि गर्नु परेन, अनि आज पनि राम्रो छ वेदर होइन। अनि सेमी फाइनलको आजको यो सेकेन्ड म्याच राम्रोसँग भइरहेछ, बिहान फर्स्ट म्याच राम्रोसँग कन्क्लुड भयो। अनि अब एज पर प्लान गइरहेको छ, एकदम स्मुथली, अनि सबभन्दा मेन कुरा चाहिँ सेफली भइरहेछ, एकदम राम्रो छ।
0: सेकेन्ड म्याच सेमी फाइनलको हुने बेलामा अलिक हिट वेभ हुन्छ भनेको थियो फोकसले, तर त्यति हुन सकेन। र पनि बिचबिचमा 20 मिनट भने वाटर ब्रेक पनि भयो क्यारे होइन भाइ?
1: हजुर, त्यो चाहिँ अघि कति चाहिँ अब त्यो खेलाडीहरू इन्जुर भएर पनि त्यति बेला चाहिँ वाटर क्विक ब्रेक गरेको, तर हामीले त्यो पक्का इन्फोर्स वाटर ब्रेक चाहिँ राखेको छैनौँ। अब अहिलेको यो वेदर ठिकै छ, हजुर, त्यति साह्रो गर्मी छैन
0: हजुर। र मैले अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष नेपाल कपको फिक्सरमा केही चेन्जेस ल्याएको भनेको सुनेको थिएँ, केही चेन्जेस छ नयाँ कुराहरू?
1: बोर्ड त त्यही हो, पहिलाकै जसरी हामीले ड्र गर्ने हो, तर अब हामीले चाहिँ ड्रइङ गर्दाखेरि चाहिँ अलिकति त्यही अनुसारले हामीले युनिटहरूको चाहिँ पहिला जुन पार्टिसिपेसन चाहिँ पहिल्यै कन्फर्मेसन गरेर ड्र गऱ्यौँ, अनि पछि चाहिँ विड्र नहोस् भनेर। अनि अब अरू त हामीले सेम फर्मेट नै गरेको छौँ, अनि आई थिङ्क नथिङ चेन्ज। अलिकति के हुन्छ भने कहिलेकाहीँ चाहिँ अब युनिटहरू कमिटमेन्टले गर्दा आउन सक्दैन, थोरै हुन जान्छ, कहिलेकाहीँ अलिक धेरै हुन जान्छ, त्यसले चाहिँ अब फेरि हाम्रो प्लानलाई चाहिँ सेपअप गर्छ। अब धेरै टिम भयो भने त्यही हाल्न सक्छ, धेरै गेम हुन्छ, एउटा टिम नै घटिदियो भने फेरि निकैवटा गेम घट्छ, त्यसले गर्दाखेरि त्यो चाहिँ फ्लेक्सिबल हुनुपर्ने हुन्छ। अनि मेनली चाहिँ त्यो टिमहरूको पार्टिसिपेसन चाहिँ कन्फर्मेसन इम्पोर्टेन्ट हो, अनि ड्र भइसकेपछि फेरि विड्र गरिदियो भने चाहिँ, टिम विड्र गरिदियो भने चाहिँ, कुनै कमिटमेन्टले गर्दा विड्र गरिदियो भने चाहिँ, त्यो चाहिँ अब अपरेसनल कमिटमेन्ट छ भने मात्रै हो, नत्र विड्र त हुँदैन। तर त्यस्तो आइगयो भने चाहिँ अलिकति गाह्रो हुन्छ। अदर देन द्याट हाम्रो ड्र एकै खालको नै हुन्छ, राम्रो थियो।
0: ब्रिगेड भेला अब आजको यो सेमी फाइनल पछि भने अब फाइनल म्याच नेपाल कप, अनि त्यस्तै गरी काठमाडौँ कप र वुमेन्स भलिबल पनि सधैँ छ, ब्रिगेड भेला पनि हो। अब त्यो दिनको लागि प्रिपरेसन कस्तो छ
1: दिदी? अब त्यो आउनुभन्दा अगाडि हाम्रो एउटा इभेन्ट छ, ब्रिगेड विक, द्याट्स भेरी इम्पोर्टेन्ट, अनि लङ हुन्छ, 1 weekै हुन्छ। त्यो ब्रिगेड विकमा हाम्रो धेरै मान्छे इन्भल्भ पनि हुन्छ। त्यस पछाडि बल्ल त्यो हाम्रो नेपालको फाइनल, अनि ब्रिगेड भेला, अनि त्यहाँ नै हो काठमाडौँ कप खेल्ने, त्यहीँ नै हो वुमेन भलिबल कम्पिटिसन खेल्ने। तर हाम्रो प्लान इन प्लेस छ, अब फाइनल हाम्रो त्यो जुन कोअर्डिनेसनहरू हुँदैछ, अनि अब मेनली चाहिँ रिसोर्सेस मेन पावरहरूको चाहिँ कन्फर्मेसन कोअर्डिनेसन हुँदैछ। अब नेक्स्ट विकबाट त हाम्रो ब्रिगेड विक सुरु हुन्छ मन्डेबाट, त्यो 1 हप्ता 1 घन्टा जान्छ, त्यहाँबाट फलोइङ विक चाहिँ प्रिपरेसन गर्ने, अनि विकेन्डमा चाहिँ फेरि नेपालको फाइनल र भेला। सो एक्सपर्ट प्लानै छ अनि अब हामी चाहिँ अहिले चाहिँ एक्जिक्युसन फेजमा छौँ. अब कोर्डिनेसनहरू फाइनल बिटहरू हुँदैछ. दिदी
0: गोर्खा ब्रिगेडको जति पनि युनिटका मेम्बर्सहरू त नेपाल कप भनेपछि त एकदमै हिस्ट्रीमै यो प्रेस्टिजियस कप हो होइन. यसको लागि डेफिनेटली उहाँहरू शनिबार 4 जुलाईमा क्विन्स एभेन्यू ओल्ड सर्टमा त आउनुहुन्छ. त्यो बाहेक कतिपय हाम्रा लोकल कम्युनिटीका दाजुभाइहरू वाइडर कम्युनिटीका मेम्बर्सहरू पनि हुनुहुन्छ होइन. आजभोलि त हाम्रो नेपालीहरू अन्य विभिन्न जात जातिहरूसँग लोकल कम्युनिटीसँग पनि नयाँ नाता गाँस्नु भएको छ. उहाँहरू सबैलाई इन्भाइट गर्न चाहनुहुन्छ.
1: आई थिङ्क यो भेरी इम्पोर्टेन्ट कुरा हो दिदी होइन. सो नेपाल कप फाइनल हो, त्यो एउटा स्पोर्ट्स इभेन्ट छ अनि अरू काठमाडौँ कप र वुमेन भलिबल कम्पिटिसन भइहाल्यो. स्पोर्ट्स बाहेक अब अर्को त्यो चाहिँ मेन एउटा हाम्रो एन्युअल जिबिएको गेट टुगेदर अथवा भेला हो. त्यसमा चाहिँ अब सर्भिस मेन एक्स अनि अब फ्यामिलीज रिलेटिभ्सहरू अथवा हाम्रो सिभिलियन सोसाइटिजहरूको मान्छेहरू जो पनि आउनु सक्नुहुन्छ इट्स फ्री होइन. आएर उहाँहरूले गेम हेरेर इन्जोय गर्नुहुन्छ अनि भेटघाट हुन्छ अनि एसोसिएसनसँग उहाँहरूको गेट टुगेदर हुन्छ अनि फुडहरू स्टलहरू हुन्छ खानु पाउनुहुन्छ अनि बच्चाहरूको लागि चाहिँ फन फेयर हुन्छ अनि अरू इन्फर्मेसनहरू जेनरली हामीलाई चाहिने इन्फर्मेसनहरू त्यो स्टलमा हुन्छ. आई थिङ्क यो चाहिँ भनेको चाहिँ वान स्टप सप जस्तो हो. उहाँहरू आउनुभयो भने ग्रेट डे हुन्छ, सबै कुरा हुन्छ. आउनुहोस् तपाईँहरूलाई फ्री इन्ट्री हो अनि तपाईँहरूलाई इन्भाइटेसन हामीले यहीँ रेडियोको मार्फतबाट दिन्छौँ. फ्री छ, सबैजना आउनुहोस्, इन्जोय गर्नुहोस् होइन, भेटौँला त्यहाँ.
0: साँच्चै नै आदरणीय श्रोताहरू तपाईँहरूले सुन्नुभयो, क्याप्टेन शिव राई किङ्सगढका अर्डरली अफिसर हुनुहुन्छ र उहाँले भन्नुभयो जस्तै तपाईँहरू आउन सक्नुहुनेछ. तपाईँहरूलाई डेली बेसिसमा चाहिने विभिन्न किसिमका स्टलहरूदेखि लिएर भेटघाट पुराना साहेब अथवा नम्बरीहरू पल्टनका दाजुभाइ दिदीबहिनीहरूसँग पनि भेट हुनुहुनेछ. वान डे पिकनिक जस्तै हुनेछ, त्यसको बावजुद पनि तपाईँहरूले भरिपूर मात्रामा इन्जोय गर्न सक्नुहुनेछ. भाइ हजुर व्यस्त भएर पनि बिएबिएस गर्खा रेडियोलाई समय दिनुभयो, थ्याङ्क यू भेरी मच.
1: दिदी तपाईँलाई पनि धेरै धेरै धन्यवाद. इन्जोय गर्नुहोस् रेस्ट अफ गेम. थ्याङ्क यू आइदिनु भएको.
0: थ्याङ्क यू भाइ, थ्याङ्क यू, बाई बाई.

0: फिफा विश्वकप फुटबलमा आज राति समूह जेका अर्जेन्टिना र अस्ट्रिया खेल्दैछन्। यो खेल अमेरिकाको डालस रङ्गशालामा नेपाली समयअनुसार अहिले राति पौने 11 बजे हुँदैछ। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अर्जेन्टिनाले लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 हराएको थियो। यस्तै अस्ट्रियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमने सामने हुन लागेका हुन्। यसअघि यी दुई टोलीबीच दुईवटा मैत्रीपूर्ण खेल भएका थिए। सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 गोल अन्तरले हराएको थियो। यस्तै सन् 1990 दुवै टोली 1-1 गोलको बराबरीमा रोकिएका थिए। फिफा वरियतामा सबैभन्दा विजेता अर्जेन्टिना शीर्ष स्थानमा र अस्ट्रिया 21 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 3 बजे समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा हुनेछ। आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदा इरान नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 6 बजे नर्वे र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको न्युयोर्क न्यू जर्सी रङ्गशालामा हुनेछ। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा भोलि बिहान पाउने 9 बजे समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्रेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्रपछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले जानकारी दिनुभएको छ। पौडेललाई सुर्खेतको एउटा होटलबाट आज साँझ 5:30 बजेतिर पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो। पौडेल विरूद्ध के कस्तो मुद्दा हो भन्ने खुलिसकेको छैन। सरकारी स्वास्थ्य संस्थाहरूमा विगत केही महिनादेखि रेबिज विरूद्धको खोपको चरम अभाव देखिएको छ। खोप नआउँदा बिरामीहरू निजी फार्मेसीबाट महँगो मूल्यमा खोप किन्न बाध्य छन्। टेकु अस्पतालमा दैनिक 500 बढी कुकुरले ठोकेका बिरामी खोपका लागि पुग्ने गरेका छन्। खोप अभावकै कारण टेकु अस्पतालले आकस्मिक विभागबाट प्रदान गर्दै आएको केही सेवा सीमित गरेको छ। जिल्ला तथा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत खोपको आपूर्ति कमजोर हुँदा सर्वसाधारण उच्च जोखिममा परेका छन्। विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार नेपालले सन् 2030 कुकुरको टोकाईबाट हुने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता जनाए पनि कुकुरको टोकाईका घटना र रेबिजको जोखिम अझै चुनौतीपूर्ण बनेको छ। नेपालमा प्रत्येक वर्ष 100 बढी मानिसको रेबिजका कारण मृत्यु हुने अनुमान छ। रेबिज संक्रमणबाट काठमाडौँको चन्द्रगिरीका 48 पुरुषको ज्यान गएको छ। केही साता अघि कुकुरले ठोकेका ती पुरुषले समयमै रेबिज विरुद्धको खोप एआरभी नलगाउँदा उपचारका क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्यान गुमाउनु परेको हो। चिकित्सकका अनुसार स्थानीय स्वास्थ्य संस्थामा खोप नहुनु र परिवारको लापरवाहीका कारण संक्रमितले समयमै उपचार पाउन सकेनन्। रेबिजका लक्षण देखिएपछि भने रोग प्राय 100% घातक हुने चिकित्सकहरूले बताएका छन्। इजरायलका स्याहार केन्द्रमा केयर गिभरका रूपमा नेपाली पठाउन लिइएको अङ्ग्रेजी भाषा परीक्षामा 15,000 बढी परीक्षार्थी मध्ये 1,231 मात्रै पास भएका छन्।
1: 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ। केयर गिभरका लागि आवेदन दिन अङ्ग्रेजी भाषा परीक्षाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेसनल क्वालिफिकेसन मार्फत परीक्षा सञ्चालन गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या माग भन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल सुरु गरिएको छ। यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिस काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो, तर यसपटक इजरायल स्थित पिवाको सिफारिसमा CIIN इन्टरनेसनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो। परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापनमा कमजोरी भएको भन्दै परीक्षार्थीले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो।
0: चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन बन्द सत्र भोलि मंगलबार बिहानसम्मका लागि सरेको छ। आज बिहान 8:30 लागि तय गरिएको बन्द सत्र प्रतिनिधिको नाममा देखिएको विवाद नटुङ्गिएपछि सरेको हो। निर्वाचन प्रमुख भुवन केसीका अनुसार बन्द सत्र भोलि बिहानदेखि सुरु गर्ने तय भएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर बिर बिर बिर गोर्खाले प्रशान्त तामाङको स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ। समय बेलुकीको 6:09 गयो, नेपालमा पनि रातको 11 बज्नको लागि अब 6 मिनट मात्र बाँकी रहेको छ भने ब्रुनाईमा पनि बिहानको 1:09 गएको छ। बीएफबीएस गर्का रेडियोबाट तपाईँ हुनुहुन्छ साँझको कार्यक्रम गोधुली, र यो गोधुलीको हामी 3rd hour प्रवेश गरिसकेका छौँ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। हामी कार्यक्रमको 2nd hour भने यो वर्षको नेपाल कपको सेमी फाइनल भने 17 जुनमा भएको थियो श्रोता, यो आरएमएस स्यान्डर्समा, र तपाईँहरूले थाहा पाइसक्नु भएको छ। अब भने नेपाल कप फाइनल खेल्नको लागि द क्विन्स एभेन्यू ओल्ड सर्टमा हुनेछ शनिबार 4 जुलाईको दिनमा, र त्यो दिनमा काठमाडौँ कप यानि कि गोर्खा युनिटका मेजर युनिटहरू 4 मेजर युनिटबाट जति पनि भेटरानहरू हुनुहुन्छ उहाँहरूले काठमाडौँ कप खेल्नुहुनेछ बिहान 10 बजेपछि, अनि त्यसपछि भने गोर्खा युनिटका लेडिजहरूको वुमेन्स भलिबल कम्पिटिसन पनि हुनेछ, र दिनको करिब करिब 1 बजेपछि भने नेपाल कपको फाइनल हेर्न सक्नुहुनेछ। क्विन्स गोर्खा सिग्नल्स भर्सेस 1RJR को म्याच हुनेछ श्रोता, आएर इन्जोय गर्न सक्नुहुनेछ क्विन्स एभेन्यू ओल्ड सर्टमा। भन्दै आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ यो मिठो गीतबाट।

नेपालको फुटबल सँगसँगै गोर्खा ब्रिगेडको स्पोर्टिङ इभेन्ट पनि हो नेपाल कप. यो पनि प्रिमियर लिग जस्तै तहल्कामा चिन्छ. सायद यहाँहरूमध्ये कतिले त्यो हङकङको नेपाल कपको विषयमा कुराकानी गर्ने हो भने हङकङतिर त झन् अत्याधिक मात्रामा सबै बटालियनका दाजुभाइ दिदीबहिनीहरू गएर एकदमै रमाइलो गर्ने चलन पनि थियो. अहिले पनि त्यस्तै छ. र यदि तपाईँहरूले पनि यो नेपाल कपको फाइनल म्याच हेर्न चाहनुहुन्छ भने शनिबार 4 जुलाईमा क्विन्स एभेन्यू ओल्डर सर्टको फुटबल ग्राउन्डमा आउन सक्नुहुनेछ. श्रोता, शनिबार 4 जुलाईमा क्विन्स एभेन्यू ओल्डर सर्टमा हुँदैछ. र त्यस दिनमा तपाईँहरूले बिहान काठमाडौँ कप पनि हेर्न सक्नुहुनेछ. काठमाडौँ कपको फाइनल ग्रुप एबाट क्युओजिएलआर भर्सेस आरजिआर अनि ग्रुप बीबाट क्युजी भर्सेस क्युजी सिग्नल्सको म्याच पछि फेरि फाइनल म्याच पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ. बिहानको 10 बजे दुवै पिचमा खेल सुरु हुनेछ. काठमाडौँ कप चाहिँ भेटरानहरूको हो. गोर्खा ब्रिगेडबाट रिटायर्ड हुनुभयो, उहाँहरूले खेल्न सक्नुहुनेछ. त्यस्तै गरी वुमेन्स भलिबल कम्पिटिसन पनि हुन गइरहेको छ सोही दिनमा. र गोर्खा ब्रिगेडको यो स्पोर्टिङ इभेन्टमा वुमेन्स भलिबल कम्पिटिसन गजबको हुन्छ. सायद तपाईँहरूले पनि इन्जोय गर्नुभएको छ होला. र यसपटक भने ग्रुप एबाट जिएसपिएस अनि क्विन्स गोर्खा इन्जिनियर क्युओजिएलआर ग्रुप एमा परेका छन् भने ग्रुप बीमा गोर्खा कम्पनी क्याट्रिक अनि केजिए अनि जिएसएस गोर्खा कम्पनी सिटाङ अनि ग्रुप सीमा भने 1RZ लेडिज क्युजी सिग्नल्स लेडिज गोर्खा आग बटालियनका लेडिजहरूको कम्पिटिसन हुनेछ. बिहानको 9 बजेदेखि नै क्विन्स एभेन्यू ओल्ड सर्टमा तपाईँहरू शनिबार 4 जुलाईमा आउन सक्नुहुनेछ. यो त भयो फुटबल भलिबलको विषयमा. त्यहाँ थुप्रै स्टलहरू पनि रहनेछन्, तपाईँहरूलाई आवश्यक परेको स्टलहरू जहाँ तपाईँले भेट्नुपर्ने मानिसहरू जस्तो कि मोगेजको अनि अन्य विभिन्न विभिन्न किसिमका स्टलहरू पनि रहनेछन्. अनि त्यस्तै गरी गोर्खा वेलफेयर ट्रस्टको स्टल पनि रहनेछ. गोर्खा वेलफेयर ट्रस्टदेखि लिएर अन्य विभिन्न किसिमको जस्तो कि तपाईँलाई दैनिक रूपमा चाहिने साडी ब्लाउज लुङ्गीहरू चाहिन्छ भने त्यस्ता स्टलहरू पनि त्यहाँ प्रशस्त मात्रामा रहनेछन्. त्यसो त तपाईँहरूका पुराना साथीहरू, पल्टनका पुराना साथीहरू, दिदीबहिनीहरू, आफन्तजनहरू होइन, उहाँहरूलाई पनि तपाईँहरूले भेट्न सक्नुहुनेछ. कहिलेकाहीँ घरमा बोलाउन नसकिने अवस्था, टाढा होइन आउन नसकिने, जान नसकिने स्थिति छ भने पनि तपाईँहरू क्विन्स एभेन्यू ओल्ड सर्टमा आएर पनि भेटघाट गर्न सक्नुहुनेछ. रमाइला कुराहरू अनि जिन्दगीका रमाइला क्षणहरूलाई अझ नजिकबाट आत्मसात गर्न सक्नुहुनेछ. यो दिन हो श्रोता नेपाल कपको विषयमा. ओके, हामीले कुराकानी गरिरहेका थियौँ शनिबार 4 जुलाईको दिनमा नेपाल कपको फाइनल म्याच अनि त्यस्तै गरी काठमाडौँ कप र वुमेन्स भलिबल कम्पिटिसनको पनि गोर्खा ब्रिगेडका विभिन्न युनिटबाट लेडिजहरूको भलिबल पनि निकै रोचक हुनेछ. आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ.

0: साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

अहिले प्रस्तुत गीतको लागि अनुरोध गर्ने हाम्रो श्रोता हुनुहुन्थ्यो नीता कोयु राईजी. उहाँले यो गीत आफ्नै अभिरुचि र हामीलाई पनि सुन्न र सुनाउनको लागि हजुर लगायत सम्पूर्ण श्रोताहरूमा है भन्नुभएको थियो. थ्याङ्क यू सो मच नीता कोयु राईजीले रोज्नुभएको यो गीत हामीले सुन्यौँ र तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु. प्रविशा अधिकारी र प्रताप दासको युगल स्वरमा रहेको थियो. अनि त्यसै गरी हामीलाई सम्झिनु भएको छ नुतन भूषालजी इसरायलदेखि आउनुभएको छ. गुड इभिनिङ भन्नुभएको छ. हामी पनि तपाईँलाई सोही कामना व्यक्त गर्न चाहन्छौँ. र धनु बहिनी हुनुहुन्छ, उहाँ फानबरोदेखि आउनुभएको छ. रूपा दिदी नमस्कार, नाइस टु हियर यु अन एयर इन दिस एकदमै यो तातो तातो साँझमा भन्नुभएको छ. एकदमै तातो गर्मीको बेसबाट पनि भन्नुभएको रहेछ. थ्याङ्क यू सो मच बहिनी. आज अत्याधिक गर्मी, आजभन्दा अझ भोलि झन गर्मी हुन सक्ने मेट अफिसले जानकारी गराएको छ. आज 34 डिग्री तापक्रम हो अधिकतम तापक्रम. भोलि भने 37 37 डिग्री कस्तो हुन्छ होला त, होइन? ओके, भोलिको लागि पनि तपाईँहरूले आफ्नो तयारी अप्नाउनु होला. त्यसको लागि के गर्नुपर्छ, होइन? घरमा एकदमै चिसो पानी आइसमा राख्नुहोस् फ्रिजमा, अनि त्यस्तै गरी वाटरमेलनहरू अनि अन्य फ्रुट्सहरू, होइन? त्यस्तै त्यस्तै अब खाना पकाउनु पनि किचनमा एकदमै गाह्रो हुन्छ. त्यस कारण अब बिहानै पकाउने हो कि अथवा टेकवे खाने हो? ओके, इन्जोय गर्नु होला. अनि उहाँ लेख्नुहुन्छ, दिदी किप हाइड्रेट है भन्नुभएको रहेछ. थ्याङ्क यू बहिनी. र दिदी समयले साथ दिन्छ भने आज एउटा गीत सुनाइदिनु होला. थ्याङ्क यू. आज हजुरलाई एउटा पिक्चर पनि पठाएको छु भन्नुभएको छ. उहाँले आजदेखि फेरि ब्याक टु नर्मल ड्युटीमा आउनुभएको रहेछ. बहिनी तपाईँलाई एकदमै गुड लक भन्न चाहन्छु. धनु बहिनी फानबरोबाट र उहाँले रोज्नुभएको मिठो गीत आफ्नै अभिरुचि. अनि यस समयमा रेडियो सुनिराख्नुभएका सम्पूर्ण श्रोतालाई मिठो सम्झनासहित यो एकदमै न्यानो न्यानो भनौँ न, अलिकता रमाइलो न्यानो तातो गर्मी भन्न मिल्दैन, न्यानो न्यानो यो साँझबाट उहाँले यो मिठो गीत सुनाउन चाहनुभएको छ. यो गीत पनि त्यत्तिकै मिठो छ.

ब्युटिफुल सङ यो गीतको लागि अनुरोध गर्ने हाम्रो बहिनी हुनुहुन्थ्यो धनु गुरुङ फानबरबाट. आउनुहोस् अब यो वर्षको लागि आरजेआर रेजिमेन्टल बर्थडेको अवसरमा तपाईँहरू पनि आउन सक्नुहुनेछ. इन्जोय गर्नुहोस् यो कार्यक्रम, एकदमै भव्य सभ्य र अति नै रमाइलो हुन्छ. र आरजेआर रेजिमेन्टल बर्थडेको अवसरमा त्यहाँ विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्. सायद यहाँहरूमध्ये पहिला पनि आउनुभएको छ होला. आरजेआरका सम्पूर्ण मेम्बर्सहरू अनि तपाईँहरू जहाँ हुनुहुन्छ आउन सक्नुहुनेछ, इन्जोय गर्नुहोला. मैले भनिराख्नु पर्दैन, त्यो तपाईँहरूलाई नै इन्टर्नल रूपमा पनि इमेलहरू अथवा तपाईँहरूको टेक्स्ट मेसेजहरू भाइबरहरू भाइबर ग्रुपमा पनि तपाईँहरूले थाहा पाइसक्नु भएको छ. र यसपटक भने 32 आरजेआर रेजिमेन्टल बर्थडे हो. 1 आरजेआरको सर जोन मुर ब्यारेक्समा हुन गइरहेको छ, फोक्सटन केन्टमा. पोस्टकोड सिटी 23HJ हो. समय बिहानको 10 बजेदेखि हुनेछ अनि दिन हो शनिबार 27 जुनमा हुन गइरहेको छ. 27 जुनमा बिहानको 10 बजेदेखि त्यहाँ विभिन्न किसिमका एट्र्याक्सनहरू रहेका छन्. की एट्र्याक्सनहरूमा सबैभन्दा पहिला त द ब्यान्ड अफ द ब्रिगेड अफ गोर्खास र पाइप एन्ड ड्रम 1 आरजेआरबाट भरपूर मात्रामा डिस्प्ले हुनेछ. अनि त्यस्तै गरी विभिन्न किसिमको सांस्कृतिक कार्यक्रमहरूमा तपाईँहरूले कल्चरल डान्स अनि लाइभ ब्यान्डको प्रस्तुतिहरू, एक्सटर्नल र इन्टर्नल स्टलहरू पनि रहनेछन्. त्यहाँ थुप्रै थुप्रै आर्ट एन्ड क्राफ्टको एक्जिबिसन हुनेछ, खुकुरी प्याटर्न डिस्प्ले पनि हुनेछ, राफल ड्र आदि इत्यादि. आउनुहोस् अबको प्रस्तुतिमा हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ.

0: कुलकार रेडियो हो।
1: तपाई पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाई घर निर्माण गर्न सक्नुहुन्छ, तपाई गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

नारायण गोपालको सर्वदा प्रस्तुत गीत थियो बनै खायो डडेलोले मनै खायो त्यही मोरीको पापी मायाले। यो मिठो गजल पछि भने आउनुहोस् हामीलाई केही साथीहरूले सम्पर्क गरिराख्नु भएको छ। यसै क्रममा नेपालदेखि पनि आउनुभएको छ, खेलमती लिम्बू पनि हुनुहुन्छ, उहाँले पनि एउटा कुनै गीत सुनाइदिनु होला भन्नुभएको छ। र नेपालदेखि आउनुभएको हाम्रो नियमित श्रोता हुनुहुन्छ अञ्जना बहिनी नेपालबाट। रूपा दिदी नमस्कार, धेरै दिनपछि आज फेरि हजुरको कार्यक्रम सुन्न पाइयो। दिदीको आवाज सुन्न पाउँदा धेरै खुसी पनि लाग्यो। हजुरलाई कस्तो छ दिदी? थ्याङ्क यू बहिनी मलाई सोध्नु भएकोमा, म बिल्कुलै आराम छु अनि सधैँ राम्रो सुस्वास्थ्य र सुख शान्तिको हार्दिक शुभकामना टाढाबाट भए पनि है दिदी भन्नुभएको रहेछ। थ्याङ्क यू बहिनी यो मिठो शब्दको लागि। अनि दिदी, नेपाल आएको पनि अब त 2 महिना पुरा भइसक्यो, तर हजुरलाई भेटेर छुटेको त वर्षौँ बिते जस्तो पो लाग्दैछ। त्यस्तै हुन्छ बहिनी होइन? फेरि कहिलेकाहीँ सम्झँदा भने भर्खरै भेटेर छुटेको जस्तो अनुभूति पनि हुन्छ। मलाई मात्र हो कि सबैलाई त्यस्तै हुन्छ? हौ, उहाँको लेखाइ नै होइन गजबको छ। अनि सबै मानिस त हो नि होइन, सबैको मुठु छ, माया गर्ने तरिका सायद त्यही हो, फिल गर्ने तरिका पनि। थ्याङ्क यू बहिनी। अनि आज नेपालमा पनि निकै गर्मी थियो दिदी, तर यस्ता सबै कुराहरू धेरै वर्षपछि आफ्नै देशमा अनुभव गर्न पाउँदा छुट्टै आनन्द लागिरहेको छ। आखिर आफ्नै जन्मभूमिको मायाले नै बेग्लै हुँदो रहेछ नि है दिदी, मलाई त कुनै गुनासो छैन। तपाईँ त्यहाँ नेपालमा जानुको पनि अर्थ छ होइन, त्यसकारण तपाईँ जुन उद्देश्य लिएर जाँदै हुनुहुन्छ, त्यहाँ पुग्नु भएको छ, त्यही उद्देश्य अनुसार काम गर्दै जानु होला, गुनासो गर्ने ठाउँ नै हुँदैन। ओके, थ्याङ्क यू बहिनी, सबैप्रति धेरै धेरै मिठो सम्झना छ है, कसैलाई भुलेको छैन। साथमा मेरो हिलिङडन टिमको सबैलाई सम्झना छ। अञ्जना बहिनी नेपाल, थ्याङ्क यू अञ्जना बहिनी, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि त्यस्तै गरी हामीलाई सम्झिनु भएको छ यो समयमा गीत सुन्न र सुनाउनको लागि मिनी कालीकोटे राई, उहाँले पनि एउटा गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ। नमस्ते रूपा दिदी, हजुरलाई सुरुदेखि नै सुनिरहेको छु। आज दिनभरि नै बढी गर्मी भयो, तर हावा पनि लागिरहेको छ है दिदी भन्नुभएको छ। सही कुरा बहिनी, र एउटा हिन्दी गीत सुनाइदिनु होला भन्नुभएको छ। आउनुहोस्, उहाँले रोज्नु भएको एउटा मिठो गीत, आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नुभएका सबै श्रोतालाई पनि सुनाउन चाहनुहुन्छ। बप्पी लहरी गाउँदै हुनुहुन्छ।

बप्पी र अरिले गाउनुभएको यो मिठो गीत सँगसँगै अब भने हामी कार्यक्रमको अन्तिम चरणतिर आइपुगेका छौँ। नुतन भुसालजीले इजरायलमा भन्दा पनि गर्मी रहेछ युकेमा, सबैजनाले टेक केयर गर्नुहोला भन्नुभएको छ। थ्याङ्क यू नुतनजी। अनि त्यसै गरी खेलमती लिम्बू हुनुहुन्छ, उहाँले पनि आज तपाईँकै रोजाइमा कुनै एउटा गीत सुनाइदिनुहोस् न भन्नुभएको छ। आउनुहोस् अब भने हामी एउटा मिठो गीत सुन्नेछौँ यहाँहरू सबै सबैको साथमा। एउटा गीत राख्दै आजको साँझको कार्यक्रम गोधुलीबाट म पनि ओझेलिन्छु। तपाईँको बाँकी समय इन्जोय गर्नुहोला। एकदमै गर्मी बढिरहेको छ, यो गर्मीमा पनि शीतलता प्रदान गर्ने एउटा गीत छ, यो गीत सुनेर हामी रमाइलो गरौँ। म भने बिदा चाहन्छु। नमस्ते, बाई बाई।

0: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। डालस स्टेडियममा जारी अस्ट्रिया विरुद्धको खेलमा एक गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक 17 गोल गर्ने कीर्तिमान बनाउनु भएको हो। मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान तोड्नु भएको छ। फिफा विश्वकप फुटबलमा अहिले समूह जेका अर्जेन्टिना र अस्ट्रिया बीच खेल भइरहेको हो। केही बेर अघिसम्म अर्जेन्टिनाले एक गोल गरेको छ, अस्ट्रियाले गोल गर्न सकेको छैन। दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए। अर्जेन्टिनाले लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 हराएको थियो। यस्तै अस्ट्रियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलोपल्ट आम्ने सामने भएका हुन्। यसअघि यी दुई टोलीबीच दुईवटा मैत्रीपूर्ण खेल भएका थिए। सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 गोलले हराएको थियो। यस्तै सन् 1990 दुवै टोली 1-1 गोलको बराबरीमा रोकिएका थिए। फिफा वरियतामा साबिक विजेता अर्जेन्टिना शीर्ष स्थानमा र अस्ट्रिया 21 स्थानमा छन्। विश्वकपमा भोलि बिहान 2:45 समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंग सालामा हुनेछ। आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदा इरान नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। विश्वकपमा भोलि बिहान 6:45 नर्वे र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको न्युयोर्कको न्यू जर्सी रंगशालामा हुनेछ। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। विश्वकपमा भोलि बिहान 9:45 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 अल्जेरिया 29 स्थानमा छन्। सहकारी स्वास्थ्य संस्थाहरूमा विगत केही महिनादेखि रेबिज विरुद्धको खोपको चरम अभाव देखिएको छ। खोप नपाउँदा बिरामीहरू निजी फार्मेसीबाट महँगो मूल्यमा खोप किन्न बाध्य छन्। टेकु अस्पतालमा दैनिक 500 बढी कुकुरले टोकेका बिरामी खोपका लागि पुग्ने गरेका छन्। खोप अभावकै कारण टेकु अस्पतालले आकस्मिक विभागबाट प्रदान गर्दै आएको केही सेवा सीमित गरेको छ। जिल्ला तथा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत खोपको आपूर्ति कमजोर हुँदा सर्वसाधारण उच्च जोखिममा परेका छन्। विश्व स्वास्थ्य संगठनको लक्ष्य अनुसार नेपालले सन् 2030 कुकुरको टोकाईबाट हुने रेबिजलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको भए पनि कुकुरको टोकाईका घटना र रेबिजको जोखिम अझै चुनौतीपूर्ण बनेको छ। नेपालमा प्रत्येक वर्ष 100 बढी मानिसको रेबिजका कारण मृत्यु हुने अनुमान छ। काठमाडौँ उपत्यकाका 3 जिल्लाका 50 बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ। 1 धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ।
1: विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 प्राविधिक टोली परिचालन गरिएको छ। हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6,00,000 बढी कुखुरा, लाखौं अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखानासहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ। संक्रमणका कारण दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौ पन्छी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ। त्यसपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ। संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ। संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ। नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो। त्यस यता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ। प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ।
0: मुलुकको पूर्वी भागबाट प्रवेश गरेर सक्रिय रहेको मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: महाशाखाका अनुसार कमजोर नै भए पनि मनसुनका कारण पूर्वी नेपालबाट पश्चिमतर्फ अघि बढिरहेको वर्षा गराउने प्रणाली गण्डकी प्रदेशको आधा भागसम्म पुगेको छ। कोशीमा 3 अघि सुरु भएको प्रणाली देशभर फैलन अरू केही दिन लाग्नेछ। यो वर्ष मनसुन प्रवेशको सरदर मितिभन्दा 6 टिरा गरी गएको शुक्रबार नेपाल आएको थियो। मनसुन देशको पूर्वी भागबाट प्रवेश गरिसकेकोमा पूर्वी तथा मध्य नेपालमा वर्षा भइरहेको छ। पश्चिम नेपालमा वर्षा हुन आगामी सप्ताहन्तसम्म लाग्न सक्ने मौसमविदले बताउँदै आएका छन्। नेपालमा हुने कुल वर्षाको 80% वर्षा यही मनसुन सक्रिय हुने अवधिमा हुने गरेको छ।
0: यो BFBS कुल कार्य रेडियो हो।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 8 गते तदनुसार जुन महिनाको 22 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज अष्टमी र वायु अष्टमी अर्थात् वायु अष्टमी पनि परेको छ र दुई दिनको सप्ताहन्त बिदापछिको यो पहिलो कार्यक्रम हो र अवश्य पनि तपाईँहरूको सप्ताहन्त रमाइलोसँग बित्यो होला। यतिखेर फुटबलको महाकुम्भ चलिरहेको छ। मेक्सिको, क्यानाडा र अमेरिकाको संयुक्त आयोजनामा अहिले फुटबल भइरहेको छ। पहिलो चरणको खेल सकिएर दोस्रो नकआउट चरणको गेम सुरु भइसकेको छ र तपाईँहरूले समयअनुसारले हेरिरहनु भएको होला र प्रविधिले विकास गरेको छ। हिजोआज सजिलो पनि भएको छ। लाइभ स्ट्रिमिङ हेर्न नपाउनेहरूले हाइलाइट पनि हेर्न पाइने प्रबन्धहरू मिलाइएको छ जसले गर्दाखेरि फुटबल चाहिँ हेर्न पाइन्छ। तर लाइभ भनेको लाइभ नै हो। फुटबल निकै नै रमाइलो खेल हो र यो फुटबलसँग जोडिएको कुराकानी सँगसँगै आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौं विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सन्देश त हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ। इस्यु अफ द डे अन्तर्गत आज हामीले राष्ट्रिय परिचय पत्रसँग सम्बन्धित त्यसमा पनि सर्वोच्च अदालतमा अझै पनि फैसला हुन बाँकी रहेको र यही असार 16 गते पेशी चढेको छ र बृहत इजलास मार्फत चाहिँ यसको फैसला हुनुपर्छ भन्ने कुरा पनि संवादको क्रममा वरिष्ठ अधिवक्ता रामेश्वर राउतले गर्नुभएको छ, सुन्न सक्नुहुनेछ। र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीय आज हामीले लिएका छौँ अनुपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत संगीत छँदैछ भने कार्यक्रमको शुभारम्भमा स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजमै रहेको साङ्गीतिक कोशीलीबाटै कार्यक्रमलाई उठान गरिसकेको छु। लागौ अर्को एउटा साङ्गीतिक विश्रामतर्फ र यो साङ्गीतिक विश्रामपछि फेरि हामी तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ।

0: चाँदनी शाहको शब्दमा स्वर रहेको थियो तारा देवीको र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाउँ र तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ म धनजङ गुरुङको साथमा अब भने लागौँ सन्देश त हामीले कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा सम्पादकीय तर्फ र यो सम्पादकीयलाई लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट शीर्षक छ अब बाँच होइन परिणाम यो शीर्षकमा सम्पादकीयमा लेख्दछ अन्नपूर्ण पोस्टले नेपाली राजनीतिको परम्परागत भाष्यलाई भत्काउँदै उदाएको नयाँ शक्ति अब सडकको आक्रोशबाट सत्ताको वास्तविक परीक्षणमा प्रवेश गरेको छ चितवनमा सुरु भएको यो राजनीतिक भेला केवल एउटा दलको आन्तरिक उत्सव मात्र नभई वैकल्पिक राजनीतिले राज्य सत्ता सञ्चालनको अभिभार बोक्न सक्छ कि सक्दैन भन्ने गम्भीर जनपरीक्षण पनि हो युवा पुस्ताको अन्तिम आशाका रूपमा हेरिएको वर्धमान नेतृत्वले आफ्नो उदय कुनै आकस्मिक राजनीतिक लहरमा मात्र थिएन र छैन बरु राष्ट्र निर्माणको दिगो आधार हो भन्ने प्रमाणित गर्नुपर्ने निर्मम बिन्दुमा देश आइपुगेको छ तसर्थ यो समय विगतका लोकप्रिय नाराहरूको मोहपासबाट मुक्त हुँदै देशको जर्जर अर्थतन्त्र र भत्किएको जनविश्वासलाई पुनर्निर्माण गर्ने ठोस कठोर मार्गचित्र प्रस्तुत गर्ने बेला हो राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम ऐतिहासिक महाधिवेशनले यति बेला सम्पूर्ण देशको ध्यान तानेको छ महाधिवेशनले देशको भावी राजनीतिक दिशा सुशासन र विकासको मार्गचित्रलाई समेत इङ्कित गरेको छ परम्परागत राजनीतिको विकल्प खोजिरहेका नागरिकका लागि रासोपा प्रधानमन्त्री बालेनको सहकार्यले आशाको नयाँ संसार गराएको छ भन्दै अन्नपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ निर्वाचन ताका रासोपाले सार्वजनिक गरेको सय हुँदै वाचा पत्रले आम नागरिकका दैनिक समस्यादेखि दीर्घकालीन नीतिगत सुधार भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई चुस्त बनाउने सपना बाँडेको थियो अहिले रासोपा सत्ताको महत्वपूर्ण हिस्सेदार रहेको र बालेन जस्ता एक्सन ओरिएन्टेड युवा नेता प्रधानमन्त्रीको कुर्सीमा रहँदा जनताले ती बाचाहरू अक्षरश कार्यान्वयन हुने अपेक्षा राख्नु नौलो होइन सर्वथ स्वाभाविक हो महाधिवेशनको मञ्चबाट दुवै नेता सभापति रवि लामिछाने र प्रधानमन्त्री रहेका वरिष्ठ नेता बालेनले सुशासन आर्थिक समृद्धि र देश विकासको जुन हुटुटी व्यक्त गरेका छन् त्यसलाई जनताले गम्भीरतापूर्वक लिएका छन् तर समसामयिक यथार्थ निकै चुनौतीपूर्ण छ देश चरम आर्थिक शिथिलता विकराल बन्दै गएको युवा पलायन सहकारी तथा लघु वित्त पीडितका समस्या प्रशासनिक ढिलासुस्तीले आक्रान्त छ यस्तो अवस्थामा मञ्चका मिठा भाषणले मात्र नागरिकका भोका पेट र रित्त घरहरू भरिने छैन जनअपेक्षालाई साँच्चीकै सम्बोधन गर्ने हो भने रासोपा र उसले हाकेको वर्धमान सरकारले तत्काल पपुलिजम लोक रिजाएको घेराबाट बाहिर निस्किएर परिणाममुखी डेलिभरीमा केन्द्रित हुनुपर्छ हिजो प्रतिपक्षमा हुँदा सडकबाट प्रश्न सोध्न जति सहज थियो आज सत्ताको कुर्सीमा बसेर समाधानको नतिजा दिन त्यति नै कठिन छ शिक्षा स्वास्थ्य रोजगारीका क्षेत्रमा संरचनात्मक परिवर्तन ल्याउने रासोपाको बाचा प्रधानमन्त्री बालेनको कार्यशैली बीच व्यावहारिक तालमेल मिलाएर देश विकासको खाका खोल्नु आजको प्रमुख आवश्यकता हो भन्दै अन्नपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ सम्पादकीयको थप विवरण रासोपा र वर्धमान सरकार इतिहासकै कठिन अग्नि परीक्षणमा छन् यो महाधिवेशनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्दै केवल नेतृत्व मात्र चयन नगरोस् बरु हिजो बाँडिएका 100 बुँदे बाचाहरूलाई कसरी कहिले कुन स्रोतबाट पूरा गर्ने भन्ने स्पष्ट टाइमलाइन र कार्ययोजना पनि तय गरोस् सँगै सार्वजनिक पनि गरोस् रासोपा बालेन नेतृत्वको सरकारलाई जनमतको स्पष्ट सुझाव छ पुराना दलहरूले गरेका गल्ती दोहोर्याउने वा सत्ताको चास्नीमा डुब्ने छुट रासोपा सरकारलाई पटक्कै छैन व्यक्तिवादी हावी नभई विधि र पद्धति संस्थागत विकासमा जोड दिँदै पारदर्शी सरकार सञ्चालन गर्नुहोस् नागरिकले अब तपाईँहरूका भाषणमा ताली बजाउन छोडेर कामको परिणाम र आफ्नै देशमा भविष्य देख्न सकिने ठोस आधार खोजेका छन् यो स्वर्णिम अवसर खेर फाल्नु भनेको युवा पुस्ता र देशलाई फेरि अर्को दशक चरम निराशामा धकेल्नु हो तसर्थ महाधिवेशनको यो ऊर्जालाई अब सिधै डेलिभरीसँग जोड्न ढिला गर्नु हुँदैन भन्दै अन्नपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ अब बाचा होइन परिणाम अब यो सम्पादकीय पछि लागौ छोटो विश्राम तर्फ
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: अदालतबाट अझै पनि फैसला हुन बाँकी रहेको छ र यो विषयमा कुराकानी गरेका छौँ वरिष्ठ अधिवक्ता रामेश्वर रावतसँग। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ राष्ट्रिय परिचय पत्रसँग जोडिएको विषय। यो निकै लामो समय भयो यस मुद्दाको छिनोफान हुन सकेको छैन। बीचमा यस मुद्दाको विषयमा सर्वोच्च अदालतबाट मुद्दा खारिज भयो भनेर चाहिँ अल्मल लगाइएको रहेछ, तर पछि बुझ्दै जाँदाखेरि मुख्य मूल मुद्दाको फाइल चाहिँ खारिज भएको चाहिँ होइन रहेछ। यही प्रसङ्गमा अब आउँदो असारको 16 गते यसको पेशी परेको कुरा जानकारी गराउनु भएको थियो अफ द रेकर्डमा। वरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ, उहाँ लामो समयदेखि समसामयिक विषयवस्तु जो पनि जनचासोसँग जोडिएको विषयमा मुद्दा मामिलामा केन्द्रित हुनुहुन्छ। रामेश्वर राउत, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ। अहिले यो मुद्दालाई सर्वोच्च अदालतबाट किनारा लाग्ने हो अथवा चाहिँ अझै पनि केही समय पर्खनु पर्ने हो, कस्तो छ नेपालको अहिलेको नयाँ सरकार रहेको छ, सरकारले यो विषयमा कसरी लिएको छ, यिनै प्रसङ्गमा केन्द्रित रहनेछौ कुराकानीमा। धेरै बेर नपर्खौ, रामेश्वर रावजी कार्यक्रममा स्वागत छ यहाँलाई।
1: हार्दिक धन्यवाद धनजी।
0: हजुर, धेरै लामो समयपछि संवादमा जोडियौ है, अब अलिकति व्यस्त हुनुहुन्थ्यो, कुराकानी गर्न पनि त्यतिको मेलो मिसो मिलेन। यसपटक चाहिँ यहाँले मलाई अफ द रेकर्डमा भन्नुभयो, अब यसपटक चाहिँ यो मुद्दाको फैसला हुन्छ राष्ट्रिय परिचय पत्रको मुद्दाको भन्ने कुरा भनाइ चाहिँ भन्नुभएको थियो। अब धेरै प्रतीक्षा पछि यो मुद्दाले एउटा स्वरूप लिने तयारीमा हो अथवा अझै केही समय पर्खनु पर्ने, कसरी जान सक्छ अब यो मुद्दाको फैसला?
1: यो मुद्दाको अङ्ग अझै पुगिसकेको छैन। अब यो 16 गते पेशी छ, अब अहिलेसम्म हामीले यो सम्झौताको मूल स्वरूप सार्वजनिक गरिएको छैन र यो गुपचुप राखिएको छ। हामीले यो सम्झौता के भएको छ त्यो सम्झौता अदालतकै आदेशबाट अदालतमा झिकाएर त्यसको चाहिँ वास्तविकता बोध सार्वजनिक सार्वभौम सत्ता सम्पन्न नागरिकलाई गर्नै पर्दछ भनेर हामीले भनेका छौँ। र यसको खतरनाक पक्ष भनेको अब यो एउटा फ्रान्सेली कम्पनी, कालो सूचीमा परेको कम्पनीलाई बेचिएको छ र यसले हाम्रा नेपाली नागरिकहरूमाथि स्वदेश या विदेशमा जहाँसुकै भए पनि यसले जुनसुकै किसिमको गैर कानुनी क्रियाकलाप नागरिकहरूमाथि गर्दाखेरि त्यो हाम्रो अदालतमा त हामीले कुनै कानुनी उपचार गर्न पाउँदैनौँ नै, साथै आइसिसी कोर्टमा समेत हामीले उजुर गर्न पाउँदैनौँ भन्ने प्रावधान सबैभन्दा खतरनाक छ।
0: यो जुन तपाईँले अहिले उठाउनु भयो नि, एसियाली विकास बैङ्क हो कि विश्व बैङ्कसँग हो नेपाल सरकारले ऋण लिएको छ?
1: यो
0: विश्व बैङ्कसँग, हजुर, 16 अर्ब रुपियाँ समाचारमा आयो। मैले सुरुमा सुनेको बुझेको अनुसारले यसो समाचारहरूलाई चाहिँ रिसर्च गरेर हेर्दाखेरि पहिला यो सामाजिक सुरक्षा भत्ता र यो जुन भनौँ न अब पञ्जीकरण सम्बन्धी जस्तै मृत्यु दरमा जन्म दर्ता विवाह दर्ता बसाई सराई जस्ता यस्ता कुराहरूसँग जोडिएको थियो अनि उनीहरूको मुख्य चाहिँ एजेन्डा भनेको सामाजिक सुरक्षा भत्ता वितरणमा चाहिँ एक ग्रुपता ल्याउनको लागि ट्र्याकिङ गर्नको लागि हो भनेर चाहिँ सूचना बाहिर आयो। मान्छेहरू पहिला चाहिँ हुरुक्क भएर गए, पछि चाहिँ पासपोर्टमा गएर जोड दियो। तपाईँहरूले पनि मुद्दा हाल्नुभयो, अलिकति चाहिँ मान्छेहरूले चासो दिएको जस्तो पनि गर्यो, तर अधिकांशले लिन थाल्यो, बाहिर जानु पनि भयो, पासपोर्ट बनाउनु पनि भयो।
1: यो त संसारकै लागि एउटा यो अचम्मको कुरा हो। यो आफ्नो देशको सरकारले आफ्नै देशका नागरिकहरूलाई आफ्नै देशको मौजुदा संविधान विपरीतको काम गर्न र गराउनको लागि यो आर्थिक एवं प्रशासनिक नाकाबन्दी लगाएर यो गर्नै पर्ने बाध्यात्मक परिस्थिति बनाएर गरिएको।
0: तर जनताले त त्यो कुरा यहाँले भन्नुभएको छ नि त्यो त ग्रहण गरेका छैन नि, भटाभट चाहिँ त्यो तपाईँले मुद्दा हालेर अन्तरिम आदेश जारी गर्दाखेरि पनि मान्छेहरू लाइन बसेर राष्ट्रिय परिचय पत्रको चाहिँ फर्म भर्न गएको देखिन्थ्यो, होइन? यतातिर तपाईँ हामीसँग कुरा गर्ने, यता सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने, उता चाहिँ भटाभट चाहिँ राष्ट्रिय परिचय पत्रको चाहिँ फर्म चाहिँ इस्यु गरिराख्ने, यो पनि त दृश्यहरू थियो नि त।
1: यो सुन्नुहोस् न, त्यो नलिएसम्म बैङ्कको खाता नखोल्ने, खोल्यो खाताबाट पैसा नदिने, नेपाली नागरिकता प्रमाण पत्रको फोटो निष्प्रयोजित र प्रयोजन हुने, भएका लाल पूर्जाहरू फोटो निष्प्रयोजित र प्रयोजन हुने, यथार्थमा यो कुनै राष्ट्रिय परिचय पत्रको आवरण दिए पनि यो सर्वसाधारण पत्र हो। यो हाम्रो राष्ट्रिय परिचय पत्र भनेको नेपाली नागरिकता।
0: यति ठुलो चाहिँ विदण्ड मचाउन लागिराख्दाखेरि तपाईँहरूले जुन मुद्दामा उठाएको इस्युमा, यहाँले जुन जोड्न चाहेको कुरा पनि जोड्नु होला, इस्युमा आम जनताले अहिलेसम्म चाहिँ तपाईँले सही गर्नुभएको छ भनेर पनि कसैले पनि बोलेको छैन, सञ्चार माध्यमले पनि त्यो खालको समाचार पनि लेख्दैन,
1: होइन सरकारभरि यसको विरोध भइरहेको छ। अब अहिले चाहिँ धेरै अब सर्वसाधारण नागरिकहरूसँग त के हुन्छ र अब अहिले चाहिँ राष्ट्रका चाहिँ जुन राष्ट्रिय ठुल्ठुला मिडियाहरू कसैले यसको चाहिँ आवाज उठाउँदैन।

0: भन्ने तपाईँहरूले चाहिँ एउटा यो यो जानकारी गराइराख्नु भएको छ। ठुल्ठुला मिडियाहरू जम्मै किनिएका छन्, तथ्यगत वास्तविक सूचना सर्वसाधारण नागरिकले पाएकै छैनन्। उनीहरूलाई लिन र दिन बाध्य र विवश बन्न, त्यो नलिएसम्म केही पनि नदिने भनिभएको छ। सम्मानित सर्वोच्च अदालतले यसलाई दरबिलो ढङ्गले उठाएको छ। यदि यो वैधानिक थियो, यसले चाहिँ नेपाल र नेपालीको हित गर्थ्यो भने हामीले पनि किन यो चाहिँ यति लामो समयसम्म मुद्दा गरेर सरकारले ल्याएको योजनालाई हामीले असफल पार्नु हाम्रो कुनै बहादुरी हो थिएन नि त।
1: यो कसको चाहिँ पालोमा आएको हो सरलाई थाहा होला नि, कुन चाहिँ सरकारको पालोमा आएको?
0: रवि लामी छानेको ल्याएको
1: होइन, यो त पछि आएको भयो। योभन्दा अगाडिलो त उसमा त ऊ त संचार माध्यममा पो काम गरिरहेका थिए त, उनी त पत्रकार भएर काम गरेका थिए।
0: सुन्नु न, सुरुमा आएको यो शक्ति बस्नेतको पालामा आएको कन्सेप्ट ल्याएको थियो।
1: प्रधानमन्त्री को हुनुहुन्थ्यो त्यतिखेर चाहिँ?
0: त्यति बेला पुष्पकमल दाहाल,
1: पुष्पकमल दाहाल अनि हाम्रो केपी ओलीजी अथवा चाहिँ माधव कुमार नेपाल, उहाँहरूकै समयको वरिपरि जस्तो लाग्छ।
0: उनीहरूकै समयको हो, तर उनीहरूले यो ल्याउने तर्खर गरेका थिए, केही परीक्षणको रूपमा गरेको थियो।
1: मुख्य सचिव चाहिँ लीलामणि पोखरेल थियो जस्तो लाग्छ मलाई।
0: हो हो, लीलामणि पोखरेल हो, मुख्य सचिव लीलामणि पोखरेल थियो। तर उनले उनीहरूले यसलाई चाहिँ यसरी सम्झौता गरेर बाध्य बनाउनु परीक्षणको रूपमा लागू गरेका थिए, तर यसरी बाध्य बनाएका थिएनन्।
1: अब तपाईँहरूको चाहिँ यो को निचोडमा चाहिँ जाने जुन तपाईँहरूले अब अहिले सञ्चार माध्यम मार्फत चाहिँ जानकारी पनि गराइरहनु भएको छ, सर्वोच्चको सेन्टिमेन्ट के पाउनु भएको छ अहिलेसम्मको चाहिँ?
0: अदालतको त अहिले चाहिँ यो अदालतका सम्पूर्ण न्यायाधीशहरूले हेर्नु भएको छ। संविधान अहिले अदालतले कुनै संविधान विपरीतको आदेश दिन सक्ने ठाउँ प्रावधान छैन। संविधानको धारा 1-308 छ हो यो संविधानमा। यो संविधानको 1-308 का कुनै पनि संवैधानिक प्रावधानले यो परिचय पत्रलाई चिन्दैन। हो, संविधान विपरीत हुने कुनै पनि कामलाई अदालतले वैधानिकता दिन सक्दैन, दिन मिल्दैन। जस्तो चाहिँ इम्बोसमा दिएको थियो नि त, हामीले 15 लडेर त्यसलाई अवैधानिक घोषणा फेरि बदर गराइ छोड्यौँ 2082 माघ 25 इम्बोसमा पनि यस्तै गरेको हो नि त। इम्बोसको चाहिँ यो चाहिँ जेठो दाजु हो। र यसरी संविधान विपरीत भएका कामहरू गर्दै जाने हो भनेदेखि मौजुदा ऐन कानुन संविधानको प्रावधान केही पनि रहँदैन र जङ्गली राजको स्थापना हुन्छ। त्यो जङ्गली राज बर्बरतापूर्ण जङ्गली कामको काम कुनै पनि हालतमा गर्न मिल्दैन। त्यो गर्ने गराउनेहरूलाई संविधानको धारा 5-1-2 अनुसार कुनै पनि बेलामा कुनै पनि सरकारले आजीवन कारावास सजाय दिन सक्छ। संविधानको यो संवैधानिक प्रावधान हो। संसारका कुनै पनि देशमा आफ्नो नागरिकहरूलाई आफ्नै देशको संविधान विपरीतको काम गर्न र गराउन बाध्य संसारका कुनै पनि देशले गरेको छैन। यो त्यो प्रकृतिको मुद्दा हो। यो ख्याल ठट्टाको चानचुनी मुद्दा होइन। यो कुनै घर जग्गा मिच्यो त्यो पुनर्प्राप्ति कसैको जागिर थमौती बढौती आ फिरौती कुनै प्रदेशको चाहिँ मुख्यमन्त्री राख्ने हटाउने जस्तो मुद्दा होइन। हो तपाईँ हाम्रो डिएनए समेत बेचेर खाएको अवस्था हो। हाम्रा भावी भविष्यका सन्ततिको भ्रूण हत्या समेत गरेर खाएको अवस्था हो। यो लिइसकेपछि आँखाको रेटिना शरीरको जैविक तत्व चल अचल सम्पत्ति त्यो नेपालीको हुँदैन, त्यो एउटा फ्रान्सेली कम्पनी इडिमिएको हुन्छ। अनि पराधीन स्वप्न यी सुख नै हामी 21 उत्तरार्धमा एउटा विदेशी कालो सूचीमा परेको कम्पनीको पोल्टामा हामी बेचिन सक्छौँ? मिल्दैन नि। भारत चाहिँ नि इस्ट इन्डिया कम्पनीको पोल्टामा जानले उसले 200 वर्ष दासत्व स्वीकार गर्नु पर्यो, अहिले पनि दासै छ, पूर्ण स्वतन्त्र भइसकेको छैन। अमेरिका 400 वर्ष दासत्व ग्रहण गर्नु पर्यो उसले भने हामी 21 उत्तरार्धमा हाम्रो वैधानिक राष्ट्रिय परिचय पत्र नेपाली नागरिकता प्रमाण पत्रलाई खोटो निष्प्रयोजित र प्रयोजनहीन बनाएर यो हामीलाई कुनै पनि बेला परिचयविहीन शरणार्थी बनाउने यो खतरा हो, खतराको पासो हो।
1: हजुर, अब यो सधैँ तपाईँले भनिरहनु भएको छ। अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता रामेश्वर राउत, उहाँसँग कुराकानी जारी नै रहनेछ। हजुर, कुराकानीमा हुनुहुन्छ वरिष्ठ अधिवक्ता रामेश्वर राउत र आजको बसाइमा हामीले राष्ट्रिय परिचय पत्रसँग जोडिएको विषय धेरैको जिज्ञासा, धेरैले लिएका पनि छन्, कतिले नलिएका पनि छन्, कतिले लिने क्रममा पनि छन्। तर अहिले मुद्दा परिरहेको छ, अलिकति खुकुलो चाहिँ के भएको छ भन्दाखेरि चाहिँ ब्याङ्कहरूमा जाँदाखेरि पहिला राष्ट्रिय परिचय पत्र माग्छन्, तर अहिले चाहिँ अप्सनमा राखिदिएको छ। कसैलाई चाहिँ जरुरत परेको बेलामा प्यान कार्डले पनि काम गर्ने, नागरिकताले पनि काम गर्ने, अनि परिचय पत्र पनि राखिदिएको छ। नत्र त बडो गाह्रो, अघि अघि अधिवक्ता सरले भन्नुभयो जस्तै अब जुन कार्यक्रमको लगभग हामी पुछारतिर छौँ होइन, अहिले जुन नयाँ सरकार छ होइन, राष्ट्रिय स्वतन्त्र पार्टीको धन्दा नै द्वितीय नजिकको सरकार होइन, पूर्ण बहुमतको सरकार, उहाँहरूको बुझाइ के छ? अब राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि रामी छानेजी उहाँकै गृहमन्त्रीको कार्यकालमा यसलाई अझै एक्टिभेट गराइयो, त्यस पछाडि गएर रमेश लेखेको पालोमा आएर पुनः यसलाई कार्यान्वयनतिर लग्यो होइन।
0: माननीय प्रधानमन्त्री वालेन्द्र शाह यसको विपक्षमा हुनुहुन्छ, उहाँलाई हामीले सबै कुरा अवगत गराएका छौँ। अब यो हामी कुनै पनि सरकारका हामी बैरी र विरोधी होइनौँ, हामीले सरकारले ल्याएको योजनालाई असफल पार्न चाहेका पनि होइनौँ, तर यो त लाजको भारी हो। यो देशका प्रत्येक जिन्दा नागरिकहरूको लागि यो लाजको भारी हो, त्यो चाहे राष्ट्रपति होस्, चाहे प्रधान न्यायाधीश होस्, चाहे प्रधानमन्त्री होस्, चाहे प्रधान सेनापति होस्, र आउने सम्पूर्ण भावी भविष्यका सन्तानको रगत र आँसुले हामीलाई धिकार छ।
1: तर रामेश्वर रावजी संसदमा पनि उच्चारण गर्दैनन्, राष्ट्रिय परिचय पत्रको विषयमा खालि अरू विषयमा बोलिरहेको सुनिन्छ होइन। अब यस्तो राष्ट्रघाती कामहरू भइरहेको छ, ध्यान चाहिँ पुगेको छैन जस्तो लाग्यो नि अहिलेका सभासदहरूको पनि यो विषयमा। अघिल्लो सभासदहरूले त गरेनन्,
0: सांसदहरूले उठाएका छन्। हामीले 70-80 जना सांसदहरूलाई पहिला चाहिँ एमाले काङ्ग्रेसको सरकार हुँदाखेरि, माओवादी काङ्ग्रेसको सरकारको सरकार हुँदा पनि हामीले सांसदहरूलाई गएर भेटेर 80-90 जना सांसदहरूलाई भेटेर यो त तपाईँहरूको विषय हो, सार्वभौम सत्ता सम्पन्न नागरिकहरूको जनप्रतिनिधि तपाईँहरू, तपाईँहरूले किन यो कुरा चाहिँ संसदमा उठाउनुहुन्न भन्दाखेरिमा, हजुरले उठाएको कुरा, कानुन व्यवसायहरूले उठाएको कुरा एकदम ठिक हो, तर यो विषयमा नबोल्नु भनेर हामीलाई हुइप छ हजुर, के गरौँ, हाम्रो सांसद पदै यिनीहरूले खाइदिन्छ। हेर्नुहोस् कति ठुलो अपराध, कति धेरै यिनीहरू सांसदहरू जम्मै चाहिँ यी राजनीतिक दलहरू जम्मै टेकाएर छन् नि त, यिनीहरूले नागरिकहरूलाई अहिले चाहिँ बेचेर खाएको अवस्था हो। 15-15 हजारमा नागरिकलाई बेचेर आफ्ना नागरिकहरूलाई आफ्नै देशको सरकारले पहिचान विहीन शरणार्थी बनाएर लखेट्ने यो खेल हो, यो ख्याल ठट्टा होइन, यो हामीले रहरले लडेका छैनौँ। त्यसैले प्रत्येक जिम्मा नागरिकहरूले सचेततापूर्वक एकभएर बिम्झनु पर्छ। यो संविधानभन्दा विपरीतको काम अहिले राष्ट्रपतिको त्यति बेलाको यो गभर्नर महाप्रसाद अधिकारीले परिपत्र गर्यो, त्यसका विरुद्ध पनि हामीले मुद्दा हालिसकेका छौँ सर्वोच्च अदालतमा, र अदालत सर्वोच्च अदालतले राष्ट्र बैङ्कका अहिले बालवाला गभर्नरलाई त्यो के परिपत्र गरे तुरन्त यहाँ पठा भनेर आदेश गरिसकेको अवस्था छ।
1: एक वर्ष अगाडि पनि जानकारी गराएको थिए परराष्ट्र मन्त्रालयको राजधानी विभागले नेपाल प्रहरीको यो भन्दा दुई होइन त्यो पासपोर्ट लिइसकेको जति पनि नेपालको राष्ट्रिय परिचय पत्रको विवरण जय विवरण सबै चाहिँ उपलब्ध गराउनु भनेर सम्झौता गरेका छ, त्यो चाहिँ कहाँ पुगेछ? त्यो विषयमा पनि तपाईँहरूले हेर्नुभयो होला, अध्ययन गर्नुभयो होला होइन?
0: अब यो जम्मै विषय हामीले उठाएर हामी यो हाम्रो पनि एउटा छ हेर्नुहोस्, अब म अब हामीले त भाषा सिद्ध्याउने गरेका थिए, 15-16 वर्षसम्म हामी त्यसमा लडेर त्यसलाई सफल कायम गरिछोड्यौँ, शब्दकोशलाई मार्फत हामीले त्यो गरौँ, त्यो पनि हामीले रद्द गराइछोड्यौँ, इम्पोस्टमा गरिसक्यौँ। हेर्नुहोस् अब के खायो के लायो होला वनमा बस्ने जुरेली चरीले, अब हाम्रो पनि त पेसा छ। अब यत्रो वर्ष लड्दाखेरि पनि सर्वसाधारण नागरिकहरू तपाईँहरू जस्ता केही जागरुक पत्रकार म तपाईँलाई हार्दिक धन्यवाद भन्छु, गोर्खा रेडियो एफएम रेडियोलाई पनि, तपाईँहरूले यसलाई बडा तदारुकता साथ उठाउनु भएको छ, यो पनि हाम्रो लागि अलिकति सान्त्वना रूपी एउटा चाहिँ राहत हो। र अहिले हामी 927 जना कानुन व्यवसायहरू यसमा छौँ, त्यसो पनि मूल रूपमा मैले नै यसलाई लिड गरिरहेको छु, हामीले सम्पूर्ण रूपले आफ्नै खर्च आफ्नै परिश्रमबाट हामीले यसलाई उठाइरहेका छौँ। अब अरू देशमा हो भने यस्तो सार्वजनिक केसमा सम्पूर्ण नागरिकहरू पनि जागरूक हुन्थे, तर अब हाम्रा देशका नागरिकहरू पनि अब केही नै हवन बाटो छोडाएका छन् क्या। मैले यो शब्द प्रयोग
1: जति पनि सार्वजनिक सरकारका विषयमा मुद्दा लडेर जितेका छ सार्वजनिक रूपमै उहाँलाई फाइदा भएको छ, तर यहाँले भन्नुभएको जस्तै आजसम्म तपाईँले गरेका काम राम्रो हो भने कसैले सार्वजनिक रूपमा बधाई धन्यवाद भनेको चाहिँ सुनिया छैन है,
0: भन्दैन नि। हेर्नु अब तपाईँले उठाउनु भयो, तपाईँलाई धन्यवाद भन्नुपर्ने पनि अन्त्यमा पनि तपाईँले यो विषयलाई उठाइदिनु भएको छ। अब गोर्खा पत्रले सर्वोच्च अदालतबाट परमादेश हुँदा समेत गोर्खा पत्रले समेत एक शब्द दिएन, हेर्नु अरूहरूले दिए, अरूहरू केही न केहीका चाहिँ समाचारहरू चाहिँ उहाँ भँगेर टाउके अक्षरले दिन्छ, आफ्नो सार्वभौम अस्तित्व रक्षा गर्ने क्रममा आएको काम
1: हुँदाखेरि। मैले बारम्बार यहाँसँग सोध्थेँ नि, हाम्रो देशको संसार माध्यमले चाहिँ यो विषयमा न कलम चलाएका छन्, अलिकति न्युज लेखिदियो, अलिकति यहाँले भने जस्तो छुस लेखिदियो, तर अलिक गहिरिएर यसको नकारात्मक असरहरू पर्ने विषयमा खोजनित गरेकै देखिँदैन।
0: कान्तिपुर जस्तो चाहिँ एउटा त्यत्रो ठुलो मिडिया भनेर प्रख्यात ख्याति पाएको कान्तिपुर मिडिया, त्यसले एक शब्द लेख्दैन हेर्नुहोस्, अनि त्यसले के पत्रकारिता गरेको त? पत्रकारिता भनेको त आम नागरिकहरूलाई सत्य तथ्य र वास्तविकता सुसूचित गराउने उसको दायित्व जिम्मेवारी हो नि, कपोल कल्पित कुरा पो दिनु हुँदैन त। तपाईँले उठाएको कुरा त यो चान्चुनी कुरा होइन नि,
1: यो त राष्ट्रियसँग जोडिएको, सार्वभौमसँग जोडिएको, वैदिक स्वतन्त्रतासँग, गोपनीयताको हकसँग जोडिएको विषय छ होइन।
0: अनि गोपनीयतालाई हेर्नुहोस्, एउटा सामान्य पशु पन्छीलाई पनि एउटा उसको आत्मरक्षा गर्ने प्रकृतिले अधिकार दिएको हुन्छ। हेर्नुहोस् हाम्रो संविधानको धारा 28 गोपनीयताको हक प्रत्येक नागरिकलाई दिएको छ। अब त्यो गोपनीयताको हक हेर्नुहोस् त,
1: अहिलेको सरकार प्रमुख र सरकार सकारात्मक छ, उहाँले यसलाई चाहिँ रोक्नुपर्छ भन्ने भनौँ न अलिकति।
0: उहाँले एक हप्ता बन्द नै गर्नुभयो, यो आम नागरिकहरूबाट चाहिँ यो विरोध आइरहेको छ, यो संविधान सम्मत पनि छैन, यो कुरालाई बाध्य पार्नु हुँदैन भन्ने कुरामा उहाँको चाहिँ सकारात्मक सहमति रहेछ, हामीले त्यो पाएका छौँ। र यो कुनै पनि हालतमा यो जो जसले लिएका छन् त्यो रद्द हुन्छ, हुन्छ नै। र अब लिन र दिन बन्द गरेर नेपाली नागरिकता प्रमाण पत्र नै हाम्रो वैधानिक राष्ट्रिय परिचय पत्र हो, त्यसैका आधारमा हाम्रो सम्पूर्ण वैधानिक कार्यहरू यथावत हुन अनिवार्य छ।
1: यही विषयमा दिवेन्द्र बहादुर छेत्री हुनुहुन्थ्यो हाम्रो राष्ट्र बैङ्कका पूर्व गभर्नर, उहाँले पनि भन्नुभयो, ओहो भाइ तपाईँले जुन कुरा उठाउनु भएको म त्यसैमा फसेर आएको हो भन्नुभयो। ब्याङ्कमा चाहिँ पैसा लिन गएको, राष्ट्रिय परिचय पत्र माग्नु भयो, मैले त बनाएको छैन भने चाहिँ तपाईँको पैसा पाउँदैन भनेर फर्काइदिनु। म गभर्नर भइसकेको मान्छेलाई त त्यहाँ यस्तो उल्लु बिल्लु बनाउँछ, अरूलाई त के गर्यो होला भनेर उहाँले भन्नुभएको थियो कि मलाई।
0: उसले पानीमाथि ओभानु हुनै पर्दैन, त्यो बैङ्कका चाहिँ खाता राष्ट्र बैङ्कको गभर्नर चाहिँ महाप्रसाद अधिकारले गरेको हुन्छ।
1: होइन, दिपेन्द्र बहादुर छेत्री त महाप्रसाद भन्दा अगाडिका भए नि, धेरै अगाडिका हुनु, धेरै अगाडिका, उहाँको पालोमा आएको होइन कि यो कुराहरू चाहिँ।
0: त्यो त्यो चाहिँ हो, दिपेन्द्र बहादुर थापा
1: उहाँले त आफूले राष्ट्रिय परिचय पत्र नलिएको कारणले बैङ्कमा जम्मा भएको पैसा त निकाल्न पाएन भन्नुभएर उहाँले भन्नुभएको थियो कि।
0: हो हो, यो चाहिँ महाप्रसाद अधिकारी, यो महाप्रसाद अधिकारी भनेको त्यो तस्कर र माफियाहरूको चाहिँ एउटा कम्पोनेन्ट हो, त्यो हामीले सबै अध्ययन गरेका छौँ।
1: अब लगभग चाहिँ कार्यक्रममा भिट मार्नु पर्दाखेरि रामेश्वर रावजी, अब यो जुन 16 गते मुद्दाको चाहिँ तपाईँहरूको पेशी परेको छ भनेपछि त्यही दिनमा त मुद्दा फैसला त हुँदैन होला होइन। अब के छ, अब बाहिर बस्ने नेपाली दाजुभाइहरूलाई अब धेरैको चासो पनि थियो, अहिले अलिकति हराएको छ होइन जनचासो चाहिँ, के भन्नुहुन्छ अन्तमा चाहिँ छोटकरीमा?
0: प्रष्ट रूपमा यो एकल इजलास, संयुक्त इजलास, पूर्ण इजलास सबैबाट यो हेरिसकिएको छ, संयुक्त इजलासबाट हेरिसकेको छ। अब हामीले यसलाई वृहत पूर्ण इजलासबाट मात्र यो न्यायिक निरूपण हुनुपर्दछ भनेर हामीले माग गरेका छौँ। हुनुपर्दछ पनि त्यही, संविधान भन्दा विपरीत भए गरिएका कुनै पनि कामलाई अदालतले पनि वैधानिकता दिने ठाउँ छैन। हेर्नुहोस् अब यो संविधान नै संशोधन हुन्छ, संविधान नै नयाँ बनाएर चाहिँ ल्यायो भने हामीले भन्नु केही छैन, होइन भने अहिलेको संविधानको संवैधानिक प्रावधानले यसलाई कुनै पनि हालतमा मान्यता दिँदैन। र अब कन्टेम्प्ट अफ कोर्ट परिसकेको छ, यो राष्ट्रिय परिचय पत्र ऐन 76 संविधानको धारा 1-1 विपरीत छ। संविधानको धारा 1-1 यो संविधान राष्ट्रको मूल कानुन हो, यो कानुनसँग बाजिएका कानुन बाजिएका हकसम्म अमान्य हुनेछ, किटानी संवैधानिक प्रावधान छ। त्यो विपरीत आएको राष्ट्रिय परिचय पत्र त्यो कृत्य जालसाजीपूर्ण अन्याय हो, त्यो तुरन्त बदर हुनुपर्छ भनेर त्यस विषयमा रिट परिसकेको छ। त्यो न्यायिक निरूपण अनिवार्य रूपमा हुनुपर्दछ। हामी नियमले मिल्ने अधिकारले भ्याउने बाहेकका अन्य कुराहरू हामी उठाएका छैनौँ, उठाउँदैनौँ, तर अब हामी त्यही अडानमा त्यो संविधानको संवैधानिक प्रावधानको पृष्ठभूमिमा उभिएर हामी बसेका छौँ। र आम नागरिकहरू ढुक्क भए हुन्छ, तपाईँहरू सबैले पनि यो कुरालाई प्रतिकार गर्नुपर्छ। र यो अहिले हामीले गरेनौँ भनेदेखि भोलिका हाम्रा सन्तानको रगत र आँसुले हामीलाई क्षमा र छुट दिँदैन। त्यत्र चाहिँ विश्वयुद्धका विश्व शक्तिका देशहरू उपनिवेशवाद हुँदा पनि हाम्रा महान पूर्वजहरूले यो देशलाई उपनिवेशवाद हुनबाट जोगाएर स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न नागरिक बनाएर राख्नुभयो। हामी परमवीर गोर्खालीहरू कुनै पनि हालतमा यो अत्याचारको पासोलाई स्वीकार गर्न सक्दै सक्दैनौँ, गर्नै हुँदैन, एक हुँदैन, दुई हुँदैन, तिन हुँदैन, हुँदै हुँदैन।
1: धेरै धेरै धन्यवाद छ, समय दिनुभयो, विश्लेषण गरिदिनु भयो, र अझै पनि धेरै चाहिँ यसको विषयमा निरूपण हुनलाई चाहिँ अझै समय पर्खनुपर्ने अवस्था पनि देखियो तपाईँले भन्नुभए अनुसारले चाहिँ होइन, हतार गर्नुपर्ने भन्दा पनि अझै यसको चाहिँ प्रामाणिक विषयवस्तुहरू प्रस्तुत गरेर अझै यसलाई चाहिँ बलियो बनाउनु पर्छ भन्ने खालको कुराहरू पनि यहाँले गरिदिनु भयो। धेरै धन्यवाद छ रामेश्वर रावजी, समय दिनुभएकोमा।
0: पानीको पानी हुनुपर्छ, धेरै धन्यवाद धनजी, र यो रेडियो सुनेर बसिरहनु भएका तमाम दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक नमन गर्छु,
1: धन्यवाद। यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता रामेश्वर राउत। विषय रहेको थियो राष्ट्रिय परिचय पत्रसँग, र यही असार 16 गते पेशी परेको छ सर्वोच्च अदालतमा मुद्दाको फैसला होला या नहोला, तर उहाँको भनाइ अनुसारले यो वृहत इजलासमा लगेर यसको फैसला हुनुपर्छ भन्ने कुरा पनि गर्नुभएको छ। र यो कुराकानी सँगसँगै अब भने छोटो विश्राम लिने बेला भएको छ, लागौं छोटो विश्रामतर्फ।
2: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो, हो
3: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
3: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बिएफबिएसका प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ

हरिप्रसाद रिमालको आवाजमा रहेको यो गीत रेडियो नेपालको उहाँ पहिलो गायक पनि हुनुहुन्छ। यो निकै नै लोकप्रिय भएको गीत पनि हो र कुनै समय धेरैले रुचाएको गीत हो र यो पुरानो लोकप्रिय गीत सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। अर्को एउटा साङ्गीतिक कोसेलीबाट भिज्यो तिम्रो रातो पछ्यौरी, यो पनि निकै नै लोकप्रिय भएको गीत हो र यो पुरानो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बिबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा।

यो सुमधुर साङ्गीतिक कोसेली सँगसँगै अब भने कार्यक्रमबाट पनि बिदा लिने बेला भइसकेको छ। जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म धनजङ गुरुङ पनि बिदा हुन्छु। जहाँ जाँदै अन्तमा टाढा टाढा जानु छ साथी यो बोलको गीत तपाईँहरूको सेवामा समर्पित गर्दै म पनि बिदा हुन्छु। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा विविध विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार। तपाईँको बाँकी समय रमाइलोसँग बितोस्।

0: नेपाली चिया निर्यातमा भारतीय अवरोधपछि देखिएका समस्याको पहिचान र समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको नेतृत्वमा कार्यदल गठन भएको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू सदस्य छन्। काठमाडौँको कोटेश्वरमा भाटभटेनी नजिक आज एउटा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा 6 जना घाइते भएका छन्। 1 जनाको अवस्था गम्भीर छ। मोटरसाइकल चालक मकवानपुर घर भई हाल ललितपुर गुवारको बस्ने 22 वर्षका ज्ञान सागर लोप्छन्। मोटरसाइकल पछाडि सवार भोजपुर घर भई हाल गुवारको बस्ने 19 वर्षीय बबिन राई, मोटरसाइकल चालक धापाखेल बस्ने 30 वर्षीय एलिस बानिया लगायत घाइते हुनुभएको हो। घाइतेहरूलाई उपचारका लागि बीएनबी अस्पताल पठाइएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। क्षति भएका सवारी साधन तथा कारका चालकलाई प्रहरी वृत्त कोटेश्वरमा राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ। महाधिवेशन स्थलमा पत्रकारहरूसँगको कुराकानीमा उहाँले पार्टीभित्र स्थापनाकालदेखि नै भूमिका निर्वाह गरेकाले पदाधिकारीमा आफ्नो दावी स्वाभाविक रहने बताउनु भएको हो। पत्रकारहरूले पछिल्लो समय पार्टीभित्र र संसदमा पनि मनिष झा ओझेल पर्दै जानुको कारण पनि सोधेका थिए। जवाफमा झाले आफू सिंहावलोकनमा रहेको बताउनु भएको छ। संसदमा भर्खरै 70 वटा बैठक भएकाले अहिले निष्कर्षमा पुग्न नमिल्ने उहाँको भनाई छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्रेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्रपछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले जानकारी दिनुभएको छ। पौडेललाई सुर्खेतको एउटा होटलबाट आज साँझ 5:30 बजेतिर पक्राउ गरिएको उहाँले बताउनुभयो। पौडेल विरूद्ध के कस्तो मुद्दा हो भन्ने खुलिसकेको छैन। यसैबीच नेकपा एमाले पार्टीका उपाध्यक्ष पौडेललाई सुर्खेतबाट गिरफ्तार गरिएको घटनाको भर्त्सना गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज प्रेस विज्ञप्ति जारी गर्दै सरकारको यो कदमलाई गैर कानूनी, अलोकतान्त्रिक र अपहरणको शैलीको संज्ञा दिनुभएको छ।
1: गण्डकी प्रदेशमा पर्ने नवलपुरको विनय त्रिवेणी गाउँपालिकाका 2 वटा वडालाई लुम्बिनीमा गाभ्न प्रक्रिया शुरू। भौगोलिक हिसाबले पालिकामा आवजाउ गर्न गाह्रो परेको भन्दै विनय त्रिवेणीका वडा नम्बर 6 र 7 छुट्टिने निवेदन दिएपछि लुम्बिनीमा गाभिदिन गाउँ सभाको सिफारिस। काँक्रे विहार हाफ म्याराथन पुरुष प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायालाई 1:09:31 दौड पूरा गरेका रोकायालाई 1.5 लाख र 10 किलोमिटर दौड 36:40 पूरा गरेकी धादिङकी सन्तोषी श्रेष्ठलाई 50,000 पुरस्कार। गर्मी अचाक्ली बढेपछि कञ्चनपुर बेदकोट गाउँपालिकामा 4 दिन र भीमदत्तमा 12 दिन विद्यालय बिदा। तराई क्षेत्रमा 3 दिनसम्म तातो लहर चल्ने मौसम विभागको अनुमान। पर्वतको कुस्मा नगरपालिकाले 90 करोडको बजेट ल्यायो। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटनमा प्राथमिकता। गोर्खा नगरपालिका 9 लक्ष्मी बजारको आहाल डाँडामा गोरखनाथ मन्दिर निर्माणको काम धमाधम हुँदै करिब 2 करोड लाग्ने अनुमान गरिएको गोरखनाथ मन्दिर आउँदो फागुनभित्र सकेर भक्तजनका लागि खुला गरिने। र दाङको घोराई उपमहानगरभित्र 9 वर्षमा 198 किलोमिटर सडक कालोपत्रे, यही अवधिमा 458 किलोमिटर सडक स्तरोन्नति र ग्राभेल, 280 किलोमिटर नयाँ सडक निर्माण र 68 किलोमिटर सडक मर्मत गरिएको पालिकाको तथ्याङ्क।
0: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नुभएको छ। डालस स्टेडियममा जारी अस्ट्रिया विरूद्धको खेलमा 1 गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक 17 गोल गर्ने कीर्तिमान बनाउनु भएको हो। मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान तोड्नु भएको हो। अर्जेन्टिनाले लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई 3-0 यसअघि हराएको थियो। यस्तै अस्ट्रियाले जोर्डनलाई 3-1 गोलले हराएको थियो। विश्वकपमा अर्जेन्टिना र अस्ट्रिया पहिलोपल्ट आमने सामने भएका हुन्। यसअघि यी दुई टोलीबीच 2 वटा मैत्रीपूर्ण खेल भएका थिए। सन् 1980 डिएगो म्याराडोनाको ह्याट्रिकमा अर्जेन्टिनाले अस्ट्रियालाई 5-1 गोलले हराएको थियो। यस्तै सन् 1990 दुवै टोली 1-1 गोलको बराबरीमा रोकिएका थिए।

BFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: रेडियो।
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
0: BFBS, Gorkha Radio.

0: एसबीएस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
0: BFPS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अस्ट्रियालाई हराएको छ। डालस स्टेडियममा भएको खेलमा अस्ट्रियालाई 2-0 पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले 2 गोल गर्नुभयो। खेलमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाउनु भएको छ। मेस्सीले आजको 2 गोलसँगै विश्वकप प्रतियोगितामा अहिलेसम्म 18 गोलको कीर्तिमान राख्नु भएको छ। समूह अझैमा अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै 6 अङ्क जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया 2 खेलबाट 3 अङ्क जोड्दै दोस्रो स्थानमा छ। समान 1 खेल खेलेका जोर्डन र अल्जेरिया अङ्कविहीन छन्। फिफा विश्वकपमा आज बिहान 3:15 समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुँदैछ। आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई 3-1 हराउँदा इरान नर्वेसँग 4-1 पराजित भएको थियो। फिफा वरियतामा फ्रान्स दोस्रो र इराक 60 स्थानमा छन्। विश्वकपमा भोलि बिहान 6:45 नर्वे र सेनेगल खेल्दैछन्। त्यस्तै बिहान 9:15 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। बारामा मोटरसाइकलको ठक्करबाट 3 जनाको ज्यान गएको छ। दुर्घटनामा परि मोटरसाइकलमा सवार 2 जना युवक र 1 पैदल यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार दुर्घटनामा परि जितपुर सिमरा 1 पथलाइया घर भई काठमाडौँ बस्ने 20 वर्षका सभ्य अधिकारी र मोटरसाइकल चालक काठमाडौँ टोखा नगरपालिकाका डिजेन जोशीको मृत्यु भएको छ। पैदल यात्रुको पहिचान खुल्न बाँकी छ। जितपुर सिमरा 9 छाता पिपरामा आज साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएको थियो। दुर्घटनापछि 3 जनालाई अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। जोशी र अधिकारीको शव बयोद अस्पतालमा छ भने पैदल यात्रुको शव नारायणी अस्पतालमा राखिएको छ। मुलुकको पूर्वी भागबाट प्रवेश गरेर सक्रिय रहेको मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: महाशाखाका अनुसार कमजोर नै भए पनि मनसुनका कारण पूर्वी नेपालबाट पश्चिमतर्फ अघि बढिरहेको वर्षा गराउने प्रणाली गण्डकी प्रदेशको आधा भागसम्म पुगेको छ। कोशीमा 3 दिन अघि सुरु भएको प्रणाली देशभर फैलन अरू केही दिन लाग्नेछ। यो वर्ष मनसुन प्रवेशको सरदर मितिभन्दा 6 दिन टिरा गरी गएको शुक्रबार नेपाल आएको थियो। मनसुन देशको पूर्वी भागबाट प्रवेश गरिसकेकोमा पूर्वी तथा मध्य नेपालमा वर्षा भइरहेको छ। पश्चिमी नेपालमा वर्षा हुन आगामी सप्ताहन्तसम्म लाग्न सक्ने मौसमविदले बताउँदै आएका छन्। नेपालमा हुने कुल वर्षाको 80% वर्षा यही मनसुन सक्रिय हुने अवधिमा हुने गरेको छ। वर्षा नभएका कारण पश्चिम नेपालका नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ। धनगढी र नेपालगञ्जमा तातो हावाको लहरको चेतावनी पनि जारी गरिएको छ।
3: काठमाडौँ उपत्यकाका 3 जिल्लाका 50 भन्दा बढी ठाउँमा बर्ड फ्लू फैलिएको छ। एकैपल्ट धेरै ठाउँमा संक्रमण देखिएकाले रोग नियन्त्रण चुनौतीपूर्ण बनेको पशु सेवा विभागले जनाएको छ।
5: विभागका अनुसार संक्रमित फार्ममा कुखुरा तथा हाँस नष्ट गर्न 4 प्राविधिक टोली परिचालन गरिएको छ। हालसम्म संक्रमण पुष्टि भएका फार्मका 6 लाख भन्दा बढी कुखुरा, लाखौं अण्डा तथा ठूलो मात्रामा दाना नष्ट गरिएको छ। फागुनमा पूर्वी नेपालबाट शुरू भएको संक्रमण अहिले जावलाखेलको सदर चिडियाखाना सहित उपत्यकाका विभिन्न क्षेत्रमा फैलिएको छ। संक्रमणका कारण दुर्लभ गिद्ध, लाटोकोसेरो, राजहाँस, सारस लगायत दर्जनौं पन्छी मरेका छन् भने केही जंगली जनावरमा पनि भाइरस पुष्टि भएको छ। त्यसपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ। पशु सेवा विभागका अनुसार उपत्यकामा देखिएको H5N1 भाइरस अत्यन्त घातक मानिन्छ। संक्रमण विशेष गरी लोकल कुखुरामा बढी देखिएकाले घना बस्तीमा रोग नियन्त्रण गर्न कठिन भएको अधिकारीहरूको भनाइ छ। संक्रमित क्षेत्रलाई पूर्ण रूपमा निसंक्रमण गर्ने र 42 दिनसम्म आवत जावत रोक्ने व्यवस्था व्यवहारमा लागू गर्न समस्या भइरहेको जनाइएको छ। नेपालमा पहिलो पटक सन् 2009 बर्ड फ्लू देखिएको थियो। त्यसयता हरेक वर्ष जसो संक्रमण दोहोरिँदै आएको छ। प्रभावित किसानले अझै क्षतिपूर्ति नपाएको भन्दै सरकारले राहत वितरणलाई प्रभावकारी बनाउनु पर्ने माग पनि उठिरहेको छ।
3: मनसुनी वर्षाका कारण पूर्वी तथा मध्य नेपालका 30% बढी मुख्य राजमार्ग तथा सड़क प्रभावित भएका छन्।
4: प्रहरी प्रधान कार्यालयले भोजपुर, पाँचथर, इलाम, मोरङ, खोटाङ, महोत्तरी, काभ्रे र मकवानपुरमा सड़क पूर्ण रूपमा वा आंशिक अवरुद्ध भएका जनाएको छ। खोटाङको पंखुमा मध्य पहाड़ी राजमार्ग अवरुद्ध हुँदा भोजपुरको बोखिममा एकतर्फी सञ्चालनमा आएको छ। महोत्तरीको जलेश्वर जनकपुर मार्ग पूर्ण रूपमा अवरुद्ध भएकोमा काभ्रेको पिपी राजमार्ग बन्द गरिएको छ। मध्य पहाड़ी राजमार्गको पाँच थर दुभान खण्ड पनि एकतर्फी भएको छ। मोरङको सुन्दर हरैचामा पर्ने पूर्व पश्चिम राजमार्ग एकतर्फी आवत जावत भइरहेकामा इलामको राजदुवालीमा पनि सड़क एकतर्फी भएको छ। मकवानपुरको फुलेखानी फरेकिङ सड़क पनि मर्मत कार्यको लागि एक महिना बन्द गरिएको छ।
0: यो बीएसबीएस गोर्खा रेडियो हो।

हामी सबैको आफ्नै BFBS गोर्खा रेडियोमा आज फेरि पनि तपाईँ हाम्रो आफ्नै नेपाली सिनेमा इन्डस्ट्रीको लेटेस्ट अपडेटहरू लिएर मुभी एन्ड मोर आइसकेको छ र साथमा मुभी एन्ड मोरलाई लिएर म सङ्गीता श्रेष्ठ आइसकेको छु। सो आजको मेरो कलेक्सनले तपाईँहरूलाई पछिल्लो केही दिन यतादेखिको नेपाली सिनेमा इन्डस्ट्रीको अपडेट्सहरू दिनेछ। कार्यक्रमको सुरुवात हाम्रो भइसकेको छ, सुरुवातमा म गीत सुनाउँछु, गीतपछि मात्रै म तपाईँहरूलाई जानकारी गराउनेछु आजको हाम्रो कलेक्सनको बारेमा।

आउनुहोस् आजको कार्यक्रमको सुरुवातमा कुरा गरौँ हामी अभिनेत्री वर्षा शिवाकोटीको बारेमा, जसलाई हामी पशुपति प्रसादको एउटा त्यो सानो भूमिका जसमा चाहिँ उनले बोल्नु पर्दैन थियो, उनको डायलग थिएन, तर विदाउट डायलग पनि जसरी उनलाई सम्झियो होइन, सबैजनाले मन परायो त्यो क्यारेक्टरमा। आई थिङ्क वर्षा शिवाकोटीको अहिलेसम्मको फिल्मी करियरमा सायदै कुनै अन्य यस्ता सिनेमाहरू होलान् जसलाई लिएर हामी कुरा गर्छौँ, तर पशुपति प्रसादको कुरा गर्ने हो भने कहिलेकाहीँ डायलग बोलेर मात्रै एक्टिङ गर्नुपर्छ भन्ने छैन, डायलग नबोलेर पनि एक्टिङ गर्न सकिन्छ, पर्फर्मेन्स गर्न सकिन्छ, र त्यो पनि यस्तो पर्फर्मेन्स जसलाई चाहिँ दर्शकहरूले वर्षौँ वर्षसम्म सम्झिनेछ भनेर हामी त्यो कुरा गर्न सक्छौँ जुन चाहिँ वर्षा शिवाकोटीको भागमा परेको थियो पशुपति प्रसादलाई लिएर। तर त्यसपछिका उनका सिनेमाहरू हेर्ने हो भने उनले अहिलेसम्म धेरै सिनेमाहरू दिइसके, तर जति अपेक्षा गरिन्छ होइन, वर्षा शिवाकोटीको नयाँ सिनेमा आउँदैछ अरे भनेर जुन कुरा गर्छौँ, त्यो सिनेमाहरू आउने र जाने चाहिँ हुन्छ, त्यो सिनेमाले त यस्तो विशेष छाप छोडेको भनेर चाहिँ त्यति धेरै थाहा छैन। यति बेला फेरि पनि कुरा गर्नु मन लाग्यो मलाई एउटा अर्को सिनेमा जसलाई लेख्ने काम या भनौँ सिनेमाको लेखन र निर्देशन दुवै राजबहादुर सानेले गरेका हुन्। सिनेमाको नाम राखिएको छ गङ्गा रानी भनेर। नाम या टाइटल सुनेर बुझ्न सक्छौँ कि यो सिनेमा पक्कै पनि एउटा फिमेलको बारेमा हुनुपर्छ, किनकि गङ्गा भनिरहेको छ अनि रानी भनिएको छ, पक्कै पनि कनेक्सन त केही होला। र सिनेमामा वर्षा शिवाकोटी छिन् भनेपछि नो डाउट उनलाई लिड एक्ट्रेसको रूपमा नै कास्ट गरेको हुनुपर्छ यो सिनेमामा। फिल्मको एउटा पोस्टर सार्वजनिक भएको छ, जुन पोस्टरमा हामीले देख्न सक्छौँ एआईबाट तयार गरेको यो सिनेमाको, यो पोस्टरमा हामी के देख्न सक्छौँ भने वर्षा शिवाकोटीलाई देख्न सक्छौँ पुरै रेड अटायरमा, साथमा एकजना नवकलाकार, र यो नवकलाकारको कुरा गर्ने हो भने रोशन केसीलाई कास्ट गरिएको छ यो सिनेमामा, उनको डेब्यु मुभी हो भन्नुपर्छ हामीले। र यो डेब्यु मुभी त्यति सजिलैसँग उनले पाएको पनि होइन, यो निर्माण टिमले गङ्गा रानीका लागि हामीलाई कलाकारहरू चाहिएको छ भनिसकेपछि अडिसन दिन पुगेका थिए रोशन केसी, र अडिसन पनि 1, 2, 5, 10, 15 बिचमा नभई लगभग 500 चाहिँ होइन यो अडिसनमा पार्टिसिपेट गरेका थिए, होइन आफ्नो आफ्नो अभिनय क्षमताहरू देखाएका थिए। त्यो मध्येमा चाहिँ सेलेक्सनमा परेका रोशन केसी हुन् जसलाई चाहिँ वर्षा शिवाकोटीको साथमा कास्ट गरिएको छ यो सिनेमा गङ्गा रानीमा। यो सिनेमाको कथा के होला त भनेर कुरा गर्दाखेरि सरस्वती भन्नुपर्दाखेरि यो लभ स्टोरी जोनरमा बनाएको सिनेमा हो, जसमा चाहिँ त्यो हामीले वर्षौँदेखि प्र्याक्टिस गर्दै आएको, वर्षौँदेखि हामीले देख्दै आएको एउटा धनी केटी अनि त्यसपछि एउटा चाहिँ उनी जतिको क्यापेबल नभएको ब्याकग्राउन्ड होइन फाइनेन्सियली युवक भनौँ या जो उसको प्रेममा पर्छन् र उनको स्ट्रगल। आज यो सिनेमाको कुरा गर्ने हो भने चाहिँ यो सिनेमामा चाहिँ यो एक्टरलाई चाहिँ एउटा म्युजिक इन्डस्ट्रीको लागि म्युजिकमा चाहिँ केही गर्न चाहने त्यो किसिमको एउटा युवक र एउटा धनारे युवतीको बिचको प्रेम कथालाई चाहिँ देखाउन खोजिएको छ। टाइटल गङ्गा रानी भनेर राखिएको छ, केही त कनेक्सन होला, त्यो चाहिँ भोलिको दिनमा सिनेमा आइसकेपछि हामीलाई थाहा हुन्छ। तर यति बेला भने चाहिँ जुन यो सिनेमाको पोस्टर यो देख्दाखेरि चाहिँ वर्षा शिवाकोटीको एउटा अर्को नयाँ सिनेमा चाहिँ आउँदैछ भनेर चाहिँ कन्फर्म भएको छ, तर सिनेमाले छाप कस्तो छोड्ने हो आगामी दिनमा त्यो चाहिँ हेर्न बाँकी नै छ।

यो वर्षको एकदमै हिट सिनेमा अहिलेसम्मको लागि भनेर चिनिएको सिनेमा लाली बजार हो। त्यसमा डाउट नै छैन, हामीले धेरैचोटि यो बारेमा कुरा पनि गरिसक्यौँ होइन। राम्रो कमाई गरेको सिनेमा मध्येको एक भनौँ या यो वर्षको लागि चाहिँ नि यो सिनेमा लाली बजारले चाहिँ असाध्यै राम्रो व्यापार गरेको भनेर लिएको छ होइन। करिब करिब 9 करोड पनि क्रस गरिसकेको छ यो सिनेमाको कमाई भनेपछि त सिनेमाले राम्रो गरेको। यो फिल्म आउनुभन्दा अगाडि जुन कन्ट्रोभर्सिज भयो त्यसले अझ धेरै सिनेमालाई हाइप क्रिएट गर्न हेल्प गर्यो, अझ धेरै यो सिनेमालाई चाहिँ तपाईँहरूमा अझ पुग्नलाई हेल्प गर्यो भन्दा पनि फरक पर्दैन। सिनेमाको एउटा गीत होइन जुन चाहिँ मै राम्री छु गीतको मलाई यति बेला कुरा गर्नु मन लाग्यो, हुन त योभन्दा अगाडि चाहिँ मायालुलाई भन्ने गीत पनि एकदमै राम्रो चलेको थियो सिनेमाको, तर यो गीत मै राम्री छु भन्ने जुन एउटा गीत छ नि, यो गीत चाहिँ यो गीतको भिडियो सार्वजनिक गरियो युट्युबमा तर इन्कम्प्लिट। सिनेमा रिलिज हुनुभन्दा अगाडि चाहिँ यो गीत बाहिर आयो, गीत चल्यो पनि धेरैले, यसमाथि रिल्स बनाए, टिकटक बनाए, धेरै बनाए, तर सिनेमाको यो गीत चाहिँ कम्प्लिट भर्जनमा चाहिँ राखिएको थिएन युट्युबमा। सिनेमा रिलिज भयो, राम्रो कमाइ गर्यो, हिट भयो, सबै कुरा भइसकेपछि अहिले आएर चाहिँ बल्ल पुरै अंश चाहिँ सिनेमाको बल्ल चाहिँ राखियो यो भिडियोको। सिनेमाभित्र चाहिँ यो फिल्मको जुन भिडियो बनाइएको थियो सिनेमाको लागि त्यसमा चाहिँ फिल्म हेर्नेहरूले चाहिँ फिल्ममा चाहिँ यो भिडियो कम्प्लिट देख्न त पाए, तर बाहिर युट्युबमा चाहिँ सार्वजनिक गर्दा यस सिनेमाको यो भिडियोलाई कम्प्लिट भिडियो सार्वजनिक गरिएको थिएन। तर यति बेला भने फिल्म हिट भइसकेपछि यो गीत मै राम्रै छु त नि मेरो के को दोष भन्ने जुन गीत छ नि, यो गीत चाहिँ कम्प्लिट भर्जन चाहिँ राखिएको छ। सो कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भने पब्लिसिटी टुल्सको रूपमा पनि युज गरिन्छ, कहिलेकाहीँ ट्रिक्स हुन्छ, धेरै कुराहरू हुन्छ, तर लाली बजारको कुरा गर्नुपर्दाखेरि यो सिनेमाले जुन कमाइ गर्यो त्यसले आफैमा पनि एउटा रेकर्ड चाहिँ राखेको छ यो वर्षको लागि, अहिलेसम्मको लागि। सो यो गीतको मैले कुरा गरेँ योभन्दा अगाडि तपाईँहरूलाई यो सुनाउँदा पनि पुरा सुनाउनु पाएको थिइनँ, तर आज चाहिँ यो गीतमा तपाईँहरूलाई पुरा सुनाउँदैछु हाम्रो मुभी एन्ड मोरमा।

0: तथा सेवा र सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि डिफेन्स डिस्काउन्ट सर्भिस .co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो। मूवी एंड मोर।
2: हामीले यसै पनि माग्ने बुढा भन्ने बित्तिकै हाम्रो माइन्डमा आउँछ होइन, एउटा हँसिलो अनुहार होइन, जसलाई सबैजनाले माया गर्नुभयो होइन, सबैजनाले धेरै धेरै धेरै माया गर्नुभयो केदार घिमिरेलाई, जसले माग्ने बुढाको यो क्यारेक्टर निभाउनु भएको थियो एउटा सिरिजको लागि, जसलाई चाहिँ एउटा उहाँको आइडेन्टिटी नै बन्न समय लागेन। उहाँले गर्नुभएको सिनेमाहरूको कुरा गर्नुपर्दा हामी छक्का पन्जाको कुरा गरौँ, छ माया छपकेको कुरा गरौँ, हामी कुरा गरौँ राम कहानीको होइन, छक्का पन्जाको होइन, छक्का पन्जाको हरेक सिरिजको, छ एकांशको, जुनसुकैको कुरा गऱ्यो भने पनि उहाँको अभिनय र उहाँको जुन डिमान्ड, उहाँलाई चाहिँ दर्शकहरूले बारम्बार हेर्न चाहने जुन उहाँप्रतिको त्यो चाम थियो, त्यो थियो र अहिले पनि त्यत्तिकै छ। तर फरक के भन्दाखेरि, अहिले यति बेला कुरा गर्दाखेरि केदार घिमिरे माग्ने बुढालाई लिएर कुरा गर्ने क्रममा चाहिँ इनफ्याक्ट उहाँले त माग्ने राजा भनेर पनि एउटा सिनेमा, उहाँको पछिल्लोपल्ट रिलिज भएको सिनेमा माग्ने राजा पनि थियो, जसमा चाहिँ आई थिङ्क यही माग्ने बुढालाई चाहिँ यो नाम दिएको थियो। सोचेको जस्तो सिनेमा त त्यो हुन सकेन, तर दर्शकहरूको उहाँप्रतिको माया चाहिँ त्यसमा चाहिँ केही पनि कमी आएको छैन। तर नेपाली कलाकारहरूको मोह भनेको चाहिँ होइन, सिनेमा या अभिनय बाहेकको उहाँहरूको मोह यसो हेर्ने हो भने चाहिँ वर्षौँ अगाडिदेखिको प्र्याक्टिस हेर्ने हो भने चाहिँ केही समय नेपालमा बिताइसक्नु भएपछि अमेरिकामा गएर उतै भासिने या अमेरिकामा गएर उतै सेटल हुने परिवारलाई लिएर त्यो किसिमको प्र्याक्टिस चाहिँ एकदम धेरै देखियो। अहिले यसो 20-25-30-35 वर्षदेखिको नै हेर्ने हो भने पनि त्यो प्र्याक्टिस चाहिँ धेरै देखियो। यति बेला केदार घिमिरे माग्ने बुढालाई लिएर पनि यही कुरा चलिरहेको छ कि यति लामो समयदेखि, भनौँ न लगभग 6-7 महिना भइसक्यो केदार घिमिरे चाहिँ अमेरिकामा बसोबास गर्दै आइरहेको पछिल्लो समयदेखि। यो बिचमा उनले अन्य कुनै सिनेमाहरूमा काम पनि गरेका छैनन्। र छक्का पन्जाकै सिरिज या दीपक राजगिरी र दीपाश्री निर्मलाको टिमको कुरा गर्ने हो भने उहाँहरूको टिममा चाहिँ प्राय जसो कहिले पनि केदार घिमिरे मिस हुँदैन हत्तपत्त। तर अहिले यति बेला जुन सिनेमाको छायाङ्कन भइरहेको छ होइन, छमाया छपकैको सिरिजको, यसमा पनि उनलाई कास्ट गर्ने कुरा थियो। केही समय उनलाई पर्खियो पनि टिमले, तर उनको आउनलाई चाहिँ ढिलो हुने या उनको आउने त्यो किसिमको छाटकाट नदेखिएपछि चाहिँ यो सिनेमामा पनि उनको त्यो क्यारेक्टरलाई चाहिँ रिप्लेस गरियो। सो यो हुँदै गर्दाखेरि एउटा कार्यक्रमको सिलसिलामा होइन, एउटा जुन गौँथली भन्ने सिनेमाको चाहिँ जुन प्रेस रिलिज हुँदै गर्दाखेरि चाहिँ उनको श्रीमती सीतादेवी तिमल सेनालाई, जो आफै पनि कलाकार हुनु, उनलाई सोधियो कि किन यति लामो समयदेखि केदार सर उतै हुनुहुन्छ, अब नआउने हो कि के हो भन्दाखेरि उहाँले के बताउनु भयो भने, मेरो छोरी अमेरिकामै छिन्, सो उनको रेखदेखको लागि चाहिँ उहाँ अहिले उता हुनुहुन्छ, यता चाहिँ म र छोरा छु, उहाँ चाहिँ उता हुनुहुन्छ, यो परिवारभित्रको आपसी सल्लाह हो भन्ने किसिमको कुरा गर्नुभएको छ। र हुन पनि हो, लास्ट टाइम हामीले केदार घिमिरेलाई जेरी अन टपमा चाहिँ देख्यौँ, र जेरी अन टप पछि चाहिँ लगत्तै अमेरिका जानुभएका केदार घिमिरेलाई हामीले त्यसपछि नयाँ सिनेमामा अनुबन्ध भए, यो हुँदैछ त्यो हुँदैछ भनेर सिनेमासँग सम्बन्धित कुराहरूमा चाहिँ उनको बारेमा न्युज हामीले चाहिँ सुन्नु पाएको छैन। सो मैले अघि भने, नेपाली सिनेमाका कलाकारहरू जसलाई दर्शकहरूले असाध्यै माया गर्नुहुन्छ होइन, आफ्ना विभिन्न कारणहरूले गर्दाखेरि, आफ्ना व्यक्तिगत कारण होइन, व्यवसायिक कारणहरूको लागि चाहिँ यसरी विदेशी दाखेरि चाहिँ साह्रै चित्त दुखाउनुहुन्छ दर्शकहरूले। तर हुनसक्छ केदार घिमिरेको केसमा यो नै यही कुरा नै हो होइन, उहाँ अब उतै सेटल हुने भन्ने कुरा नै फ्याक्ट हो भन्ने कुरा अहिले हामीले डिसिजन गरिहाल्न मिल्दैन। सो आई थिङ्क हामीले केही समय वेट गर्नुपर्ने हुन्छ, हेर्नुपर्ने हुन्छ, उहाँकोबाट अफिसियली कुनै पनि फिडब्याक आइसकेको छैन। सो हामीले के गर्न सक्छौँ भने वेट एन्ड वाच गर्न सक्छौँ। यो जानकारी मैले तपाईँलाई गराएँ मुभी एन्ड मोरमा, किनकि हामी हाम्रो कार्यक्रममा नेपाली सिनेमा, सिनेमासँग सम्बन्धित कलाकारहरूको बारेमा जानकारी तपाईँलाई दिने गर्दछौँ। सो यति बेला म तपाईँलाई अब म गीत सुनाउँछु, र यो गीतपछि हामी फेरि पनि मुभी एन्ड मोरको अन्य विषयमा कुराकानी अफकोर्स गर्ने नै छौँ।

वर्ल्डकै सबैभन्दा प्रतिष्ठित मानिएको कान्स फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड जुन एउटा क्याटेगोरी थियो त्यो क्याटेगोरी अन्तर्गत जुरी प्राइज जुरी अवार्ड जित्न नेपाली सिनेमा हो एलिफेन्ट इन द फग. यो कुरा भन्दै गर्दा यो कुरा सुन्दै गर्दा होइन यो न्युजहरू यस्तो बारेमा जानकारी लिँदै गर्दा हामीलाई कति प्राउड फिल हुन्छ. हामी नेपाली हौ र नेपाली भाषामा बनेको नेपालीहरूले बनाएको सिनेमाले विश्वको प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा यसरी अवार्ड लिन्छ भनेर अनुमान धेरैको थियो. तर जब रियालिटीमा यो चिजहरू टर्न भयो हामी सबैले एउटा सेलिब्रेट गर्ने समय पनि आयो. सायद त्यसैले होला यति बेला नेपालमा एलिफेन्ट्स इन द फगको टिमलाई चाहिँ चारैतिर सम्मान गरिने अनि उनीहरूलाई एप्रिसिएट गरिने कामहरू भइरहेको छ. यो बिचमै लास्ट विक नेपाल फिल्म डेभलपमेन्ट बोर्डले पनि यो टिमलाई सम्मानित गर्दै 2,50,000 रुपियाँ पनि फिल्मका निर्देशक निर्मातालाई प्रदान गरेको छ र साथै फिल्मका सबै कलाकारहरूलाई चाहिँ नि खादा माला लगाएर सम्मान पनि गरियो. र एउटा कुरा यसो सोच्दाखेरि नै कुनै पनि एउटा सिनेमाले यो किसिमको रेकर्ड राख्यो अनि नेपालको गार्जियन अर्गनाइजेसन सिनेमाको लागि फिल्म डेभलपमेन्ट बोर्डले चाहिँ होइन यसरी बोलाएर सम्मान गरिनु त्यो आफैमा एकदमै खुसीको कुरा हो. त्यसमा भनेर साध्यै छैन. अझ यो इभेन्टको कुरा गर्ने हो भने त यो सम्मान कार्यक्रममा चलचित्र विकास बोर्ड मात्र नभई नेपाल पर्यटन बोर्डले पनि चाहिँ सामूहिक रूपमा आयोजना गरेको थियो कार्यक्रम जहाँ चाहिँ पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल होइन त्यस्तै गरी सूचना तथा सञ्चार मन्त्री डाक्टर विकास तिमल सिन्हा अनि प्रधानमन्त्रीका हाम्रो देशका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार उहाँ आफै फिल्म निर्देशक पनि हुनुहुन्छ असीम शाह अनि त्यसै गरी बोर्डका अध्यक्ष दिनेश ऋषी लगायतका व्यक्तित्वहरूको उपस्थितिमा चाहिँ उहाँहरूलाई सम्मान गरियो उहाँहरूलाई चाहिँ नि एप्रिसिएट गरियो. र यो पक्कै पनि आफैमा एउटा यस्तो कुरा हो जसबाट इन्सपायर भएर आई थिङ्क आगामी दिनमा धेरै अन्य टिमहरूले पनि यस्तो सिनेमा बनाउने यस्तो विषय खोज्ने यसरी प्रस्तुत गर्ने कि हामीले क्यान्स फिल्म फेस्टिभलमा पुग्नुपर्नेछ है नेपाली भाषाको सिनेमा लिएर भन्ने पनि धेरैले तर्खर गर्नेछ धेरैले प्रयास गर्नेछ जस्तो पनि देखिन्छ. र यो मात्रै होइन सायद यसबाट इन्सपायर भएर पनि होला अब हाम्रो देशमा चाहिँ भनौँ न नेपाली सिनेमा इन्डस्ट्रीमा चाहिँ फिल्म यसरी बनाउने टिमहरूलाई चाहिँ हामीले प्रोत्साहन गर्नुपर्ने पर्छ र अबदेखिको आर्थिक वर्षमा करिब 3.5 करोड रुपियाँ चाहिँ बजेट विनियोजन पनि गराइने जानकारी पनि दिएको छ यसै कार्यक्रममा. सो द्याट आउने दिनमा चाहिँ कसैले एकदमै राम्रो विषयमा सिनेमा बनाउन खोजिरहेको छ फाइनेन्सियल इस्युले गर्दाखेरि कम्प्लिट हुन सकिरहेको छैन भने त्यस्तो केसमा चाहिँ त्यस्तो सिनेमालाई पनि मोटिभेट गर्ने हेल्प गर्ने सपोर्ट गर्ने भन्ने कुराहरू पनि चलेको छ. पक्कै पनि यो सिनेमा एलिफेन्ट्स इन द फगलाई जसले लेख्नुभयो जसले निर्देशन गर्नुभयो अविनाश विक्रम शाह उहाँको यति बेला चारैतिर कुराहरू भइरहेको छ. उहाँले यसरी पहिलो पाइला चाल्नुभयो इन्टरनेसनल फेस्टिभलहरूमा नेपाली सिनेमाको सुरुवात भयो अवार्ड लिने भनौँ न. र हामी आशा गरौँ आगामी दिनमा नयाँ नयाँ जेनेरेसन नयाँ नयाँ टिमले यो अवार्ड यसै गरी नेपालमा भित्राउनेछ. त्यसको लागि गभर्मेन्टले टिमले सबैले चाहिँ होइन नेपाली सिनेमालाई इन्करेज चाहिँ गर्नैपर्ने हुन्छ. हाम्रो तर्फबाट धेरै धेरै धेरै बधाई यो टिमलाई एलिफेन्ट इन द फगको टिम अनि विशेष गरी अविनाश विक्रम शाहलाई.

0: ಟೈಮ್ಸ್ ಗೋರ್ಖಾ ರೇಡಿಯೋ.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio. Gorkha Radio. Movie.

नेपाली सिनेमा इन्डस्ट्रीका लागि सिनेमाहरू जस्तै अग्नि परीक्षाको कुरा गर्ने हो, कान्छा, मुटु, ठुली, भैरी, हेलो जिन्दगी, श्रीको कुरा गर्ने हो भने यी सबै जति पनि मैले नामले यी सबै सिनेमाहरूसँग जोडेका कनेक्टेड एकजना व्यक्ति हुन् जसलाई हामी एभरेस्ट सूर्य बोहराको रूपमा चिन्दछौँ। एभरेस्ट सूर्य बोहराद्वारा लेखिएको अनि निर्देशन गरिएको तयार गरेको एउटा सिनेमा अब चाँडै तपाईँहरूमा जाउने तयारी छ। चाँडै भन्नाले असोजमा दसैँ तिहारको आसपास प्रायः सबै सिनेमाहरू जम्मा हुन्छ नि त रिलिज हुनुको लागि, होइन? सो यसै गरी असोजको 16 गते रिलिज हुन लागेको छ उनको नयाँ सिनेमा जसलाई नाम दिएको छ चमेलीको पोई भनेर। यो सिनेमाको नाम आफैमा पनि एउटा इन्ट्रेस्टिङ छ, के होला, होइन? न हतपत्त सिनेमाको नाम यस्तो हुँदैन र चमेलीको पोई भनेर नाम दिएको छ। र त्योभन्दा यो सिनेमाको एउटा पोस्टर सार्वजनिक भयो, जुन पोस्टरमा हामीले के देख्छौँ भने नेपालमा अति नै राम्रो कलाकार भनेर चिनिएका मुकुन भुषाल अनि सुरक्षा पन्त दुवैको चाहिँ जोडी यो सिनेमामा। र यो जोडीको सिनेमाको पोस्टरमा चाहिँ के देखेको छ भने मुकुन भुषाल जो चाहिँ भुइँमा लडेको जस्तो देखिन्छ र उसले हेल्प माग्नको लागि हात अगाडि बढाइरहेको जस्तो देखिन्छ भने पछाडिबाट चाहिँ सुरक्षा पन्तले उनको दुवै खुट्टा तान्दै गरेको देखिन्छ। यसो हेर्दाखेरि आफैमा पनि एकदमै कलरफुल अनि एकदमै रमाइलो मोमेन्टहरू, पक्कै पनि हाँस्ने हँसाउने यस्तै यस्तै विषयहरू होला यो सिनेमाको भन्ने जस्तो देखिन्छ। अहिलेसम्म एउटा पोस्टर सार्वजनिक भएको छ, तर यो पोस्टर देख्दाखेरि चाहिँ त्यो हामी अनुमान गर्न सक्छौँ। पक्कै पनि रमाइलो सिनेमाहरूलाई रमाइलोसँग पनि हामी हेर्न सक्छौँ, रमाउन सक्छौँ सिनेमा हेरेर। सायद त्यसैले पनि यो सिनेमालाई चाहिँ तपाईँहरू माझ लिएर आउने तयारी गरेको हुनुपर्छ टिमले। तर इनफ्याक्ट यो सिनेमालाई योभन्दा अगाडि चाहिँ चैतको 13 गते प्रदर्शन गरिने भनेर कुराहरू चलेको थियो, सार्वजनिक पनि गरिएको थियो। तर लास्ट इयरकै चैतमा रिलिज हुने भनिएको सिनेमा अहिले आएर यो वर्षको अब असोजको 16 गतेबाट सार्वजनिक हुने भएको छ, तपाईँहरूमा जाउने भएको छ। सिनेमाको टिमलाई हेर्ने हो भने एक सय कलाकारहरू, सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, होइन, यस्ता यस्ता कलाकारहरूको ग्यादरिङ रहेको, कास्टिङ रहेको सिनेमाले पक्कै पनि एउटा केही छाप चाहिँ छोड्छ होला। पोस्टरले नै त्यो उत्साह सबैमा ल्याएको छ कि हामी सिनेमा हेर्न जानुपर्छ, यो हलमा एकदमै रमाइलो होला जस्तो देखेको छ, हेर्न जानुपर्छ है भनेर जुन देखिएको छ त्यसले गर्दा पनि हुनुपर्छ यो सिनेमा चाहिँ इन्ट्रेस्टिङ चाहिँ हुन्छ। अनि अर्को रमाइलो कुरा चाहिँ के भन्दाखेरि यो सिनेमालाई पब्लिसिटी गर्ने, प्रमोसन गर्ने क्रममा चाहिँ के भनेको छ भने पत्नी पीडित पतिको कथा भनेको छ क्या। नर्मली हामीले के सुन्छौँ भने पतिद्वारा पीडित पत्नी, अलिकति यो भाइलेन्समा पर्यो, यो भयो, त्यो भयो, जस पतिद्वारा चाहिँ नि पीडित बनाइएको पत्नीको कथा भन्छौँ। तर यो कथा छ फरक, यो कथाको टाइटलमा हामीले के बुझ्न सक्छौँ भने पत्नीद्वारा पीडित एक पतिको कथा भनिएको छ। सो आई होप यो सिनेमालाई धेरैले रिलेट पनि गर्नुहुन्छ होला, मन पराउनुहुन्छ होला। र असोजको 16 गते सिनेमा रिलिज भइसकेपछि फिल्मको बारेमा डिटेल इन्फर्मेसन म तपाईँलाई त्यति बेला पनि दिनेछु। अहिले नभने यो सिनेमाको बारेमा मैले तपाईँलाई इन्फर्म गरेँ, आगामी दिनमा यो सिनेमाको नयाँ अपडेटसँगै म तपाईँलाई सेयर पनि गर्दै जानेछु। अहिले नभने हामी असोजको 16 गते तयार हौँ पत्नीद्वारा, होइन, प्रताडित या पत्नीद्वारा पीडित पतिको कथा चमेलीको पोई हेर्नको लागि। अहिलेलाई भने हाम्रो तर्फबाट अल द बेस्ट यो टिमलाई, म भने तपाईँलाई गीत सुनाउँछु।

नेपाली सिनेमा इन्डस्ट्रीमा हुने गरेका गतिविधिहरूको कलेक्सन हरेक हप्ता तपाईँहरूको लागि लिएर आउने मुभी एन्ड मोर आज पनि तपाईँहरू माझ आइसकेको थियो. आयो, मैले तपाईँलाई जानकारीहरू दिँदै गएँ, भन्दै गएँ के नयाँ कुराहरू भयो भनेर. तर अहिले यति बेला भने हामी यो मोडमा छौँ कि अब मैले तपाईँहरूसँग बिदा माग्नुपर्ने समय भएको छ कार्यक्रमबाट, किनकि टाइम सकिन लागेको छ. सो जाँदा जाँदै पनि तपाईँहरूको समय चाहिँ शुभ रहोस् भन्नको लागि म एउटा रमाइलो गीत म तपाईँलाई सुनाउँछु. यो गीत सुन्नुहोस्, रमाइलो गर्नुहोस् अनि सुन्दै गर्नुहोस्. बिएफबिएस वर्कर रेडियो. नमस्ते.

0: फिफा विश्वकप फुटबलमा अहिले पाउने 3 बजे समूह आएका फ्रान्स र इराक खेल्दैछन्। यो खेल अमेरिकाको फिलाडेल्फिया रंगशालामा हुँदैछ। सम्पत्ति छानबिन आयोगमा हालसम्म करिब 10,000 जनाले मात्रै सम्पत्ति विवरण बुझाएका छन्। करिब 3,000 जनाले विभिन्न व्यक्तिको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी दिएका छन्। आयोगले 25,000 भन्दा बढी बहालवाला तथा अवकाश प्राप्त कर्मचारी र राजनीतिक पदाधिकारीबाट विवरण आउने अनुमान गरे पनि अपेक्षा भन्दा कम विवरण आएपछि म्याद असार मसान्तसम्म थप गरिएको जनाएको छ। विवरण कार्यालयमै उपस्थित भएर हुलाक वा अनलाइन मार्फत बुझाउन सकिने व्यवस्था छ। सरकारले 2062-63 यता सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्ति तथा कर्मचारीको सम्पत्ति संकलन प्रमाणीकरण र छानबिन गर्न आयोग गठन गरेको हो। केही पूर्व न्यायाधीशले भने आयोगको वैधानिकतामाथि प्रश्न उठाउँदै सम्पत्ति विवरण नबुझाउने घोषणा गरेका छन्। उनीहरूले न्यायाधीशहरूको सम्पत्ति विवरण माग गर्ने अधिकार न्याय परिषदसँग मात्रै रहेको दावी गरेका छन्। आयोगका अनुसार केही पूर्व प्रधान न्यायाधीश, पूर्व न्यायाधीश, पूर्व मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूले भने विवरण बुझाइसकेका छन्। आयोगले विवरण संकलनसँगै प्रारम्भिक अध्ययन समेत सुरु गरिएको जनाएको छ। झापाको बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न टास्क फोर्स परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलले बाहुनडाँगीमा थप जनशक्ति परिचालन गरेको हो। भारतबाट दर्जनौंको संख्यामा भित्रिने जंगली हात्तीका बथानले क्षति पुर्याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यले 10 जना सुरक्षाकर्मी सम्मिलित स्पेशल टास्क फोर्स परिचालन गरिएको हो। सशस्त्र प्रहरी बल नेपालको नम्बर 2 गणका सूचना अधिकारी सुमन पोखरेलले बाहुनडाँगी सुरक्षा पोस्टमा यसअघि 20 जना सुरक्षाकर्मी रहँदै आएका जानकारी दिनुभएको छ। बाहुनडाँगी क्षेत्रमा भारतको आसाम र पश्चिम बंगालको वन्यजन्तु आरक्ष रहेको जंगलबाट नेपालमा हात्तीका बथान भित्रिने गरेका छन्। 9 दिन अघि हात्तीले मेचीनगर चारकी 62 वर्षीय पद्मा पौडेललाई घरमै आक्रमण गर्दा उहाँको मृत्यु भएको थियो। केही महिना यता हात्तीले अन्न र फलफूल बालीमा क्षति पुर्याइरहेको स्थानीयको गुनासो छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 2 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिले लालीगुराँस सहकारी र आइडियल यमुना सहकारीका 82 जना साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार लालीगुराँस सहकारीका थप 70 जना बचतकर्ताले बचत फिर्ता पाएका छन्। यस्तै आइडियल नमुना सहकारीका 12 जनाले बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। हालसम्म लालीगुराँस सहकारीका 308 जनाको बचत फिर्ता गरिएको समितिले जनाएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरी रकम फिर्ता गर्ने योजना समितिको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। 76,000 मध्ये 5 लाख भन्दा बढी बचत गर्ने 18,000 रहेको समितिले जनाएको छ। पाल्पाको रैनादेवी छहरा गाउँपालिका 8 सत्यवतीको खुर्साने गाउँ दालचिनी खेतीको नमुना गाउँ बनेको छ। बुटोलबाट छवि पाण्डे।
1: बाँदर र जङ्गली जनावरले नखाने भएकोले दालचिनी खेतीमा सिङ्गो गाउँ जोडिएको छ। स्थानीय अगुवा किसान नरबहादुर राणाका अनुसार दालचिनी खरिद गर्न व्यापारीहरू घर घरमै आउँछन्।
2: यस वर्ष त अब 2-3 करोड जान्छ क्या, एक वर्षमा वर्षको 2 करोड जतिको व्यापार हुन्छ क्या। यहाँबाट किसान त छैन, सबै बुटोलतिरका व्यापारी भइरहेको छ।
1: खुर्सानीकी तारा सारूले 1 वर्षमा 1-1.5 लाखसम्मको दालचिनी बिक्री गर्नुहुन्छ। खुर्सानीकै कविता खनाल कार्यपालिका सदस्य पनि हुनुहुन्छ। उहाँले पनि दालचिनी खेती गर्नुभएको छ। स्थानीय किसानले अब दालचिनीको लागि स्थानीय कर्मी पशुधन केन्द्र स्थापना गर्न गाउँपालिकासँग।
3: BFBS, Gorkha Radio.

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो
1: शायद यही नै हो जिन्दगी शायद यही नै हो जिन्दगी
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा

हरेक व्यक्तिको सोचले व्यवहारले उसलाई कहाँ पुर्याउँछ भन्ने कुरा निर्धारण गर्दो रहेछ। किनकि आज जुन म कथा तपाईँलाई सुनाउँदैछु यो कथामा पनि सबै कुरा ठिक छ, बस त्यही सोच त्यही व्यवहार त्यही एउटा चरित्रको कारणले आजको जीवनको कथामा धेरै कुरा देख्न पाउँछौँ। यो कथाले हामीलाई धेरै कुरा सायद अनुभूति नगराए पनि ए यस्तो पनि हुन सक्छ भन्ने एउटा चेतना अवश्य दिनेछ। आज म अनिताजी र गोपालको कुरा सुनाउँदैछु, उहाँहरूको जीवनको कथामा के छ, यो कथाले के सन्देश दिन्छ, यो कथा कस्तो छ, म तपाईँलाई सबै सुनाउँछु आजको यात्रा जिन्दगीकोमा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको छेउमा मन्दिर हाजिर छु। गोपालजी र अनिताजीको कथा सुनाउनु भन्दा पहिला तपाईँको जीवनको कथा, तपाईँको भोगाई, तपाईँको सोच अनि तपाईँको अनुभूति हामीसँग तपाईँले बाँड्न साट्न सक्नुहुन्छ। आफ्ना जीवनका भोगाईहरू हामीलाई लेखी पठाउनुहोस् न mandiradhungel3@gmail.com वा मेरो मेसेन्जरमा तपाईँले आफ्ना कुराहरू लेखी पठाउन सक्नुहुन्छ। त आउनुहोस् आजको यात्रा जिन्दगीकोलाई सुरु गरौँ। यो अत्यन्तै सुन्दर गीत तपाईँको नाममा समर्पित गर्दछु। तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यले बास पाइरहोस्, तपाईँको जीवनमा खुसी आओस्। यिनै शुभकामना र प्रार्थनाका साथ आउनुहोस् यात्रा जिन्दगीकोमा यो सुन्दर गीत तपाईँको नाममा समर्पित गर्दै तपाईँलाई स्वागत तथा अभिनन्दन गर्दछु।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ, तपाईँको छेउमा मन्दिरा छु र आज अनिताजी र गोपालजीको जीवनको कथा तपाईँका लागि प्रस्तुत गर्दैछु। अनिता एक सामान्य परिवारकी सदस्य हुनुहुन्छ, उहाँको बुवा हुनुहुन्छ, आमा हुनुहुन्न, एक बहिनी, दुई दिदी अनि दुई दाजु र अनिताजीको बुवा। आमा बहिनी अलि सानै हुँदा बित्नु भएको रे। दाजुहरू दुवैको विवाह भइसकेको, उहाँहरू आफ्नै आफ्नै परिवारमा व्यस्त। दुई दिदीको पनि विवाह भइसकेको। अनिताजी र उहाँकी बहिनी अनि बुवा तीन कोठाको फ्ल्याट, त्यसमा दुईटा कोठामा दाजुहरू आफ्नो परिवारका साथमा बस्नुहुन्थ्यो, एउटा कोठामा बहिनी, म अनि बुवा र भान्जा पनि त्यही कोठामा थियो। अब तपाईँले विचार गर्न सक्नुहुन्छ मेरो जीवन कस्तो थियो भनेर। मेरो 12 सिद्धिना साथै मैले एउटा सानो जागिर खान थालेकी थिएँ। बिहानको कलेज, दिउँसो अफिस। बाले सिकर्मी काम गर्नुहुन्थ्यो, त्योबाट बाको र बहिनीको खर्च चल्थ्यो। दाजुहरूको ग्रिल पसल थियो, उहाँहरूले घर खर्च चलाउनुहुन्थ्यो, अलिअलि कमाउनुहुन्थ्यो घर खर्चमा ठिक्क। दाजुहरूले कमाएको पैसा भाउजूहरूको हातमा पुग्थ्यो अनि उहाँहरूको खटनी अनुसार खर्च हुन्थ्यो। कसरी कटौती गरेर सबैभन्दा थोरै खर्च गरौँ अनि बचाउँ अनि धेरै बचाउँ भन्ने भाउजूहरूको दाउ हुन्थ्यो। बस अभावलाई जिनातिन टाल्ने काम मात्रै भएको थियो। हामी त्यसै गरी हुर्किएका हौ। सायद आमा भएको भए अलिकति भए पनि हाम्रो केयर हुन्थ्यो होला। हामी त मरुभूमिका बोट बिरुवा जस्ता, बालुवामा रोपिएको बोट जस्ता थियौँ। रुखो सुखो, माया दया प्रेम नपाएको अनि खाना लाउन र अलिकति आदर संस्कार नभएको जस्तो खै कस्ता कस्ता भएर हुर्कियौँ, जवान भयौँ। त्यो घरको अवस्था यति नराम्रो थियो कि के भनौँ। घरमा सुख शान्ति थिएन, धेरै मान्छे, पैसा कमाई थोरै, समस्या धेरै। त्यसपछि यो गर्दा पनि छैन, त्यो गर्दा पनि छैन। भाउजूहरूलाई एक्लै बस्न पाए सुख पाइन्थ्यो भन्ने, हामीलाई सबै मिलेर बसे, सबैले सहयोग गरे घर आनन्द हुन्छ भन्ने। यस्तो गर्दा गर्दै न मैले सोचेको भयो, न भाउजूहरूले सोचेको भयो। उहाँहरू आफ्नो परिवारसँग खुसी भएर बस्न चाहनुहुन्थ्यो, हामी तिनजना थपिँदा उहाँहरूलाई बोझ भयो। बुवा, म अनि बहिनी, आखिर जिनातिन जिन्दगी चल्दै गयो। झगडा कलह दिनदिनै बढ्दै गयो। बिहान जुरुक्क उठ्यो, एक ग्लास पानीको भरमा म कलेज पुग्थेँ, कलेजबाट सिधै अफिस पुग्थेँ। भोकले भुतुक्क हुन्थेँ, तर के गर्ने, आफ्नो घरमा ए नानी त कलेज जान्छेस्, भोकै नजा, केही खाएर जा भन्ने मान्छे कोही थिएन। अर्काको जिम्मेवारी कसले उठाउने। अफिस पुगेर काम राम्रो चाहिन्थ्यो, काम नगरे माम आउँदैनथ्यो। चिया बिस्किट, कहिले पाउरोटी र चिया, कहिले चाउचाउ, कहिले चिउरा, कहिले चाहिँ त्यही नजिकैको होटलमा म भात खान्थेँ। यसरी मैले बिहानको छाक टार्थेँ। घरमा बिहानको छाक मलाई दिनु पर्दैनथ्यो, उहाँहरूले मेरो हिसाब किताबै हुँदैनथ्यो र उहाँहरूलाई यो सजिलो पनि थियो। यसरी अफिस आइसकेपछि मैले आफ्नो भोकलाई मेटाएपछि म अफिसको काममा दिनभरि व्यस्त हुन्थेँ। लगभग 6:30 बज्थ्यो प्रत्येक दिन, किनकि बिहान आउँदा अलिकति ढिलो हुने कारणले म 6:30 बजेसम्म बस्नु पर्थ्यो। 6:30 बजेपछि म काम सिद्ध्याएर एकछिन अफिसमै बस्थेँ, होमवर्क सिद्ध्याउँथेँ आफ्नो कलेजको। होमवर्क सिद्धिएपछि म बल्ल घर जान्थेँ। घर गएर भान्सामा हेर्दा भाउजूहरूले पकाउन सुरु गरेको हो भने म पस्दिनथेँ, होइन भने मैले पकाउनु पर्थ्यो। त्यो भाउजूहरूको मुडमा भर पर्थ्यो। के भनौँ तपाईँलाई,
कति कति दुःख, आफ्नै घर पनि बिरानो जस्तो, आफ्नै परिवार पनि पराई जस्तो, खान दिनु पर्यो भनेर घुर्की र फुर्की लगाउनुहुन्थ्यो भाउजूहरू। काम सबै म गर्थेँ, उहाँहरू आरामले बस्नुहुन्थ्यो, त्यही पनि घुर्की र फुर्की। दाजुहरूले यो नदेखेको होइन, तर भाउजूहरूको अगाडि दाजुले केही बोलेन। भाउजूहरूले जे गर्नुभयो त्यही नै सही हो भन्ने उहाँहरूको मान्यता भयो र यस्तै दुःखै दुःखमा

0: SBS गोरखा रेडियो
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: EFBS गोर्खा रेडियो।
4: कथा तिम्रो पनि र मेरो पनि,
5: यात्रा तिम्रो पनि अनि मेरो

हुर्किँदैछन्, विवाह बारी गरिदिनु पर्छ, यिनीहरूको घर बसाइदिनु पर्छ, सधैँ यहाँ बसेर हुँदैन, यिनीहरूको विवाह गरिदिए सुख हुन्थ्यो, यिनीहरूको जिन्दगी अगाडि बढ्थ्यो भनेर दाजु भाउजूहरूले सोचेर हाम्रो जिन्दगीको व्यवस्था गरिदिन्छन् कि भन्ने सोच थियो। बा त अब उही हो, कारखानामा गएर काम गर्यो, साँझ फर्किने बेलामा पुरा उहाँ आफ्नै संसारमा भइसक्नुहुन्थ्यो मातेर। बाको कुनै भर थिएन, न बालाई चासो नै थियो, बस घरमा निदाउन र दुई छाक खान आउने हो। म भन्थे दाजुहरूसँग, दाई भाउजूहरूसँग तपाईँहरू खुसी हुनुहुन्छ, भाउजूहरूलाई हामी बोझ भएका छौँ, बहिनी पनि अब हुर्किँदै बढ्दैछ, म पनि ठुली भइसकेको छु, यसो कोही हेर्नुहोस् आफ्नो घर गरी खायौँ भने तपाईँहरूलाई पनि सजिलो हुन्छ, कस्तो अप्ठ्यारो स्थिति छ। म घुमाउरो पाराले दाजुहरूसँग हाम्रो विवाह गरिदिनुहोस् भनेर नजानिदो रूपमा घुमाउरो तरिकाले भन्थे, किनकि घरमा बस्न गाह्रो थियो, यत्तिकै बस्दा मान्छेले के भन्थे समाजको कुरो थियो, एउटा व्यवस्था भयो भने एकहोरो जिन्दगी अगाडि बढ्छ, विवाह गरे सबै समस्या समाधान हुन्छ भन्ने मेरो सोच थियो। यही कुरा दिदीहरूलाई पनि भन्थे जो विवाह गरेर गइसक्नु भएको थियो। दाजुहरूको कानमा बतास पसेन, भाउजूहरूले सायद सुन्नै दिन चाहनु भएन, त्यत्रो विवाह बारीमा खर्च कहाँबाट पुर्याउने, सायद त्यही खर्चले गर्दा दाजुहरूको हात खुट्टा बाँधिएको थियो। घरको सबै कुरा दिदीहरूलाई थाहा थियो, जेठी दिदी र माइली दिदीले मिलेर उहाँहरूको चिनजानको एक परिवारसँग हाम्रो कुरा गर्नुभएको रहेछ, लगभग कुराकानी पक्का पक्की भएको रहेछ, दुई दाजुभाइलाई दुई दिदी बहिनी दिने भनेर घरमा दाजु भाउजूसँग दिदीहरूले कुरा गर्न आउनुभयो। बाले त केही भन्नु भएन, तिमीहरू आफै हेर जे ठिक लाग्छ त्यही गर, दाजुहरूले राम्रो छ भने भइहाल्छ नि भन्नुभयो। भाउजूहरूले सकभर छिटो विवाह गरेर घर निकाला गर्न पाए, आफू खुसी भइने त्यसैले केही नबुझिकन हुन्छ भनिदिनु भयो र हेर्दा हेर्दै कुराकानी पक्का भयो। त्यसपछि हाम्रो कुराकानी अगाडि बढ्न थाल्यो। कुराकानी गर्दै जाँदा दिदीहरूलाई ठिकै लागेपछि दाजुहरूले पनि हुन्छ भन्नुभयो। त्यति बेलासम्म म 26 वर्ष कि भइसकेकी थिएँ र बहिनी 24 वर्ष कि। मेरो श्यामसँग र गोपालको बहिनीसँग विवाह हुने कुरो भएको रहेछ, एकचोटि केटीहरू हेर्न पाए हुन्थ्यो भन्ने केटा पक्षको कुरा हुँदा दिदीहरूले मलाई र मेरो बहिनीलाई लिएर श्याम र गोपाललाई देखाउन उहाँहरूको एक दिदीको घरमा लिएर जानुभएको थियो, तर भाग्यमा भएको कुरो कसले मेर्थ्यो र श्यामसँग मेरो विवाह अनि गोपालसँग बहिनीको विवाह गरिदिने भन्ने कुरो थियो। गोपालले मसँग विवाह गर्छु भनेछन्, श्यामले मलाई केही फरक पर्दैन जोसँग भए पनि, यसो भनेपछि भाइ गोपालसँग मेरो कुरा पक्का पक्की भयो अनि मेरी बहिनीको गोपालका दाई श्यामसँग कुरा पक्का पक्की भयो। यो बीचमा हामी कुराकानी गर्न थाल्यौँ, त्यसै त्यसै मन उत्ताउलो भएर रमाउन थाल्यो। कुरो के भयो भने पहिला बहिनीको विवाह गर्ने अनि मेरो गर्ने कुरो भयो, पछि फेरि घर सल्लाह गर्दा दुवैको एकैचोटि गर्ने कुरो भयो। यो कुराकानी छिनेको लगभग 7 महिनापछि हाम्रो विवाह भयो। यो 7 महिनासम्म हामी प्रेमी प्रेमिका जस्तै गरी घुम्थ्यौँ, रमाउँथ्यौँ, आफ्ना दुःख सुखका कुरा गर्थ्यौँ। बहिनीको श्यामसँग आफ्नै तरिकाले जीवन अगाडि बढ्यो, मेरो गोपालसँग आफ्नो तरिकाले। यसरी 7 महिना बितेपछि हामी एउटा विवाहको मर्यादित बन्धनमा बाँधियौँ।

गोपाल र श्याम हामी भन्दा हुने खानी थिए, कारण मैले जिन्दगीमा आफ्नो घरको अनुभूति गरेको छैन। हामीलाई अहिले खाए भरे के खाऊ भन्ने हुन्थ्यो। दुःख र अभावले हुर्किएकी हुँ म। गोपालहरूको भने आफ्नै घर थियो। बुवा सरकारी जागिरे, आमा शिक्षिका, दुवै दाजुभाइ नै जागिरे थिए। उनीहरूका दुई बहिनीहरू जसको विवाह भइसकेको थियो। घरमा दुई छोरा आमा बुवा मात्रै, सुखी परिवार उनीहरूको देखिन्थ्यो। हामी खुसी थियौँ, राम्रो परिवार भेटियो भनेर उनीहरू पनि खुसी थिए। राम्रा युवतीहरू हाम्रा श्रीमतीहरू बन्नेछन् भनेर लगभग कुरा छिनेको 7 महिनापछि हाम्रो विवाह मन्दिरमा भयो। हामी मनभरि सपना सजाएर जिन्दगीमा सबै थोक पाए जस्तो गरी दङ्गदास परेर आफ्नो घर भित्रियौँ। घरमा सासु ससुरा र हामी 4-6 जनाको परिवार भयो। बहिनीहरूको आगमन भने भइरहन्थ्यो घरमा। विवाहित भए तापनि माइतीमा उनीहरू हाबी रहेछन्, त्यो कुरा पछि थाहा भयो। नहुनीले के पायो, बोक्रै शुद्ध चपायो भने जस्तै अभावमा हुर्किएका हामी घर अनि जागिरे पतिहरू पाएपछि हामी त्यसै त्यसै अलिकति फुर्किए जस्तो भयौँ। अलि व्यवहार गर्न नजानेको भन्दा पनि हुन्छ, अलिकति सङ्गत नपाएको भन्दा पनि हुन्छ। आज यसो सम्झि ल्याउँदा, यसो आफूलाई नै मूल्याङ्कन गर्दा, भाउजूहरूले जस्तो व्यवहार देखाए हामीले त्यही सिक्यौँ। विवाह गरेपछि यस्तो गर्नुपर्ने रहेछ अनि यसरी बाँच्नु पर्ने रहेछ, सायद जुन सबैभन्दा गलत व्यवहार थियो। म दाईहरूसँग बाजे जस्तै सासुहरूसँग मुखमुखे लाग्थे, ससुरासँग पनि मुखमुखे लाग्थे, देवर अनि बहिनीसँग पनि क्षुद्र व्यवहार गर्थे। बहिनी ज्वाइँहरू, बहिनीका बच्चा बच्चीहरू आइरहन्थे घरमा, त्यो मलाई पटक्कै मन पर्दैन थियो, झिझो लाग्थ्यो अनि म प्याच्च प्याच्च भनिहाल्थेँ। बहिनी आँखा तिलपिल गर्दै आमा समक्ष पुग्नुहुन्थ्यो अनि सबै कुरा आमालाई भनिदिनुहुन्थ्यो। आमाले बेलुका आफ्ना छोराहरूसँग कुरा गर्नुहुन्थ्यो अनि त्यसपछि फेरि ती कुराहरू म कहाँ आउने गर्दथ्यो। फेरि बिस्तारै बिस्तारै अलिअलि गर्दा गर्दै कलह सुरु भयो। वर्ष दिनमा हाम्रो घर पुरा रण मैदान भइसकेको थियो। एकातिर बहिनीलाई देखि सहन्नथे म। बहिनी बिचरी चुप्पो लागेर घरको काम गर्थे, आफ्नो काम गर्थे। म भने सबैलाई हेर्नुपर्ने, रेखदेख गर्नुपर्ने, ठुली मान्छे बन्नुपर्ने, सबैलाई हैकममा राख्नुपर्ने अनि अलिकति काम थक्नुपर्ने। आफ्नै कोठामा मोबाइल हेरेर आफ्नो पतिसँग रमाउन पाए मलाई अरू केही चाहिँदैन थियो। यसरी दिन प्रतिदिन मेरो क्षुद्र व्यवहारले घर परिवार निराश हुन थाल्यो। सासु मसँग बोल्न छोड्नु भयो, ससुरा बोल्न छोड्नु भयो, सासुले भेटे पछि वचन लाउन थाल्नुभयो, बहिनीलाई माया गर्न थाल्नुभयो, मलाई हेप्न थाल्नुभयो। कारण मेरो व्यवहारले गर्दा हो। बहिनी चुप लाग्थे, सासुले भनेको मानिदिन्थे, उप्यारी भई म चर्चर्ते बाँच्थे। मेरो बुढोले कमाएको हो भन्थे अनि त्यही व्यवहारले गर्दा म घरको अलिकति मन नपराइएकी पात्र बन्न पुगे। यो सबै मेरै कारणले भएको हो। श्रीमानले कति सम्झाउनु हुन्थ्यो, म श्रीमानले सम्झाउँदा हुन्छ भन्थे। जब श्रीमानको सरुवा पोखरा भयो, त्यसपछि श्रीमान पोखरा लाग्नुभयो मलाई घरमै छोडेर, त्यसपछि भने मेरो भाग्य बदलियो भन्दा पनि हुन्छ। मैले घरमा ताण्डव नै मचाएको थिएँ। श्रीमान नभएको त्यो औडा मैले सबै परिवारमाथि पोख्न थालेँ। यतिसम्म गरेँ कि के भनौँ, त्यस्तो व्यवहार गर्ने कहाँबाट हिम्मत आयो, कहाँबाट त्यस्तो सोच आयो, कहाँबाट त्यस्तो कुबुद्धि मेरो मानसपटलमा आयो। मैले अत्यन्तै घरका परिवारहरूलाई सताएपछि घरका परिवारले दिनदिनै मेरो बुढोलाई फोन गरेर भन्दा रहेछन्। बुढो पनि रिसाउन थाल्नुभयो। यस्तो गर्दा गर्दै 1.5 वर्ष बित्यो। यो 1.5 वर्षमा मसँग कोही बोल्दैनथे, यतिसम्म कि मेरो बुढो मेरो गोपालले पनि मलाई त्यति वास्ता गर्न छोड्नुभयो। गोपालले मलाई कति सम्झाए तर म
सम्झिने पक्षमै थिइन। खै के को घमण्ड चढेको हो, सङ्गत नपाएर व्यवहार नजानेको भन्नु भने पनि हो, घरमा त्यो वातावरण थिएन। तर म त ठुली भइसकेकी थिएँ, पढे लेखेकी थिएँ, जागिर खान्थेँ। त्यस्तो व्यवहार मैले कसरी गरेँ? के ममा घमण्ड चढेको थियो, वा म अत्यन्तै अबुझकी थिएँ, वा राम्रो घर परिवार पर्यो भनेर ममा घमण्ड पढेको थियो? आफ्ना परिवारलाई त राम्रो गर्नु पर्थ्यो। मैले एक छत त गरे, भान्सामा बहिनीसँग कचकच गर्थे, ससुरालाई भन्थे कहिले राम्रो खाना पाइएन, कहिले मिठो खाना पाइएन, यसो राम्रो राम्रो तरकारीहरू ल्याए पनि हुन्थ्यो नि। ससुरालाई घुर्की लाउँथे, सासूलाई देखी सहन्नथे। यसरी जुन अवस्था हाम्रो माइतीमा थियो, भाउजूहरूले हामीलाई हेपेर बसिसक्न हुँदैन थियो। यतिसम्म कि मेरी आफ्नै बहिनीलाई पनि मैले सौता जस्तै व्यवहार गरे। सासू ससुरालाई कहिले सुख दिइन, सदैव गुनासो मात्रै गरे। मैले त्यो घरलाई स्वर्ग बनाउन सक्थे, तर मैले त्यो घरलाई नर्कमा परिवर्तन गरिदिए। घरमा सबै मदेखि आजित भए। त्यसपछि सासूले गोपाललाई फोन गरेर भन्नुभयो, तेरी श्रीमतीलाई यहाँबाट लैजा, नभए हामी बाँच्न सक्दैनौ, धेरै गल्ती भएछ, दुई दिदी बहिनीलाई एउटै घरमा भित्र्या।

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यसरी मेरो सासूले गोपाललाई कराउँदा कराउँदा गोपालले मलाई गाली गर्न थाल्नु भयो। दुई दिन उहाँ छुट्टी लिएर घर आउनु भयो अनि मलाई सम्झाउनु भयो, तर मैले सम्झिनुको सट्टा झन् ठुल्ठुलो स्वरले उचालिँदै कराउन थाले। घरमा खुब ठुलो झगडा भयो। बहिनीले सम्झाउँदै थिए, दिदी यति ठुलो घर परिवार छ, यति रमाइलो परिवार छ, हाम्रो घरभन्दा सयौँ गुणा राम्रो छ, यो घर हाम्रो हो, तपाईँ यस्तो जे पाइदिई नगर्नुहोस्। तर मलाई बहिनीको पनि कुरा पचेन, मेरो व्यवहारमा कमी आएन। कहिले भान्साबाट सुरु हुन्थ्यो, कहिले बजार जाने कुरामा सुरु हुन्थ्यो, कहिले पैसाको कुरा सुरु हुन्थ्यो, कहिले घर भाडा आउँदाखेरि मलाई पनि चाहियो भनेर सुरु हुन्थ्यो। यस्ता चाहिने नचाहिने कुरामा झगडा हुन्थ्यो अनि त्यही झगडाले ठुलो रूप लियो, र यस्तो रूप लियो कि मलाई घरमा कसैले देख्ने नचाहने भए। मेरै व्यवहारको कारणले मेरी बहिनीले कति सम्झाएकी थिए मलाई, कति भनेकी थिए, दिदी यस्तो घर हामीले पाउँदैनौँ, तपाईँलाई के भएको यस्तो, तपाईँ त घरको भाउजू भन्दा पनि खत्तम हुनुभयो। त्यो भन्दा मैले उसलाई कति गाली गरेकी थिएँ। गोपालको आड भरोसामा म त्यसै पुलपुलेर मात्तेकी थिएँ। कसैले भनेको पनि मैले मानिनँ। साना साना क्षुद्र व्यवहार गर्दा गर्दै अरूलाई बाँच्नै गाह्रो बनाइदिएँ। सबैले गुनासो गरेपछि गोपालले मलाई सम्झाउँदा पनि मेरो व्यवहारमा परिवर्तन नआएपछि उनले डिभोर्स दिन्छु भनेर पहल अगाडि बढाए। यो सुनेपछि मैले टेकेको धरती नै भासिए जस्तो भयो। त्यसपछि मलाई साह्रै पछुतो लाग्यो। आफ्नो घर, आफ्नो लोग्ने, आफ्नो परिवार भनेर मैले कति दाई दिदीहरूलाई कराएर यो परिवार पाएको, यो परिवारलाई पनि मैले सहिन। त्यसपछि मलाई आत्मग्लानी हुन थाल्यो अनि मेरो दिमागमा झड्का लागेपछि अब म कहाँ जाने यदि गोपालले डिभोर्स दिए भने। त्यसपछि मेरो सातो गयो अनि म रुन थालेँ। मैले सबैसँग माफी मागेँ। गोपाललाई भने आइन्दा यस्तो गर्दिन, तर उहाँहरूलाई पत्याउन निकै गाह्रो थियो किनकि मेरो क्षुद्र स्वभाव जताततै पाइलै पछि देखिन्थ्यो। घरभित्र भान्सामा होस्, बैठकमा होस्, किचनमा होस्, गार्डनमा होस् अथवा यत्तिकै व्यवहारमा होस्, बोले कि बोल्यो, बानी न हो, स्वभाव न हो। म धेरै रोएँ, धेरै बिन्ती गरे। त्यसपछि गोपालले भने ठिक छ, एउटा मौका तिम्रा लागि, तिमीले सबैको मन जित्यौ भने, आफूलाई बदल्यौ भने यो घरमा तिम्रो स्थान छ, नभए तिमी बाटो लाग्दा हुन्छ। गोपालले स्पष्टै भनिदिए। उनी भन्थे श्रीमती आएर घर सुन्दर हुन्छ भन्ने सोच्थे, कति सुन्दर सपनाहरू सजाएको थिए, तर तिमीले मेरो सपनालाई भत्काइदियौ। हेर त, तिम्रै बहिनी हुन्, कति आनन्दसँग आफ्नो घर व्यवहारमा उनी खुसी छिन्। तिमीलाई चाहिँ के चाहिएको हो, तिमीलाई के भएको हो? उनले मलाई खुब गाली गरे। म न्युरी मुन्टो लगाएर सुनिरहेँ, केही प्रतिक्रिया दिइनँ। तर मनले भन्यो सही त हो नि उनले भनेको कुरा, मैले के चाहिँ गरेँ राम्रो? आफ्नो घरलाई जोड्नुको सत्ता आफ्नो घरलाई तोड्न थाले। यसै गरी मैले आत्मग्लानी गरे। लगभग दुई तीन महिना त म कोहीसँग बोलिनँ, घरमा त्यस्तो परिवर्तन हुने व्यवहार पनि गरिनँ। तर बिस्तारै बिस्तारै मैले आफूलाई परिवर्तन गर्न चाहे। त्यस बेला भने म दुई जीवकी भइसकेकी थिएँ। मेरो हेरचाह गर्ने कोही थिएन। आफ्नो सन्तान भनेको आफ्नै हुन्छ। सबै कुरालाई बिर्सेर बहिनीले मेरो सिहार गरी मलाई बेड्रेस भनिएको थियो। धेरै ईर्ष्या, धेरै तत्तरमम गरेर मैले ताण्डव मचाउँथे घरमा। मलाई बेड्रेस भनिएको थियो मेरो अलिकति स्वास्थ्य अवस्था ठिक नभएपछि। म बेड्रेस गर्दा मलाई कसले खान दिन्थ्यो र? राम्रो व्यवहार गरेको भए पो सबैले हेर्थे। तर पनि बहिनीले मेरो गल्तीलाई माफ गरिदिएर उसले मेरो हेरचाह गरी। 9 महिना बित्यो। म आफ्नै कोठामा धेरै जस्तो हुन्थेँ, जसका कारणले कलह अलिक कम भएको थियो। र अन्तत सुत्केरी हुने दिन आयो। बहिनी, सासू अनि श्रीमानले मलाई अस्पताल पुर्याउनु भयो। मेरो छोरो जन्मियो। त्यो छोरोले मेरो भाग्य बदलिदियो भन्नुपर्छ। छोरो जन्मेपछि सासूको भइमा खुट्टै भएन।
त्यसपछि सबै कुरा बिर्सेर त्यो छोरोको लागि त्यो परिवार एक भयो अनि मैले आफूलाई सुधार्ने मौका पाएँ र मैले सबैसँग माफी मागेँ। मैले आफ्नो व्यवहारलाई बिस्तारी बिस्तारी परिवर्तन गर्न थालेँ र त्यही बच्चा सँगसँगै म पनि हुर्किन थालेँ। मैले धेरै कुरा त्यति बेला सिकेँ, घर परिवार भनेको कस्तो हुन्छ, अर्काले भन्दा र आफूले भोग्दा फरक हुँदो रहेछ। मैले जे देखेँ जे भोगेँ त्यस्तै व्यवहार देखाएँ। घमण्डमा मैले आफूलाई के न हो भनी सम्झेँ, अरूलाई मान्छे गनिन। यो व्यवहारले घर भत्किँदो रहेछ, मान्छेको मन भत्किँदो रहेछ, मान्छेसँगको सम्बन्ध टुट्दो रहेछ अनि एउटा त्यो आफ्नोपन भन्ने कुरा मेटिँदै जाँदो रहेछ अनि व्यक्ति एक्लो र टुरो हुँदो रहेछ। आमा नभएकी म, कहिले माया ममता नपाएकी म, रुखो स्वभाव रुखो व्यवहार। सायद त्यही कारणले मैले आफ्नो घरमा पनि त्यही व्यवहार गरेँ। सासूलाई हेप्नुपर्छ, दबाएर राख्नुपर्छ, सासूले हेप्नुभन्दा पहिले आफूले दबाउनुपर्छ, लोग्नीलाई ठाउँमा राख्नुपर्छ, घर आफैले कब्जा गर्नुपर्छ अनि मात्र आफ्नो कुरा अरूले सुन्छन्। साथीभाइको लह लहै मैले सुनेको थिएँ, त्यही अनुरूप मैले अविवेकीपूर्ण व्यवहार गरेँ। झन्डै मेरो डिभोर्स भएको थियो तर मैले एउटा मौका पाएँ, मेरो छोरोले मलाई बचायो, यो सम्बन्ध बिग्रिनुबाट मलाई बचायो भनी अनिताजी भन्नुहुन्छ।

यी सबै हुनुको कारण मेरो घमण्ड थियो, मेरो अल्प बुद्धि थियो। आफ्नो घर परिवारलाई सुरक्षित अनि शान्तमय राख्न नसक्नु मेरो कमजोरी थियो। कसैलाई मान्छे नगर्नु मेरो कमजोरी थियो। बस आफ्नो मात्रै स्वार्थ हेर्नु मेरो कमजोरी थियो। त्यही कारणले मेरो घर छताछुल्ल भएको थियो। तर मेरो छोरोको आगमनले घरलाई फेरि एउटा घर बनाइदियो। यही कथा म सुनाउन चाहन्थे, किनकि व्यवहार नै हो, सोच नै हो। अलिकति प्रेम, अलिकति समर्पण, अलिकति त्याग अनि अलिकति स्नेहपूर्ण व्यवहारले जिन्दगी बन्छ, जिन्दगी सहज बन्छ। तर ईर्ष्या, दाह, रिस, घमण्डले कहिले त्यो घर बन्दैन। चराले एउटा एउटा त्यान्द्रा छेस्काहरू लिएर आएर आफ्नो गुण बनाउँदछ। नारीले पनि आफ्नो गुण बनाउनको लागि त्यस्तै परिश्रम गर्नुपर्छ। नारीको घर आफ्नो पतिको घर हुन्छ। त्यो घरलाई बनाउन उसले जिन्दगी नै त्यसमा लगाउनु पर्छ, अनि मात्र त्यो घर घर बन्छ। बस साना साना कुराहरू, साना साना व्यवहारहरू, साना साना मनमुटावहरू, हामीले बोल्ने शब्द, शब्दको छनौट कसरी गर्छौँ र हामीले के दिन्छौँ, के पाउँछौँ भन्ने कुरा हाम्रै सोचमा, हाम्रै व्यवहारमा, हाम्रै आनी बानीमा भर पर्ने कुरा हो। हाम्रो सोच र हाम्रो आनी बानी स्वच्छ र राम्रो छ भने हामीले आफ्नो जीवन सपार्न सक्छौँ, होइन भने त्यो जिन्दगी बर्बाद हुँदो रहेछ। यो मेरो कथाले धेरैलाई अर्थी उपदेश दिन सक्छ, गल्ती हुनबाट बचाउँछ भन्ने एउटा पाठ पढाउँछ। मैले त आफ्नो जिन्दगीमा एउटा पाठ सिकेँ, त्यो 2 वर्षको मेरो व्यवहार जुन नराम्रो थियो त्यस्तो कसैको नहोस्, जसले गर्दा जिन्दगी नै भताभङ्ग हुन्छ त्यस्तो नहोस् भनेर मैले आफ्नो गल्ती तपाईँलाई सुनाएकी हुँ भनेर अनिताजीले आफ्नो जीवनको कथा हामीलाई सुनाउनु भएको हो आज।

अनिताजी, यो जीवनको कथा तपाईँले हामीलाई सुनाइदिनु भयो, धन्यवाद। र तपाईँ अहिले सुध्रिनु भयो, तपाईँको बच्चा भएपछि तपाईँमा आएको परिवर्तनले तपाईँलाई सुधार्यो, नत्र तपाईँको जिन्दगी कस्तो दुःखमय हुन्थ्यो त्यो सोचेरै डर लाग्छ मलाई। जे होस्, तपाईँ आफ्नो परिवारमा खुसी हुनुहुन्छ, आफ्नो परिवारमा सुखी हुनुहुन्छ, तपाईँले आफूलाई परिवर्तन गर्ने एउटा मौका पाउनुभयो र तपाईँको परिवारले तपाईँलाई त्यो मौका दिए, यही नै ठुलो कुरा भयो। अब त्यो गल्तीलाई आइन्दा नदोहोऱ्याउनुहोला र जुन खुसी अहिले तपाईँले पाइरहनु भएको छ त्यो खुसीको बदलामा आफ्ना परिवारका सदस्यलाई अझ बढी खुसी दिएर अझ त्यो घरलाई स्वर्ग बनाउनुहोस्। यो कथाको लागि धेरै धेरै धन्यवाद। अब अनिताजीको जीवनको कथासँगै मैले यो कथालाई यतैतिर बिट मारेँ। अर्को साता फेरि कसैको जीवनको कथा लिएर तपाईँ समक्ष अवश्य आउने नै छु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त।

0: विद्युतीय राहदानी छपाई प्रकरणमा अख्तियारले पूर्व परराष्ट्र मन्त्री आरजु राणा र राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा हालेको छ। अख्तियारले यही असार 2 गते पक्राउ गरिएका विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल कुमार केसी र राणासहित 18 जना विरूद्ध मुद्दा चलाएको हो। अख्तियारले अर्यालपछि छपाईमा संलग्न जर्मन कम्पनी मुहलबाउरका नेपाल प्रतिनिधि मणिराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्यलाई असार 3 गते पक्रेको थियो। राहदानी छपाई ठेक्का प्रकरणमा अख्तियारले राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, मनेन्द्र मल्ल, सिद्धार्थ थापा, राजाराम दाहाल र शत्रुघ्न प्रसाद शर्मा पोखरेल विरूद्ध मुद्दा हालेको छ। त्यस्तै रविन्द्र राज भण्डारी, राजाराम दाहाल, विपिन प्रसाई लगायतलाई प्रतिवादी बनाइएको छ। यो प्रकरणमा झण्डै 8 अर्ब रुपियाँको हिनामिना भएको अख्तियारको निष्कर्ष छ। गएको वर्ष पासपोर्ट छपाईका लागि 2 प्याकेज बनाएर म्युहलबाउर आईडी सर्भिसलाई 1 अर्ब 55 करोडको र भेरिडासलाई 6 अर्ब 55 करोडको ठेक्का दिइएको थियो। म्युहलबाउरका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल र भेरिडासका प्रतिनिधि सिद्धार्थ थापालाई पनि प्रतिवादी बनाइएको छ। यी 2 कम्पनीमाथि राजनीतिक पहुँचको आधारमा ठेक्का दिलाइएको आरोप लागेको छ। पोखरा महानगरपालिकाले बसपाको क्षेत्रको व्यापारिक कम्प्लेक्सका संरचनामा डोजर चलाएपछि विस्थापित व्यवसायले पुनस्थापनाको माग गरेका छन्। बसपाको निर्माणका लागि बाधक ठानिएका सुकुम्बासी बस्ती भने अझै हटाएको छैन। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: पोखराको पृथ्वी चोक स्थित प्रस्तावित बस पार्क भित्रको वास्तोला कम्प्लेक्समा शनिबार अपरान्न डोजर चल्यो। वर्षौंदेखि व्यापार र बसोबासका आधार बनेका सटर तथा संरचना भत्किए। डोजरले टहरा भत्काइरहँदा कमला पुन आफ्नो सामान खोज्दै हुनुहुन्थ्यो, तर धेरै सामान माटो र भग्नावशेष मुनि पुरिसकेको थियो। भावुक हुँदै उहाँले ओढ्ने ओछ्याउने कपडा बाहेक अरू केही निकाल्न नपाएको सुनाउनु भयो।
2: अनि त्यो सबै निकालेर बाहिर राख्यो भने स्वरले लैदिन्छ, भित्रपट्टि राखेको थिएँ। अनि अहिले मैले खाना खानु गएँ, सामान पुऱ्याएर आएँ, आएर हेर्छु त डोजर लगाइदिँदैछ।
1: पोखरा महानगरपालिकाले बस पार्क क्षेत्रभित्र रहेको वास्तोला कम्प्लेक्सका करिब 320 संरचना हटाएको छ। महानगरले पटक पटक सूचना जारी गरेपछि धेरै व्यवसायीले पहिले नै सामान सारिसकेका थिए, तर केही व्यवसायी र परिवार भने अन्तिम समयसम्म यही थिए। व्यवसायी सागर भट्टराई, आफूहरूलाई हटाउने काम भए पनि पुनस्थापनाको विषयमा स्पष्ट योजना नदेखिएको बताउनुहुन्छ। बस पार्क क्षेत्रभित्र रहेको सुकुम्बासी बस्तीको व्यवस्थापन अर्को चुनौतीको रूपमा रहेको छ। पोखरा महानगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष दिपेन्द्र मर्सानी बस पार्क भित्र रहेका 572 जनाको अवस्था अध्ययन भइरहेको र व्यवस्थापन पछि निर्माण कार्यले थप गति लिने बताउनुहुन्छ।
3: काम पनि गरिरहेको छ, आजसम्म हामीसँग समथिङ 350 जना जतिको उहाँहरूको अपडेट पनि लिइसकेछौँ भने यता चाहिँ छानबिन भइरहेछ र त्यसको जग्गाको व्यवस्थापन भइरहेछ र सम्बन्धित व्यक्ति तपाईँको जग्गा यो ठाउँमा छ भनेपछि उहाँलाई व्यवस्थापन त्यो ठाउँमा हुन्छ भनेपछि हामी कन्टिन्युस हामी यो बस पार्क बनाउने क्रियाकलापमा हामी यसलाई लागिरहेको छौँ।
0: बेलायती सेनाको सांगीतिक युनिट गोर्खा ब्रिगेड ब्यान्डले विश्वव्यापी प्रदर्शनका लागि तयारी गरेको छ। जोन एडलीको रिपोर्ट।
4: Each year, the pipers and drummers from across the brigade are brought together for ensemble rehearsals before moving onto the parade square, where they learn marching routines and eventually combine movements with live performance. Captain Sunil Gurung is the assistant director of music of the band of the Brigade of Gurkhas.
5: This concentration week is essential to ensure that the highest standard is can be represented. What this also allows us to do is where we had to perform in the brigade unit levels, like delivering attestation parade and body events, unit body events, this will allow us to collaborate with the unit pipes and drum and the band.
4: Corporal Navin Magar has been playing the bagpipes for 8 years.
6: We are doing a marching, making the drill perfect. After that, we are trying to get sync with the music with all the bands. Back in unit, we only get a day off to rehearse, whereas here we get whole day to focus on our music.
4: Remarkably, after just a few days, the band, pipes and drums are ready to perform at public events worldwide, including the attestation parade in Nepal.
0: Namaskar.
7: रेडियो BFBS कोलकाता रेडियो।

0: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले राजीनामा घोषणा गरेको केही घण्टामै मेकरफिल्ड उपनिर्वाचनमा विजयी भएका एन्डी बर्नहमले संसदको सांसदको रूपमा शपथ ग्रहण गर्नुभएको छ। स्टार्मरको राजीनामा लगत्तै लेबर पार्टीभित्र नयाँ नेतृत्वको खोजी तीव्र भएको छ। नयाँ नेतृत्वका लागि बर्नहम सबैभन्दा बलियो उम्मेद्वारका रूपमा अगाडि रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। म्यान्चेस्टरका पूर्व मेयर बर्नहम लन्डन आइपुगे लगत्तै उहाँलाई समर्थन गर्ने सांसदहरूको ठूलो लहर देखिएको छ। संसद भवनमा शपथ ग्रहणका क्रममा बर्नहमलाई लेबर पार्टीका सांसदहरूले स्वागत गरेका थिए। बर्नहमले शपथ लिइरहँदा विपक्षी सांसदहरूले भने व्यङ्ग्य समेत गरेका छन्। आफू स्टार्मरको उत्तराधिकारी बन्न तयार रहेको र पार्टीलाई नयाँ दिशा दिने बर्नहमको भनाई छ। राजीनामा घोषणा गर्नुअघि स्टार्मरले आफू पदमा आउँदा लेबर पार्टी राजनीतिक, आर्थिक र नैतिक रूपमा टाट पल्टिए पनि सबै सम्हालेको दावी गर्नुभएको छ। यहुदी विरोधी भावनाको विषयलाई जरैदेखि उखेलेर पार्टीलाई परिवर्तन गरेको उहाँको भनाइ छ। यसैबीच विपक्षी दलहरूले भने सरकारमा भएको यो उथलपुथललाई लिएर कडा आलोचना गरेका छन्। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध मुलुकभरका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र आँखा अस्पताललाई 23 अर्ब 33 करोड भुक्तानी गरिएको जनाइएको छ।
1: बोर्डले आजको निर्णय अनुसार 23 अर्ब 33 करोड 64 लाखको दावी रकम भुक्तानी पेस्की फर्च्युट गरिएको जानकारी दिएको हो। यही असार 4 मा अर्थ मन्त्रालयबाट निकास भएको बजेटका आधारमा स्वास्थ्य संस्थाहरूको बैंक खातामा रकम पठाइएको बोर्डका लेखा उपसचिव पुष्प प्रसाद गुरागाईले जानकारी दिनुभएको हो। गएको 2 आर्थिक वर्षमा 27 अर्ब 81 करोड 70 लाख भन्दा बढी दावी रकम रुजु गरिएको र अगिल्लो वर्ष स्वास्थ्य संस्थालाई दिएको 4 अर्ब 36 करोड 70 लाख पेस्की रकम फर्च्युट गरिएको पनि बोर्डले जनाएको छ। भुक्तानी पाउने अस्पताल मध्ये भरतपुर अस्पतालले सबभन्दा बढी 7 करोड 11 लाख पाएको छ। त्यस्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले 5 करोड 47 लाख, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले 5 करोड 3 लाख र बाकुलहर रत्नगर अस्पताल चितवनले 4 करोड 97 लाख पाएको बोर्डले जनाएको छ। त्यस्तै वीर अस्पतालले 4 करोड 48 लाख, नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले 4 करोड 21 लाख, त्रिवी शिक्षण अस्पतालले 4 करोड 4 लाख, दमक अस्पतालले 3 करोड 96 लाख, कोशी अस्पतालले 3 करोड 34 लाख र भेरी अस्पतालले 2 करोड 2 लाख रुपियाँ बिमाको रकम पाएको बोर्डले जनाएको छ।
0: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्रेको छ। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई विभागको पत्रपछि पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी प्रमुख एवं डीआईजी जयराज सापकोटाले जानकारी दिनुभएको छ। पौडेललाई सुर्खेतको एउटा होटलबाट गएको साँझ पक्राउ गरिएको उहाँले बताउनुभयो। पौडेल विरुद्ध के कस्तो मुद्दा हो भन्ने बारे खुलिसकेको छैन। इजरायलका स्याहार केन्द्रमा केयर गिभरको रूपमा नेपाली पठाउन लिइएको अङ्ग्रेजी भाषा परीक्षामा 15,000 भन्दा बढी परीक्षार्थी मध्ये 1,231 जना मात्रै पास भएका छन्।
2: 15,626 जनाले परीक्षा दिएकोमा पास दर 7.8% छ। केयर गिभरका लागि आवेदन दिन अङ्ग्रेजी भाषा परीक्षाको स्पिकिङ तर्फ B1 स्तर अनिवार्य गरिएको थियो। सोही अनुसार त्रिपुरेश्वरमा CIIN इन्टरनेसनल क्वालिफिकेसन मार्फत परीक्षा सञ्चालन गरिएको थियो। वैदेशिक रोजगार विभागका अनुसार इजरायलले 2,300 केयर गिभरको माग गरेकोमा भाषा परीक्षामा उत्तीर्ण हुनेको संख्या मागभन्दा कम भएपछि आगामी प्रक्रिया र विकल्पबारे छलफल शुरू गरिएको छ। यसअघि 2081 केयर गिभर छनौटका लागि ब्रिटिस काउन्सिल मार्फत भाषा परीक्षा लिइएको थियो, तर यसपटक इजरायल स्थित पिवाको सिफारिसमा CIIN इन्टरनेसनललाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको थियो। परीक्षाका लागि प्रत्येक आवेदकबाट 5,000 रुपियाँ शुल्क लिइएको थियो। परीक्षा व्यवस्थापन कमजोरी भएको भन्दै परीक्षार्थीले विरोध प्रदर्शन समेत गरेका थिए। विरोधका कारण केही समय परीक्षा स्थगित भएको थियो भने पछि वैदेशिक रोजगार विभागको निर्देशनमा पुनः सञ्चालन गरिएको थियो।
0: 6 दिन ढिलो गरी गएको शुक्रबार नेपाल पसेको मनसुनी प्रणाली थप 4 प्रदेशमा विस्तार भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीबाट शुक्रबार भित्रिएको मनसुन हिजो कोशीको सबै भागसहित मधेस, बागमती र गण्डकीका केही भेगसहित लुम्बिनीको पूर्वी क्षेत्रसम्म फैलिएको छ। तर मनसुनी प्रणाली कमजोर अवस्थामै रहेकाले बाँकी क्षेत्रमा विस्तार हुन केही दिन लाग्ने विभागका मौसमविद सञ्जीव अधिकारीको भनाइ छ। मनसुनको प्रभाव विस्तार भएसँगै पूर्वी र मध्य नेपालका केही क्षेत्रमा वर्षा हुने क्रम शुरू भएको छ। विभागले यो वर्ष मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। यो वर्ष कर्णालीको दक्षिणी भेग, लुम्बिनीको अधिकांश क्षेत्र

0: 后。
1: नमस्ते, यो बीएफबीएस गोर्खा रेडियो र बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाज सुरु भयो। श्रोता, तपाईँहरूले साङ्गीतिक ध्वनिबाट पनि चाल पाइसक्नुभयो। यो कार्यक्रम ब्रुनाईबाट सुरु भयो, ब्रुनाईको बिहानको पहिलो कार्यक्रम हो श्रोता, र पहिलो कार्यक्रमको पहिलो घण्टालाई लिएर म उपस्थित भइसकेको छु धनराज, र आज पनि सदा जस्तै तीन घन्टा चाहिँ रमाइलो गरेर बिताउने प्रयत्न सहित गर्ने प्रणसहित उपस्थित भइसकेको छु। आज मङ्गलबार 23 जुन 2026 साल हो श्रोता। तदनुसार असार 9 गते विक्रम सम्वत 2083 साल, र आज के छ क्यालेन्डरमा विशेष, आज विश्व एकल महिला दिवस भए जस्तो लागेको थियो श्रोता। तपाईँहरूले के कति यो दिवसका बारेमा थाहा पाउनुभएको छ? यो दिवस चाहिँ युनाइटेड नेसन संयुक्त राष्ट्रसङ्घको क्यालेन्डर विशेष क्यालेन्डरमा चाहिँ मानिने गरिन्छ हरेक साल आजको दिन, र यो नेपालमा मात्र होइन, ब्रुनाईमा मात्र होइन, संसारभरमा विभिन्न कार्यक्रमहरू गराउँदै मनाइने गरिन्छ। बिहानको कार्यक्रम सुरु गऱ्यौँ सुरज पण्डित गमेश जीडीले गाउनु भएको मिठो गीत, नेपाल यस्तै रमाइलो छ भन्ने गीत, भौकेको भाव भएको गीतबाट सुरु गऱ्यौँ हामीले पहाड भन्ने गीत। पहाड पनि रमाइलो छ, तराई पनि रमाइलो छ, पूर्व नि रमाइलो, उत्तर नि रमाइलो, हामी सबै नेपाली मान्छे झनै रमाइलो, यस्तै यस्तै पोलको गीत बोलेको सुन्यो हामीले यो गीतमा। मेन ह्याभ बिकम द टुल्स अफ द मेन, यो हेनरी डेभिड थोरोले भनेका भनाइबाट कार्यक्रमको सुरुवात गरौँ श्रोता। थोरो जो चाहिँ लेखक, दार्शनिक र प्रकृति प्रेमी विचारक थिए, उनले भनेका छन् मानिसहरू आफ्ना साधनका साधन बनेका छन्। हजुर, यो भनाइले चाहिँ हामी मानिसले बनाएका प्रविधि, मसिन र उपकरणहरू अहिले मानिसकै जीवनलाई नियन्त्रण गर्न थालेका छन् भन्ने कुराको सङ्केत हो श्रोता। मानिसले सुविधा र प्रगतिका लागि उपकरण बनायो, तर धेरै अवस्थामा मानिस आफै तिनै उपकरणको प्रयोग, आवश्यकता र आत्मनिर्भरताको अधीनमा पर्न थालेको छ। उदाहरणका लागि धेरै टाढा जानै परेन अहिले श्रोता, मोबाइल अनि टेक्नोलोजीले जीवन सजिलो, धेरै सजिलो बनाए पनि धेरैभन्दा धेरै मानिस चाहिँ आफ्नो समय र ध्यान त्यसैमा निर्भर बनाइरहेका छन्। अब चाहिँ बिस्तारै अब योबाट उम्कने डिजिटल डिटक्सको कुरा गरिराख्छौँ हामी घरिघरि, त्यसरी चाहिँ कसरी छुटकारा पाउने भन्ने उपायबारे पनि वैज्ञानिकहरूले नै सोच्न थालिसकेको अवस्थाको सृजना भइसकेको छ श्रोता। अब हामी आफै पनि यहाँबाट अलिकति टाढिनुपर्ने हुन सक्छ। यो भनाइबाट हामीले कार्यक्रम सुरु गऱ्यौँ, अब गीत सुनौ। पुरानो गीत स्वर सम्राट नारायण गोपालको आवाजमा रहेको छ, यो मौसम यो हरियाली, प्लिज इन्जोय।

मिठो गीत सुन्यो यो मौसम यो हरियाली स्वर सम्राट नारायण गोपालको आवाजमा श्रोता. अब हामी छोटकरीमा मौसमको चर्चा गर्न जाउँ. हृदयमा बिहानको 7:16 गयो श्रोता, 17 जान आँट्यो. 23 डिग्री सेल्सियस एरियामा रहेको छ अहिले भने. आज दिनभरि मौसम अलि धुमिएको रहनेछ र मेघगर्जन सहित पानी पर्ने सम्भावना उच्च रहेको छ. विशेष गरी बदली भई मध्याह पछाडि भने पानी पर्ने सङ्केतहरू बलियो रहेका छन्. 29 डिग्री सेल्सियस आजको अधिकतम तापक्रम सेरिया ब्रुनाईको. ब्रुनाईका अन्य स्थानका श्रोता, तपाईँको स्थानमा के कसो भइरहेको छ यसो जानकारी गराउँदै गर्नुहोस् न. पानी पो पर्दैछ कि तपाईँहरू हुनुभएको क्षेत्रमा? हाम्रोतिर त पानी अलिअलि पर्ला पर्ला जस्तो हुँदैछ. तपाईँहरूकोतिर भारी बर्सात पो भइरहेको छ कि अहिलेको समयमा? यसो लेखी पठाउनुहोस्, कल गर्नुहोस् अथवा मेसेन्जरमा भन्नुभए पनि हुन्छ. नेपालमा बिहानको 5:02 गयो श्रोता. काठमाडौँ उपत्यकामा अहिले 21 डिग्री सेल्सियस छ. छिटफुट वर्षा भइरहेको छ काठमाडौँमा. श्रोता तपाईँहरूले सुनिराख्नु भएको छ, उठ्ने बेला भइसक्यो. गुड मर्निङ तपाईँहरूलाई. यसो उठेपछि यसो हामीलाई जानकारी गराउनुहोस् है के कस्तो छ. आज दिनभरिमा काठमाडौँ उपत्यकामा 18 डिग्री सेल्सियस को वरिपरि न्यूनतम तापक्रम रहनेछ भने 29 डिग्री सेल्सियसका वरिपरि चाहिँ अधिकतम तापक्रम हुने अनुमान गरिएको छ. काठमाडौँमा पनि आज दिनभरि जसो नै श्रोता मेघगर्जनसहित पानी पर्ने का साथसाथमा मन्द गतिकाको हावा चल्ने अनुमान गरिएको छ. काठमाडौँका श्रोता, त्यही अघि भने जस्तै तपाईँहरूले पनि यसो सुनिराख्नु भएको छ भने हामीलाई ताजा मौसम अपडेट दिनुहोस्, हामी अन्य श्रोतालाई पनि भन्नेछौँ. बेलायतमा मध्यरातको एक होइन श्रोता, 12:18 चाहिँ गएको छ र अहिले लन्डनमा 19 डिग्री सेल्सियस. बिहान पनि यति साह्रो तातो छ आज लन्डनमा भनेपछि तपाईँहरूले कति चाहिँ कसरी सुत्नुभयो होला. ब्रुनाई जस्तो एसी कमै घरमा मात्रै हुन्छ, बेलायतमा हिटर हुन्छ. त्यहाँ तपाईँहरूले आज निन्द्रा मजाले मिलेको छैन होला, निकै गर्मी छ. पार्टली क्लाउडी का साथमा मन्द गतिमा हावा चलेको हो कि भन्ने चाहिँ रहेको छ अहिले भने. आज दिनभरिमा 21 डिग्री सेल्सियस न्यूनतम तापक्रम र अधिकतम तापक्रम 35 डिग्री सेल्सियस. घमाइलो र रमाइलो हुनेछ लन्डन आज दिनभरि नै मन्द गतिको हावाको साथमा. र वार्निङ इस्यु गरिएको रहेछ, वेदर वार्निङ इस्यु एम्बर गरिएको छ इस्यु चाहिँ. र एक्सट्रिम हिट हुने सम्भावना रहेको रहेछ. त्यही भएर तपाईँहरू अब हिजो पनि भन्यो, आज पनि तपाईँहरूलाई मैले त्यही निवेदन गर्न चाहेँ, पानी मजाले पिउनुहोस् र आफ्नो साथीभाइ परिवारहरूलाई चाहिँ सेडमा छायामुनि नै यसो टहल्ने गर्ने गर्नुहोस् आजको दिन. हजुर, अब मौसमको जानकारी यी 3 ठाउँको भइगयो श्रोता. अब गीत सुनौ, त्यस पछाडि अन्य कुराकानीमा हामी लाग्नेछौँ. घुम्न जाउन भन्दै हुनुहुन्छ वेग र आशिरा शाह.

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

गाडी चालक कारका धनीहरूलाई गाडीका धनीहरूलाई चाहिँ अत्यधिक गर्मीका कारण यो लहर चलिरहेको अवधिमा सम्भव भएसम्म चाहिँ आफ्नो गाडीलाई खुला घाममा रहेको ड्राइवेबाट सार्न सुझाव दिएका रहेछन्। ती सुझाव दिने विशेषज्ञहरू नै भनौँ न श्रोता, उनीहरूका अनुसार चाहिँ 38 डिग्री सेल्सियस नजिकको तापक्रमले चाहिँ कारको भित्री भाग अत्यधिक तात्न सक्छ, प्लास्टिकका सामान बिग्रन सक्छन्, पेय पदार्थका क्यानहरू, यो फिजी ड्रिङ्क्सहरूको क्यानहरू राखेर हिँड्ने गर्नुभएको छ भने ती चाहिँ क्यानमा छन् अथवा बोतलमा छन् भने फुट्न सक्छन्, पड्किन सक्छन्। र केही प्रकारका ड्राइभवे चाहिँ त्यो के भन्छ त्यो पग्लिन पनि सक्छ भन्ने चाहिँ जानकारीहरू पब्लिक अनाउन्समेन्ट अनुसार दिइरहेको कुराहरू सुनिरहेका छौँ, हामीले अखबारहरूमा पढिरहेका छौँ। तपाईँहरूकोतिर के कस्तो छ श्रोता? तपाईँहरू अघि हामीले भर्खरै भन्यो 19 डिग्री सेल्सियस, अहिले मध्यरातको समयमा पनि त्यस्तो छ भने चाहिँ दिउँसो कस्तो हुन्छ होला, त्यो तपाईँहरू आफैले अन्दाज गर्न सक्नुहुन्छ। अब केही सुझावहरू दिइएका छन्, गाडीलाई ग्यारेज अथवा छाया भएको ठाउँमा चाहिँ पार्क गर्ने, सनसेड चलाउने, आँखालाई चाहिँ अलिक शीतल होस् भनेर त्यो अनुसारले अत्यधिक तात्तिन सक्ने सामानहरू अघि कुरा गरेहरूले फिजी ड्रिङ्क्स अथवा क्यान अथवा बोतलहरू चाहिँ गाडीभित्र नराख्ने, यो टायरको हावाको चाप पनि अलिकति जाँच गर्ने, ओभर के अरे यो चाहिँ फिल गर्यो भने त्यो पड्किन सक्ने सम्भावना बढ्दै जाने रहेछ। त्यो अब गाडीको झ्याल अलिकति खुला राखेर रा, हावालाई चाहिँ गाडीभित्रको हावालाई चाहिँ सर्कुलेट हुन का लागि ठाउँ दिने भन्ने कुराहरू, ससाना हाम्रा एक्सनहरूले चाहिँ धेरै ठुलो घटना हुन रोकिन्छ भन्ने मनासायसहितको जानकारीहरू चाहिँ हामीले तपाईँहरूलाई राख्यौँ। तपाईँहरूको के छ अहिले भोलि भनौँ, अब बेलायतको समयमा भोलि अथवा हाम्रो समयमा भरै ब्रुनाईको समयमा निकै आज पनि निकै 35 डिग्री 36 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम छ लन्डनमा। अब अन्य स्थानमा झन् अझै गर्मी होला अथवा अलिक कति शीतल होला, के कसो हुन्छ यसो तपाईँहरूले सुन्दै हुनुहुन्छ भने जानकारी गराउनुहोस् है। सागर राजलाई सुन्न जाउँ न त श्रोता। झालेमाले भाइ भन्दै हुनुहुन्छ, कस्तो खालको भाइ परेछ त यो झालेमाले भाइ।

मलाई तर त्यो जङ्गलमा मेरो अर्कै नाम छ त्यसैले सबै भन्छ मलाई छाले माले खाए त्यसैले सबै भन्छन् मलाई

झालेमाले भाइ सागर राजले गाउनु भएको गीत सुन्यो। अलिकति सङ्गीतको कभरेज धेरै रहेछ यसमा, लिरिक्स भन्दा पनि मैले नि निकै ध्यान दिएर मात्रै सुने। अन्तिम अन्तिममा मात्रै झालेमाले भाइ भनेको सुने श्रोता, तपाईँहरूले के सुन्नुभयो? यस्ता गीतहरू पनि मन पराउने धेरै श्रोता हुनुहुन्छ हाम्रा। कतिले लोकगीत सुन्न रुचाउनुहुन्छ, कतिले आधुनिक गीत, कतिले पार्श्व गायन, कतिले चलचित्रका गीतहरू, रक, पप, हिपहप, जेसुकै भन्नुहोस्, तपाईँहरू हुनुहुन्छ, थरी थरीका श्रोता हुनुहुन्छ र हामी सकेसम्म थरी थरीका श्रोताहरूलाई नै चाहिँ अटाउने प्रयास हाम्रो सधैँको रहेकै छ। ब्रिटिश फोर्सेस ब्रुनाईमा भोलि बुधबार श्रोता अब आइसक्यो BFBS बिग सल्युट च्यारिटी नाइट हुँदैछ। केही रकम उठाउन सकिन्छ कि भन्ने हेतुले BFBS गोर्खा क्विजको आयोजना गरेका छौँ। भोलि साँझको 7 बजे नाफिकको चौतारीमा कार्यक्रम सुरु हुन्छ। अलिकति अगावै आउनु होला, 2 मिनट अगाडि आइपुग्नु भए पनि हुन्छ। हामी 7 बजे चाहिँ ठ्याक्कै कार्यक्रम सुरु गर्छौँ। कार्यक्रम सञ्चालन गर्ने मध्येको एकजना मै पनि हो र अरू अन्य दुईजना बहिनीहरू 3 जना हुनुहुन्छ। नयाँ BFBS जोइन गर्नुभएको बहिनी वृन्दा राई पनि हामीलाई साथ दिन सघाउन आइपुग्छु भन्नुभएको छ र हामी 4 जना सहित अङ्ग्रेजी सर्भिसका कि टामजिन रब्सन पनि हामीलाई साथ दिन आइपुग्नुहुन्छ, हामीलाई हौसला दिन आइपुग्नुहुन्छ, किनकि यो हाम्रो पहिलो प्रयास हो श्रोता। र BFBS गोर्खा क्विजमा भाग लिएर तपाईँले चाहिँ राम्रा राम्रा प्राइजहरू जित्न सक्नुहुनेछ। पहिलो, दोस्रो र तृतीय हुने चाहिँ सहभागी श्रोतालाई प्राइजहरू दिनेछौँ भने अन्य सहभागी श्रोतालाई BFBS चिन्ह अङ्कित केही सामानहरू चाहिँ हामीले दिने प्रयत्न गर्नेछौँ। अब कतिवटा हामीले बोकेर ल्याउँछौँ यहाँदेखि, सकेसम्म धेरै ल्याउँछौँ, तर अब अपुग भयो भने त्यसका लागि मैले अहिले नै क्षमा मागिहालेँ। सकेसम्म सबैलाई सानो एउटा कलम नै भए पनि हामी बाँड्ने प्रयास गर्छौँ भोलि सहभागी श्रोतालाई, र त्यसै कारणले धेरैभन्दा धेरै सहभागिताको अपेक्षा गरेका छौँ। $5 प्रति व्यक्ति चाहिँ इन्ट्री फी हो र तपाईँले सोलो प्लेयरका रूपमा खेल्न सक्नुहुन्छ अथवा टिम बनाएर पनि खेल्न सक्नुहुन्छ। टिम बनाएर खेल्न चाहनुहुन्छ भने 6 जनाभन्दा बढीको टिम नबनाउनु होला, किनभने साह्रै धेरै ठुलो ग्रुपमा पनि कुन आन्सर ठिक हो भन्दा भन्दै त्यो हामीले सेट गरेको 10 सेकेन्ड, 15 सेकेन्ड, कतिमा 20 सेकेन्ड समय त त्यतिकै गइहाल्छ। त्यही भएर ठिक्क साइज 6 जनाको एउटा टिम राम्रो हुन्छ भन्ने हेतुले 6 जनाको टिम भन्दा बढीको नबनाउनुहोस् एउटा टिममा। र तपाईँहरू चाहिँ यो कहुटमा खेलिने भएकाले मोबाइल, आइप्याड, होइन, अब स्मार्टफोनहरूमा चाहिँ आफैले हेरेर प्रश्न पढेर चाहिँ उत्तर त्यहाँ सेलेक्ट गर्ने विभिन्न किसिमका प्रश्नहरू छन्। कोही मल्टी चोइस क्वेसनहरू छन्, कोही सेलेक्ट गर्ने ट्रु अर फल्स, होइन, त चिन्नुहुन्छ भन्ने प्रश्नहरू छन्, कतिपय लेख्ने प्रश्नहरू छन्, कतिपय तराजुमा जोख्ने जस्ता स्केलमा मुभ गर्ने उत्तरहरू छन्। रमाइलो बनाउने कोसिस गरेका छौँ श्रोता, तपाईँहरूले पक्कै पनि भाग लिनुभएको खण्डमा भरपूर मनोरञ्जन लिनुहुनेछ। सजिला सजिला छन् प्रश्नहरू, हामीबारे, हाम्रो नेपालबारे र एकाद रूपमा विश्व समाचारहरू बारेमा चाहिँ प्रश्नहरू राखेको छु मैले। प्रश्न खोजेर बनाउने मान्छे मै हो, त्यही भएर तपाईँलाई यति चाहिँ टिप्स दिएँ श्रोता। आउनुहोस् है ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, विशेष गरी ब्रुनाई गारिजनभित्रका श्रोता। अब पछुताउनु पर्ला भन्दै हुनुहुन्छ बलबहादुर राजवंशी, भोलि आउनुहोस् है श्रोता, नत्र पछुताउनु पर्ला भन्दै यो गीत सुनौ।

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

0: तपाईँको माया जालमा पारी तिमीले भन्ने गीत सुन्यो श्रोता। बिहानको 8 बज्नका लागि अब 11 मिनट रह्यो श्रोता ब्रुनाईमा। यो समयमा तपाईँहरूलाई 2 इतिहासका छोटा छोटा घटनाहरूको बारेमा जानकारी गराउन मन लाग्यो श्रोता। सन् 1960 आजका दिन अमेरिकामा पहिलो पटक गर्भनिरोधक चक्की, यो कन्ट्रासेप्टिभ पिल्स भन्ने गर्दछौँ नि हामी, किन्न अनि त्यसको प्रयोग गर्न अनुमति दिइएको दिन आज रहेछ श्रोता। यो औषधिले चाहिँ परिवार नियोजन र महिलाको प्रजनन स्वास्थ्यमा ठुलो परिवर्तन ल्यायो, विशेष गरी अमेरिकाको कुरामा। त्यो समयमा यसले महिलाहरूलाई आफ्नो गर्भधारणको समय र योजनामाथि बढी नियन्त्रण गर्ने अवसर प्राप्त गरेको दिन आजदेखि थियो। त्यस्तै सन् 2016 झरौँ, अब तपाईँहरूले यो त धेरैजनाले बिर्सिनु भएको छैन, बेलायतमा भएको यो जनमत सङ्ग्रहमा बहुमत नागरिकहरूले ईयुबाट बाहिरिने पक्षमा मतदान गरे, ब्रेक्जिट रेफरेन्डम पनि भनिन्छ यसलाई। यसले गर्दा चाहिँ बेलायतको राजनीति, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा ठुलो प्रभाव परेको थियो। आजको दिन भएको थियो त्यो जनमत सङ्ग्रह श्रोता। हजुर, इतिहासमा विभिन्न घटनाहरू घट्छन् र तीमध्येमा 2 चाखलाग्दा जस्ता लागेका कुराहरू तपाईँलाई सुनाए। अब गुलाबी साडी गीत सुन्न जाउँ भियोमाको आवाजमा।
1: yeah,

रेडियोमा लेखाउनु भएको गुलाबी साडी सुन्यो श्रोता बिएफबिएस गोर्खा रेडियो होइन बिएफबिएसका लागि हो श्रोता ब्रुनाईको हाम्रो स्टेसनको लागि फुल टाइम अफिस एडमिनिस्ट्रेटर चाहिने भएको छ श्रोता। अब तपाईँहरूले यो ब्रुनाई ग्यारिजनभित्रका श्रोताहरूलाई लाग हुन्छ यो चाहिँ दुइटै कम्युनिटीले अप्लाई गर्न सक्नुहुन्छ अङ्ग्रेजी र नेपाली भाषी श्रोताले चाहिँ अप्लाई गर्न सक्नुहुन्छ। धेरै ड्युटिजहरू चाहिँ गर्नुपर्ने हुन्छ एडमिनिस्ट्रेसन वर्क त भइगयो तपाईँहरूले गर्नुपर्ने बिएफबीका ब्रिटिस फोर्सेस ब्रुनाईका विभिन्न डिपार्टमेन्टहरूसँग लियज गर्नुपर्ने तपाईँले चाहिँ बेसिक अकाउन्टिङ होइन रिटर्न्स एन्ड ह्यान्डलिङ अफ पेटी क्यास त्यो हाम्रो खुद्रा पैसाहरू हुन्छ तिनीहरूलाई त तपाईँले ह्यान्डल गर्नुपर्ने हुन्छ। अब अन्य धेरै जिम्मेवारीहरू चाहिँ तपाईँले वहन गर्नुपर्ने हुन्छ इन्क्लुडिङ तपाईँले युकेको हाम्रो बिएफबिएस हेडक्वार्टरसँग पनि सम्पर्क नियमित सम्पर्क गर्नुपर्ने हुन्छ र तपाईँहरू यी सबै कामहरू गर्न सक्छु इच्छुक छु अथवा नयाँ काम सिक्छु भन्ने लाग्छ भने तपाईँले यो पोस्टको लागि अप्लाई गर्न सक्नुहुन्छ लाल डट शाही एट बिएफबिएसमा 10 जुलाईभित्र चाहिँ आफ्नो सिभी र कभर लेटरहरू पठाउन हुन अनुरोध गरिन्छ। हजुर अब एउटा असारको महिना छ असारकै गीत सुन्न जाउँ हातको बिउ नवीन कुमार खड्का र पुस्तक खड्का अनि चाहिँ गायक अर्को बलराम समालले गाउनुभएको रहेछ यो गीत र यो गीत सुन्दै असारे गीत सुन्दै हामी कार्यक्रम प्रभातकालीन आवाजको पहिलो घन्टालाई बिदाई गर्छौँ। हामी त्यस पछाडि दोस्रो घन्टामा भेट गर्नेछौँ श्रोता बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र यो गीत रमाइलो मान्नुहोला असारे गीत असारको सिजनमा

0: फिफा विश्वकपमा अहिले बिहान 6:45 नर्वे र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको न्युयोर्क न्यू जर्सी रङ्गशालामा हुँदैछ। फिफा वरियतामा नर्वे 27 र सेनेगल 17 स्थानमा छन्। आज बिहान 9:45 समूह जीका जोर्डन र अल्जेरिया खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्कोको बे एरिया रङ्गशालामा हुनेछ। फिफा वरियतामा जोर्डन 68 र अल्जेरिया 29 स्थानमा छन्। कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अस्ट्रियालाई हराएको छ। डालस स्टेडियममा भएको खेलमा अस्ट्रियालाई 2-0 पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप 2026 नकआउट चरणमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले 2 गोल गर्नुभयो। खेलमा मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाउनु भएको छ। मेस्सीले आजका 2 गोलसँगै विश्वकप प्रतियोगितामा अहिलेसम्म 18 गोलको कीर्तिमान राख्नु भएको छ। समूह जेमा अर्जेन्टिना लगातार दोस्रो जित निकाल्दै 6 अङ्क जोडेर शीर्ष स्थानमा छ। अस्ट्रिया 2 खेलबाट 3 अङ्क जोड्दै दोस्रो स्थानमा छ। समान 1 खेल खेलेका जोर्डन र अल्जेरिया अङ्कविहीन छन्। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन बन्द सत्र आज बिहानसम्मका लागि सरेको छ। हिजो बिहान 8:30 लागि तय गरिएको बन्द सत्र प्रतिनिधिको नाममा देखिएको विवाद नटुङ्गिएपछि सरेको हो। निर्वाचन प्रमुख भुवन केसीका अनुसार बन्द सत्र आज बिहानदेखि सुरु गर्ने तय भएको हो। महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय सदस्यहरूकै नाम छुटेपछि रासुआपाको बन्द सत्र सरेको हो। छुटेका सांसद केन्द्रीय प्रतिनिधि सहित जिल्लाका नेताहरूलाई समेट्ने गरी बन्द सत्र सारिएको छ। 10 जनाभन्दा बढी सांसद र केन्द्रीय नेताको नाम छुटेको खबर छ। महाधिवेशनको उद्घाटन अस्ति आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले गर्नुभएको थियो। मुलुकको पूर्वी भागबाट प्रवेश गरेर सक्रिय रहेको मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: महाशाखाका अनुसार कमजोर नै भए पनि मनसुनका कारण पूर्वी नेपालबाट पश्चिमतर्फ अघि बढिरहेको वर्षा गराउने प्रणाली गण्डकी प्रदेशको आधा भागसम्म पुगेको छ। कोशीमा 3 दिन अघि सुरु भएको प्रणाली देशभर फैलन अरू केही दिन लाग्नेछ। यो वर्ष मनसुन प्रवेशको सरदर मितिभन्दा 6 दिन टिरा गरी गएको शुक्रबार नेपाल आएको थियो। मनसुन देशको पूर्वी भागबाट प्रवेश गरिसकेकोमा पूर्वी तथा मध्य नेपालमा वर्षा भइरहेको छ। पश्चिम नेपालमा वर्षा हुन आगामी सप्ताहन्तसम्म लाग्न सक्ने मौसमविदले बताउँदै आएका छन्। नेपालमा हुने कुल वर्षाको 80% वर्षा यही मनसुन सक्रिय हुने अवधिमा हुने गरेको छ। वर्षा नभएका कारण पश्चिम नेपालका नेपालगञ्ज र धनगढीमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियसभन्दा माथि पुग्ने पूर्वानुमान गरिएको छ। धनगढी र नेपालगञ्जमा तातो हावाको लहरको चेतावनी पनि जारी गरिएको छ।
0: नेपाली चिया निर्यातमा भारतीय अवरोधपछि देखिएका समस्याको पहिचान र समाधानका लागि सरकारले विशेष कार्यदल गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरिएको हो। कार्यदलमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिवहरू सदस्य छन्। अब खबर फटाफट।
2: गण्डकी प्रदेशमा पर्ने नवलपुरको